0: नान्सी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
1: अब जापान ट्राई होइन स्योर गरौ।
4: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
1: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
4: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
1: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर विशेष सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
4: सम्पर्क नम्बर 0665902900। मोबाइल नम्बर 9856060209।
5: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ।
6: Extreme energy drink. Take

0: नमस्कार तथा सुप्रभात काया कैरनमा तपाईलाई साथी हृदय रिमालसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल साउन 10 गते आइतबार, सन् 2026 जुलाई 26 तारीख असार शुक्ल पक्षको द्वादशी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्र कुसान किसान
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: एमाले र नेकपा बीच प्रदेशमा सत्ता सहकार्यको सहमति, कोशी बागमती र लुम्बिनीको नेतृत्व एमाले तथा कर्णाली र सुदूरपश्चिमको नेकपाले गर्ने, मधेस र गण्डकीमा अन्य दलसँग परामर्श गरी स्वरूप तयार पारिने।
0: सरूआमा सुशासन मैत्री अभ्यास, अनलाइनबाटै 200 कर्मचारीको सरूआ, सरकारका विभिन्न निर्णयले कर्मचारीमा भने सन्तास।
1: बजेट कार्यान्वयनमा ढिलाइले अर्थतन्त्रमा असर पर्ने, प्रभावकारी बनाउन जवाबदेहिता र कड़ा अनुगमन हुनुपर्ने विज्ञको सुझाव।
4: समयमा ठिक ढंगले सम्पन्न नगर्यो भने जो कोही पनि कार्यवाही हुने, दण्डित हुने, चाहिँ त्यो कुरा सुनिश्चित गर्ने, त्यो सुरुवात चाहिँ मन्त्रीबाट गर्नुपर्छ।
0: शिक्षा मन्त्रीको राजीनामापछि भारतमा चलिरहेको विद्यार्थी आन्दोलन स्थगित, युवाहरूको जीत भएको सीजेपीको प्रतिक्रिया।
1: र काभा भलिबल च्याम्पियनशीपमा नेपालले आज बंगलादेशसँग खेल्दै।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
5: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
6: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
7: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
8: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333, 493-555।
0: काया कैरनमा अब खबरको सिलसिला। एमाले र नेकपाले प्रदेश सभामा सहकार्य गर्दै संयुक्त सरकार बनाउने सहमति गरेका छन्। कोशी बागमती र लुम्बिनी प्रदेशमा एमाले तथा कर्णाली र सुदूरपश्चिममा नेकपाले सरकारको नेतृत्व गर्ने गरी हिजो बेलुका दुई दलले सहमति गरेका हुन्। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेको सहमति पत्रमा मधेस र गण्डकी प्रदेशमा अन्य राजनैतिक दलसँग परामर्श गरेर मात्रै सरकारको नेतृत्व र सहभागिताको स्वरूप तयार पार्ने उल्लेख गरिएको छ। ती प्रदेशमा कांग्रेसले सरकारको नेतृत्व गरेको छ त्यहाँ एमाले र नेकपा मिल्दा मात्रै सरकार गठन हुन सक्ने अवस्था छैन। दुवै दलले प्रदेश सरकारमा सहकार्यलाई राजनैतिक स्थिरता कायम गर्ने माध्यमका रूपमा व्याख्या गरेका छन्। पछिल्लो समय प्रदेश सभामा बजेट निर्माणको क्रममा देखिएको असमझदारी, बजेट विहीनताको अवस्था र अस्वस्थ राजनैतिक प्रतिस्पर्धाले उत्पन्न गरेका समस्या समाधान गर्दै सुशासन, समृद्धि र प्रादेशिक विकासलाई तीव्र बनाउन दुवै दल सहकार्य गर्ने निर्णयमा पुगेको सहमति पत्रमा उल्लेख छ। पछिल्लो समय सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटलाई लिएर कांग्रेस र एमाले बीच अविश्वास बढ़ेको थियो। सत्ताको नेतृत्व गरेको कांग्रेसले बजेटमा एकलौटी गरेको भन्दै सत्ता साझेदार एमाले साथ नदिएपछि चालू आर्थिक वर्षको बजेट नै पारित भएन। त्यसपछि मुख्यमन्त्री कमल बहादुर शाहले एमालेका मन्त्रीहरूलाई बर्खास्त गर्नुभएको थियो। हिजोको सहमतिसँगै वाम शक्तिबीच प्रदेश सरकारमा कार्यगत एकता अघि बढ़ेको नेकपाका नेता नारायण काजी श्रेष्ठले बताउनु भएको छ। उहाँले कांग्रेस नेतृत्वमा रहेको मधेस प्रदेश सरकारले भने निरन्तरता पाउन सक्ने बताउनु भएको छ। यसै गरी नेपाली कांग्रेसका उपसभापति विश्व प्रकाश शर्माले सातवटै प्रदेशमा एमाले कांग्रेस र नेकपा मिलेर सरकार बनाउने प्रस्ताव आएको तर त्यसमा कांग्रेस सहमत नभएको बताउनु भएको छ। प्रदेशमा सत्ता सहकार्य गर्दै एमाले र नेकपा शीर्षकको खबर आजका सबैजसो पत्र पत्रिकाले छापेका छन्। हामीले कान्तिपुर दैनिकबाट लिएका हौं।
1: सरकारले सुशासन र सेवा प्रवाहलाई प्रविधि मैत्री बनाउन अनलाइन प्रणालीबाट कर्मचारी सरूवा शुरू गरेको छ। त्यस अनुसार 1,750 जना कर्मचारीले अनलाइन प्रणालीबाट सरूवाका लागि निवेदन दिएका छन्। विगत लामो समयदेखि झाँगिँदै आएको कर्मचारी सरूवाको व्यतिथि अन्त्य गर्दै सरकारले प्रभावकारी र पूर्ण रूपमा डिजिटल मैत्री बनाएको हो। यसको कार्यान्वयन अनलाइन सरूवा प्रणालीबाटै भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निवेदन दिइ शुरू भएको छ। मन्त्रालयमा अनलाइन प्रणालीबाट सरूवाका लागि निवेदन दिने कर्मचारीको संख्या 1,750 भएको मन्त्रालयले जनाएको छ। अहिले औसतमा दैनिक 80 जना भन्दा धेरै कर्मचारी अनलाइन प्रणालीबाट सरूवाका लागि निवेदन दिने गरेका छन्। अनलाइनबाट भयो 200 कर्मचारीको सरूवा, आजको गोर्खापत्रमा खबर छ। यसैबीच कार्य सम्पादनका आधारमा अवसर प्रदान गर्ने घोषणा र तलब वृद्धि जस्ता निर्णय बालेन्द्र सरकारले चालेका सकारात्मक कदम भए पनि अन्य धेरै निर्णयले डर तथा दबाव सृजना गरेको कर्मचारीहरू बताउँछन्। त्यस्तै अवकाश सम्बन्धी नयाँ प्रस्तावको चर्चाले पनि कर्मचारीमा अन्यल थपेको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि पूरा गरेकालाई अवकाश दिने गरी प्रस्ताव सहितको नयाँ निजामती सेवा विधेयकको मस्यौदा तयार पारेको विषय बाहिर आएपछि कर्मचारीको सरकारप्रतिको विश्वास थप कमजोर बनेको देखिन्छ। अहिले 58 वर्षमा अवकाश हुने कानूनी प्रावधान छ, यद्यपि प्रस्तावित विधेयक संसदमा दर्ता भइसकेको भने छैन। अवकाशको नयाँ प्रावधान सहितको विधेयक जस्ताको त्यस्तै कानून बनेर आए झण्डै 10,000 कर्मचारी समय अगावै अवकाशमा जानेछन्। त्यसरी अवकाश दिँदा 50 भन्दा बढ़ी सचिव, 260 जना सहसचिव र 700 भन्दा बढ़ी उपसचिव पर्नेछन्। अर्कोतिर फाजिल झगडामा परेर कहाँ पुग्ने हो भन्ने तनाव समेत कर्मचारीमा थपिएको चर्चा सिंहदरबारभित्र रहेको छ। आजको कान्तिपुरमा खबर छ।
0: कर्णालीमा बिरामी हुनु भनेको रोगसँग मात्र होइन भूगोल र राज्यको उपेक्षासँग पनि लड्नु हो। त्यहाँ स्वास्थ्य संस्था त छन् तर तीनमा चिकित्सक भेटिँदैनन्। करोड़ौंका उपकरण र प्रविधिले सम्पन्न प्रदेश अस्पतालदेखि जिल्ला अस्पतालहरूमा भवन ठडिएका छन् तर ती रित्ता बन्दै गइरहेका छन्। कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा 300 शैयाको प्रादेशिक अस्पताल छ तर त्यहाँ पर्याप्त विशेषज्ञ डाक्टरहरू दरबन्दी अनुसार छैनन्, जहाँ दिनहुँ बिरामीको खचाखच भीड लाग्छ। सामान्य स्वास्थ्य परीक्षणका लागि पनि 2 दिन कुर्नुपर्छ। संघीयतासँगै सिंहदरबार गाउँ गाउँमा पुग्यो भनियो तर कर्णालीवासीका लागि विशेषज्ञ स्वास्थ्य सेवा अझै पनि आकाशको फल जस्तै बनेको छ। आँगनमा आएका सरकारहरूले आँगनमै विशेषज्ञ डाक्टर ल्याउन सकिरहेका छैनन्, जसका कारण विशेषज्ञ उपचार सेवाका लागि कर्णालीका दुर्गमका नागरिकहरू प्रदेश राजधानी नै पुग्नुपर्ने बाध्यता छ। कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको तथ्याङ्क हेर्दा प्रदेशमा हरिबिजोग देखिन्छ। यसले पनि कर्णालीको स्वास्थ्य क्षेत्र कति भयावह अवस्थाबाट गुज्रिरहेको छ भन्ने देखाउँछ। कर्णाली प्रदेशका प्रमुख सरकारी अस्पतालहरूमा विशेषज्ञ चिकित्सकहरूको दरबन्दी र पदपूर्तिको अवस्था निराशाजनक मात्र होइन भयानक छ। सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार कर्णाली प्रदेशका मुख्य अस्पतालहरूमा विशेषज्ञ चिकित्सकको झण्डै 76% दरबन्दी रिक्त छ। कर्णाली प्रदेशमा विशेषज्ञ डाक्टरको दरबन्दी नै पर्याप्त छैन, भएका दरबन्दीहरूमा पनि अधिकांश रिक्त छन्। 95 जना विशेषज्ञ डाक्टरको दरबन्दी छ तर कार्यरत भने 23 जना मात्र छन्। विशेषज्ञ डाक्टर का 72 दरबंदी रिक्त छन्। त्यसमा पनि जाजरकोट, डोल्पा, हुम्ला, मोगु, कालीकोट र दैलेख जस्ता दुर्गम तथा पहाड़ी जिल्लाका सरकारी अस्पतालमा एकजना पनि विशेषज्ञ चिकित्सक कार्यरत छैनन्। ती जिल्लाहरू पूर्ण रूपमा विशेषज्ञविहीन बनेका छन्, जसका कारण नागरिकलाई जटिल प्रकृतिको बिमार लाग्यो भने जिल्ला बाहिर जानुपर्ने बाध्यता छ। कर्णालीको स्वास्थ्य अधुरा अवस्था, करोड़ौंका पूर्वाधार शून्य विशेषज्ञ शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
1: चिकित्सा शिक्षा आयोगमा उपाध्यक्ष तथा गेटा मेडिकल कलेज दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रार नियुक्ति गैर कानूनी भएको भन्दै अनशनरत डाक्टर गोविन्द केसीसँग सरकारले वार्ता शुरू गरेको छ। धनगढ़ीमा रहेको कृष्ण मन्दिरको धर्मशालामा अनशन बस्नुभएको डाक्टर केसीको स्वास्थ्यमा समस्या देखिएपछि हिजो सेती प्रादेशिक अस्पताल भर्ना गरिएकामा सरकारले वार्ताका लागि शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुनामणि पौडेललाई पठाएको हो। डाक्टर केसीका सहयोगी अमृत जयसीका अनुसार सचिव पौडेलले केसीसँग अनौपचारिक कुराकानी गर्नुभएको छ। डाक्टर केसीले आफ्नो बटम लाइन स्पष्ट पार्दै तयारी गरेर आउन सचिवलाई भनेको समेत जयसीले बताउनु भएको खबर आजको नयाँ पत्रिकामा छ।
0: काया कहिरनमा बजेट कार्यान्वयनमा हुने ढिलाई र यसले अर्थतन्त्रमा पार्ने प्रभाव बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: एनबीएल सर्वसुलभ आवास कर्जा
12: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
11: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
12: विशेषताहरू, रु 2 करोड़सम्मको कर्जा सुविधा।
11: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
12: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
11: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
12: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
11: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
12: शर्तहरू लागू हुनेछन्।
13: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
14: हिमस्टार गोल्ड हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याश ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
15: हिमस्टार फर अ कम्प्लिट होम।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्यूब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले एमाले र नेकपा बीच प्रदेशमा सत्ता सहकार्यको सहमति, कोशी बागमती र लुम्बिनीको नेतृत्व एमाले तथा कर्णाली र सुदूरपश्चिमको नेकपाले गर्ने, मधेस र गण्डकीमा अन्य दलसँग परामर्श गरी स्वरूप तयार पारिने, सरूवामा सुशासन मैत्री अभ्यास, अनलाइनबाटै 200 कर्मचारीको सरूवा, सरकारका विभिन्न निर्णयले कर्मचारीमा भने सन्तास, कर्णालीको स्वास्थ्य क्षेत्र दुरावस्था, पूर्वाधार भए पनि विशेषज्ञको समस्या लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। गएको एक वर्षमा सरकारले तिर्न बाँकी सार्वजनिक ऋण झण्डै 3 खर्ब थपिएको छ। यससँगै कुल सार्वजनिक ऋण 29,74,90,00,00,000 रूपियाँ पुगेको छ। 2082 असारमा कुल ऋण 26,74,04,00,000,000 रूपियाँ थियो। कुल एक वर्ष अघिको तुलनामा गएको असार मसान्तमा सार्वजनिक ऋण 3,85,00,00,000,000 रूपियाँ थपिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्क छ। सीमित स्रोतका बावजूद ठूलो आकारको बजेट ल्याउने दबावमा रहेकाले यस वर्ष पनि 21,24,00,00,000,000,000 बजेट आएको छ। यसले आउँदा आर्थिक वर्ष सार्वजनिक ऋण झनै थपिने जोखिम छ। राजस्व संकलनको सीमितता, सामाजिक सुरक्षा लगायत अनिवार्य दायित्व कटौती गर्न नसक्ने बाध्यता, वैदेशिक सहायता र अनुदान खुम्चिँदै गएका बेला सरकारका नयाँ योजना समेट्न ठूलो आकारको बजेट ल्याउनुपर्ने दबाव समेत सरकारलाई थियो। आजको कान्तिपुरमा खबर छ।
1: फेरि पनि बजेटकै प्रसंग। आर्थिक वर्ष 82-83 सरकारको आमदानी र खर्च दुवै लक्ष्यभन्दा कमजोर रहेको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कले देखाउँछ। 19,64,11,00,000,000,000 बजेट मध्ये असार मसान्तसम्म 15,82,16,00,000,000,000 मात्र खर्च भई समग्र खर्च लक्ष्यको 80.55% सीमित रह्यो, जसमा चालू खर्च 88.4% पुगे पनि विकास निर्माणसँग जोड़िएको पूँजीगत खर्च भने लक्ष्यको 46.79% नै खुम्चियो। राजस्व संकलन पनि लक्ष्यको 83.51% सीमित रह्यो, जबकि वैदेशिक अनुदान परिचालन झन कमजोर देखिँदै लक्ष्यको 58.5% मात्र सीमित रह्यो। यसले बितेको आर्थिक वर्षमा सरकारी वित्त व्यवस्थापन र बजेट कार्यान्वयन दुवै क्षेत्रमा गम्भीर चुनौती रहेको स्पष्ट पार्छ। साथी महेश गेवालीले आर्थिक वर्ष 83-84 बजेट समयमै कार्यान्वयन गर्न सरकारले के गर्नुपर्छ भनेर अर्थशास्त्री दिलीराज खनाललाई सोध्नु भएको छ।
3: बजेट कार्यान्वयनलाई सुनिश्चितता गरेर अगाडि जानुपर्ने खाँचो र आवश्यकता छ। त्यो परिप्रेक्ष्यमा ठोस कार्ययोजना बनाउने, कार्ययोजनाभित्र ठेक्कापट्टा कैदी गर्ने हो। ठेक्कापट्टासँग जोडिएका जग्गा प्राप्तिदेखि लिएर स्रोत साधनको उपलब्धतादेखि लिएर यी सबै कुराहरूको एउटा ठोस गरेर त्यो कार्ययोजना बनाउने र कार्ययोजनासँगै बनाएर तद अनुरूप चाहिने एउटा एक्सन प्लान बनाउँछ। सबभन्दा महत्वपूर्ण पक्ष के हो भने जिम्मेवारीको पक्ष। समयमा ठिक ढंगले सम्पन्न नगर्यो भने जो कोही पनि कारवाही हुने, दण्डित हुने चाहिने त्यो कुरा सुनिश्चित गर्ने। त्यो सुरुवात चाहिँ नि मन्त्रीबाट गर्नुपर्छ। त्यो मन्त्रीलाई नै कारवाही गर्ने प्रक्रियाबाट सुरु गर्नुभयो भने तल तलब जवाबदेहीको परिपाटी चाहिँ अलि सुनिश्चित भएर जान्छ। अनुगमन र मूल्याङ्कनको परिपाटीलाई पनि सँगै प्रोजेक्ट प्रोग्राम तहदेखि विभागदेखि मन्त्रालय योजना आयोग र अनि प्रधानमन्त्री तहमा समयबद्ध हिसाबले समस्या छन् भने समाधान त्यहाँ गर्ने हिसाबले ठोस व्यवस्थित र प्रभावकारी बनाएर लिएर जानुपर्ने खाँचो र आवश्यकता छ भन्ने मलाई लाग्छ।
4: यसलाई चाहिँ विशेष गरी कार्यान्वयन गर्दाखेरि सरकारलाई चुनौती चाहिँ के हुन सक्छ?
3: यति धेरै सुशासनको लाई प्राथमिकता दिएको सरकारले विकास प्रशासनप्रति चाहिँ असफल भयो भनेर मैले भनेको छु। 3 महिनासम्म तपाईँले ट्रान्सफर गर्न नपाउने कुरा, रकमान्तर गर्न नपाउने कुरा, त्यसको पनि पालना नगर्ने, आर्थिक वर्षको अन्त्यमा मनपरी ढंगले खर्च गर्न पाइन्न भन्ने कुरा त्यो पनि नगर्ने, नियमको परिपालना हुनुपर्ने हो। त्यो परिपालना नै नहुने र त्यो परिपालना हुँदाखेरि कोही जवाबदेही जिम्मेवार पनि हुन नपर्ने, यस्तो किसिमको एउटा व्यतिथिपूर्ण एउटा अराजक परिपाटी छ। यसको अन्त गरेर जिम्मेवार हुनुपर्ने र कुरा नगरे चाहिँ दण्डित हुनुपर्ने परिपाटीलाई तपाईँले सुनिश्चित गर्नुभयो भने त्यो क्रममा जुन किसिमको विकराल स्थिति हिजोदेखि भोग्दै आएको अवस्था हो त्यसबाट बिल्कुल नयाँ ढंगले जानेर कार्यान्वयनको पक्षलाई निर्मम तरिकाले सुनिश्चित गरेर अगाडि जानु बाहेक अर्को विकल्प छैन भन्ने कुरा हाम्रो जुन किसिमको खेलहरू हुने रह्यो यस्ता खेलहरूलाई पनि अन्त गर्ने हिसाबले अगाडि बढ्नु पर्ने खाँचो र आवश्यकता छ।
4: अहिलेसम्मको अवस्था हेर्दाखेरि आउने समयमा चाहिँ यो कार्यान्वयनमा चाहिँ सुधार हुने सम्भावना चाहिँ के आश लिन सकिन्छ?
3: यो सरकारले अथवा यो राष्ट्रिय स्वतन्त्र पार्टीले जुन ढंगले बाचा गर्यो दुई वर्षमा दसवटा राष्ट्रिय गुरुप आयोजनाहरू कार्यान्वयन गर्ने कुराको उदाहरण लिए, त्यो बाचालाई विश्वास गरेर त्यो बहुमतको चाहिँ सम्मान गर्दै बिल्कुल विगत भन्दा फरक ढंगले जानुपर्ने खाँचो र आवश्यकता छ, र विगतमा भएन अहिले पनि हुन सकिरहेको छैन भन्ने कुराका त्यो एक्सक्युज हुन सक्दैन।
4: नागरिक वा भनौँ यो साना व्यवसायले चाहिँ बजेट कार्यान्वयन कमजोर हुँदा व्यवहारमा चाहिँ के कस्ता असर भोग्नुपर्छ?
3: शिक्षा स्वास्थ्यमा जुन ढंगले चाहिँ यो 3% कर लिने गरिया छ, बिजुलीमा जुन किसिमको 5% बाटो लगाउने गरिया छ, अहिले पनि सरकारले पुनर्विचार गर्नुपर्छ, त्यो चाहिँ खारेज गर्नुपर्छ भन्ने मलाई लाग्छ। 300-400 अरब रुपियाँको यसै पनि अलिकति सिस्टमलाई स्ट्रेन्थेन गर्नुभयो भने कर उठाउन सक्नुहुन्छ। आम रूपमा गरिब र विपन्नलाई चाहिने तपाईँको ठूलो प्रतिकूल असर भइरहेको हुन्छ, र आम रूपमा उद्योग व्यवसाय अझै पनि लगानी विश्वास चाहिँ भइरहेको छैन, थप रूपमा त्यो लगानी माग कसरी बढेर जान्छ साना उद्योग व्यवसायको त्यो नयाँ ढंगले चाहिने विचार गर्नुपर्ने, र अहिलेसम्म गरिएका जति पनि पहल छन् त्यसलाई रिभ्यू गरेर नीतिहरू ल्याउनु पर्ने खाँचो आवश्यकता छ।
1: उहाँ हुनुहुन्थ्यो अर्थशास्त्री डिलीराज खनाल। फेरि पनि खबरकै सिलसिला, सरकार गठनदेखि ओह्रालो यात्राको शेयर बजारप्रति प्रधानमन्त्रीको चासो बढ़ेको छ, यस बेला उहाँ आफैले सक्रियता देखाउन थाल्नु भएको छ। बजेट र मौद्रिक नीति आए पनि लगानीकर्ताको मनोबल नबढ़दा शेयर बजार उँभो लाग्न सकिरहेको थिएन। व्यवसाय र उद्योगपतिमाथि सरकारको धरपकड़ चल्दै गर्दा लगानीकर्तामा त्रास बढ़ेको थियो, यसले गर्दा शेयर बजार निरन्तर उँधो गतिमै रहिरह्यो। यसै बेला सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोगको काम कार्यवाहीलाई रोक्यो। लगानीकर्तामा सम्पत्ति छानबिनको भय हट्दा शेयर बजारको घट्ने क्रम रोकियो। यससँगै प्रधानमन्त्रीले पनि शेयर बजार सरोकारवालासँग भेटघाट शुरू गर्नुभयो। केही समय अघि प्रधानमन्त्रीले गवर्नर डाक्टर विश्वनाथ पौडेलसँग शेयर बजारको विषयमा छलफल गर्नुभएको थियो। त्यसै गरी उहाँले गएको सोमबार नेपाल धितोपत्र बोर्डका अध्यक्ष डाक्टर गोपाल प्रसाद भट्ट, नेपाल स्टक एक्सचेन्जका अध्यक्ष अमृत लम्साल र स्टक ब्रोकर एसोसिएशन अफ नेपालका अध्यक्ष सागर ढकाल, लगानीकर्ता प्रियराज रेग्मी र अम्बिका प्रसाद पौडेल लगायतसँग भेटघाट र छलफल गर्नुभएको थियो। यसबाट लगानीकर्तामा रहेको केही शंका हटेको देखिन्छ। प्रधानमन्त्री निजी क्षेत्र मैत्री भन्दा सकारात्मक बन्यो शेयर बजार शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। काया कहिरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ,
6: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
5: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
6: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस होम
1: डिस होम खुशीको कनेक्शन
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपिडी तथा शल्यक्रिया सेवा
2: रोग लुकाएर नराखौ समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-696
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। दशैं तिहार जस्ता चाडपर्वमा मात्रै महँगो हुने खसीको मासु हिजो आज उपभोक्ताको पहुँच बाहिर पुग्न थालेको छ। केही महिना अघिसम्म काठमाडौँ उपत्यका सहित प्रमुख शहरमा प्रति किलो 1000 देखि 1300 रूपियाँमा पाइने खसीको मासु अहिले 1700 देखि 1800 रूपियाँसम्ममा बिक्री भइरहेको छ। यस्तो मूल्यवृद्धिले उपभोक्ता महँगीको चरम मारमा पर्न थालेका छन्। मूल्यमा भएको झण्डै 500 रूपियाँको 81 वृद्धिले उपभोक्ता किसान र सरकारी निकाय सबैलाई प्रश्नको घेरामा उभ्याएको छ। अचम्मको कुरा त के छ भने उपभोक्ताले महँगो मूल्य तिरे पनि किसानले भने त्यसको प्रत्यक्ष लाभ भने पाउन सकेका छैनन्। व्यावसायिक बाख्रापालक संघका अध्यक्ष गोविन्द सुवेदीका अनुसार अहिलेको मूल्य वृद्धिको मुख्य कारण उत्पादन घट्नु मात्र नभई बजारमा बिचौलियाहरूको अत्यधिक प्रभाव हो। उहाँका अनुसार किसानको गोठबाट उपभोक्ताको भान्सासम्म पुग्दा एउटा खसी कम्तीमा 4 तहका व्यापारी हुँदै पुग्छ। सबैभन्दा पहिले गाउँका स्थानीय एजेन्टले किसानबाट खसी किन्छन्। त्यसपछि ती खसी संकलन गरेर अर्को व्यापारीलाई बिक्री गरिन्छ। दोस्रो व्यापारीले थोक व्यापारीलाई दिन्छ भने थोक व्यापारीबाट मासु पसलमा पुग्छ। अन्तत्व पसलले काटेर उपभोक्तालाई बिक्री गर्छ। प्रत्येक तहमा नाफा थपिँदै जाँदा अन्तिम मूल्य अस्वाभाविक रूपमा बढ़ने गरेको सुवेदीको भनाई छ। यता पशु सेवा विभागका अनुसार नेपालमा झण्डै 1,60,00,000 खसी बाख्रा छन्। पछिल्ला वर्षमा उत्पादन बढ़दै जाँदा नेपाल खसीको मासुमा आत्मनिर्भर भएर निर्यात हुने चरणमा पुगेको विभागको तथ्याङ्कले देखाउँछ। आकाशियो खसीको मासु उपभोक्ता मारमा गोर्खापत्रमा खबर छ।
5: अब विदेशको खबर। भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएपछि 5 हप्तादेखि चलिरहेको कक्रोच जनता पार्टी सीजेपीको आन्दोलन स्थगित भएको छ। आन्दोलनकारीले यसलाई लोकतन्त्रको जीत भन्दै प्रदर्शन अन्त्य गर्ने घोषणा गरेका बीबीसीले जनाएको छ। दिल्लीको जन्तर मन्तरमा आन्दोलनरत हजारौं प्रदर्शनकारीले शिक्षा मन्त्रीको राजीनामापछि नाचगान नाराबाजी र मिठाई बाँडेर उत्सव मनाएका छन्। आन्दोलनका संस्थापक अभिजित दिप्केले हामी सफल भयौं भन्दै यो युवाहरू को ऐतिहासिक जीत भएको प्रतिक्रिया दिनुभएको छ। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले सामाजिक सञ्जाल एक्स मार्फत हिजो राजीनामा घोषणा गर्दै पछिल्ला घटनाले आफू दुखी भएको र विद्यार्थीको भविष्यलाई ध्यानमा राखेर प्रधानमन्त्री समक्ष राजीनामा बुझाएको बताउनु भएको छ। कक्रोच जनता पार्टी कुनै औपचारिक राजनैतिक दल नभई कृत्रिम बुद्धिमत्ता अर्थात एआईबाट तयार गरिएको कक्रोच प्रतीकमा मार्फत शुरू भएको व्यंग्यात्मक अभियान हो। भारतको शिक्षा प्रणालीमा सुधार, परीक्षामा प्रश्नपत्र चुहावट रोक्न कड़ा कानून तथा शिक्षा मन्त्रीको राजीनामाको माग गर्दै यो अभियानले व्यापक समर्थन पाएको थियो। शिक्षाविद तथा अभियन्ता सोनम वाङचुकले आन्दोलनलाई समर्थन गर्दै आमरण अनसन बसेपछि प्रदर्शन थप सशक्त भनेको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले परीक्षामा प्रश्नपत्र चुहावटमा संलग्नलाई कड़ा सजाय दिन द्रुत अदालत गठन गर्ने तथा नयाँ कानून ल्याउने घोषणा गरेपछि आन्दोलनको दवाब थप बढ़ेको थियो। यद्यपि आन्दोलनका संस्थापक दिप्केले शिक्षा मन्त्रीको राजीनामा मात्रै अन्तिम लक्ष्य नभएको बताउनु भएको छ।
6: अब खेल खबर। पाकिस्तानमा चलिरहेको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले आज बंगलादेशसँग खेल्दैछ। यो खेल नेपाली समयअनुसार दिउँसो 1 बजे शुरू हुनेछ। चौथो खेल खेल्न लागेको नेपालको लक्ष्य पहिलो जित रहेको छ। यसअघि लगातार 3 खेलमा पराजित भएको नेपाललाई सेमी फाइनलको सम्भावना कायम राख्न आजको खेल जित्नै पर्ने दवाब छ। नेपाल उद्घाटन खेलमा कजाकिस्तानसँग 3-2, दोस्रो खेलमा श्रीलंकासँग पनि 3-2 तथा तेस्रो खेलमा आयोजक पाकिस्तानसँग 3-0 को सोझो सेटमा पराजित भएको थियो। अब नेपालले बंगलादेशपछि अन्तिम लीग खेल उज्बेकिस्तानसँग खेल्नेछ। प्रतियोगितामा नेपाल सहित आयोजक पाकिस्तान, काजकिस्तान, श्रीलंका, बंगलादेश र उज्बेकिस्तान गरी छवटा टोली सहभागी छन्। सबै टोलीले एकअर्कासँग खेलेपछि शीर्ष चार टोलीले सेमी फाइनलमा स्थान बनाउनेछन्।
5: अब केही खबर संक्षेपमा। आज बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाड़ी तथा हिमाली भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै भोलि देशका पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ भने लुम्बिनी, गण्डकी र सुदूरपश्चिमको पहाड़ी तथा तराईका एक दुई ठाउँमा भोलि रातीको समयमा अलि ठूलो वर्षा हुन सक्ने अनुमान गरिएको छ।
6: नियमित मनसून भइरहेका कारण शुक्रबारसम्म देशभर 83.30% रोपाई सकिएको छ। कृषि विभागका अनुसार सबैभन्दा धेरै सुदूरपश्चिममा 97.93% रोपाई सकिएको छ। सुदूरपश्चिममा 151,742 हेक्टरमा रोपाई सकिएको हो। सुदूरपश्चिममा जेठ दोस्रो हप्तापछि रोपाई थालिने भएका कारण अन्यत्रभन्दा छिटो सकिने गरेको छ। मधेसमा 78.60% रोपाई सकिएको छ। किसानले विगतमा जस्तै यस वर्ष पनि रासायनिक मलको अभाव खेपेर रोपाई गरिरहेका खबर नयाँ पत्रिकामा छ।
5: कपिलवस्तुको कपिलवस्तु नगरपालिका पाँच बभनी स्थित खेतमा आली खन्ने क्रममा प्राचीन तामाका मुद्रा अर्थात सिक्का भएको करूवा फेला परेको छ। एउटा करूमा 2314 थान तामाका सिक्का

0: सबैभन्दा जोखिमपूर्ण दिन कुन होला? धेरैको अनुमान शुक्रबार वा शनिबारतिर हुन सक्छ, तर प्रहरीको तथ्याङ्कले भने फरक तस्विर देखाएको छ। तथ्याङ्क अनुसार राजधानीमा सबैभन्दा धेरै अपराध सोमबार हुने गरेको छ र अपराधको पीक आवर चाहिँ अपरान्ह 12 बजेदेखि बेलुका 6 बजेसम्म देखिएको छ। अपराधको हट डे सोमबार शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ। काया कैरनमा अब पालो उखानको,
1: नहुने बिरूवालाई पानी न पिना।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य मुख्य खबर फेरि एकपटक।
1: एमाले र नेकपा बीच प्रदेशमा सत्ता सहकार्यको सहमति, कोशी बागमती र लुम्बिनीको नेतृत्व एमाले तथा कर्णाली र सुदूरपश्चिमको नेकपाले गर्ने, मधेस र गण्डकीमा अन्य दलसँग परामर्श गरी स्वरूप तयार पारिने,
0: सरूवामा सुशासन मैत्री अभ्यास, अनलाइनबाटै 200 कर्मचारीको सरूवा, सरकारका विभिन्न निर्णयले कर्मचारीमा भने सन्तरास,
1: बजेट कार्यान्वयनमा ढिलाइले अर्थतन्त्रमा असर पर्ने, प्रभावकारी बनाउन जवाबदेहिता र कड़ा अनुगमन हुनुपर्ने विज्ञको सुझाव,
0: शिक्षा मन्त्रीको राजीनामापछि भारतमा चलिरहेको विद्यार्थी आन्दोलन स्थगित, युवाहरूको जीत भएको सीजेपीको प्रतिक्रिया,
1: र काबा भलिबल च्याम्पियनशीपमा नेपालले आज बंगलादेशसँग खेल्दै।
0: र अन्त्यमा आजको कार्टुन गजब सभा शीर्षकमा अविनले बनाउनु भएको, एमाले र नेकपा बीच प्रदेश सरकारमा सहकार्य भइरहेको विषयलाई व्यङ्ग्य गरिएको छ। यहाँ कार्टुनमा दुई पार्टीका शीर्ष नेता ओली र प्रचण्ड जस्ता देखिने व्यक्ति चेस खेलिरहेका छन्। त्यो देखेपछि कोठा बाहिरबाट एकजनाले त्यहाँ के हुँदैछ भनेर सोध्दैछन्, अनि जवाफमा कोठाभित्र रहेका एकजनाले भन्दैछन्, प्रदेश खेलिरहनु भएको छ क्या, अनि यति नै नखेले कसरी दिन बिताउने उहाँहरूले। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हाडोहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हाडोहरू चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूका लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीका लागि सम्पर्क 0663520973, मोबाइल 97463061।
1: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
3: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
2: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
4: जाँच हुने दिन र समय यही साउन 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।

0: सान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडी बेसी सरसाथ लमजुङ। सम्पर्क फोन नम्बर 0665909900, मोबाइल 98477969229।
1: के तपाईले आफ्नो घर गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
2: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
1: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
2: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
1: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
2: यस्तो विवाह स्वत बदर हुन्छ।
1: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
2: तर कानून भन्दा पनि ठूलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
1: बाल विवाहका गम्भीर असरहरू,
2: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
1: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
2: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
1: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ।
2: बाल विवाह आत्महत्या, बहु विवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
1: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
2: के हाम्रो पहिचान यही नै हो त?
1: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
2: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौ। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
1: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौ।
3: बाल विवाह नगराउ, बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गराउ।
1: ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।

0: नमस्कार, रेडियो मर्स्याङ्गदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन www.radiomarsyangdi.org मा बिहान 6:35 बजेको मर्स्याङ्गदी समाचारमा म लक्ष्मीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: लमजुङमा जमीन बाँझो हुने क्रम बढ़दो। जिल्लामा कुल खेतीयोग्य जमीन मध्ये 16,000 बढ़ी हेक्टर जमीन बाँझो। वरिष्ठ लोकगायिका माया गुरूङको सम्मानमा असोज 10 गते सांगीतिक साँझ हुने। भानु घाँसी सम्वाद पार्कका शालिग तोड़फोड़ गर्ने अभियुक्त पक्राउ, 5 दिन म्याद थप गरी अनुसन्धान जारी। र गत आर्थिक वर्षमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको 68% वित्तीय प्रगति। अब समाचार विस्तारमा। लमजुङमा कुल खेतीयोग्य जमीन मध्ये 16,000 हेक्टर भन्दा बढ़ी जमीन बाँझो रहेको पाइएको छ। जिल्लामा कुल खेतीयोग्य जमीन 61,819 हेक्टर जमीन मध्ये 16,062 हेक्टर जमीन बाँझो रहेको कृषि विकास कार्यालय लमजुङले जनाएको हो। कृषि विकास कार्यालय लमजुङका अनुसार कुल खेतीयोग्य जमीन मध्ये जिल्लामा 45,050 हेक्टर जमीनमा विभिन्न प्रकारको खेती हुँदै आएको छ। जिल्लामा विशेष गरी धान, कोदो, मकै, गहुँ, तोरी लगायतको खेती हुँदै आएको कृषि विकास कार्यालय लमजुङका सूचना अधिकारी सरोज थापाले जानकारी दिनुभयो। पछिल्लो वर्षहरूमा जिल्लामा धान रोपाई पनि घट्दै गएको छ। केही वर्ष अघिसम्म 15,000 हेक्टर जमीनमा खेत रोपाई हुने गरे पनि पछिल्लो वर्षहरूमा जमीन बाँझो रहने क्रम बढ़दो अवस्थामा रहेको पाइएको हो। बढ़दो शहरीकरण र युवाहरूको विदेश पलायनले जिल्लाका प्राय गाउँमा कृषि जनशक्तिको अभाव हुँदा जमीन बाँझो रहने क्रम बढ़ेको हो। गाउँमा प्राय वृद्ध वृद्ध हुने गरेकोले थोरै जनशक्तिलाई पनि परिचालन गर्न महँगो र लगानी अनुसारको प्रतिफल नआउँदा कृषिमा आकर्षण घटेको सरकारवालाहरूको भनाई छ। युवाहरू रोजगारीको सिलसिलामा विदेश जाने र गाउँमा रहेका बुहारीहरू पनि शहर पस्ने चलन बढ़दो रहेको छ। पछिल्लो वर्षहरूमा खेतीयोग्य जमीन घडेरीको रूपमा प्रयोग हुनु, सिंचाईको अभाव, जनशक्तिको अभाव र लागत अनुरूप उत्पादन नहुनाले खेत बाँझो रहेको कृषि कार्यालयको थम्याई छ। लमजुङ पहाड़ी जिल्ला भएको र खाद्यान्न उत्पादन हुने जमीन डाँडामा रहेको र सिंचाईका लागि पानी तल हुने गरेका कारण सिंचाईमा पनि समस्या भएको कृषकहरू बताउँछन्। कार्यालयको तथ्याङ्क अनुसार खेती गरिएको जमीन मध्ये 14,475 हेक्टर क्षेत्रफल सिंचित रहेको छ। सोमध्ये 5,010 हेक्टर क्षेत्रफल जमीनमा 12 महिना सिंचाईको व्यवस्था रहेको छ भने 9,465 हेक्टर जमीनमा मौसमी सिंचाईको व्यवस्था रहेको छ। यद्यपि पछिल्लो समय सिंचाई पर्याप्त भएका खोला खेतहरूमा पनि बाँझो रहेका छन्। पछिल्लो समय सुन्दर बजार र मध्य नेपाल क्षेत्रमा बढ़ी जमीन बाँझो रहन गएको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ। अघिल्लो वर्षको तुलनामा गत वर्ष जिल्लाका केही बाँझो रहेका जमीनमा धान रोपाई भएको थियो। आर्थिक वर्ष 2082-83 भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङले 70% भन्दा बढ़ी वित्तीय प्रगति गरेको जनाएको छ। गत आर्थिक वर्षका लागि प्रदेश सरकारबाट विभिन्न शीर्षकमा विनियोजित बजेट मध्ये 68.01% वित्तीय प्रगति भएको जनाएको हो। कार्यालयले आफ्नो वेबसाइटमा स्वत प्रकाशन गरी गत आर्थिक वर्षका कार्य प्रगतिका बारेमा सार्वजनिक गरेको हो। कार्यालयका अनुसार सो आर्थिक वर्षमा 5,02,61,000 रूपियाँ विनियोजन भएकोमा 3,42,03,000 रूपियाँ खर्च भएको छ। कार्यालयमा सो आर्थिक वर्षमा प्राप्त पूँजीगत रकम 4,40,000 रूपियाँ मध्ये 2,35,000 रूपियाँ वित्तीय प्रगति भएको कार्यालयले जनाएको छ। त्यसै गरी चालूतर्फ प्राप्त 4,98,21,000 रूपियाँ मध्ये 3,39,68,300 रूपियाँ वित्तीय प्रगति भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङका प्रमुख डाक्टर सुनिल न्यौपानेले बताउनुभयो। कार्यालयका अनुसार सो आर्थिक वर्षमा पूँजीगत तर्फ 53.40% र चालूतर्फ 68.5 18% वित्तीय प्रगति भएको छ। पूँजीगत र चालू गरी दुवैतर्फ 68.01% वित्तीय प्रगति भएको कार्यालय प्रमुख डाक्टर नेउपानेको भनाइ छ। कार्यालयले सो आर्थिक वर्षमा भौतिकतर्फ 88.02% प्रगति भएको पनि जनाएको छ। आर्थिक वर्ष 2082/83 कार्यालयबाट पशुमा पूर्ण खोप कार्यक्रम, नियमित उपचार सेवा, प्रयोगशाला सेवा, सामुदायिक तथा घरेलु कुकुरको बन्ध्याकरण, पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर, मत्स्य विकास, मत्स्य स्वास्थ्य शिविर लगायतका कार्यक्रम सञ्चालन भएको थियो। लमजुङको मध्य नेपाल नगरपालिका 4-2 पिपले बगैंचा स्थित रिस्ती खोला पुल नजिक रहेको भानु घाँसी सम्वाद पार्कभित्र रहेका आदिकवि भानुभक्त आचार्य र प्रेरणादायी घाँसे खड्ग बहादुर ठाडा मगरको सालेक तोडफोड़ गरी क्षति पुर्याएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। लमजुङ प्रहरीले यही साउन 7 गते राति करिब 10:30 बजे अज्ञात व्यक्तिले सालिकमा तोडफोड़ गरी क्षति पुर्याएको घटनापछि अनुसन्धान अघि बढ़ाएको थियो। अनुसन्धानको क्रममा उक्त घटनामा संलग्न रहेका आरोपमा तनहुँ जिल्ला ब्याज नगरपालिका 7 स्थायी घर भएका 34-वर्षीय रोशन कुमारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। इलाका प्रहरी कार्यालय भोरलेटारका प्रमुख प्रहरी निरीक्षक ध्रुव प्रसाद शर्माको कमाण्डमा खटिएको प्रहरी टोलीले शुक्रबार कुमारलाई पक्राउ गरेको थियो। पक्राउ परेका कुमारलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय लमजुङमा ल्याइएको छ। उक्त घटनाबारे जिल्ला अदालत लमजुङबाट 5 दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। लमजुङको मध्य नेपाल नगरपालिकामा रैथाने बाली प्रवर्धनका लागि सञ्चालन गरिएको कृषि हाट बजारले निरन्तरता पाएको छ। मध्य नेपाल नगरपालिका र राष्ट्रिय कृषि अनुवंशिक स्रोत केन्द्रको सहजीकरणमा सोहिर नगरपालिकाको वडा नम्बर 4-2 पिप्लेमा गत जेठ महिनादेखि हाट बजार शुरू भएको हो। स्थानीय कृषकहरूले उत्पादन गर्दै आएको रैथाने तथा स्थानीय कृषि उपजको प्रवर्धन तथा बजारीकरण सुनिश्चितको लागि हाट बजार आयोजना गरिएको मध्य नेपाल नगरपालिकाले जनाएको छ। स्थानीयको आवश्यकता र मागको आधारमा हाट बजारलाई निरन्तरता दिइएको नगरपालिकाले जनाएको छ। हाट बजार निरन्तर सञ्चालनमा आएसँगै रैथाने बाली उत्पादनमा स्थानीय कृषकहरूको आकर्षण पनि बढ़न थालेको छ। रैथाने बाली उत्पादनमा कृषकहरूलाई थप प्रोत्साहन गर्न नगरपालिकाले उत्पादनमा आधारित अनुदान समेत उपलब्ध गराउन थालेको छ। नगरपालिकाले संघीय सशर्त कार्यक्रम अन्तर्गत तरकारी जन्य उत्पादनमा प्रति किलो 3 रूपियाँको दरले अनुदान दिन थालेको हो। सोबाहेक नगरपालिकाले कृषकहरूको उत्पादन हाट बजारसम्म ढुवानीका लागि पनि सहजीकरण गर्दै आएको छ। प्रत्येक हप्ताको शनिबार हुने हाट बजारमा 1 लाख भन्दा माथिको कारोबार हुँदै आएको छ। हाट बजारमा लमजुङ सहित तनहुँ र कास्कीका उपभोक्ता समेत कृषिजन्य वस्तु खरिदका लागि 2 पिपले आउने गरेका छन्। नेपाल कृषि अनुसन्धान परिषदको सहयोगमा मध्य नेपाल नगरपालिका वडा नम्बर 5 साबिक समी भन्ज्याङमा गत वर्षदेखि रैथाने बाली प्रवर्धनका लागि 22 भन्दा बढ़ी प्रकारको कोदो खेती शुरू भएको थियो। रैथाने कृषि परियोजना अन्तर्गत समी भन्ज्याङका विभिन्न स्थानमा कोदोसँगै स्थानीय जातका विभिन्न कृषिजन्य उत्पादन तथा व्यावसायिक खेती शुरू भएको हो। खाद्य तथा कृषि संगठनको आर्थिक सहयोग, नेपाल कृषि अनुसन्धान परिषदको राष्ट्रिय अनुवंशिक स्रोतबाट संचालित रैथाने कृषि परियोजना अन्तर्गत रैथाने बाली संरक्षण तथा प्रवर्धनका लागि सोवडाको पराजुली बेसी, मगरगाउँ र आम डाँडामा विशेष गरी कोदो खेती गरिएको सोवडाका अध्यक्ष ओमवीर गुरूङले जानकारी दिनुभयो। 4 वर्षसम्म सञ्चालन हुने परियोजनाका लागि विज्ञहरूद्वारा अनुसन्धान र कृषकहरूलाई आवश्यक तालिम तथा सहजीकरण हुँदै आएको छ। परियोजना अन्तर्गत कोदोसँगै रैथाने जातका फलफूल तथा जंगली खाद्य वस्तुको प्रवर्धनको समेत कार्यक्रम रहेको सोही परियोजनाका कार्यरत कृषि प्राविधिक शान्ति गुरूङले जानकारी दिनुभयो। विश्वमा करिब 3,000 भन्दा बढ़ी बाली बिरूवाका प्रजातिहरू मानव उपभोगका लागि योग्य मानिन्छन्। जसमध्ये 10 जातका अन्न, दलहन र तेलका बिउ मात्र हाल खेती गरिएको पाइन्छ भने बाँकी जंगली अवस्थामा वा रैथाने परम्परागत बालीका रूपमा रहेका छन्। तपाईं अहिले सुन्दै हुनुहुन्छ मर्सङदी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम। ओहो दाई, तपाईले कति टाढो घर पनि छडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
3: धन्यवाद बहिनी। हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउण्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
4: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टील फ्रेम, गोलो फर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फर्याङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
5: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
6: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेषकर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
3: दिदी, अल्मलाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
7: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
3: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
7: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
4: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9560074486।
8: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै सञ्चालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञान सँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल बेस्टर 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत, दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ईसीजी, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडेल हस्पिटल, बेसिसर 7 लमजुङ। सम्पर्क 0665200004, 9840050663।
9: बिस्तारै जानु त। ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दाग लाग्ने जस्ता। होइन, कहाँबाट ल्याएछ माइला?
10: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
11: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका, दराज, डाइनिङ सेट, लोबेट, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। अल्मुनियमको झ्याल ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
12: लमजुङ कालिका फर्निचर उद्योग, बेसी सर 7 लमजुङ,
2: आल्मुनियमका लागि बेसिसार नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसिसार नगरपालिका साथ जेबी चोक भित्रपट्टि लम्जुङ।
12: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 0663-520-532, मोबाइल 98460-90301, 98460-74-065।
2: नोट फल सिलिङ कार्यस बुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
0: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। नेपाली लोक संगीतकी अग्रज गायिका माया गुरूङको चार दशक भन्दा लामो सांगीतिक योगदानको सम्मान स्वरूप लमजुङको बेसी शहरमा आगामी असोज 10 गते माया गुरूङ सांगीतिक साँझ 2083 आयोजना हुने भएको छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति लमजुङले शनिबार पत्रकार सम्मेलन मार्फत कार्यक्रमको औपचारिक घोषणा गर्दै सांगीतिक साँझबाट संकलित बचत रकमबाट कलाकार कल्याणकारी कोष स्थापना गरिने जनाएको छ। मार्फत आर्थिक अभाव, स्वास्थ्य उपचार, दुर्घटना वा अन्य आपतकालीन अवस्थाका कलाकारलाई सहयोग गर्ने उद्देश्य राखिएको छ। बेसेश्वर नगरपालिका आठ स्थित फूलबारी मंचमा अपरान्ह 4 बजेदेखि शुरू हुने कार्यक्रममा राष्ट्रिय तथा स्थानीय चर्चित लोक तथा दोहोरी कलाकारहरूको प्रस्तुति रहनेछ। कार्यक्रममा सहभागी हुन प्रति व्यक्ति 300 रूपियाँ प्रवेश शुल्क निर्धारण गरिएको छ। प्रतिष्ठानका निवर्तमान अध्यक्ष, संरक्षक एवं सांगीतिक साझका संयोजक अनुज अधिकारीले नेपाली लोक संगीतको अग्रज कलाकारप्रति सम्मान व्यक्त गर्दै कलाकारहरूको सामाजिक सुरक्षाका लागि दीर्घकालीन कोष स्थापना गर्ने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको बताउनुभयो। वहाँका अनुसार कार्यक्रमबाट करिब 30 लाख आमदानी हुने अनुमान गरिएको छ। खर्च कटाएर बचत हुने करिब 17 लाख कलाकार कल्याणकारी कोषमा जम्मा गरिनेछ। अधिकारीले मौलिक नेपाली लोक भाकाको संरक्षण र प्रवर्धनसँगै अग्रज कलाकारप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। पत्रकार सम्मेलनमा बोल्दै गायिका माया गुरूङले कार्यक्रम आफ्नो सांगीतिक जीवनकै सबैभन्दा महत्वपूर्ण क्षण भएको उल्लेख गर्दै कार्यक्रम सफल बनाउन सबै पक्षसँग सहयोग गर्न आग्रह गर्नुभयो। बेसेश्वर 5 नार्मामा जन्मनु भएकी माया गुरूङ नेपाली लोकगीत संगीतमा मौलिक शैली स्थापित गर्ने अग्रज गायिका मध्ये एक हुनुहुन्छ। औपचारिक संगीत शिक्षा नलिए पनि गाउँघरको सांस्कृतिक परिवेशबाट सांगीतिक यात्रा शुरू गर्नुभएकी गुरूङ विक्रमसम्म 2040 सालदेखि व्यावसायिक रूपमा लोक संगीत क्षेत्रमा सक्रिय हुनुहुन्छ। विक्रमसम्म 2045 सालमा रेडियो नेपालद्वारा आयोजित अञ्चलव्यापी खुल्ला लोकगीत प्रतियोगितामा गाउँ शहरमा लमजुङ दरबार गीतबाट प्रथम हुँदै स्वर्ण पदक प्राप्त गरेपछि उहाँ राष्ट्रिय रूपमा परिचित हुनुभएको हो। गुरूङको 200 भन्दा बढ़ी लोकभाकाका लोकगीतका स्वर दिइसक्नु भएको छ भने 11 वटा गीत एल्बम सार्वजनिक छन्। सैलुङ्गी डाँडा नार्माको माया सरर, खुर्पेटो डोकोले, डाँडैको देवी देउराली लगायतका गीतहरू लोकप्रिय छन्। लोक संगीतमा पुर्याएको योगदानका लागि उहाँले रेडियो नेपालको स्वर्ण पदक, नेपाल सरकारको प्रबल जनसेवा, श्री गण्डकी प्रज्ञा प्रतिष्ठानको गण्डकी प्रतिष्ठान नारी सम्मान लगायतका सम्मान प्राप्त गरिसक्नु भएको छ। पत्रकार सम्मेलनमा गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठानका प्रज्ञा सदस्य वसन्त अधिकारी, बेसेश्वर नगरपालिका 5 का वडाध्यक्ष इन्द्र बहादुर गुरूङ, वडा नम्बर 8 की अध्यक्ष पवित्र थापा राणा, नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष सन्देश पौडेल, नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष भरत कुमार श्रेष्ठ तथा प्रतिष्ठानका पूर्व अध्यक्ष खेमजङ गुरूङ लगायतले शुभकामना व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सदस्य चित्र दुरले गर्नुभएको थियो। लमजुङको मर्सेङ्गी गाउँपालिका 6 पुस्तुनी स्थित योङ स्टार क्लबले 8 अधिवेशनको नयाँ नेतृत्व चयन गरेको छ। अधिवेशनबाट अध्यक्षमा विनोद गुरूङ सर्वसम्मत निर्वाचित हुनुभएको छ। नवगठित कार्य समितिको वरिष्ठ उपाध्यक्षमा मेघबहादुर घले चयन हुनुभएको छ भने उपाध्यक्षमा कृष्ण अधिकारी र पवित्र काफ्ले निर्वाचित हुनुभएको छ। त्यसै गरी सचिवको जिम्मेवारी उपेन्द्र काफ्ले पाउनु भएको छ भने सहसचिवमा महेश घले, कोष अध्यक्षमा अस्मिता गुरूङ र उपसचिवमा सूर्य कुमार विक्र सर्वसम्म सम्म चयन हुनुभएको छ। कार्य समितिका सदस्यहरूमा सुरेन्द्र सुनार, मनिष घिमिरे, श्रीकुमारी घले, पुनम घले, मनोज गुरूङ र सुकासी घले चयन हुनुभएको छ। नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई स्थानीयवासी र विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। नयाँ नेतृत्वले क्लबलाई अझ सक्रिय र प्रभावकारी बनाउँदै युवाहरूको सहभागिता बढ़ाउने, खेलकुद गतिविधिलाई प्रोत्साहन गर्ने, सामाजिक सेवाका कार्यक्रम सञ्चालन गर्ने तथा समुदायको समग्र विकासमा टेवा पुर्याउने प्रतिबद्धता जनाएको छ। आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाड़ी तथा हिमाली भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी तथा हिमाली क्षेत्रमा एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। यस्तै भोलि देशका पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। यस्तै गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका पहाड़ी तथा तराईका एक दुई ठाउँमा भोलि रातिको समयमा अति ठूलो वर्षाको अनुमान छ। भोलि कर्णाली प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा पनि ठूलो पानी पर्ने सम्भावना छ। महाशाखाका अनुसार भोलिसम्म केही ठाउँमा मात्रै ठूलो वर्षाको सम्भावना रहे पनि धेरैजसो ठाउँमा ठूलो पानी पर्ने सम्भावना भने कम छ। विस्तारै ठूलो पानी पर्ने क्रम पनि घट्दै गएको छ। मर्सङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: लमजुङमा जमीन बाँझो हुने क्रम बढ़दो, जिल्लामा कुल खेतीयोग्य जमीन मध्ये 16,000 बढ़ी हेक्टर जमीन बाँझो। वरिष्ठ लोकगायिका माया गुरूङको सम्मानमा असोज 10 गते सांगीतिक साँझ हुने। गत आर्थिक वर्षमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको 68% वित्तीय प्रगति। र मध्य नेपालमा रैथाने बालीको हाट बजारले निरन्तर तपाउँदै रैथाने कृषि उत्पादनमा कृषकहरू आकर्षित। बिहान 6:35 बजेको मर्सङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र दिपेशलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी विदा हुन्छु। रेडियो मर्सङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: यो दाँतले मलाई साह्रै दुःख दियो।
1: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
0: जान त जाने, बरु कहाँ जाने होला खै।
1: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो रेस्ट डेन्टल क्लिनिकमा जाने नि।
2: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 98465000271 र 98065677272।

0: भएपछि घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Liponia. Extreme energy drink.
1: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
1: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
3: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
1: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
3: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
1: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
3: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ, सम्पर्क 9856 46 244।
4: नमस्ते, म लोकगायक बलवीर थापा, अहिले तपाईँ सुन्दै हुनुहुन्छ।

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाई सक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका सात त्रिवेणी टोलमा रहेको बोछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
4: बछलामाई सटर ग्रिल उद्योग, बेसीसर नगरपालिका साथ, मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो, लमसुङ।
5: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843638518।
6: अनि तयो कागज केमे थिए वा
7: झिल्काई
6: के पर्सनल नम्बर ब्लक लै वधी
7: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर बे अफिसर आएर ब्लक लै र खलखाई
6: अनि बैंगरी
7: बैंकरी
6: चढ चाहिँ तले लल्पर्दी सम लल्पर्दी न आफै न मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयार विषय आफै न ब्याङ्क दे पनि जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी दक्या सचेत तल परिम
7: सतर्क तना ठगी तब्द क्या जोगी ना
8: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश
9: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई
6: यो मोबाइलले पनि तनावै दियो भने
10: होइन के तनाव दियो ए खुसी
6: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
10: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
4: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ
11: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फ्रेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 9845994046 9813099942
4: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ लम्सुङ
12: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
4: थप जानकारी को लागि सम्पर्क 066 5

0: आहा, कति राम्रो गीत बजेको, मनै हर्र भो। ए केटा केटी हो, आ त आओ, यो रेडियो त मैले चिन्नै सकिन कुन हो बा।
1: बुबालाई अझै थाहा छैन, यो त हाम्रै लमजुङको बेसी शर्मा खुलेको रेडियो मर्स्याङ हो नि त।
2: तपाईँको आफ्नै रेडियो मर्स्याङ।
1: ल बुवा, तपाईँ रेडियो मर्स्याङ सुन्दै गर्नुहोस्, अब जोत्ने पालो मेरो।

0: मंगलम भगवान विष्णु मंगलम गरुड ध्वज मंगलम पुनरी काष्ठ मंगलाय तनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मि, हेर्न दुलाले लगाएको सिनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र औधी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सिनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त। मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोपाइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।

0: निप्टाई दिने।
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसाली पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
5: सम्पर्क मोबाइल नम्बर 9856-13375,
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
7: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि, फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ, त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
6: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
7: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ, हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ, र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ, नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
8: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ।
9: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
10: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदै छ नि।
11: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
10: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 9841-26-344, 9841-26-344।

0: दिदी अल्मलै पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
4: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खै कहाँ जाने कहाँ कहाँ जाने होला है?
4: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924, 9850386780।
3: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
2: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
3: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
2: प्रकाश घिमिरे सञ्चालक एवं प्रकाश फार्मेसी, बेसी सह नगरपालिका 8, होटल चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840058260।
8: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 8 बजेको छ।
9: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
10: Chakusan, Kisan.
11: A complete piping solutions.
12: Yoho Ujyalo Radio Network, Kathmandu ma 90 MHz. Aba prastut cha karyakram Badlido Nepal.

0: नमस्कार। कार्यक्रम बदलिदो नेपालमा तपाईलाई स्वागत छ। म मिलन तिमिल सिन्हा। समसामयिक विषयमा छलफल हुने यो कार्यक्रम काठमाडौँमा उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन .com र उज्यालोको फेसबुक च्यानलबाट पनि प्रसारण हुन्छ। पालिकाका जनप्रतिनिधिहरूको दोस्रो कार्यकाल अन्तिम वर्षमा चलिरहेको छ। 2079 सालमा भएको चुनावबाट निर्वाचित गाउँपालिका र नगरपालिकाका जनप्रतिनिधिहरूको पदावधि आउँदो 2084 वैशाखमा सकिँदैछ। दोस्रो कार्यकालको अन्तिम वर्ष चलिरहँदा पालिकाहरूमा भइरहेका कामको समीक्षा पनि भइरहेको छ। यस्तै सरकारले गाउँपालिका, नगरपालिका तथा ओडाको संख्या तथा सीमा हेरफेरको गृह कार्य पनि गरिरहेको छ। गाउँको सिम्मा दरबार भनिने पालिकाहरूले आउँदो आर्थिक वर्षको लागि बजेट पनि ल्याइसकेका छन्। केही पालिकाहरूको भने बाँकी छ। यसपालि देशभरका सबै पालिकामा प्रमुख प्रशासकीय अधिकृत रहेकाले बजेट ल्याउन सहज भएको छ। लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चल्दै आएका पालिकामा दरबन्दी अनुसारकै प्रमुख प्रशासकीय अधिकृत खटाउने कार्यलाई तीव्रता दिएसँगै बजेट ल्याउन र योजनाको भुक्तानी गर्न सहज बनेको हो। विगतमा प्रशासनिक झन्झटका कारण पनि बजेट ल्याउन कठिन हुने गरेको थियो। यसअघि कतिपय पालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा बजेट पेश गर्न र योजनाको भुक्तानी दिन चरम समस्या हुँदै आएको थियो। यस्तै अधिकांश गाउँ र नगरसभा यस वर्षदेखि भने संसदीय अभ्यासमा सञ्चालन भएका छन्। संविधान र स्थानीय सरकार सञ्चालन ऐनले पालिकालाई शासकीय अभ्यासको अधिकार प्रदान गरे पनि सभा सञ्चालन गर्ने क्रममा संसदीय अभ्यासलाई कम मात्र कार्यान्वयनमा ल्याइएको थियो। यस वर्षदेखि भने अधिकांश पालिकाले बजेट प्रस्तुत गर्दा गाउँ र नगरसभालाई संसदीय अभ्यासमा सञ्चालन गरेका हुन्। स्थानीय व्यवस्थापिकाको कार्यमा गाउँ र नगरसभाको विधायकी कार्य अन्तर्गत कानून निर्माण गर्ने, कानून संशोधन गर्ने, नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गर्ने, वार्षिक बजेटमाथि छलफल एवं पारित गर्ने प्रक्रिया संसदीय अभ्यास बमोजिम भएका हुन्। पालिकाका जनप्रतिनिधिको दोस्रो कार्यकालको अन्तिम वर्षमा आइपुग्दा धेरै पालिकाले संसदीय अभ्यास बमोजिम नै गाउँ र नगरसभा सञ्चालन गराएका हुन्। आजको कार्यक्रममा हामी दोस्रो कार्यकालको अन्तिम वर्ष चलिरहँदा पालिकाहरूले गरिरहेका काम, बजेट, संघीय सरकारसँग अपेक्षा र अबको योजनामा केन्द्रित रहेर कुरा गर्छौं। हामीसँग हुनुहुन्छ गाउँपालिका राष्ट्रिय महासंघ नेपालका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद प्याकुरेल। प्याकुरेलजी, तपाईँलाई उज्यालोमा स्वागत छ।
1: धन्यवाद।
0: सबैभन्दा पहिले चाहिँ पालिकाको दोस्रो कार्यकालको नि यो अन्तिम वर्षमा पुगेको छ। अहिले समग्रमा अहिलेको यो कार्यकालको अहिलेसम्मको अवस्थालाई तपाईँहरूले कसरी मूल्यांकन गरिरहनु भएको छ?
1: हामीले स्थानीय सरकार जुन गाउँपालिका नगरपालिका को समग्र कामको मूल्यांकन गर्दा हामीले दुईटा खण्डमा बाँडेका छौं। एउटा चाहिँ हामीले जुन यो पुनर्संरचित संविधान, यो संविधान आइसकेपछिको स्थानीय तहको पुनर्संरचना भइसकेपछि 74 सालमा जुन पहिलो निर्वाचन भयो, अहिले समग्र मूल्यांकन गर्नु पर्यो भने चाहिँ हामीले 74 सालदेखि नै जोडेर 9 वर्षको लागि हेर्न पर्ने हुन्छ। र अब अहिले दोस्रो कार्यकालमा निर्वाचितहरूले मात्रै आफ्नो कुराहरू गर्ने हो भने 4 वर्षको मूल्यांकन गर्ने गर्छौं। यसरी हामीले आज अहिलेसम्मको समग्र मूल्यांकन गर्दा चाहिँ स्थानीय सरकारका धेरै कामहरू छन्। त्यो कामहरूलाई लिस्टिङ गरेर 1-2-3 भन्यो भने धेरै हुन्छ। त्यसलाई चाहिँ क्लस्टरिङ गर्ने हो भने जम्मा 3 काम
0: हजुर
1: स्थानीय तहको जम्मा 3 काम हो। त्यसमा पहिलो काम भनेको सेवा प्रवाह हो,
0: होइन?
1: सेवा प्रवाह भनेको राज्यले दिने सेवाहरू स्थानीय तह मार्फत सजिलैसँग नजिकबाट जाओस् भनेर लगभग 80% सेवाहरू चाहिँ स्थानीय तहबाट सरकार मार्फत जान्छ भन्ने चाहिँ विभिन्न अध्ययनहरूले पनि देखाएको छ। यसरी सेवा प्रवाहको हिसाबले हेर्ने हो भने स्थानीय सरकारहरू साँझ बिहान रात नभनिकन उहाँले सेवा प्रवाह गर्नुभएको छ, यसमा उहाँहरू अब्बल हुनुहुन्छ भन्ने हाम्रो मूल्याङ्कन हो। दोस्रो काम भनेर चाहिँ विकास कार्य हो। विकास कार्य भनेको पूर्वाधार मात्र होइन, शिक्षा, स्वास्थ्य, सन्तुलन लगायतका जुन कामहरू भइरहेका छन् 20 वर्ष नभएको काम यो 9 वर्षमा भएका छन्, होइन? यस हिसाबले हेर्दाखेरि विकास कार्यमा हामी विभिन्न चुनौतीको बावजुद पनि तुलनात्मक रूपमा धेरै राम्रो भएको छ भन्ने हाम्रो मूल्याङ्कन हो। तेस्रो काम भनेर चाहिँ यो 2 काम त पहिला पनि थियो। पहिला स्थानीय निकाय हुँदा पनि यो 2 काम त सेवा प्रवाह नि गाविस नगरपालिकाबाट हुन्थे, होइन? शान्तिनी विकास निर्माणका कामहरू पनि हुन्थे। नयाँ चाहिँ के हो त यो? अहिले सरकार भने आज संघीयताको एउटा तह मानेको छ। त्यसो हो भने फरक चाहिँ के हो त भन्दाखेरि शासन प्रक्रिया चाहिँ अहिले 3 तहमा बाँडिएको छ, होइन? राज्यको जुन शासनको राज्यको जुन कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका त अहिले त्यो संघीयताको स्वरूपमा छैन। विशेष गरी कार्यपालिका र व्यवस्थापिका चाहिँ अहिले 3 तहकै चाहिँ तपाईँको सरकारले जुन संरचनाले प्रयोग गर्दै आएको छ त्यसले गर्दाखेरि स्थानीय तहमा पनि विधायकी छ, त्यहाँ सभा छ, त्यसले कानून बनाउँछ, संविधानले त्यही व्यवस्था गरेका छ भनेपछि त्यसपछि कार्यपालिका छ, कार्यपालिकाले आफ्नै कार्य विभाजन नियमावली कार्य सम्पादन नियमावली अनुसार ऊ चाहिँ स्थानीय सरकारको मन्त्री परिषदको जुन कार्यपालिकाको भूमिकामा ऊ छ भनेपछि तपाईँको जुन संविधानले दिएको विधायकीय अधिकार र कार्यपालिकाको अधिकार चाहिँ कसरी प्रयोग भइरहेछ, समग्रमा शासन प्रणालीलाई चाहिँ कसरी व्यवस्थित गरेको छ भनेर हेर्यौं भनेपछि हामीले धेरै काम गर्नु बाँकी छ, त्यसमा चाहिँ अलि हामी कमजोर छौं भन्ने हो।
0: जसरी
1: हो विकास सेवा प्रवाहमा अब्बल छौं, विकास कार्यमा एभरेज छौं होइन, तर शासन प्रक्रिया प्रणाली सञ्चालन गर्ने जुन गभर्न गर्ने जुन प्रणाली छ त्यसलाई चाहिँ व्यवस्थित गर्न अझै धेरै काम गर्नु बाँकी छ। सभाहरू व्यवस्थित गर्ने कुराहरू, सभाले कानून निर्माण गर्ने प्रक्रियाहरू अवलम्बन गर्ने विधिहरू चाहिँ पुगिराखेको छैन, त्यसै गरी तपाईँको जुन सभा सञ्चालन गर्ने विधिहरू मिलिरहेको छैन होइन। यो चाहिँ के छ भने संसद हो नि त होइन, जसरी संघमा प्रतिनिधि सभा राष्ट्रिय सभा छ, प्रदेशमा प्रदेश सभा छ, स्थानीयमा गाउँ सभा र नगर सभा छ, यी सबैले के गर्छन् भन्दाखेरि संविधानले दिएको अधिकार क्षेत्रभित्र रहेर आफ्नो संसदीय अभ्यास गर्छन् र तपाईँको कानून निर्माण गर्ने काम गर्छन्। तिनीहरूले बजेट पारित, नीति कार्यक्रम पारित गर्ने, बजेट पारित गर्ने, कानून निर्माण गर्ने, जसरी संघका संसदहरू चल्छन्, जसरी प्रदेशका सभाहरू चलिरहेका छन्, त्यही विधिबाट स्थानीय सभाहरू चल्नुपर्छ भनेर सबै प्रदेशले कानून बनाइदिएको छ, त्यो संविधानले त्यही व्यवस्था गरेको छ होइन। संविधानले दिएको व्यवस्था अनुसार प्रदेशले ती कानूनहरू बनाइदिएको छ, सभाको सञ्चालन यसरी गर, कानून निर्माण प्रक्रिया यो अवलम्बन गर होइन, त्यहाँ सभा अन्तर्गत यो संसदीय समितिहरू हुन्छन्, यो समितिहरू बनाऊ भनेर प्रदेशले साथै प्रदेशले कानूनहरू बनाइदिएको छ। त्यो वास्तवमा त्यो कानूनलाई चाहिँ पूर्ण रूपमा कार्यान्वयन भएको छ त भनेर अहिले हेऱ्यौँ भने त्यो चाहिँ हुन सकेको अवस्था छैन होइन। यो किन हुन सकेन भन्दा पनि भन्यो भने हिजो संसदीय अभ्यास त केन्द्रमा मात्रै अभ्यास गरे हो, त्यो त तल त स्थानीयमा त यो अभ्यास थिएन, यो त नयाँ अभ्यास हो होइन। हिजो प्रदेशले चाहिँ किन व्यवस्थित सुरुबाटै गर्यो भन्दा 74 सालमा यहाँलाई भनौँ जुन मङ्सिरमा निर्वाचित भयो संघीय संसदबाट सातै प्रदेशमा सिनियर अफिसर अभ्यास गरे हो, त्यो त तल त स्थानीयमा त यो अभ्यास थिएन, यो त नयाँ अभ्यास हो होइन। हिजो प्रदेशले चाहिँ किन व्यवस्थित सुरुबाटै गर्यो भन्दा 74 सालमा यहाँलाई भनौँ जुन मङ्सिरमा निर्वाचित भयो संघीय संसदबाट सातै प्रदेशमा सिनियर अफिसरहरूको टोली नै गएर पहिलो अधिवेशनै उहाँले चलाइदिएर आएको भनेको केन्द्रमा अभ्यास गरिरहेको जुन संसदीय अभ्यास थियो त्यो अभ्यास चाहिँ तपाईँको त्यसको नलेज र स्किल चाहिँ प्रदेशसम्म चाहिँ गयो तर स्थानीयमा त कसैले पनि सिकाएन। भनेपछि हामीले जे जान्यौँ त्यही काम अहिले भइराखेको छ, त्यसलाई व्यवस्थित गर्न चाहिँ बाँकी छ, त्यसमा चाहिँ अलिक कमजोर छ।
0: अब त्यसलाई कसरी व्यवस्थित गर्ने अहिले पछि आउँला, जस तपाईँले एउटा सेवा प्रवाहमा अब्बल छ, यो व्यवस्थापकीय काम चाहिँ सिकिरहेछ भन्नुभयो, सिक्ने चरणमा छ, र अर्को अघि यो तपाईँले न्यायपालिकाको अलिकति छैन भन्नुभयो।

0: तर पनि न्यायपालिकाको भूमिका पनि पालिकाहरूले अभ्यास गरिरहेको छन्। त्यसमा चाहिँ कस्तो छ, जस्तो उप मेयर र उपाध्यक्षको मार्फत हुने त्यो न्यायपालिकाको जस्तै काम एउटा स्थानीय तहमा हुने मुद्दा मामिला मिलाउने काममा चाहिँ हामी कतिको यो अभ्यस्त भइसकेका छौँ।
1: हो, न्यायपालिका चाहिँ के भन्दा न्यायपालिकामा संघीय स्वरूपमा छैन, यो एकीकृत स्वरूपमा छ। त्यस कारणले गर्दाखेरि हाम्रो न्यायपालिका चाहिँ स्थानीय तहमा पनि न्यायपालिका चाहिँ स्वरूप चाहिँ छ भनेर भन्न मिलेन। सीमित न्यायिक अधिकार भएको न्याय समिति छ, न्यायिक अधिकार भएको चाहिँ न्याय सीमित न्यायिक अधिकार भएको न्याय समिति छ, जसले चाहिँ केही विषयहरूमा उसले न्यायिक समितिले दुवै पक्षको लाई चाहिँ मिलाउने होइन, तपाईँको चाहिँ दुवै पक्षलाई यो मेलमिलापको विधिद्वारा निरूपण गर्ने विषय छ, र केही विवादहरू चाहिँ उसले चाहिँ तपाईँको आफैले फैसला गरेर निरूपण गर्ने व्यवस्थाहरू पनि गरेको छ। त्यसले चाहिँ तपाईँको जस्तो स्थानीय सरकार सञ्चालन ऐनले नि यो विषयमा तिमीले मेलमिलाप गराऊ, यो विषयमा चाहिँ तिमीले चाहिँ आफ्नो फैसला देऊ, र यदि चित्त बुझेन भने चित्त नबुझ्ने पक्ष पुनरावेदन गर्नको लागि जिल्ला अदालतमा जान पाइहाल्छ। त्यो ढंगको व्यवस्था हो, र त्यसलाई चाहिँ अहिले के छ भन्दाखेरि अत्यन्त प्रभावकारी ढंगले उहाँहरूले त्यो काम गरिरहनु भएको छ। अब यसको स्किल नहुँदा नहुँदै पनि होइन, तपाईँको विशेष गरी दुर्गम क्षेत्रका गाउँपालिका नगरपालिकाहरूमा कानूनको एउटा कर्मचारी समेत नहुँदाखेरि पनि, र अब उपाध्यक्ष उपप्रमुख भनेको कानून पढेको विज्ञ त हुँदैन होइन, त्यो हिसाबले गर्दाखेरि उनीहरू पोलिटिकल राजनीति व्यक्ति हुन्छन्, तिन उहाँहरूलाई त्यो क्षमता नहुँदा नहुँदै पनि उहाँहरूले चाहिँ बडो मेहनतका साथ होइन आफूलाई न्यायिक मनबाट चाहिँ त्यो कामहरू गरिरहनु भएको छ, र अहिले विभिन्न अध्ययनहरूले पनि देखाएको छ। त्यसले गर्दाखेरि धेरै चाहिँ जिल्ला अदालतमा जाने मुद्दाहरू घटेको छ, त्यो ओभरलोड घटेको छ, अनि सुरक्षा निकायमा जाने विवादहरू कम भएको छ भन्ने चाहिँ विभिन्न अध्ययनहरूले पनि देखाएको छ।
0: हो, अब प्याकुरेलले जस्तो तपाईँले नि भनिहाल्नुभयो, नौ वर्ष समग्रको यो नौ वर्षको चाहिँ अवधि, दुईटा कार्यकाल, एउटा चाहिँ पहिलो कार्यकाल हामीले पाँच वर्ष सक्यौँ, यो पनि अब अन्तिम कार्यकाल, दोस्रो कार्यकालको अन्तिम वर्ष पनि आएको छ। अब यो पहिलो कार्यकालको तुलनामा चाहिँ दोस्रो कार्यकालको अहिलेसम्म यो गाउँपालिका नगरपालिकाहरूले गर्ने कामको शैली र क्षमता चाहिँ कतिको फरक पाउनुभयो तपाईँहरूले?
1: यसमा पहिलो अलि मेहनत पहिलोकोले धेरै गर्नु पर्यो, किनभने उहाँहरू निर्वाचित भएर आउँदा निर्वाचित भएको प्रमाणपत्र पाउँदाखेरि पनि शपथ खाने चाहिँ शपथको पनि व्यवस्था थिएन, हजार हजार निर्वाचन आयोगले ल यही पढेर खुवाउनु भनेर त्यति बेला पठाएको भने कानुनी व्यवस्थाहरू चाहिँ एकदमै तपाईँको चाहिँ केही थिएन। उहाँहरू निर्वाचित भएर पद बहाली गर्दाखेरि कसैले टहरामा, कसैले चाहिँ अब त्यही साबिकका गाविस होइन, कसैले वडा कार्यालयहरूमा गर्नु परेको अवस्था थियो भनेको त्यति बेला जुन जति पनि कानुनी प्रबन्धहरू गर्नुपर्ने व्यवस्था थियो, संस्थागत प्रबन्ध गर्नुपर्ने, पूर्वाधारहरूको प्रबन्ध गर्नुपर्ने, धेरै कुराहरू चाहिँ सेटल गर्नुपर्ने, आफूलाई स्थापित गर्नको लागि गर्नुपर्ने अवस्था थियो, र सबै काम शुरू जिरोबाट शुरू गर्नु परेको थियो। तर अहिले चाहिँ अपर्च्युनिटी दोस्रो कार्यकालको के भन्दाखेरि त्यसैलाई अब जे जे भएको छ त्यसैमा टेकेर अब थप काम गर्ने कुराहरूमा चाहिँ उहाँहरूले काम गर्नु पाउनु भएको छ, त्यो अपर्च्युनिटी दोस्रोलाई अलि बढी छ। तर फेरि दोस्रोमा आएपछि अर्को एउटा चुनौती के थप्यो भन्दाखेरि पहिलो कार्यकालमा जति स्रोत साधन उहाँहरूले प्राप्त गर्नुभएको थियो दोस्रो कार्यकालमा त्यो घट्यो, त्यो घट्यो होइन, त्यो के छ भने पहिलो कार्यकालमा त्यति धेरै चुनौतीहरू स्रोत साधनमा कम भोगेको चाहिँ हामीले अनुभव गर्यौं, तर दोस्रो कार्यकालमा त्यो चाहिँ अलिकति जस्तो केन्द्रको पनि बजेट बढ्दै गए पनि हस्तान्तरण वित्तीय हस्तान्तरण हुने आकारहरू चाहिँ बढ्न सकेन, त्यो कारणले पनि यो चाहिँ तपाईँको उहाँहरूको स्रोत साधनमा चुनौती चाहिँ दोस्रो कार्यकाललाई अझ बढी चाहिँ हुन गएको।
0: हजुर, अब राजेन्द्र प्रसाद प्याकुरेलजी तपाईँ गाउँपालिका राष्ट्रिय महासंघ नेपालको कार्यकारी निर्देशक हुनुहुन्छ, अब यो पालिका स्थानीय सरकार भनेको गाउँको सिंहदरबार भनेर अब सबैले भनिरहनु भएको, सबैले त्यसको अपेक्षा गरिरहेको, तपाईँले भनिहाल्नुभयो सेवा प्रवाहमा त अहिले पनि धेरै नागरिकले गाउँ स्थानीय सरकारबाट अझै बढी गाउँपालिका होइन गाउँपालिका धेरै छ त्यहाँबाट नागरिकले सेवा पाइरहनु भएको छ, अब नागरिकले राखेको अपेक्षा र स्थानीय सरकारले दिन सकेको सेवा बीचको दूरी चाहिँ कस्तो छ?
1: अब यो कस्तो छ भन्दा अहिले अब पछिल्लो समयमा राजनीतिक घटनाक्रम पनि परिवर्तन भयो, त्यसमा असन्तुष्टि राज्यले दिने सेवामा चाहिँ नागरिकको बढ़ी रह्यो होइन, असन्तुष्टि त्यसमा चाहिँ बढ़ी थियो भन्ने पनि विभिन्न अध्ययनहरूले पनि देखाएको छ होइन। यसरी हेर्दाखेरि कुन सेवामा चाहिँ नागरिकहरू असन्तुष्टि भयो त, त्यो संघले दिएको सेवामा भयो कि प्रदेशले दिने सेवामा भयो कि या स्थानीय तहले दिएको सेवामा चाहिँ असन्तुष्टि बढ़ी भयो भनेर चाहिँ छुट्याइएको छैन। सरकारले दिएको सेवामा नागरिकलाई चित्त बुझेन मात्रै भनिएको छ, नागरिकलाई कुन अर्थमा चित्त बुझेन भन्दाखेरि हिजोमा चाहिँ तपाईँको लाइसेन्स चाहिँ समयमा पाएन भन्ने कुरा चित्त दुखाइदियो, पासपोर्ट समयमा पाइएन भने चित्त दुखाइदियो, अनि यस्ता सेवाहरू चाहिँ के थियो भन्दाखेरि स्थानीय तहको अधिकार क्षेत्रका होइन, जो स्थानीय सरकारकै अधिकार क्षेत्रमा भएका सेवाहरूको अध्ययन गर्ने हो भने चाहिँ उहाँहरूमा गुनासो कम छ, तुलना तुलनात्मक रूपमा गुनासी छैन भन्ने कुराहरू होइन, होइन संघले दिएको सेवा र परदेशले दिएको सेवाको तुलनामा स्थानीय तहको गुनासो चाहिँ कम छ भन्ने नै हाम्रो त्यसको चाहिँ मूल्याङ्कन हो त्यसमा।
0: हजुर राजेन्द्र प्रसाद प्याकुरेलजी, अब चाहिँ हामी अलिकति यो बजेट र वित्तीय अवस्थामा केन्द्रित रहेर कुरा गरौं। अहिले पनि अधिकांश गाउँपालिकाहरूले चाहिँ बजेट अभावको गुनासो गरिरहेका हुन्छन्, वास्तविक समस्या चाहिँ केमा छ?
1: यो कस्तो छ भन्दा हामी संहिताको अभ्यास गरिरहँदा पनि जुन संहिताको तीनटा पक्ष हो भनिन्छ, राजनीतिक संहिता, वित्तीय संहिता, प्रशासनिक संहिता, होइन राजनीतिक संहिताले अधिकारको बाँडफाँड गर्यो तिनै तहमा, स्थानीय तहमा जति अधिकारहरूको बाँडफाँड भयो, वित्तीय संहिताले त्यो अधिकारलाई कार्यान्वयन गर्नको लागि जुन स्रोत साधन व्यवस्थापन हुने थियो त्यो चाहिँ अत्यधिक निर्भर चाहिँ हामी संघमा हुनुपर्ने गरेको व्यवस्था छ भनेको संघले चाहिँ राजस्व चाहिँ उसले धेरै उठाउँछ, उसले वित्तीय हस्तान्तरण गरेर प्रदेश र स्थानीय तहमा पठाउने हाम्रो अहिलेको व्यवस्था हो। तर के छ भन्दाखेरि स्थानीय तहलाई जति जिम्मेवारीहरू दिएको छ त्यो जिम्मेवारी पूरा गर्नको लागि वित्तीय व्यवस्थापन गर्ने बाटो चाहिँ संघमा संघले अलि कन्जुसिया गरेको त्यो ढंगले त्यो कामको आधारमा स्रोतको बाँडफाँड अहिलेसम्म हुन नसकेको कारणले गर्दाखेरि त्यो कम भएको छ। र अर्को आन्तरिक स्रोत उहाँहरूले उठाउने विषय छ, स्थानीय अब दुर्गम क्षेत्रका गाउँपालिका नगरपालिकाहरूलाई अत्यन्त कम सम्भावना छ, होइन त्यहाँ आर्थिक गतिविधिहरू धेरै हुने अवस्थाहरू छैन जसले गर्दाखेरि आफ्नो आन्तरिक स्रोत त्यति चाहिँ वृद्धि गर्न सकिरहेको अवस्था छैन, त्यो चुनौती छ, त्यसले गर्दाखेरि अभावको महसुस त हुने नै भयो। अर्को चाहिँ के छ भन्दाखेरि विनियोजन भइसकेका बजेटहरू पनि गएनन्, जस्तो गत आर्थिक वर्षमा भन्नुहुन्छ भने झन्झनी 9 अर्ब चाहिँ के अरे वित्तीय हस्तान्तरण जुन समानीकरण अनुदान शीर्षकबाट जानु पर्दथ्यो, अनि संसदले पारित गरिसकेको बजेट पनि त्यो कटौती भयो, जसले गर्दाखेरि के छ भने पहिला आउँछ भनेर उहाँले सबै योजनाहरू सम्झौता गरेर कार्यान्वयन गरिसक्छन्, अन्तिम आवरमा आएर त्यो बजेट कटौती हुँदाखेरि त्यो चाहिँ अब अर्को वर्षको लागि ठूलो भार पर्ने अवस्थाहरू छ। अर्को चुनौती उहाँहरूको गुनासो केमा हो भने जस्तै समपूरक अनुदान र विशेष अनुदान संघ र प्रदेशबाट जान्छ, त्यो चाहिँ समयमा ठेक्का पनि लाग्न सकेन, र अहिले त हामीले चाहिँ देखिराखेका छौँ नि, होइन जेएनजे आन्दोलन, चुनाव, त्यसपछि गएर महँगी, त्यसपछि गएर पेट्रोलियम पदार्थको अभावको कारणले गर्दाखेरि निर्माण व्यवसायहरूले निर्माण होलिडे पनि गरे, होइन कामै नगरिकन पनि बसे, यो कालोपत्री गर्ने कच्चा पदार्थहरू, भिटामिन लगायतका सामग्रीहरू नेपालमा बजारमा नपाउँदाखेरि, आयात गर्न नसक्दाखेरि अधिकांश ती कामहरू चाहिँ हुन सकेन, त्यसले गर्दाखेरि के छ भन्दाखेरि काम ती योजनाहरूको काम सम्पन्न नभएपछि अब त्यो ठेक्का चाहिँ अब सकियो, अब निर्माण व्यवसायले आफ्नो मेरो ठेक्का चाहिँ म्याथ थप भन्छ, उसले किन केन्द्रले थप दिएको छ, केन्द्रका योजनाहरूमा थपिएको छ, अनि उसले तल प्रेसर गरिरहेको छ, तर त्यो स्रोत चाहिँ के छ भन्दाखेरि त्यो बजेट चाहिँ फ्रिज भएर केन्द्रमा आइसक्यो, अर्को वर्ष जाँदैन, त्यसले गर्दाखेरि के छ कुन आधारमा अब चाहिँ तपाईँको म्याथ थप गर्ने हो भने अब आफैलाई आर्थिक भार पर्नेवाला छ र योजना पनि अलपत्र पर्नेछ, हो यस्तो कारणले गर्दाखेरि चाहिँ उहाँहरूको गुनासो चाहिँ त्यसमा देखिएको, र हामीले भनेका छौँ जसरी केन्द्रको संघका योजनाहरूमा म्याथ थप गरिएको छ स्रोत सहितको, त्यसै गरी त्यो स्रोत सहितको म्याथ थप्ने व्यवस्था चाहिँ स्रोत चाहिँ जति फ्रिज भएर आएको छ त्यो फिज भएको बजेट चाहिँ निश्चित अवधिभित्र सक भनेर एकपटकको लागि दिनुपर्छ भन्ने चाहिँ हाम्रो माग हो।
0: अब यो धेरै पालिकाले चाहिँ चालू खर्च धान्न पनि कठिन भएको भनेर चाहिँ एउटा गुनासो गरिरहेका छन्, यो अवस्था चाहिँ आउनुमा यो संघीय र प्रदेश सरकारबाट गर्नुपर्ने जति सहयोग छ, यो अनुदानको कुराहरू छन् त्यो नभएर वै अरू कारण छन्?
1: यसमा दुई तिनवटा कारण छन्, एउटा त्यो हो, होइन संघले अघि पनि भन्यो कामको जिम्मेवारीको अनुसार स्रोत बाँडफाँड चाहिँ गर्नुपर्ने हो, त्यो अनुसारको व्यवस्थित त्यो ढङ्गको अध्ययन पनि भएको छैन, होइन त्यो ढङ्गले गर्न सकिएको अवस्थाहरू छैन, त्यो न्यायिक छैन, त्यो एउटा विषय हो। अर्को विषय चालू खर्च धान्न नसक्ने विषयमा के छ भने स्थानीय तहमा पनि सबै ठाउँमा चाहिँ जस्तो ONM व्यवस्थित ढङ्गले सर्वे गरेर संगठन संरचनाको अध्ययन गरेर कति चाहिँ हामीलाई शाखाहरू चाहिने हो, कति जनशक्ति चाहिने हो, अनावश्यक जनशक्तिहरू हामीले राखिराखेका छौँ कि भनेर हेर्न पर्ने अवस्थाहरू पनि छन्। कतिपय ठाउँमा चाहिँ हामीले के पनि देखेका छौँ भने हामीले व्यवस्थित ढङ्गले अध्ययन गरेका छैनौँ, जनशक्तिहरू छन् तर चाहिने जनशक्ति चाहिने शाखामा छैन, तर मान्छेहरूको संख्या चाहिँ धेरै छ, चालू खर्च चाहिँ हाम्रो बढेकै छ, होइन त्यसले गर्दाखेरि व्यवस्थित ढङ्गले हामीले पनि अब अनुरोध गरिराखेका छौँ हामीले गाउँपालिका नगरपालिकाहरूलाई कि तपाईँहरूले व्यवस्थित ढङ्गले अध्ययन गर्नुहोस् र चाहिने जनशक्तिहरूको अनिवार्य व्यवस्थापन गरौँ, नचाहिने जनशक्तिहरू छन् भने त्यसलाई घटाउँ, किनभने हामीले धान्न पनि पर्ने हुन्छ, त्यसले गर्दाखेरि आफ्नो क्षमता अनुसारको र आवश्यकता अनुसारको जनशक्ति चाहिँ हाम्रो निर्माण गर्नुपर्ने हुन्छ, त्यो ढङ्गको संगठन संरचना चाहिँ बनाउनुपर्छ भनेर हामीले अलिकति सहजीकरण पनि गरिरहेछौँ, त्यो व्यवस्थित नभएसम्मको लागि यी गुनासाहरू आइरहन्छन्।
0: अब यो बजेट कार्यान्वयनको चरणमा गएको छ साउन लाग्ने बित्तिकै, अब यो बजेटले चाहिँ यसपालिको बजेटले पालिकाहरूलाई अझ गाउँपालिकालाई चाहिँ कतिको उत्साहित बनाएको पाउनु भएको छ?
1: अब हामीले वास्तवमा संघको प्रदेशको बजेट भन्यो भने त्यति धेरै उत्साहित हामी छैनौँ, होइन जस्तो जसरी विगतमा जसरी बजेटहरू आएका छन् त्योसँग खासै सुधार भएर आएको छैन. बरु के उल्टो के भएको छ भन्दाखेरि बजेटको जुन आकारमा वृद्धि भइरहेको छ त्यो आकारमा हस्तान्तरण हुने रकमहरूको वृद्धि भएको छैन. सशस्त्र अनुदान केही बढेको छ, त्यो सशस्त्र अनुदान बढ्नु भने चाहिँ फेरि के भन्दाखेरि त्यो केन्द्रको कार्यक्रम स्थानीयले गर्दै मात्रै हो, त्यो आफ्नो काम आफ्नो प्राथमिकतामा खर्च गर्नु पाउने बजेट होइन. जस्तो तपाईँलाई एउटा भनौँ, 75-76 सालमा 13 खर्ब संघीय बजेट हुँदाखेरि हाम्रो चाहिँ लगभग तपाईँको चाहिँ 80 अर्ब चाहिँ स्थानीय तहमा तपाईँको वित्तीय हस्तान्तरण जुन समानीकरण अनुदानमा गएको थियो. अहिले तपाईँको 21 खर्ब हुँदाखेरि त्यो बल्ल बल्ल बढेर 88 अर्ब बढेको छ. भनेको त्यो जुन संघीय बजेट बढेको आकारमा छ त्यो हस्तान्तरण चाहिँ घटेको अवस्थाहरू छ. त्यसले गर्दाखेरि हामीले त्यहाँबाट चाहिँ खासै तपाईँको चाहिँ उत्साह हुने त्यो कार्यक्रमहरू त्यस्तो देखिएको अवस्थाहरू छैन. अब बरु स्थानीय तहले आफूले अहिले नीति कार्यक्रममा जुन बजेट ल्याउनु भएको छ र हामीले धेरै जिल्लामा गएर हामीले चाहिँ फिजिकली भौतिक रूपमै नै गाउँपालिकाहरूलाई हामीले ओरिएन्टेसन पनि चाहिँ गरेका छौँ, होइन सहजीकरण गरेका छौँ. तपाईँले अबको बाँकी कार्यकाललाई यो चाहिँ काममा प्राथमिकता दिनु छ है भनेर भनेका छौँ, होइन. त्यो कुरो यो अवसरमा मैले यहाँ पनि भन्छु, जस्तो अब के छ भने उहाँहरूको अन्तिम वर्ष हो, होइन अन्तिम वर्ष हो, अन्तिम वर्ष पनि पूरा वर्ष होइन. उहाँले काम गर्ने भनेको लगभग 9 महिना हो, होइन, किनभने वैशाखबाट त चुनाव लागिसक्छ, होइन, चैतसम्म हो उहाँहरूले काम गर्ने. त्यसले चैतसम्मलाई टार्गेट गरेर तपाईँहरूले काम गर्नुपर्ने हुन्छ. त्यसले गर्दाखेरि अबको नीति कार्यक्रम र बजेट चाहिँ यहाँहरू अहिलेसम्म जे काम गर्नु भएको छ त्यसलाई फिनिसिङ गर्नुहोस्, होइन, जे अधुरा कामहरू छन् त्यसलाई सम्पन्न गर्नुहोस्, नयाँ ठूला योजनाहरू अब कार्यक्रमहरू सुरु गर्न सक्नुहुन्न, विभिन्न अभियानहरू सुरु गर्नु भएको छ, होइन, जस्तो बाल मैत्री स्थानीय सरकार, वातावरण मैत्री स्थानीय सरकार भनेर जे अभियानहरू उहाँहरूले चाहिँ एउटा सूत्रबद्ध रूपमा नारासहितको अभियानहरू सुरु गर्नु भएको छ त्यो अभियानहरूलाई पूरा गरौँ. त्यसले गर्दाखेरि यो अन्तिम वर्ष चाहिँ तपाईँहरूको फिनिसिङको वर्ष हो, अहिलेसम्म गरेको कामको फिनिसिङ गर्ने हो र त्यसको प्रचार प्रसार गर्ने हो. वास्तवमा के भयो भन्दाखेरि अहिलेसम्म चाहिँ के पनि भएन भने भाष्य त स्थापित भयो नि जबरजस्ती रूपमा, होइन, अहिलेसम्म केही पनि नभएको त होइन नि. त्यो कुरो चाहिँ के छ भने हामीले गरेको कामको प्रचार गर्न सकेनौँ कि. त्यसले गर्दाखेरि तपाईँहरूले गरेको कामको चाहिँ अहिलेसम्म 5 वर्ष जुन 10 वर्ष काम गऱ्यौँ हामीले, गरेको कामको तपाईँहरूले प्रचार प्रसार गर्नुहोस्। प्रचार प्रसार गरेन भने तपाईँले गरेको कामको प्रचार चाहिँ भोलि अर्कैले गर्छ,
0: होइन,
1: काममा चाहिँ तपाईँ केन्द्रित हुनुहोस् भनेर हामीले
0: एकदम. अब मैले यो कामकै कुरा गर्दा नि प्याकुरेलजी तपाईँले भनिहाल्नुभयो एउटा पालिकाहरूले सेवा प्रवाहमा त एकदम उल्लेखनीय काम गरेका छन्, अझ हामीले हेर्दाखेरि पनि अझै एकदम उदाहरणीय कामहरू, प्रशंसनीय कामहरू चाहिँ हल गोरु पाल्नेलाई प्रोत्साहन, होइन, धेरै धान फलाउनेलाई चाहिँ पुरस्कार लगायतका धेरै कुराहरू, डाक्टर पढ्नको लागि छात्रवृत्ति लगायतका अनि अर्को बाटो बनाउने कामहरूमा धेरै पालिकाहरूले राम्रो काम गर्नु भएको छ. कतिपय पालिकाहरूले चाहिँ अझै पनि त्यो सानो काम पनि गर्न नसकेका उदाहरणहरू पनि छन् कि. त्यो किसानहरूले चिन्ता जनाएका एउटा बिउ बिजनको कुरा हुन्छ, समयमा मल नपाएका कुरा हुन्छ, जुन स्थानीय सरकार मार्फत हुनुपर्ने कामहरू चाहिँ नभएको कुराहरू पनि गुनासो आइरहन्छन्. तपाईँले समग्र हेर्दाखेरि चाहिँ गाउँपालिकाकै कुरा गरौँ, किनकि गाउँका मान्छेहरूलाई सबैभन्दा बढी गाउँपालिकाकै काम, नगरपालिका पनि हो तर पनि गाउँपालिका धेरै छ, गाउँपालिकाले नै धेरै नागरिकलाई जोड्ने काम गर्छ, सेवा प्रवाहमा उहाँहरूको चाहिँ भूमिका अझ उल्लेखनीय हुन्छ. के चाहिँ अझ गर्नुपर्ने कुराहरू पनि गर्न सकेनन् जस्तो लाग्छ क्या यो कार्यकालको अन्तिम वर्ष आइरहँदाखेरि?
1: होइन, हामीले कतिपय कुराहरू हामीले प्राथमिकता पनि निर्धारण गर्न सकेनौँ कि भन्ने लाग्छ, होइन, प्राथमिकता निर्धारण आवश्यकता हो, होइन, त्यो चाहिँ हामीले गर्ने जिम्मेवारीमा थिएन. जस्तो तपाईँलाई भनौँ, सामुदायिक कलेजहरू, क्याम्पसहरू, होइन, अहिले तपाईँको चाहिँ ग्रामीण क्षेत्रमा अधिकांश सामुदायिक कलेजहरू क्याम्पसहरू चाहिँ अहिले स्थानीय सरकारले चलाएको छ. त्यो क्याम्पसमा लगानी गर्ने उसको जिम्मेवारी हो त भनेर भने संविधानले उसलाई त्यो अधिकार दिँदैन, होइन, जस्तो 12 कक्षासम्मको अधिकार शिक्षामा 12 कक्षासम्मको जिम्मेवारी उसको हो, त्योभन्दा माथिको जिम्मेवारी उसको होइन. त्यहाँबाट क्याम्पसमा उसले लगानी गर्नु चाहिँ बेठिक हो भनेर मालेका परिषदले पनि के गर्छ, त्यो बेरोजगार निकाली राखेको छ. तर अब बाध्यता के छ भन्दाखेरि सङ्घ र प्रदेशले त्यो क्याम्पस सस्टेनको लागि चाहिँ पुग्ने स्रोत साधन त दिएको छैन, त्यहाँ क्याम्पस चलाउनु पनि परेको छ, त्यसले गर्दाखेरि उसले बाध्य भएर त्यहाँ लगानी गर्नु परिरहेको छ. जस्तो अहिले तपाईँले भन्नुभयो डाक्टर पढाउनलाई छात्रवृत्ति दियो, डाक्टर पढाउन छात्रवृत्ति दिने काम स्थानीय सरकारको हो भनेर जिम्मेवारी हेऱ्यो भने त होइन,
0: होइन,
1: त्यो होइन. त्यो त उसको त काम के हो भने 12 कक्षासम्म चाहिँ राम्रो चाहिँ विद्यार्थी बनाएर पठाइदिने हो. त्यसपछि उसले कहाँ जान्छ त्यो तहको सरकारको जिम्मेवारी हो, डाक्टर पढ्ने उसको जिम्मेवारी होइन. होइन, तर यसलाई हामीले हेर्दाखेरि सत कति राम्रो गरेको भन्ने पनि लाग्छ, तर वास्तव उसको जिम्मेवारी हो त भन्यो भने होइन. होइन, त्यो यसरी के गर्छ भन्दाखेरि गर्नुपर्ने उसले उस त्यहाँको लागि गर्नुपर्ने आवश्यकता थियो. होइन, एउटा दुर्गम क्षेत्रको एउटा चाहिँ तपाईँको दलित अथवा तपाईँको पिछडिएको वर्गको मान्छे, होइन, गरिब मान्छेले डाक्टर पढ्न पाउने अवसर जुन सरकारले दियो उसको लागि त ठुलो कुरो हो त्यो, होइन. त्यसो कारणले गर्दाखेरि हामीले के छ भन्दाखेरि कतिपय कुराहरू हामीले आफ्नो काम चाहिँ के हो भनेर प्राथमिकता पनि निर्धारण गर्न चाहिँ पर्ने हुन्छ. अर्को चाहिँ के छ भन्दाखेरि त्यो त्यो काम अर्को सरकार तहको सरकारले गरिदियो भने उसले गर्नु पर्दैन थियो नि त क्याम्पसको लागि पर्याप्त चाइनिज न्यूनतम स्रोत साधन चाहिँ प्रदेशले पठाइदिने हो भने या सङ्घले पठाइदिने हो भने उसले क्याम्पसमा लगाडी गर्नु पर्दैन थियो उसले आफ्नो बाह्र कक्षा सङ्घको शिक्षालाई राम्रोसँग लानु सक्थ्यो हो यसरी के छ भन्दाखेरि जिम्मेवारीमा चाहिँ तपाईँको प्रष्टता नआउँदाखेरि पनि तपाईँ कन्फ्युजन भइरहेको छ त्यसले गर्दाखेरि यो कार्य विस्तृतीकरण भन्ने जुन प्रतिवेदन छ त्यो कार्य विस्तृतीकरणलाई अब चाहिँ अझ त्यसलाई पुनरावकन गर्नु संशोधन गर्ने काम भएको छ होइन परिमार्जन गर्ने काम अन्तिम चरणमा पुगेको छ त्यो राष्ट्रिय समन्वय परिषदको बैठक बसेर त्यसलाई अगाडि बढाउनु पर्ने छ त्यो अहिलेसम्म हुन सकेको अवस्था छैन त्यसले गर्दा अझ त्यसले गर्यो भने अलिक बढी क्लियरिटी आउँथ्यो त्यसलाई अलिकति कानुनी चाहिँ संरचनामा त्यसलाई ढाल्न पाएदेखि होइन त्यसले गर्दाखेरि तपाईँको कुन तहको काम सरकारले के काम गर्ने के नगर्ने भन्ने कुरो चाहिँ त्यहाँ लेखिएको छ अनि त्यो भयो भने अलिक क्लियरिटी आउँथ्यो भन्ने चाहिँ हामीलाई लागेको छ त्यो हुन सकेको छैन अहिले
0: कार्यक्रम बदलिँदो नेपालमा आज हामी कार्यकालको अन्तिम वर्ष चलिरहँदा पालिकाहरूले गरिरहेका काम बजेट संघीय सरकारसँग अपेक्षा र अबको योजनामा केन्द्रित रहेर कुरा गरिरहेका छौं गाउँपालिका राष्ट्रिय महासंघ नेपालका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद प्याकुरेलसँगको थप कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
2: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ चाहे त्यो गाडीमा होस् या पैदल
3: त्यसका लागि सड़कका पनि नियम हुन्छन् पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ
2: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्
3: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान
2: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा
3: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
2: कार्यक्रम सड़क र सवारी
4: क्लासिक टेकको 60th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पाइयो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो
5: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ
6: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपिडी तथा शल्यक्रिया सेवा
5: रोग लुकाएर नराखौं समयमै परीक्षण गरौं
6: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
7: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ

0: श्रीधाकुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क
2: उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपालमा आज हामी कार्यकालको अन्तिम वर्ष चलिरहँदा पालिकाहरूले गरिरहेका काम, बजेट, संघीय सरकारसँग अपेक्षा र अबको योजनामा केन्द्रित रहेर गाउँपालिका राष्ट्रिय महासंघ नेपालका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद प्याकुरेलसँग कुरा गरिरहेका छौं। प्याकुरेलजी, तपाईँलाई फेरि पनि उज्यालोमा स्वागत छ। अब चाहिँ अलिकति यो पालिकाहरूले ल्याएको बजेट अहिलेको कार्यान्वयन र संघीय सरकारबाट र प्रदेश सरकारबाट चाहिँ अब गर्नुपर्ने अपेक्षा, तपाईँले गरेको अपेक्षामा केन्द्रित रहेर कुरा गरौं। यसपालि सबैभन्दा पहिला बजेटकै कुरा गर्दाखेरि पोहोर परारको भन्दा यसपालि बजेट ल्याउन पालिकाहरूलाई सहज भएको
3: हो? एकदम, अहिले यो पटक चाहिँ दुई तीनवटा कुराले सहज भयो। जस्तो अहिले तपाईँको वैशाख के अरे असार दस गतेभित्र सभामा बजेट पेश गरिसक्नुपर्छ भन्ने जुन कानुनी व्यवस्था छ, गत वर्ष हाम्रो लगभग तपाईँको तीस चालिस भन्दा माथि नै गाउँपालिकाहरूले बजेट पेश गर्न सकेको अवस्था थिएन, अहिले जम्मा 14 मात्रै सकेन होइन, र असार मसान्तमा बजेट पारित गरिसक्नुपर्छ भन्ने छ। अहिले गत वर्ष हाम्रो त्यो संख्या अलिक धेरै हुन्थ्यो, अहिले तीनटा मात्रै छ, तीनटा गाउँपालिकाले मात्रै अहिले ल्याउन सकेको अवस्थाहरू छैन भने यो वर्ष तपाईँको उल्लेखनीय रूपमा सुधार भयो। यो वर्ष मात्रै होइन, त्यो के छ भन्दाखेरि क्रमिक रूपमा यो चाहिँ घट्दै आएको छ होइन, भनेको क्रमिक

0: उहाँहरूलाई पनि त्यो मोटिभेसन पनि अलिकति भएको छ. विशेष गरी मधेस प्रदेशमा पछिल्लो समयमा संघीय मामिला मन्त्रालय र हामी संघ महासंघकै प्रतिनिधिहरू गएर यो बजेट ल्याउनुभन्दा अगाडि 10 गतेभन्दा अगाडि सम्भावित जोखिम जहाँ जहाँ चाहिँ ल्याउन सकेको अवस्थाहरू थिएन गत वर्षहरूमा उहाँहरूलाई फेरि हामीले गएर सहजीकरण गर्ने कामहरू पनि गर्यौं. अनि यो यो विभिन्न दुई तीनवटा कामहरूले गर्दाखेरि
1: तपाईँले जुन पारित गर्न बाँकी अब त्यसलाई चाहिँ पनि अब अर्को चाहिँ अवस्था आउनु नदिनको लागि के गर्दै हुनुहुन्छ
0: तपाईँ? होइन, हामीले तपाईँहरू भन्नुहोस्, हामी त्यहाँ आएर चाहिँ अब विभिन्न पक्षहरूसँग बसेर संवाद गराउनुपर्छ, सहजीकरण गर्नुपर्छ भने त्यो पनि गर्छौँ, नत्र भने यो चाहिँ छिटो गर्नु पर्यो भनेर भनिरहेका छौँ. होइन, हामी गरिरहेछौँ, सल्लाह गरिरहेछौँ भन्नुभएको छ.
1: त्यो सहजीकरण तपाईँले गरिरहेको अब अर्को यसपालि अलिकति पहिलेको भन्दा यो तपाईँले भनिरहेको छ सुधारको कुरा गर्दाखेरि यो संसदीय अभ्यास हुन्छ नि यो काम चाहिँ यो पालिकाहरूमा पनि देखियो. यो कतिको त हेर्दाखेरि तपाईँहरूले सहज असहज अझै अप्ठ्यारो अझ त्यहाँ गर्नुपर्ने काम के देख्नुभयो? कतिको चाहिँ त्यो अभ्यास कस्तो रह्यो?
0: अघि मैले पनि अघि पनि मैले सुरुवातमा भने होइन, जस्तो विधायकी अभ्यास चाहिँ स्थानीय तहमा पनि छ भनेको त्यहाँ सभा छ होइन, त्यहाँ गाउँसभा छ, नगरसभा छ, त्यसमा त्यो अन्तर्गतका विभिन्न समितिहरू संसदीय समितिहरू छन्, जस्तो सार्वजनिक लेखा समिति त्यहाँ पनि छ, विधायन समिति त्यहाँ पनि छ, अनुगमन तथा सुशासन समिति लगभग सबैमा सबै प्रदेशले भनेको छ होइन, यी भनेको यी संसदीय समितिहरू हुन् होइन. त्यस्तै गरी कार्यपालिका छ, कार्यपालिका अन्तर्गत पनि विभिन्न विषयको समितिहरूको व्यवस्था छ. यो चाहिँ के छ भन्दाखेरि त्यो त्यहाँको संरचना हो. त्यो संरचना चाहिँ वास्तवमा हामीले प्रभावकारी रूपमा सञ्चालन गर्न सकेका छौँ त भन्यो भने चाहिँ त्यसमा अलिकति हामी कमजोरी नै छौँ. जस्तो तपाईँ भनेको कतिपय चाहिँ सभाका समितिहरूमा कार्यपालिकाका सदस्यहरू रहने होइन, भनेको त्यो गठन र प्रक्रियामै हामी कमजोरी छौँ, हामी कमजोर गरिरहेका छौँ, हामी भनिरहेका छौँ. जस्तो लेखा समितिमा त कार्यपालिकाको सदस्य बस्नु पाइँदैन होइन, लेखा समितिको त ठूलो भूमिका बेरोजगार फडचोट लगायतका विषयहरूमा कार्यपालिकालाई वित्तीय अनुशासन कायम गर्नको लागि त्यो त संसदीय समिति हो नि त होइन. त्यो संसदीय समिति अझ केन्द्रमा त के अभ्यास छ भन्दाखेरि त्यो समितिको नेतृत्व सभा पति चाहिँ विपक्षी दललाई दिने, सरकार पक्षले नलिने, अनि त्यो अहिले पनि छ नि त होइन. सबै चाहिँ तपाईँको संसद प्रतिनिधि सभाका सबै संसदीय समितिहरू राष्ट्रिय स्वतन्त्र पार्टीका मान्यहरूले लिड गर्नु भएको छ, तर लेखा समिति त प्रमुख प्रतिपक्ष विपक्षीलाई पनि नभएर प्रमुख प्रतिपक्षीलाई नै सत्तापक्षले नै प्रस्ताव गरेर त्यो कल्चर हो होइन. हाम्रो चाहिँ के छ भन्दाखेरि 47 सालदेखिको हाम्रो संसदीय अभ्यास हो. त्यो तल पनि के छ भन्दाखेरि कार्यपालिका त कुनै पनि हालतमा बस्नै मिल्दैन, कार्यपालिकाका सदस्यहरू होइन, यो कतिपय ठाउँ त्यो पनि देखेको छ. त्यसले गर्दाखेरि हो यसरी के छ भन्दाखेरि सभा कसरी सञ्चालन गर्ने अलिकति कन्फ्युजन के छ भन्दाखेरि कार्यपालिकाको प्रमुख र सभा प्रमुख पनि एकैजनालाई बनाइदिएको छ होइन, माथिको जस्तो छुट्टै त छैन होइन. यो चाहिँ तपाईँको शक्ति सन्तुलन पृथकीकरणको सिद्धान्त अनुसार यी संरचनाहरू छुट्टै छुट्टै त हो नि, छुट्टा छुट्टै हुँदा हुँदै पनि स्थानीयमा चाहिँ के भएको छ भन्दाखेरि त्यो चाहिँ पूर्ण रूपमा लागू भएको छ. त्यो सिद्धान्त हुन छैन,
1: भएन
0: भएन, तल त सत्तापक्ष र विपक्षी पनि हुँदैन होइन. त्यसले गर्दाखेरि तपाईँको त्यहाँको स्थायी सरकार हुन्छ, त्यहाँको कार्यपालिका प्रमुख चाहिँ सभाबाट निर्वाचित होइन, प्रत्यक्ष निर्वाचित हो. त्यसले गर्दा केही फरकहरू छ
1: तपाईँलाई लाग्यो? यसो एउटा गरौँ, सुधार चाहिँ के गर्नु पर्ला? संसदीय अभ्यास पालिकाहरूमा गर्दा गर्नुपर्ने आवश्यकताहरू चाहिँ के?
0: यसको लागि के छ भन्दाखेरि पहिलो कुरो चाहिँ जुन प्रदेशले बनाइदिएको जुन कानून छ, तपाईँको धारा 226 अनुसारको कानून निर्माण प्रक्रिया गर्ने सम्बन्धी कानून र धारा 227 अनुसारको सभा सञ्चालन सम्बन्धी जुन प्रक्रिया सम्बन्धी कानून, दुईटा कानून बनाइदिएको छ. त्यो कानूनको कार्यान्वयन कसरी भइरहेछ भनेर प्रदेश सभाले त्यो आफ्नो त्यसको रिभ्यू गरेर स्थानीय आफ्नो जुन जुन प्रदेशमा छ आफ्नो स्थानीय तहलाई क्यापासिटेट गर्ने काम चाहिँ त्यसले गर्नु पर्यो. यो संघले भ्याउँदैन, संघीय संसदले प्रदेश संसदसम्मलाई प्रदेश सभालाई क्यापासिटेट गर्यो, तर अब तलको सभालाई चाहिँ क्यापासिटेट गर्ने काम चाहिँ प्रदेश सभाको हो. त्यो प्रदेश सभाले किन पनि हो भन्दाखेरि उसले बनाइदिएको आफूले बनाएको कानून चाहिँ कसरी कारण भइरहेछ भनेर हेर्ने काम र त्यसलाई चाहिँ उसले सहजीकरण गर्ने काम चाहिँ उसले गर्नु पर्थ्यो. त्यो गर्न सकेको अवस्थाहरू चाहिँ अहिले पटक्कै उहाँहरूको चाहिँ त्यसमा कुनै पनि ध्यान गएको छैन. बरु केमा चाहिँ ध्यान गएको छ भन्दाखेरि सभाको बैठकमा हामीलाई प्रमुख अतिथि बोलाइदिएन, उद्घाटन गर्न दिएन होइन, हाम्रो चाहिँ त्यहाँ गएर भाषण गर्न पाइएन भन्ने गुनासो चाहिँ प्रदेशका मान्यहरूको पर्याप्त रूपमा देखिएको छ. तर आफैले बनाइदिएको कानूनमा त्यो व्यवस्था होइन होइन, यो चाहिँ सभाको बैठकमा प्रमुख अतिथि बोलाइँदैन, त्यहाँ चाहिँ तपाईँको त्यहाँ भाषण गर्ने काम चाहिँ हुँदैन भन्ने कुरो चाहिँ आफैले बनाइदिएको कानूनमा छैन भन्ने व्यवस्था चाहिँ उहाँले बिर्सनु भएको छ होइन. त्यसो भएको कारणले गर्दाखेरि जसरी प्रदेश सभाको बैठक चल्छ त्यसै गरी गाउँसभा नगरसभाको बैठक चल्यो. त्यहाँ कुनै उद्घाटन समारोह भन्छ तपाईँको बन्द सत्र, उद्घाटन सत्र, बन्द सत्र, त्यहाँ अतिथिहरू बोलाउने, खादामाला गर्ने, त्यहाँ चाहिँ तपाईँको भाषण गर्ने काम हुँदैन. त्यहाँ सिधै के हुन्छ भने सभाध्यक्ष जाने हो, आफूले आफ्नो सभा अनुसार जसरी चाहिँ सङ्घ र प्रदेशका सभाहरू बैठक चल्छ त्यसै गरी नै उहाँहरूले बैठक चलाउने हो. विधि त्यो तर त्यो अनुसारले चाहिँ हामीले त्यो ढंगले क्षमता अभिवृद्धि गर्न सकेको अवस्थाहरू चाहिँ छैन.

0: तर अहिले धेरै सुधारहरू भएको छ, जस्तै सभा आएको छ त्यो सचिवालय बनाउने होइन, पहिला सबै कार्यपालिकाको नामबाट हुन्थ्यो, कार्यपालिकाको नामबाट पत्राचार हुन्थ्यो, कार्यपालिकाको नामबाट चाहिँ सभाका सम्पूर्ण गतिविधि हुन्थ्यो। अहिले हामीले गाउँपालिकाहरू सहजीकरण गरिरहेका छौँ, एउटा कम्ती कार्यविधिको नमुना पनि बनाएर पठाएका छौँ। तपाईँहरूले कम्ती सभाको सचिवालय छुट्टी बनाउनु पर्यो, छुट्टी दर्ता चलानी हुनु पर्यो, त्यहाँ छुट्टी कर्मचारीको व्यवस्थापन गर्नु पर्यो, जिम्मेवारी दिनु पर्यो, र सभाबाट हुने जति पनि कामहरू छन् सभाको सचिवालयको लेटरहेडबाट हुनु पर्यो होइन। यो ढङ्गले संस्थाको त छुट्टा छुट्टै संरचना यसरी जानुपर्छ भनेर हामीले भनिरहेका छौँ। त्यसले अलिकति केही समय लिन्छ,
1: यसमा सहजीकरण चाहिँ प्रदेशबाट होस् भन्ने,
0: प्रदेशबाट हो किनभने हामी संघ महासंघले हामी केन्द्रबाट हामी हाम्रो लिमिटेसन छ, हामी सबै गर्न सक्दैनौँ, किनभने प्रदेशमा पनि त्यो पीएलजीएसपी लगायतका केही चाहिँ स्थानीय तहको क्षमता वृद्धिकै लागि भनेर विकास सहायता समेतको सहयोगमा एउटा बास्केट प्रोग्राम पनि छ होइन, त्यो प्रदेश सरकारले सञ्चालन गरिरहेछ भनेपछि त्यो स्थानीय विधायकीय अभ्यासलाई परिसुदृढीकरण गर्नको लागि पनि ती संरचना र ती स्रोतले स्थानीय तहलाई सहजीकरण गर्नुपर्छ
1: एकदम। राजेन्द्र प्रसाद प्याकुरेलजी, तपाईँ गाउँपालिका राष्ट्रिय महासंघ नेपालका कार्यकारी निर्देशक हुनुहुन्छ। आज हामी कार्यकालको अन्तिम वर्ष चलिरहँदा पालिकाहरूले गरिरहेका काम र अब गर्नुपर्ने काम र सरकारसँगको तपाईँहरूको अपेक्षा र अबको योजनामा केन्द्रित भएर कुरा गरिरहेका छौं। तपाईँले धेरै कुरा भनिसक्नुभयो, अब हामी यो अन्तिम कार्यकालको अन्तिम क्षणमा काम गरिरहँदाखेरि अब पालिकाहरू आफैले गर्नुपर्ने सुधार र त्यसमा पनि अब संघीय सरकारले गर्नुपर्ने कामको कुरा गरिरहँदाखेरि तपाईँले चाहिँ एउटा यो न्यायिक अभ्यास सँगसँगै एउटा संसदीय अभ्यासको पनि कुरा गर्नुभयो। अब यो बजेट, अघि बजेट कुरा गर्नुभयो, समयमै बजेट आएको छ तर संघीय सरकारले ल्याएको बजेटमा धेरै अपर्याप्त छ, पर्याप्त छैन, तैपनि पालिकाहरूले समयमा बजेट ल्याएर त्यो कार्यान्वयनको चरणमा गएको छ। अब यो बजेट कार्यान्वयनको कुरा गर्दाखेरि यसपालि संघीय सरकारले पनि एउटा मार्गदर्शन दिइसकेको छ बजेट कार्यान्वयनको लागि, अब त्यसमा पालिकाहरू मार्फत पनि गर्नुपर्ने कामहरू धेरै छ। अबको काम गर्दाखेरि बजेट कार्यान्वयनको विषयमा कुरा गर्दाखेरि चाहिँ तपाईँको अनुरोध होइन, यो पालिकाहरूले चाहिँ शिक्षा, स्वास्थ्य, कृषि, रोजगारीलाई चाहिँ प्राथमिकताका साथ त्यो कार्यक्रम अगाडि बढाउनको लागि चाहिँ के कुरामा अझै सुधार्नुपर्ने खाँचो देख्नुहुन्छ?
0: अब यो अन्तिम कार्यकाल भएको वर्ष भएको कारणले गर्दा पनि र पूरै वर्ष पनि कार्यान्वयन गर्न सक्ने उहाँहरूको चाहिँ त्यो समय नभएको कारणले गर्दाखेरि अब उहाँले पूर्ण प्राथमिक बाँकी कामहरू हिजो तपाईँको हामीले के भन्ने गरेका छौँ भन्दाखेरि हिजो तपाईँ 79 निर्वाचित भएर आउँदाखेरि के गर्छु भन्नुभएको थियो, एकपल्ट फर्केर हेर्नुहोस् के गर्न बाँकी छ, त्यो पूर्ण प्राथमिकरण गर्नुहोस्। ठूला योजना कार्यक्रमहरू अहिले अभियानहरू शुरू गरेर हामी सम्पन्न गर्न सक्दैनौँ, जे जे कामहरू शुरू गरेका छौँ त्यसलाई सम्पन्न गर्ने, त्यसलाई फिनिसिङ गर्ने र त्यसलाई प्रचार गर्ने काममा हामी लागौं भन्ने हिसाबले नै, र धेरै हामीले बेस्ट प्र्याक्टिसहरू हामीले गरेका छौँ, त्यो बेस्ट तपाईँले गरेको असल अभ्यासहरू चाहिँ प्रचार प्रसार गरौं, त्यो हामीलाई पनि पठाउनुहोस्, महासंघमा पठाउनुहोस्, हामी चाहिँ महासंघ मार्फत पनि त्यो प्रचार प्रसार गर्छौं भनेर हामीले असल अभ्यास प्रचार गर्नको लागि नै हामीले छुट्टै हाम्रो चाहिँ पोर्टल बनाएर अहिले हामीले सञ्चार गरिरहेका छौँ। अब हामीले अब पूर्वाधारमा अब ठूला कामहरू योजनाहरू अहिले शुरू गरेर उहाँहरूले सम्पन्न गर्न सक्नुहुन्न, त्यो स्रोत साधन पनि हामीलाई पुग्दैन र तपाईँको समय पनि पुग्दैन। त्यस्तै तपाईँ शिक्षा स्वास्थ्य लगायतका कामहरूमा विभिन्न उहाँहरूले अभियानहरू शुरू गर्नुभएको छ, त्यो अभियानहरू सम्पन्न गर्ने गरी हामी लागौं होइन, त्यो अभियानहरू सम्पन्न गर्ने त्यो गरी लागौं भन्ने नै हामीले अनुरोध गर्दै आएका छौँ। विशेष गरी अब यो पूर्वाधारमा हामीसँग स्रोत नभएको कारणले गर्दाखेरि संघ र प्रदेशलाई अलि बढी हामी आश्रित हुनु परेको छ, उहाँहरूलाई बढी चाहिँ अनुरोध गरौं र यो शिक्षा स्वास्थ्य लगायत सामाजिक आर्थिक विकासको क्षेत्रमा चाहिँ के गर्न सकिन्छ उहाँहरू त यहाँहरू चाहिँ लाग्नु पर्यो भनेर नै हामीले भनिरहेका छौँ।
1: अब त्यो तपाईँले भन्नुभयो धेरै काम त उदाहरणले काम त भइरहेको छ, अझै पनि गर्न सक्ने कामहरू उदाहरणको लागि भनौँ न, किसानले मल पाएन होइन, त्यो मल नपाएको कुरा चाहिँ त्यो स्थानीय गाउँको किसान सिंहदरबारको संघीय सरकारसम्म भन्न नपर्ने गरी त्यहीँको वडा सदस्य गाउँपालिकाको अध्यक्ष उपाध्यक्षलाई भन्ने होइन, एउटा व्यक्ति मैले चाहिँ उच्च शिक्षा प्राप्त गरिसकेँ, मसँग यत्रो चाहिँ अनुभव छ, ज्ञान छ, तर मैले काम पाइनँ, मलाई काम दिने वातावरण चाहिँ स्थानीय सरकारले मिलाइदियोस् भनेर त्यहीँबाट मिलाउन सक्ने होइन, त्यस्ता कुराहरू नागरिकको प्रत्यक्ष सरोकारसँग जोडिएका, उदाहरणको लागि स्वास्थ्यकै कुरा गर्नुहोस् होइन, उपचारको लागि चाहिँ म केन्द्रसम्म आउने, कसरी त्यहाँ जाने हो भन्ने कुरा सहजीकरण चाहिँ पालिकाले गर्ने, त्यो वातावरण मिलाउन सकिन्न त्यस्ता।
0: यो पनि हामीले के छ भने कामको प्रकृति हेरेर हुन्छ, हेर्नुहोस् जस्तो मल पाइएन भन्ने विषय छ नि, मल पाइएन भन्ने विषय चाहिँ अब तपाईँको त्यहाँसम्म पुर्याउने काम चाहिँ संघ सरकारको हो, महलको व्यवस्थापन गर्ने काम संघ सरकारको हो, वितरण प्रणालीलाई प्रभावकारी बनाउने काम स्थानीयको, त्यहाँसम्म त्यो जुन चाहिँ त्यहाँ पुगेकै छैन, त्यो पालिकामा मलै पुगेको छैन, त्यो कोटा अनुसारको त्यहाँ आवश्यकता अनुसारको मलै पुगेको छैन भने उसले त्यहाँ त वडा अध्यक्षले केही पनि गर्न सक्दैन। त्यहाँ पुगेको छ त्यहाँ पुग्ने गरी त्यहाँ पुगेको छ र वितरण गर्ने चाहिँ प्रभावकारी प्रणाली भएन भने त्यहाँ वडा अध्यक्षसँग गुनासो गर्नु पाइयो हो. त्यो के भन्दाखेरि त्यो चाहिँ जिम्मेवारी संघ सरकारको हो, किनभने हाम्रो नेपालमा मलै उत्पादन हुँदैन, रासायनिक मल उत्पादन हुँदैन, संघ सरकारले त्यहाँ सम्म पुर्याइदिनु पर्यो. त्यहाँ पुर्याएर चाहिँ आवश्यकता समयमा बाँडा भन्नु
1: तर संघलाई भन्ने कुरा चाहिँ स्थानीय गाउँले होइन कि, त्यो त पालिकाले मार्फत चाहिँ
0: त्यो त प्रशस्त रूपमा आएको छ. हामीले पनि पटक पटक हामी सम्बन्धित मन्त्रालयलाई यो विषय वर्षै साल जहिले पनि हामी चाहिँ समयमै भन्ने पनि गर्दै आएका छौँ. यो हामीले मात्रै भनेका छन् संचार जगतबाट त्यतिकै आएको छ, सबै ठाउँबाट आइरहेको छ. तर पनि यो जस हरेक वर्ष यही कुरा उठ्छ, यही समस्या उठ्छ.
1: के
0: छ भन्दाखेरि तपाईँको त्यहाँ पुगेको मल वितरण नभएको अथवा त्यहाँ हेराफेरी भएको त्यहाँ तपाईँको गलत काम भएको अवस्था चाहिँ होइन. त्यो चाहिँ उहाँ त्यहाँ पुगेको मललाई उहाँले व्यवस्थित ढङ्गले बाँड्नु भएको छ, तर मलै पुगेको छैन. पुर्याउने काम त उहाँहरूको
1: संघीय सरकारलेकै हो होइन, त्यो संघीय सरकारले भन्ने काम पनि तपाईँहरूले गरिरहनु भएको छ, अरू तर्फ पनि भइरहेको छ. अब कहिले काहीँ के लाग्नु सक्छ भने जस्तो हरेक माग लिएर चाहिँ काठमाडौँ आउने माइती घरमा चाहिँ अहिले पनि थरी थरीका माग लिएर बस्ने मान्छेहरू हुनुहुन्छ होइन, संघीय सरकारलाई घर बचाउनको लागि सिंहदरबारसम्म आउनु पर्ने बाध्यता छ. त्यो काम चाहिँ उहाँहरू संघीय सरकार संघको यो माइती घरमा नआएर तपाईँहरूकै गाउँ गाउँको चाहिँ पालिकाहरूमा गएर धरना दिने अथवा माग राख्ने वातावरण चाहिँ किन बन्न नसकेको होला भन्ने धेरैलाई लाग्छ क्या, किन होला?
0: होइन, अब हामी अलिकति अब हिजो लामो समय केन्द्रीकृत शासन व्यवस्थामा अभ्यस्त भएकाहरू काठमाडौँमा नि बढी आश गर्छौं होइन. त्यहाँ भयो भने चाहिँ हामी चाहिँ तपाईँको पूरा हुन्थ्यो भन्ने चाहिँ सबैको अपेक्षा पनि हुन्छ. र उहाँहरूले जति पनि मागहरू राख्नु भएको छ, कतिपय हेर्दाखेरि कतिपय मागहरू चाहिँ केन्द्र सरकारले नै पूरा गर्नुपर्ने देखिन्छ होइन. जस्तो कतिपय सन्दर्भमा हामी तपाईँ जस्तो अस्ति अपाङ्गहरूले दृष्टिबिनहरूको एउटा माइती घरमा एउटा चाहिँ तपाईँको विरोध कार्यक्रम थियो, तुरन्तै हामीले मन्त्रालयसँग चाहिँ महिला मन्त्रालयसँग चाहिँ समन्वय पनि गर्यो, मन्त्रालयले त्यो नेतृत्व पनि लियो र त्यसमा हामी प्रतिनिधि हामी पनि गयौँ र तत्काल उहाँहरूलाई वार्तामा बोलाएर तुरन्तै फर्काउने काम गर्यौँ होइन. तुरन्तै फर्काउने काम के गर्यौँ भन्दाखेरि स्थानीय सरकारले गर्नुपर्ने उहाँहरूको मागमध्ये स्थानीय सरकारले सम्बोधन गर्नुपर्ने कुरो के छ त भनेपछि त्यो फाइन्ड आउट गरियो र त्यो चाहिँ उहाँहरूको समझदारीमा राख्यो र तुरन्त हामीले फेरि गाउँपालिका नगरपालिकालाई पत्रचार गर्यौँ होइन. भनेपछि के छ भने यस्तो कामहरू पनि हामीले गरिरहेका हुन्छौँ. कतिपय कुराहरू चाहिँ अब सामूहिक तपाईँको चाहिँ के अरे अब हरेक पालिकामा गएर त्यो विरोध गर्नु माग राख्नु भन्दा बरु केन्द्रमै गएर माग राख्यो, बरु त्यहाँबाट सबै ठाउँ सर्कुलर हुन्छ, एकैचोटि सुनवाई हुन्छ भन्ने पनि त्यो मानसिकता पनि हाम्रो चाहिँ छ.
1: त्यसले अपेक्षा चाहिँ केन्द्रसँग गर्ने
0: किनभने अहिले हामी स्थानीय सरकारको अपेक्षा केन्द्रसँग छ त, नागरिकको त हुने नै भयो कि होइन. किनभने स्रोत साधन बढी यहीँ छ, उसले स्रोत साधन नदिकन उसले पनि हामी स्थानीयले पनि केही स्थानीय तहले पनि केही गर्न सक्दैन. त्यसले गर्दा स्रोत साधन जोसँग छ किन मान्छे चाहिँ आउँछन् पछि लाग्छन् होइन भन्दै नि, कि त आशको कारणले कि त्रासको कारणले हो कि होइन. आश र त्रास दुवै के छ भन्दा संघ सरकारसँगै छ, उसले केही गर्दैला भन्ने आश चाहिँ तपाईँको संघ सरकारसँग भएको कारणले गर्दाखेरि अब स्वाभाविक रूपमा माइतीमा सबैको ध्यान आकर्षण हुन्छ नि. त्यहाँ भएपछि राष्ट्रिय मिडियाहरूको पनि ध्यान आकर्षण भयो होइन, सबै नागरिक समाजहरू सबै सरकारी संयन्त्रहरूको ध्यान आकर्षण हुन्छ. त्यसले गर्दाखेरि पनि यो चाहिँ देखिएको
1: हजुर. राजेन्द्र प्रसाद ट्याकुरेलजी, अब अर्को एउटा सुधार्नुपर्ने कुरा चाहिँ यो पालिकाहरूमा यो बेरुजु बढ्ने समस्या अहिले पनि छ, योजना अधुरा रहने समस्या छ. अब यो समस्या अर्को पटक दोहोरिन नदिनको लागि चाहिँ जनप्रतिनिधिहरूलाई तपाईँको सुझाव के छ?
0: एकदमै यो बेरुजु बढ़िरहेछ, स्थानीयमा चाहिँ बढ़ै छ भनेर हामी संचार माध्यमबाट पनि सुनिरहेका हुन्छौँ जहिले पनि. यसलाई चाहिँ के गर्नु पर्यो, अलिकति हामीले चाहिँ तथ्याङ्कमा भन्नु पर्यो. तथ्याङ्क के छ भने बढ़िरहेको छैन, घटिरहेको छ.
1: पहिलाको
0: भन्दा तपाईँ के छ भने हिजो तपाईँको टोटल बजेटको 5% बेरुजु थियो स्थानीय तहमा है. तपाईँको त्यो अहिले घट्दै घट्दै गरेर अहिले गएको तपाईँको 63 प्रतिवेदन हेर्दाखेरि 1.72 होइन, 1.2% कममा आएको छ. भने अहिले के छ भन्दाखेरि लगभग हामी संघ र प्रदेशको बराबरीमा पुग्न लागिसकेका छौँ. तपाईँको अहिले प्रदेशको लगभग 1.5 लगभग छ होइन, त्यसै गरी तपाईँको चाहिँ 1.4 छ, संघको 1.5 आधारमा छ, हाम्रो 1.7 छ होइन. भनेपछि तपाईँको लगभग उस्तैमा पुगेका छौँ. यही हिसाबले सुधार हुँदा अर्को वर्ष भेट्छौँ, संघ र प्रदेशलाई भेट्छौँ. तर भएको के भन्दाखेरि अर्को तपाईँले हामीले अलिक जोड गरेर भन्नुपर्ने कुरो चाहिँ के छ भन्दा त्यो बेरुजु अङ्क कायम भइसकेका छ नि, त्यसलाई चाहिँ फर्चुर गर्न सकिएन कि. बेरोजु उठ्ने क्रम चाहिँ घट्यो तर उठिसकेको बेरोजु फर्चुर गर्न सकेन. अहिले तपाईँ स्थानीय तहमा लगभग 219 अर्ब 2 खर्ब 19 अर्ब बेरोजु छ, ल चाहिँ समग्रमा 8 खर्ब जति बेरोजु हो होइन. त्यसमध्ये स्थानीयको 220 अर्ब हो होइन, 219 अर्ब हो. हो त्यो बेरोजु चाहिँ फर्चुर गर्न सकिएको छैन हो. मैले यही मौकामा तपाईँलाई एक मिनटमा अलिकति सबैलाई ध्यान आकर्षण गर्न चाहन्छु. हामी यो सबैलाई भनिराखेका छौँ. उहाँहरूले त्यो मलेपा प्रतिवेदनले के भनेको छ भने दुई तिनवटा कानूनी प्रबन्ध गर भनेछ पहिलो कुरा पहिले आर्थिक कार्यविधि वित्तीय उत्तरदायित्व आफ्नो बनाऊ हैन सबै स्थानीय तहले आफ्नो बनाऊ त्यसै बेरुजु फर्चुट कार्यविधि बनाऊ र लेखा समितिको कार्यविधि बनाऊ यो तीनटा कानूनी प्रबन्ध गर पहिला हैन त्यसपछि गर लेखा समिति तिमीले बनाकै भने भएको छैन त्यो पुनर्गठन गर भनेछ त्यो भएन भनेको लागि हैन जस्तो के छ नि कार्यपालिकाको सदस्यहरू चाहिँ लेखा समितिमा बसेको छ भने उले गरेको काम चाहिँ म मान्दिन भनेछ उले न पनि के भन्दा त्यो सभाको सभाकै सदस्यहरू राखेर लेखा समिति पुनर्गठन गर भनेर भनेको छ र अर्को काम के भनेको छ भने जस्तो मैले दिएको प्रतिवेदन महालेखा परीक्षकले दिएको प्रतिवेदन सभामा पेश गर्नुपर्छ होइन सभाको बैठकमा पेश गर्नुपर्छ त्यो हामीले अधिकांशले गरेका रहन्छौँ सभामा पेश गर त्यसपछि गएर दफावार छलफल चाहिँ कहाँ गर्ने हो भन्दा लेखा समितिमा गर्ने होइन लेखा समितिको बैठक बसेर दफावार बेरुजुका दफा दफा छलफल गर र तिमीले चाहिँ सभाबाटै त्यो फर्चुट गर्ने हो मलाई फर्चुट गर्न अनुरोध गर्ने होइन कतिपयले हामीले के गर्दा रहेछौँ नजानेर भने महालेखा परीक्षकलाई सम्बोधन गरेर हामीले बेरुजु फर्चुट गर्नको लागि अनुरोध गर्दै रहेछौँ त्यो चाहिँ होइन बेरुजु फर्चुट गर्ने अल्टिमेट अधिकार त्यहाँको सभालाई हो त्यो संसदलाई हो संसदले त के गर्दैन बेरुजु फर्चुट प्रतिवेदन लेखा समिति तयार गर सभामा लगेर पेश गर सभाले फर्चुट गर त्यो फर्चुट गरेको व्यवहार चाहिँ मलाई के गर्दा भन्दाखेरि महालेखा परीक्षकले जुन न्याम सिस्टम छ न्याम सिस्टम मार्फत चाहिँ सम्परीक्षणको लागि अनुरोध गर र त्यो अनुरोध गरिसकेपछि अब उसले हेर्छ र यदि तपाईँको सभाले गरेको निर्णय यदि ठिक छ उसलाई लाग्यो भने उसले सम्परीक्षण गरिदिन्छ र बेरुजु घट्छ हो यति प्रोसेस चाहिँ हामीले पुर्याउनु नसकेको कारणले गर्दाखेरि महालेखा परीक्षकले पनि को कार्यालयले पनि बेरुजु सम्परीक्षण गरिदिएको अवस्था छैन फेरि उहाँहरूको फेरि स्थानीयको गुनासो फेरि अर्को के छ भन्दाखेरि म यो पनि मौकामा भनिहालौँ यो भन्न चाहिँ उहाँहरूले भन्नुहुन्छ फेरि हामीले गरेर सबै प्रक्रिया पुऱ्याएर पठाउँदा पनि उहाँहरूले त्यसलाई हेर्नुहुन्न त्यसलाई प्राथमिकतामा राख्नुहुन्न यो विभिन्न खालका चाहिँ तपाईँको चाहिँ समस्याहरू छन् यो सबै कति उयो भन्न मिल्छ कति उयो भन्न मिल्दैन भन्ने उहाँहरूको गुनासोहरू छन् त्यो गुनासो पनि हामीले अस्ति मात्रै तपाईँको चाहिँ दुई हप्ता अगाडि महालेखा परीक्षकलाई नै हामी अध्यक्षको नेतृत्वमा गएर पदाधिकारी सहितको नेतृत्व गएर यो पनि गुनासो छ भनेर हामीले भनेका छौँ र उहाँले के कमिटमेन्ट गर्नु भएको छ भने त्यो चाहिँ शून्य बनाउने भनेको के भन्दाखेरि उहाँहरूले जब चाहिँ तपाईँको पठाउनुहुन्छ भने हामीले एउटा समय निर्धारण गर्छौँ त्यो समयभित्र कि त हामीले त्यसलाई सम्प्रेषण गरेर पत्र पठाइदिन्छौँ यदि बेरोजगार घट्यो भनेर हामी भनिदिन्छौँ यदि प्रक्रिया पुगेर रहन्छ अझै पनि हामीले शङ्का लाग्यो भने तपाईँहरू फेरि पुनरागमन गर्नुहोस् भनेर हामी पठाइदिन्छौँ हामी पेन्डिङमा एउटा पनि फाइल राख्दैनौँ हामी शून्य बनाउँछौँ त्यो फाइलहरू चाहिँ शून्य बनाउँछौँ भनेर उहाँले कमिटमेन्ट गर्नुभएको छ र त्यो सुरुवात भइसकेको छ हामीले यहाँभन्दा अगाडि गरेका छौँ भनेर उहाँले भन्नुभएको छ हामीले त्यो महालेखा परीक्षकको कार्यालयलाई महालेखा परीक्षकलाई हामीले निरन्तर रूपमा यो विषयमा घसघस्याउने काम पनि गरिरहेका छौँ सहजीकरण गर्ने काम पनि गरिरहेका छौँ अघि भनेका नमुना कानून मैले तीनटा नमुना कानून के अरे कानून भने त्यो कानून नमुना कानून बनाएर हामीले चाहिँ मन्त्रालय मार्फत पनि सहजीकरण गरेर महासङ्घ मार्फतै हामी त्यसलाई पठाएको पनि छौँ र हामीले अहिले फेरि तपाईँहरूलाई यहाँहरूलाई म केही सन्देश मार्फत अनुरोध गर्न चाहन्छौ महासङ्घले यो वर्ष बेरुजु फर्चुटको वर्ष भनेर हामीले स्थानीय सरकारहरूलाई त्यो अभियान चलाउन भनेर हामीले भनेका छौँ र महासङ्घले पनि दुईटा काम गर्ने भनेका छौँ यो वर्ष अस्तिबाट सुरु भइसक्यो 1 गतेबाट यो वर्षलाई चाहिँ हामीले एउटा चाहिँ असल अभ्यास प्रचार प्रसारको वर्ष हामी गाउँपालिका स्थानीय सरकारले गरेका बेस्ट प्र्याक्टिसहरू अधिक चाहिँ अत्यधिक रूपमा हामी त्यसलाई प्रचार गर्छौँ भनेर हामीले भनेका छौँ होइन अर्को काम भनेको चाहिँ बेरुजु फर्चुटको वर्ष र अहिले तपाईँ जाँदै गर्दाखेरि तपाईँको बेरुजु कति अहिलेसम्म उठेको छ कति घटाउन सक्नुहुन्छ एउटा टार्गेट फिक्स गर्नुहोस् केही गर्न सक्नु भएन भने 79 आउँदाखेरि तपाईँ कति थियो त्यो गाउँपालिकामा बेरुजु अब तपाईँले कम्तीमा पनि त्यतिमा झारेर चाहिँ जानुपर्छ तपाईँले भनेर हामीले त्यो कमिटमेन्ट गर्नुहोस् तपाईँहरूको सभा मार्फत भनेर हामीले सभा सञ्चालन गर्नुभन्दा पहिला हामीले लिखित रूपमा उहाँहरूलाई सुझावहरू पनि दिएका छौँ र यो बेरुजु फर्चुटमा हामीले चाहिँ उहाँहरूलाई सहजीकरण गर्ने काम यता महालेखासँग समन्वय गर्ने काम चाहिँ हाम्रो यो वर्ष चाहिँ प्रमुख प्राथमिकतामा रहेको छ यो यसको प्रभाव अर्को वर्ष देख्छौँ
1: अब हामी अन्त्यमा आइपुगेका छौँ राजेन्द्र प्रसाद प्याकुरेलजी अब दुईटा कुरा मात्रै छ एउटा स्थानीय सरकारले डिजिटल सेवा र सुशासनमा पुर्याउनु पर्ने काम अझै पनि जोड्नु पर्ने काम र अन्त्यमा चाहिँ यो संघीय सरकारलाई तपाईँले भन्नुपर्ने कुरा सबैभन्दा पहिले चाहिँ अब यो स्थानीय सरकारबाट हुने सेवालाई डिजिटल र सुशासनमा कायम राख्ने गरी चाहिँ गाउँपालिका अथवा सबै पालिकाहरूले गर्नुपर्ने सुधार चाहिँ के देख्नु भएको छ तपाईँको आग्रह के छ
0: अब यो हामी अब आइटी बेस अब डिजिटल उसमा सेवामा जानुपर्छ भनेको स्थानीय सरकारले सुरुदेखि नै उहाँहरूले प्रयत्न गरिराख्नु भएको छ केही सिस्टमहरू संघ सरकारको सिस्टम अनिवार्य रूपमा हामीले लागू गर्नुपर्ने हुन्छ जस्तै तपाईँको चाहिँ लेखा प्रणाली स्थानीयले आफ्नो प्रणाली बनाउन सक्दैन बनाउनु मिल्दैन त्यो संविधानले पनि त्यो संघले बनाएको प्रणाली मान्नुपर्छ भनेको छ सुरुबाट नै सूत्र प्रणाली चाहिँ लागू भएको छ मालेका नियन्त्रणको कार्यालयबाट त्यो वास्तवमा त्यो सूत्र प्रणालीले असाध्यै धेरै हाम्रो आर्थिक व्यवस्थापनको पाटो वित्तीय व्यवस्थापनको पाटोमा असाध्यै राम्रो काम गरेको छ। भलै यो गएको चाहिँ तपाईँ जहिले पनि आर्थिक वर्षको अन्तमा सूत्र अलिक स्लो हुने त्यसले गर्दाखेरि उहाँले चाहिँ चेक काट्न नपाउने कारण खर्च गर्न नपाएको कारणले धेरै पैसाहरू अहिले पनि तपाईँको पेन्डिङमा छ, तपाईँको खर्च गर्न सकेको अवस्थाहरू छैन, पैसा फ्रिज भएको छ होइन। त्यो अन्तिममा क्षमता बढाउनु पर्छ भन्ने कुरो अस्ति भर्खरै हामीले पनि लिखित रूपमा पनि भनेका छौँ। त्यो सँगै अब सूत्र सँगसँगै जसको जिन्सी व्यवस्थापनको पाटो, खरिदको पाटो, त्यसै गरी तपाईँको राजस्वको पाटो होइन, यी पाटोहरू चाहिँ सूत्रमा आबद्ध गर्दै गएको छ। जसले गर्दाखेरि के छ भने अब तपाईँको राजस्व तिर्ने विषयहरू पनि अब डिजिटल्ली अब धेरै पालिकाहरूले सुरु गर्नु भएको छ। आफ्नो मोबाइल एपबाट मोबाइलबाट नै तपाईँको चाहिँ राजस्व तिर्ने, लाइन लाग्न जानु नपर्ने, वडामा जानु नपर्ने, त्यो खालको सुविधाहरू सुरु गर्नु भएको छ। र कतिपय कुराहरू चाहिँ के छ भन्दा पनि स्वतस्फूर्त रूपमा आफैले त्यस्ता केही सिस्टमहरू बनाएर सेवा प्रवाह चाहिँ डिजिटलाइज गर्नको लागि उहाँहरूले प्रयास गर्नुभएको छ। तर त्यसको सस्टेनेबिलिटी हेऱ्यो भने चाहिँ अलिक शंका छ होइन। जस्तो प्राइभेट सेक्टरबाट चाहिँ तपाईँको त्यो सिस्टमहरू खरिद गर्यो तर त्यसको चाहिँ भोलि दिगोपनाको त्यसले अर्को सिस्टमलाई चाहिँ नचिन्ने, डाटाहरू लिङ्क नहुने गर्दाखेरि कतिपय कुराहरू चाहिँ सङ्घबाटै त्यो खालको चाहिँ अलिक मेगा प्रोजेक्टको रूपमा चाहिँ त्यो डेटाहरू चाहिँ तपाईँको एकअर्कासँग लिङ्क हुने त्यो ढङ्गले चाहिँ गराउन सक्यो भने राम्रो हुन्छ। जस्तो शिक्षा स्वास्थ्यको शिक्षा स्वास्थ्यको आफ्नै सिस्टमहरू छन् होइन। अब अहिले मलाई लाग्छ अब संघीय सरकारको पनि पहिलो प्राथमिकता सुशासन र त्यो पनि डिजिटल सुशासन सेवाको कुराहरू चाहिँ छ। प्रधानमन्त्रीकै मातहतमा चाहिँ त्यो यो सबै सिस्टमहरू चाहिँ एकीकृत गर्ने भन्ने कुराहरू भइरहेछ। त्यसले गर्दाखेरि कतिपय कुराहरू उहाँहरू स्थानीय सरकारले पार्टिकुलर गाउँपालिका नगरपालिकाले चाहेर मात्रै पनि चाहिँ तपाईँको डिजिटलमा पूर्ण रूपमा आफूलाई अभ्यस्त गराउन सक्ने अवस्थाहरू छैन। सँगसँग विशेष गरी सँगसँगै निर्भर हुनुपर्ने अवस्थाहरू छन्, उहाँहरूको त्यो प्राथमिकतामा छ।
1: अब अन्त्यमा चाहिँ अब यसपालि कतिपय ठाउँका पालिकाहरूको रिक्त चुनाव पनि नहुने भन्ने सरकारले भनिसकेको छ र यो गाउँपालिका नगरपालिका तथा वडाको संख्या तथा सीमा हेरफारको गृहपालिका कार्य पनि चलिरहेछ। अर्को वैशाखमा चुनाव पनि हुन्छ होइन, अब पालिकाहरूको चुनाव हुन्छ। अब यो सबै समग्रमा र गाउँपालिका र नगरपालिकाहरूका जे जे जस्ता समस्या, अरू खालका सेवा सुविधा र यो स्रोत साधनको अभावका कुराहरू अघि नै हामीले कुरा गर्यौं, यो सबै कुरालाई मिलाएर अब संघीय सरकारले चाहिँ के कुरा गर्दियो भने यो स्थानीय स्तरमा स्थानीय सरकारलाई काम गर्न सहज हुन्छ होला।
0: अब हामी महासंघको कुरा गर्नुहुन्छ को तर्फबाट कुरा गर्दाखेरि चाहिँ जुनसुकै जे जे काम गरे पनि चुनावलाई डिस्टर्ब हुनु हुँदैन, चुनाव चाहिँ यता वा उता लान मिल्दैन, यो चाहिँ तपाईँको सेड्युलमा चुनाव हुनुपर्छ, निर्वाचन सम्पन्न हुनुपर्छ, वैशाखमा निर्वाचनको हुने कार्यतालिका हो, त्यो कार्यतालिकालाई तलमाथि गर्न मिल्दैन, त्यो तालिकाले तलमाथि नहुने प्रभावित नगर्ने गरी चाहिँ गर्न सक्ने सुधारका कामहरू गर्न सकिन्छ भनेर हामीले भनेका छौँ। पहिलो कुरो के संख्या सीमाना हेरफेरको विषयहरू छ, त्यो वडा चाहिँ मन्त्रालयमा संघीय मामिला मन्त्रालय अहिलेको नाम पनि लामो भएको छ, त्यो मन्त्रालयमा लगभग 95 एउटा निवेदनहरू आएको छ, कतिको वडाका चाहिँ सिमाना नमिलेको कुराहरू, कतिको वडाको संख्या नमिलेका कुराहरू होइन, संख्या सीमाना यी कुराहरू नमिलेका कुराहरूको निवेदनहरू आएका छन्। त्यो निवेदनहरूलाई छिटो टुङ्ग्यौं भनेर हामीले धेरै चाहिँ 2-3 वर्ष अगाडिदेखि चाहिँ त्यसको बहस पैरवी गर्दै पनि आयौं। अब अहिले एउटा मापदण्ड पनि जारी भएको छ, अब मापदण्डमा धेरै ठूलो धेरै कुराहरू परिवर्तन छैन, स्थानीय सरकार सञ्चालन ऐनमा जे छ त्यही कुरो मापदण्डमा ल्याइएको छ, खासै तपाईँको एउटा सिफारिस गर्ने एउटा कार्यदल थपेको मात्रै छ। र अर्को कुरो चाहिँ अब के छ चुनौती भने स्थानीय सरकार सञ्चालन ऐनको दफा 3 यसरी संख्या सीमाना हेरफेर गर्ने चाहिँ गर्ने काम हो भने चाहिँ निर्वाचन हुनुभन्दा 1 वर्ष अगावै सक्नु भनेर भनेको छ। त्यो अब 1 वर्षबाट हामी 1 वर्षबाट भित्र गइसक्यौं होइन, 1 वर्षबाट हामी भित्र गइसक्यौं। अब अहिले कि त स्थानीय सरकार सञ्चालन तत्काल संशोधन गरेर तपाईँहरूको बरु 6 महिनाभित्रमा गरेर हुन्छ, निर्वाचन आयोगले म 6 महिनाभित्र समय भए मलाई हुन्छ भन्छ भने उसँग परामर्श गरेर त्यो ऐन संशोधन गर्ने, संशोधन गर्दाखेरि 6 महिनाको अवधि राख्ने 1 वर्षको सट्टा, त्यो बीचमा केही काम गर्नु, यो अघि भनेका निवेदनहरूलाई चाहिँ हामीले टुङ्ग्याउन सक्थ्यौँ होला। तर अब अहिले अलिकति के छ भन्दाखेरि अलिकति हल्ला चाहिँ के चलेको छ भन्दाखेरि संघ सरकारले चाहिँ अब यो स्थानीय तहको संख्या एकदम घटाउँदैछ होइन, यो मर्ज गर्दैछ होइन, यो काम चाहिँ यही चुनावभन्दा अगाडि गर्दैछ भन्ने कुरा चाहिँ अस्तिको त्यो मापदण्ड जारी भएपछि अलिकति बढी हल्ला भएको छ। अब त्यो गर्नको लागि चाहिँ भ्याइँदैन भन्ने लाग्छ, हो संख्याको अलिक केही मर्जहरू गर्नुपर्ने छ। जस्तै तपाईँ के छ भने तपाईँको केही अलिक ठुला नगरपालिकाहरू बनाएर त वरिपरिका नगरपालिका गाउँपालिकालाई मर्ज गरेर अलिक मेगा सिटीहरू बनाएर होइन तपाईँको चाहिँ यसरी पुनर्संयोजन गर्न 10 वर्ष भयो, 10 वर्षको अभ्यासले पनि गर्न सकिन्थ्यो होला, केही संख्या घटाउनु हेर्नु पनि पर्ने छ वास्तवमा हिजो यो यो अहिले जुन स्थानीय तल जति पनि अधिकारहरू संविधान दिएको छ त्यो कार्यान्वयन गर्नलाई यो इकाइ धेरै हो होइन धेरै हो यो 500 भन्दा कममा ल्याउन चाहिँ कममा ल्याउने हो भने अझ प्रभावकारी हुन्थ्यो भन्ने हामीलाई पनि लागेको छ त्यो महासंघको धारणा पनि छ त्यसमा तर त्यसको लागि समय छैन त्यसको लागि छुट्टै आयोग बन्नुपर्ने हुन्छ पर्याप्त छलफल परामर्श गर्नुपर्ने हुन्छ त्यसले गर्दाखेरि यो अबको चुनावलाई चाहिँ चुनावलाई टार्गेट गरेर त्यो काम सुरु गरेर चाहिँ त्यो पार लाग्दैन भन्ने लाग्छ जे तपाईँको चाहिँ अलिअलि मिलाउनु पर्ने विषय जुन मन्त्रालयमा आइसकेका निवेदनहरू छन् त्यसलाई चाहिँ बरू छिटो टुङ्ग्याइदिएर ऐन संशोधन गरेर 6 महिनाभित्र गर्न सक्ने भन्ने कुराहरू पहिला त्यो ऐन संशोधन गर्नु पर्यो त्यसपछि त्यो विषय टुङ्ग्याउनु पर्यो त्यो चाहिँ टुङ्ग्याएर चुनावको तयारी गर्नुपर्छ त्यो अब पुनसंरचना कुरो चाहिँ अहिले भ्याइँदैन
1: हुन्छ तपाईँको यो महत्वपूर्ण भनाई जानकारी सुझाव र टिप्पणीको लागि गाउँपालिका राष्ट्रिय महासंघका कार्यकारी निर्देशकज्यू यो समयको लागि धेरै धेरै
0: धन्यवाद यो लोकप्रिय रेडियो मार्फत स्थानीय सरकारका कुराहरू संघ प्रदेश र स्थानीयको समन्वयका कुराहरूमा जुन आफ्ना धारणाहरू महासंघको तर्फको तर्फबाट जुन धारणा राख्ने अवसर दिनुभयो यहाँलाई पनि धेरै धन्यवाद
1: उहाँ हुनुहुन्थ्यो गाउँपालिका राष्ट्रिय महासंघ नेपालका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद प्याकुरेल आजको कार्यक्रममा हामीले कार्यकालको अन्तिम वर्ष चलिरहँदा पालिकाहरूले गरिरहेका काम बजेट संघीय सरकारसँग अपेक्षा र अबको योजनामा केन्द्रित रहेर कुरा गर्यौं उज्यालो रेडियो नेटवर्क उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट समेत प्रसारण भइरहेको यो कार्यक्रम बिहान 8 बजे प्रसारण हुन्छ यसको पुनः प्रसारण बेलुकी 8 बजे पनि सुन्न सकिन्छ आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मिलन तिमिल सिन्हा बिदा हुन्छु नमस्कार

0: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्के तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: ब्याङ्की फेमस बिली चौधरी एटीएम मोबाइल दे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरी खै बिले तुई माध्यम क्यारे न्यौ देप्रे छली जानकारी री विषया न्यौ कल पर्दिमो समय न्यौ ठगदिल खामो ब्याङ्गर वे कर्मचारी बीरा न्यौ देप्रे विवरण री विषया ब्याङ्की निल पर्दिमो न्यौ तने सतर्क तना ठगरे क्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई
4: यो मोबाइलले पनि तनावै दियो भन्या
5: हैन के तनाव दियो ए खुशी
4: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो हैन मर्मत गर्ने गतिलो पसल कतै छैन
5: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
6: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
5: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942
7: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ
8: मुटु छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर
9: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा
8: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस् साथै सोही दिन मुटुको भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ
10: जाँच हुने दिन र समय यही साउन 16 गते शनिबारका दिन बिहान 9 बजेबाट
8: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ सम्पर्क फोन नम्बर 0665909999 मोबाइल 9847729929

0: विद्युत प्राधिकरण द्वारा भ्याडबारे आन्तरिक राजस्व कार्यालयसँग राय माग कर कार्यान्वयनको क्रममा उपभोक्तामाथि थप आर्थिक भार पार्न नहुनेमा मन्त्री श्रेष्ठको जोड़ एमाले र नेकपा बीच पाँच प्रदेशमा नेतृत्व बाँडफाँडको सहमति मधेस र गण्डकीमा अन्य दलसँग परामर्श गर्ने वाणिज्य विभागद्वारा एक वर्षमा झण्डै 4500 फर्म अनुगमन 2.5 करोड़ रूपियाँ जरिवाना असूल भारतको केन्द्रीय शिक्षा मन्त्रीको जिम्मेवारी प्रह्लाद जोशीलाई धर्मेन्द्र प्रधानले दिएको राजीनामा स्वीकृत र काबा भलिबल च्याम्पियनशीपमा नेपालले आज बंगलादेशसँग खेल्दै नेपाल खबरमा अब पूरा खबर नेपाल विद्युत प्राधिकरणले आर्थिक ऐन 2063 अनुसार असार 1 गतेदेखि 32 गतेसम्मको विद्युत खपतमा मूल्य अभिवृद्धि कर भ्याट लाग्ने वा नलाग्ने विषयमा आन्तरिक राजस्व विभागसँग राय मागेको छ। प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले विभागलाई पत्राचार गरेर विद्युत प्राधिकरणले मासिक रूपमा खपत भएको विद्युतको रिडिङका आधारमा बिलिङ गर्दै आएकोले असार 1 गतेदेखि 32 गतेसम्मको खपतको बिलिङ 2083 साउन 1 देखि भएको खण्डमा मूल्य अभिवृद्धि कर आकर्षित हुने वा नहुने विषयमा स्पष्ट पार्न अनुरोध गरेको हो। विद्युत ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले मूल्य अभिवृद्धि करको विषयमा भएको दुविधाका विषयमा प्रश्न पार्नका लागि प्राधिकरणसँग अनुरोध गरेसँगै कानूनी र व्यावहारिक पक्ष स्पष्ट गरी उपभोक्तालाई अन्याय नहुने गरी समाधान खोज्न निर्देशन दिनुभएको थियो। सरकारले साउनदेखि 50 युनिट भन्दा बढ़ी विद्युत उपभोग गर्ने उपभोक्ताको महसुलमा 5% मूल्य अभिवृद्धि कर अर्थात भ्याट लागू गर्ने नीति लिएको छ। तर यस विपरीत असार महिनाकै बिजुलीको बिलमा समेत नयाँ कर जोड़िएको भन्दै उपभोक्ताले असन्तुष्टि जनाउँदै आएका छन्। मन्त्री श्रेष्ठले कर कार्यान्वयनको क्रममा उपभोक्तामाथि थप आर्थिक भार पार्न नहुनेमा जोड़ दिँदै देखिएका अन्यल तत्काल समाधान गर्न निर्देशन समेत दिनुभएको छ। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपाले प्रदेश सरकारमा सहकार्य गर्दै पाँच प्रदेशमा नेतृत्व बाँडफाँड गर्ने सहमति गरेका छन्। सहमति अनुसार कोशी बागमती र लुम्बिनीमा एमाले तथा कर्णाली र सुदूरपश्चिममा नेकपाले सरकारको नेतृत्व गर्नेछन्। मधेस र गण्डकी प्रदेशमा भने अन्य दलसँग परामर्श गरेर सरकारको स्वरूप तय गर्ने सहमति भएको छ। दुवै दलले राजनीतिक स्थिरता सुशासन र विकासका लागि सहकार्य गर्ने बताएका छन्। कांग्रेसले भने तीन दल मिलेर प्रदेश सरकार बनाउने प्रस्ताव लोकतान्त्रिक अभ्यासका लागि उपयुक्त नभएको भन्दै अस्वीकार गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेको सहमति पत्रमा मधेस र गण्डकी प्रदेशमा अन्य राजनीतिक दलसँग परामर्श गरेर मात्रै सरकारको नेतृत्व र सहभागिताको स्वरूप तयार पार्ने उल्लेख छ। ती प्रदेशमा कांग्रेसले सरकारको नेतृत्व गरिरहेको छ। त्यहाँ एमाले र नेकपा मिल्दा मात्रै सरकार गठन हुने अवस्था छैन। पछिल्लो समय प्रदेश सभामा बजेट निर्माणका क्रममा देखिएको असमझदारी बजेट विहीनताको अवस्था र अस्वस्थ राजनीतिक प्रतिस्पर्धाले उत्पन्न समस्या समाधान गर्दै सुशासन समृद्धि र प्रादेशिक विकासलाई तीव्र बनाउन दुवै दल सहकार्य गर्ने निर्णयमा पुगेको एमाले र नेकपाको भनाई छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बितेको आर्थिक वर्ष 82-83 झण्डै 4500 व्यावसायिक फर्म अनुगमन गरेको छ। विभागले हालै सार्वजनिक गरेको वार्षिक कार्य प्रगति विवरण अनुसार देशभर 965 अनुगमन टोली परिचालन गरी कुल 4481 व्यावसायिक फर्म अनुगमन गरिएको थियो। उपभोक्ता संरक्षण ऐन 2075 तथा नियमावली 2076 बमोजिम गरेको बजार अनुगमनको क्रममा 537 व्यावसायिक फर्मलाई कार्यवाहीसहित जरिवाना तिराएको हो। बजार अनुगमन गरी नियम विपरीत कार्य गर्ने व्यवसायबाट 2,61,23,300 रूपियाँ जरिमाना असूल गरेको विभागको तथ्याङ्क छ। अनुगमन गरिएका मध्ये सबैभन्दा धेरै अर्थात 3,462 फर्मलाई सचेत गराउँदै आवश्यक निर्देशन दिइएको छ। त्यसै गरी 362 फर्मसँग थप अनुसन्धानका लागि कागजात माग गरिएको छ। विभागको तथ्याङ्क अनुसार अनुगमन गरिएका मध्ये 115 फर्म मात्र सम्पूर्ण रूपमा सामान्य अवस्थाका पाइएको थियो। अनुगमनको क्रममा कैफियत भेटिएका 4 फर्मका अयोग्य वस्तु नष्ट गरिएको छ भने एउटा फर्मको सामान फिर्ता पठाएको विभागले जनाएको छ। विभागले उपभोक्ताबाट प्राप्त गुनासो व्यवस्थापनको अवस्था समेत सार्वजनिक गरेको छ। जस अन्तर्गत विभागको आफ्नै गुनासो प्रणालीमा आएका कुल 980 गुनासो मध्ये 921 फर्स्योट भइसकेका छन् भने 58 गुनासो प्रक्रियामा छन्। त्यस्तै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गतको हेल्लो सरकार मार्फत विभागमा प्राप्त 320 गुनासो मध्ये 46 समाधान भएका छन्। अनशनरत डाक्टर गोविन्द केसीसँग यसअघि अनौपचारिक छलफल भएकोमा आज औपचारिक वार्ताको तयारी भइरहेको छ। वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल हिजो धनगढ़ी पुग्नु भएको छ। त्यस्तै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले हिजो बेलुका डाक्टर केसीका सहयोगी अमृत जयसीसँग टेलिफोन संवाद पनि गर्नुभएको थियो। प्रधानमन्त्रीको स्वास्थ्य सल्लाहकार डाक्टर जेपी अग्रवाल र स्वास्थ्य सचिव विकास देवकोटा पनि औपचारिक वार्ताका लागि आज धनगढ़ी पुग्दै हुनुहुन्छ। धनगढ़ीको कृष्ण मन्दिर धर्मशालामा अनशन थालेका डाक्टर केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि उहाँलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ। चिकित्सा शिक्षा आयोगमा उपाध्यक्ष तथा गेटा मेडिकल कलेज अर्थात दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्ति गैर कानूनी भएको भन्दै उहाँले बिहिबारदेखि अनशन थाल्नु भएको हो। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले विश्वविद्यालयका पदाधिकारी नियुक्त सम्बन्धी डाक्टर केसीले उठाएका विषय प्रश्न पार्न सम्बन्धित निकायलाई आग्रह समेत गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
1: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौ।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रस्त विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। रोल्पामा पहिरोमा पुरिएका दुईजना महिलाको शव भेटिएको छ। सेरम दरवाङ लेक मार्गमा हिजो दिउँसो गाई बाख्रा चराउन पुगेका बेला पहिरोमा पुरिएका सुनछहरी गाउँपालिका 51 वर्षीय असौजी घरती मगर र 36 वर्षीय अमरा घरती मगरको शव भेटिएको जिल्ला प्रहरीकारले रोल्पाले जनाएको छ। त्यस्तै स्थानीय 60 वर्षीय कुले घरती मगर घाइते हुनुहुन्छ। उहाँको शरीरका विभिन्न भागमा चोट लागेको छ। घरतीको स्थानीय सेरम स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। यसैबीच दाङको देवखुरीमा माटोको डिस्कोले पुरिएका 13 वर्षीय एक बालकको ज्यान गएको छ। जिल्ला प्रहरीकारले दाङका अनुसार राजपुर गाउँपालिका 2 बेलाको दुर्गा सामुदायिक वनभित्र ट्याक्टरसहित माटो लिन गएका बेला माटोको डिस्को खसेर राजपुर गाउँपालिका 2 बेलाका दिपेश चौधरी पुरिएका थिए। घटनापछि प्रहरी टोली पुगेर चौधरीको उद्धार गरी उपचारका लागि अस्पताल पुर्याएको थियो, तर डाक्टरले मृत घोषणा गरेका हुन्। आज बागमती गण्डकी र कर्णाली प्रदेशको पहाड़ी तथा हिमाली भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज राति पनि कोशी बागमती र गण्डकीको पहाड़ी तथा हिमाली क्षेत्रका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ। यस्तै भोलि देशका पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। त्यस्तै गण्डकी लुम्बिनी र सुदूरपश्चिमको पहाड़ी तथा तराईका एक दुई ठाउँमा भोलि रातिको समयमा अति ठूलो वर्षाको अनुमान गरिएको छ। महाशाखाका अनुसार विस्तारै ठूलो पानी पर्ने क्रम भने घट्दै गएको। अब विदेशको खबर। भारतको केन्द्रीय शिक्षा मन्त्रीको जिम्मेवारी प्रह्लाद जोशीले पाउनु भएको छ। यसअघि हिजो धर्मेन्द्र प्रधानले दिएको राजीनामा स्वीकृत भएपछि जोशीलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिएको हो। प्रधानको राजीनामा राष्ट्रपति द्रौपदी मुर्मूले प्रधानमन्त्रीको सिफारिशमा स्वीकृत गर्नुभएको हो। राष्ट्रपति भवनद्वारा जारी विज्ञप्ति अनुसार प्रधानमन्त्रीको सिफारिशमा जोशीलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिएको उल्लेख छ। उहाँले उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रीका साथै नवीन तथा नवीकरणीय ऊर्जा मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्नुहुनेछ। धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै नयाँ दिल्लीको जन्तर मन्तरमा कक्रोच जनता पार्टी सीजेपीले आन्दोलन गर्दै आएको थियो। हिजो केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंहसँग तेस्रो चरणको वार्ता र प्रधानको राजीनामासँगै सीजेपीले आन्दोलनकारीलाई घर फर्किन अपील गरेको छ। प्रधानले राजीनामा दिएपछि जन्तर मन्तरमा प्रदर्शनकारीले उत्सव समेत मनाएका छन्। आन्दोलनको नेतृत्व गरिरहेको कक्रोच जनता पार्टी सीजेपीका संस्थापक अभिजित दिप्केले आफूहरूको जीत भएको प्रतिक्रिया दिनुभएको बीबीसी जनाएको छ। अब खेल खबर। पाकिस्तानमा चलिरहेको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले आज बंगलादेशसँग खेल्दैछ। खेल नेपाली समयअनुसार दिउँसो 1 बजे शुरू हुनेछ। चौथो खेल खेल्न लागेको नेपालको लक्ष्य पहिलो जीत रहेको छ। यसअघि लगातार 3 खेलमा पराजित भएको नेपाललाई सेमी फाइनलको सम्भावना कायम राख्न आजको खेल जित्नै पर्ने दवाब छ। नेपाल उद्घाटन खेलमा काजकस्तानसँग 3-2, दोस्रो खेलमा श्रीलंकासँग पनि 3-2 तथा तेस्रो खेलमा आयोजक पाकिस्तानसँग 3-0 को सोझो सेटमा पराजित भएको थियो। अब नेपालले बंगलादेशपछि अन्तिम लीग खेल उज्बेकिस्तानसँग खेल्नेछ। प्रतियोगितामा नेपालसहित आयोजक पाकिस्तान, कजाकिस्तान, श्रीलंका, बंगलादेश र उज्बेकिस्तान गरी 6 टोली सहभागी छन्। सबै टोलीले एक अर्कासँग खेलेपछि शीर्ष 4 टोलीले सेमी फाइनलमा स्थान बनाउनेछन्। चारभञ्जाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। विद्युत प्राधिकरणद्वारा भ्याटबारे आन्तरिक राजस्व कार्यालयसँग राय माग। कर कार्यान्वयनको क्रममा उपभोक्तामाथि थप आर्थिक भार पार्न नहुनेमा मन्त्री श्रेष्ठको जोड़। एमाले र नेकपा बीच 5 प्रदेशमा नेतृत्व बाँडफाँडको सहमति। मधेस र गण्डकीमा अन्य दलसँग परामर्श गर्ने। वाणिज्य विभागद्वारा एक वर्षमा झण्डै 4500 फर्म अनुगमन, 2.5 करोड़ रूपियाँ जरिवाना असूल। भारतको केन्द्रीय शिक्षा मन्त्रीको जिम्मेवारी प्रह्लाद जोशीलाई धर्मेन्द्र प्रधानले दिएको राजीनामा स्वीकृत। र काबा भलिबल च्याम्पियनशीपमा नेपालले आज बंगलादेशसँग खेल्दै।
2: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
3: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
2: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
3: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरंग तथा बहिरंग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
2: एचडीसीएस नमुना सामुदायिक अस्पताल, सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 066-40-21-23, 40-21-24, मोबाइल 98-41-45-14-48।
4: यो मोबाइलले पनि तनावै दियो भने
5: हैन, के तनाव दियो ए खुशी?
4: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
5: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
6: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98-495-94-046 र 98-13-09-49-32। विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
7: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसीसार नगरपालिका 7 लमजुङ, सम्पर्क फोन 066-520-209।
4: होइन खुसी, के खान्छौ? आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
8: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
4: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
8: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
4: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
8: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि।
4: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा? म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
9: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8-13-14 नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 98-611-39-157।
8: महको सेवन स्वस्थ र दीर्घ जीवन।
10: बेसी सहर सामी सड़क खण्ड स्तरोन्नति आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयारी सम्बन्धी सार्वजनिक सुनवाई हुने सूचना।
11: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय, सड़क विभाग, भू वातावरण तथा सामाजिक शाखाको आयोजनामा ढुङ्गे बेसर चामी सड़क अन्तर्गत बेसर चामी सड़क खण्डको स्तर उन्नति आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयारी सम्बन्धी सार्वजनिक सुनवाई कार्यक्रम हुने भएको हुँदा यसै सूचना मार्फत सबैमा अनुरोध गरिन्छ।
10: सार्वजनिक सुनवाई हुने मिति, स्थान र समय: साउन 14 गते बिहान 10 बजे चामे गाउँपालिकाको कार्यालय चामे मनाङ, सोही दिन दिउँसो 3 बजे नासौं गाउँपालिकाको कार्यालय धारापानी मनाङ, साउन 15 गते बिहान 11 बजे मर्स्याङ्गी गाउँपालिका 4 रामबजार सामुदायिक भवन,
4: सोही दिन दिउँसो 3 बजे भेषेसह नगरपालिका 7 मनाङ्गे चौतारा लमजुङ।
11: साथै उक्त आयोजनासँग सम्बन्धित स्थानीय वासी, जनप्रतिनिधि, सरकारवाला, संघ संस्था तथा इच्छुक सबैलाई कार्यक्रममा उपस्थिति भए आफ्ना राय सुझाव तथा प्रतिक्रिया दिन सड़क विभागको अनुरोध।
4: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय, सड़क विभाग, भू वातावरण तथा सामाजिक शाखा, चाकुपात, ललितपुर।

0: दिदी अल्मालाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: आमा म पढ्छु नि है।
5: पढेर के गर्छस्?
4: म बे गर्छु।
2: अन्नपूर्ण चलचित्र मन्दिर बेसी शहरमा यही साउन 1 गते शुक्रबारदेखि भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र गौथली।
6: पढ्न आउँछ माया गर्छु भन्नेलाई के भन्छ अंग्रेजीमा?
4: आई लव यू।
2: समय मध्याह्न 12 बजे, दिउँसो 3 बजे र साँझ

0: कलाकारहरू अरूण छेत्री, सिमरन खड्का, मदन कृष्ण श्रेष्ठ, प्रकाश घिमिरे लगायतका कलाकारको प्रस्तुति हेर्न नभुल्नुहोला।
1: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97497938।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक फौडेल, बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर।

0: चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाई पनि त्यही जानुहोस् न।
1: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
2: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
4: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
4: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209019, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
4: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
5: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
6: त्यति सानो कुरामा पनि के को चिन्ता, त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
7: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
2: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका साथ पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 98461 26344, 98461 26344।

0: मंगलम भगवान विष्णु मंगलम गरुड ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मि, हेर्न दुलैले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साक्षर तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक छेडिन्छ।
4: साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचाँदी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै।
6: प्रोपाइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
8: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
9: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता, गैरी गाउँ, प्रोपाइटर नवराज घिमिरे। सम्पर्क नम्बर 9856046662।
10: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: California. Extreme energy drink.
1: के तपाई निशुल्क जापानीज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानीज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
1: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
4: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
2: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
4: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452-13236 र 98400-58261।
5: हेर्न माले
6: ए छोरी, त्यो पानीमा राखेको रेडियो ले त बा।
7: हुन्छ हुन्छ हुन्छ।

0: आहा, कति राम्रो गीत बजेको, मनै हर्रब। ए केटा केटी हो, आओ त आओ, यो रेडियो त मैले चिन्नै सकिनँ, कुन हो बा?
1: बुबालाई अझै थाहा छैन, यो त हाम्रै लमजुङको बेसी शर्मा खुलेको रेडियो मर्स्याङ हो नि त।
2: तपाईँको आफ्नै रेडियो मर्स्याङ।
1: ल बुवा, तपाईँ रेडियो मर्स्याङ सुन्दै गर्नुहोस्, अब जोत नेपाल मेरो।

0: सिलाई दिने।
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
5: सम्पर्क मोबाइल नम्बर 9560-13375,
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: अया मरेनियामा, यो दाँतले मलाई साह्रै दुख दियो।
7: ए दिदी, कति अया अया भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
6: जान त जाने, बरु कहाँ जाने होला खै?
7: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
1: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर। सम्पर्क नम्बर 9845-00-271 र 9805-67-272।
8: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
9: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
8: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
9: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
8: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 0664021123, 4021124, मोबाइल 9841445148।
4: पशुपन्छीका लागि चाहिने दाना अब विशेष छुटसँगै बुलाकी सप्लायर्समा। उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला, गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस्। बुलाकी फ्रेस हाउस, बेसीसहर नगरपालिका 8 सेरा लमजुङ, प्रोपाइटर गुणराज तिलवाल। थप जानकारीको लागि सम्पर्क मोबाइल 9556-28186, फोन 0665-20-293, साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ।
10: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
11: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
10: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच, इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
12: जाँच हुने दिन र समय यही साउन 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
10: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडी बेसी सरसाथ लमजुङ। सम्पर्क फोन नम्बर 0665909900, मोबाइल 98477692।
6: क्यों भविष्य में चिंता क्यों पारे मोहिंदी आकी वा आनी गई इंश्योरेंस कियम
0: ओहो थादाई मारी गा चील मुमै
6: ये भयो समस्या खै विषय पैनिक आनी प्लान तम
0: लौ छैली मु बिसामी नै बिनी छ्याब बन्दिल परे
6: रिलायबल लाइफ इन्स्योरेन्स चिन्ता आनी समाधान
0: छ्याब मि छ्याब रोजाए।
13: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
6: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
13: कलेजका विशेषताहरू पर्याप्त सुविधा सहित आफ्नै भवन
6: मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालयको सुविधा
13: छात्रवृत्तिको व्यवस्था
6: अंग्रेजी र नेपाली माध्यम दुवैमा पठन पाठन गराइने।
13: थप जानकारीको लागि प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 0656493495।
14: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 10 बजेको छ।
15: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: नमस्कार, रेडियो मर्सिङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सिङ्गी .org मा बिहान 10 बजेको मर्सिङ्गी समाचारमा म खुशीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारको शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको उद्घाटन भोलि, तत्कालका लागि आकस्मिक गाड़ीलाई मात्र अनुमति। लमजुङमा जमिन बाँझो हुने क्रम बढ्दो, जिल्लामा कुल खेती योग्य जमिन मध्ये 16,000 बढ़ी हेक्टर जमिन बाँझो। वरिष्ठ लोक गायिका माया गुरूङको सम्मानमा असोज 10 गते सांगीतिक साँझ हुने र भानु घाँसी सम्वाद पार्क शालिक तोड़फोड़ गर्ने अभियुक्त पक्राउ, 5 दिन म्याद थप गरी अनुसन्धान जारी।
3: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै संचालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञानसँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल बेस्टर 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल पुरानो लमजुङ मोडेल हस्पिटल बेसीसर 7 लमजुङ। सम्पर्क 0635200004, 98400506063।
0: अब समाचार विस्तारमा। नेपालको आधुनिक यातायात सुरुङ मार्ग नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग भोलिदेखि औपचारिक रूपमा उद्घाटन हुने भएको छ। आयोजनाको उद्घाटन पूर्वाधार विकास मन्त्री सुनिल लामसल र जाइकाका अध्यक्षले संयुक्त रूपमा गर्ने तयारी छ। उद्घाटनपछि तत्कालका लागि एम्बुलेन्स, दमकल र सुरक्षा निकायका आकस्मिक गाड़ीलाई मात्र सुरुङमा प्रवेश दिइने सड़क विभागले जनाएको छ। नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको सहुलियत पूर्ण ऋण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको हो। मुख्य सड़कको लम्बाई 2.68 किलोमिटर रहेको छ, तर सुरुङभित्रको निकास मार्ग र क्रस प्यासेजहरू समेत गणना गर्दा कुल सुरुङको लम्बाई झण्डै 5.5 किलोमिटर पुग्छ। जहाँ पनि निर्माण कम्पनी हातमा अन्दो कर्पोरेशनले 2076 सालदेखि यो आयोजनाको निर्माण कार्य शुरू गरेको थियो। सड़क विभागका अनुसार उद्घाटनको एक हप्ताभित्र सुरुङभित्र हुन सक्ने सम्भावित दुर्घटना वा आगलागी जस्ता विपदको पूर्व तयारी स्वरूप मक ड्रिल नमूना अभ्यास गरिनेछ। यो अभ्यास सफल भएपछि झण्डै एक हप्ताका लागि परीक्षणका रूपमा एकतर्फी वान लेन सञ्चालन गरिनेछ। यी प्रतिक्रिया पछि मात्रै सुरुङ मार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याइने विभागको योजना छ। यो सुरुङ मार्गमा मोटरसाइकल र प्रज्वलनशील एवं विस्फोटक पदार्थ बोकेका गाड़ीलाई गुड्न निषेध गरिएको छ। यो सुरुङ मार्गलाई नेपालको सड़क पूर्वाधारको क्षेत्र ठूलो उपलब्धि मानिएको छ। आज बागमती गण्डकी र कर्णाली प्रदेशका पहाड़ी तथा हिमाली भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी तथा हिमाली क्षेत्रमा पनि एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। यस्तै भोलि देशका पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। यस्तै गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका पहाड़ी तथा तराईका एक दुई ठाउँमा भोलि रातिको समयसम्म अति ठूलो वर्षा हुने अनुमान छ। भोलि गण्डकी, कर्णाली प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा पनि पानी ठूलो पर्ने सम्भावना छ। महाशाखाका अनुसार भोलिसम्म केही ठाउँमा मात्र ठूलो वर्षाको सम्भावना रहे पनि धेरै जस्तो ठाउँमा ठूलो पानी पर्ने सम्भावना भने कम छ। विस्तारै ठूलो पानी पर्ने क्रम पनि घट्दै गएको छ। लमजुङमा कुल खेतीयोग्य जमीन मध्ये 16,000 हेक्टर भन्दा बढ़ी जमीन बाँझो रहेको पाइएको छ। जिल्लामा कुल खेतीयोग्य जमीन 61,819 हेक्टर जमीन मध्ये 16,062 हेक्टर जमीन रहेको कृषि विकास कार्यालय लमजुङले जनाएको छ। कृषि विकास कार्यालय लमजुङको अनुसार कुल खेतीयोग्य जमीन मध्ये जिल्लामा 45,050 हेक्टर जमीन विभिन्न प्रकारको खेती हुँदै आएको छ। जिल्लामा विशेष गरेर धान, कोदो, मकै, गहुँ, तोरी लगायतको खेती हुँदै आएको कृषि विकास कार्यालय लमजुङका सूचना अधिकारी सरोज थापाले जानकारी दिनुभयो। पछिल्लो वर्षहरूमा जिल्लामा धान रोपाई पनि घट्दै गएको छ। केही वर्ष अघिसम्म 15,000 हेक्टर जमीनमा खेत रोपाई हुने गरे पनि पछिल्लो वर्षहरूमा जमीन बाँझो रहने क्रम बढ़दो अवस्थामा पाइएको छ। बढ़दो शहरीकरण र युवाहरूको विदेश पलायनले जिल्लाका प्राय गाउँमा कृषि जनशक्तिको अभाव हुँदा जमीन बाँझो रहने क्रम बढ़दो छ। गाउँमा प्राय वृद्ध वृद्ध हुने गरेकाले थोरै जनशक्तिलाई पनि परिचालन गर्न महँगो र लगानी अनुसारको प्रतिफल नआउँदा कृषिमा आकर्षण घटेको सरकारवालाहरूको भनाई छ। युवाहरू रोजगारीको सिलसिलामा विदेश जाने र गाउँमा रहेका बुहारीहरू पनि शहर पस्ने चलन बढ़दो रहेको छ। पछिल्ला वर्षहरूमा खेतीयोग्य जमीन घडेरीको रूपमा प्रयोग हुनु, सिंचाईको अभाव, जनशक्तिको अभाव र लागत अनुरूप उत्पादन नहुनाले खेत बाँझो रहेको कृषि कार्यालयको पनि ठम्याइ छ। लमजुङ पहाड़ी जिल्ला भएको र खाद्यान्न उत्पादन हुने जमीन डाँडामा रहेको र सिंचाईका लागि पनि ताल हुने गरेका कारण सिंचाईमा पनि समस्या भएको कृषकहरू बताउँछन्। कार्यालयको तथ्याङ्क अनुसार खेती गरिएको जमीन मध्ये 14,475 हेक्टर क्षेत्रफल सिंचित रहेको छ। तथ्याङ्क अनुसार खेती गरिएको जमीन मध्ये 5,000 हेक्टर क्षेत्रफल जमीन 12 महिना सिंचाईको व्यवस्था रहेको भए पनि 9,465 हेक्टर जमीन मौसमी सिंचाईको व्यवस्था रहेको छ। यद्यपि पछिल्लो समय सिंचाई पर्याप्त भएका खोला खेतहरू पनि बाँझो रहेका छन्। पछिल्लो समय सुन्दरबजार र मध्य नेपाल क्षेत्रमा बढ़ी जमीन बाँझो रहन गएको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ। आर्थिक वर्ष 82-83 भेटरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङले 70% भन्दा बढ़ी वित्तीय प्रगति गरेको जनाएको छ। गत आर्थिक वर्षका लागि प्रदेश सरकारबाट विभिन्न शीर्षकमा विनियोजित बजेट मध्ये 68.01% वित्तीय प्रगति भएको जनाएको छ। कार्यालयले आफ्नो वेबसाइटमा स्वत प्रकाशन गरी गत आर्थिक वर्षमा कार्य प्रगतिका बारेमा सार्वजनिक गरेको हो। कार्यालयका अनुसार सो आर्थिक वर्षमा 5,02,61,000 रूपियाँ विनियोजन भएकोमा 3,45,03,000 रूपियाँ खर्च भएको छ। कार्यालयमा सो आर्थिक वर्षमा प्राप्त पूँजीगत रकम 4,40,000 रूपियाँ मध्ये 2,35,000 रूपियाँ वित्तीय प्रगति भएको कार्यालयले जनाएको छ। त्यसै गरी चालुतर्फ प्राप्त 4,98,31,000 रूपियाँ मध्ये 3,39,68,300 रूपियाँ वित्तीय प्रगति भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङका प्रमुख डाक्टर सुनिल न्यौपानेले बताउनुभयो। कार्यालयका अनुसार सो आर्थिक वर्षमा पूँजीगततर्फ 53.40% र चालू आर्थिक वर्षमा 68.18% वित्तीय प्रगति भएको छ। पूँजीगत र चालू गरी दुवैतर्फ 68.01% वित्तीय प्रगति भएको कार्यालय प्रमुख डाक्टर न्यौपानेको भनाइ छ। कार्यालयले सो आर्थिक वर्षमा भौतिकतर्फ 88.02% प्रगति भएको पनि जनाएको छ। आर्थिक वर्ष 82-83 कार्यालयबाट पशुपूर्ण खोप कार्यक्रम, नियमित उपचार सेवा, प्रयोगशाला सेवा, सामुदायिक तथा घरेलु कुकुरको बन्धीकरण, पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर, मत्स्य स्वास्थ्य शिविर लगायतका कार्यक्रम सञ्चालन भएको थियो। लमजुङको मध्य नेपाल नगरपालिका 4-2 पुपले बगैजा स्थित रिस्ती खोला पुल नजिकै रहेको भानुघाँसी सम्वाद पार्कभित्र रहेका आदिकवि भानुभक्त आचार्य र प्रेरणादायी खाँसी खड्कबहादुर ठाडा मगरको शालिग तोडफोड गरी क्षति पुर्याएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। लमजुङ प्रहरीले यही शाम 7 गते राति करिब 10:30 बजे अज्ञात व्यक्तिले शालिगमा तोडफोड गरी क्षति पुर्याएको घटनापछि अनुसन्धान अघि बढ़ाएको थियो। अनुसन्धानका क्रममा उक्त घटनामा संलग्न रहेको आरोपमा तनहुँ जिल्ला ब्यास नगरपालिका 7 थाई घर भई 34-वर्षीय रोशन कुमारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। इलाका प्रहरी कार्यालय फोलेटारका प्रमुख प्रहरी निरीक्षक ध्रुव प्रसाद शर्माको कमाण्डमा खटिएको प्रहरी टोलीले शुक्रबार कुँवरलाई पक्राउ गरेको हो। पक्राउ परेका कुँवरलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय लमसुङमा ल्याइएको छ। उक्त घटनाबारे जिल्ला अदालत लमसुङबाट 5 दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ।
3: लमजुङको मध्य नेपाल नगरपालिकामा रैथाने बाली प्रवर्धनका लागि सञ्चालन गरिएको कृषि हाट बजारले निरन्तरता पाएको छ। मध्य नेपाल नगरपालिका र राष्ट्रिय कृषि अनुवंशिक स्रोत केन्द्र जीन बैंकको सहजीकरणमा सोही नगरपालिकाको वडा नम्बर 4-2 पिप्लेमा गत जेठ महिनादेखि हाट बजार शुरू भएको हो। स्थानीय कृषकहरूले उत्पादन गर्दै आएको रैथाने तथा स्थानीय कृषि उपजको प्रवर्धन तथा बजारीकरण सुनिश्चितताको लागि हाट बजार आयोजना गरिएको मध्य नेपाल नगरपालिकाले जनाएको छ। स्थानीयको आवश्यकता र मागको आधारमा हाट बजारलाई निरन्तरता दिएको नगरपालिकाले जनाएको छ। हाट बजार निरन्तर सञ्चालनमा आएसँगै रैथाने बाली उत्पादनमा स्थानीय कृषकहरूको आकर्षण पनि बढ़न थालेको छ। रैथाने बाली उत्पादनमा कृषकहरूलाई थप प्रोत्साहन गर्न नगरपालिकाले उत्पादनमा आधारित अनुदान समेत उपलब्ध गराउन थालेको छ। नगरपालिकाले संघीय सशस्त्र कार्यक्रम अन्तर्गत तरकारी जन्य उत्पादनमा प्रति किलो 3 रूपियाँको दरले अनुदान दिन थालेको हो। सो बाहेक नगरपालिकाले कृषकहरूको उत्पादन हाट बजारसम्म ढुवानीका लागि पनि सहजीकरण गर्दै आएको छ। प्रत्येक हप्ताको शनिबार हुने हाट बजारमा 1,00,000 भन्दा बढ़ी माथिको कारोबार हुँदै आएको छ। हाट बजारमा लमजुङ सहित तनहुँ र कास्कीका उपभोक्ता समेत कृषिजन्य वस्तु खरिदका लागि 2 पिपले आउने गरेका छन्। नेपाल कृषि अनुसन्धान परिषदको सहयोगमा मध्य नेपाल नगरपालिका वडा नम्बर 5 साविक समी भन्जाङमा गत वर्षदेखि रैथाने बाली प्रवर्धनका लागि 22 भन्दा बढ़ी प्रकारको कोदो खेती शुरू भएको थियो। रैथाने कृषि परियोजना अन्तर्गत समी भन्जाङका विभिन्न स्थानमा कोदोसँगै स्थानीय जातका विभिन्न कृषिजन्य उत्पादन तथा व्यवसाय खेती शुरू भएको हो। खाद्य तथा कृषि संगठनको आर्थिक सहयोग नेपाल कृषि अनुसन्धान परिषदको राष्ट्रिय अनुवंशिक स्रोत केन्द्र जीन बैंकबाट सञ्चालित रैथाने कृषि परियोजना अन्तर्गत रैथाने बाली संरक्षण तथा प्रवर्धनका लागि सोवडाको पराजुली बेसीमर गाउँ र आमडाँडामा विशेष गरी कोदो खेती गरिएको सोवडाका अध्यक्ष ओमवीर गुरूङले जानकारी दिनुभयो। 4 वर्षसम्म सञ्चालन हुने परियोजनाका लागि विज्ञहरूद्वारा अनुसन्धान र कृषकहरूलाई आवश्यक तालिम तथा सहजीकरण हुँदै आएको छ। परियोजना अन्तर्गत कोदोसँगै रैथाने जातका फलफूल तथा जंगली खाद्य वस्तुको प्रवर्धनको समेत कार्यक्रम रहेको सोही परियोजनामा कार्यरत कृषि प्राविधिक शान्ति गुरूङले जानकारी दिनुभयो। विश्वमा करिब 3,000 भन्दा बढ़ी बाली बिरूवा प्रजातिहरू मानव उपभोगका लागि योग्य मानिन्छ। जसमध्ये 10 जातका अन्न दलहन र तेलका बिउ मात्र हाल खेती गरिएको पाइन्छ भने बाँकी जंगली अवस्थामा वा रैथाने र परम्परागत बालीका रूपमा रहेका छन्। नेपाली लोक संगीतकी अग्रज गायिका माया गुरूङ देवी माया गुरूङ थापा गुरूङको 4 दशकभन्दा लामो सांगीतिक योगदानको सम्मान स्वरूप लमजुङको बेसी शहरमा आगामी असोज 10 गते माया गुरूङ सांगीतिक साँझ 2083 आयोजना हुने भएको छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति लमजुङले शनिबार पत्रकार सम्मेलन मार्फत कार्यक्रमको औपचारिक घोषणा गर्दै सांगीतिक साँझबाट संकलित बचत रकमबाट कलाकार कल्याणकारी कोष स्थापना गरिने जनाएको छ। कोष मार्फत आर्थिक अभाव स्वास्थ्य उपचार दुर्घटना तथा अन्य आपतकालीन अवस्थामा कलाकारलाई सहयोग गर्ने उद्देश्य राखिएको छ। विश्व नगरपालिका 8 स्थित फूलबारी मंचमा अपरान्ह 4 बजेदेखि शुरू हुने कार्यक्रममा राष्ट्रिय तथा स्थानीय चर्चित लोक तथा दोहोरी कलाकारहरूको प्रस्तुति रहनेछ। कार्यक्रममा सहभागी हुन प्रति व्यक्ति 300 रूपियाँ प्रवेश शुल्क निर्धारण गरिएको छ। प्रतिष्ठानका निवर्तमान अध्यक्ष संरक्षक एवं सांगीतिक साँझका संयोजक अनुसूतिकारीले नेपाली लोक संगीतका अग्रज कलाकारप्रति सम्मान व्यक्त गर्दै कलाकारहरूको सामाजिक सुरक्षाका लागि दीर्घकालीन कोष स्थापना गर्ने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँका अनुसार कार्यक्रमबाट करिब 30 लाख भन्दा बढ़ी आमदानी हुने अनुमान गरिएको छ। खर्च कटाएर बचत हुने करिब 17 लाख कलाकार कल्याणकारी कोषमा जम्मा गरिनेछ। अधिकारीले मौलिक नेपाली लोक भाषाको भाकाको संरक्षण र प्रवर्धनसँगै अग्रज कलाकारप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। पत्रकार सम्मेलनमा बोल्दै गायिका माया गुरूङले कार्यक्रममा आफ्नो सांगीतिक जीवनकै सबैभन्दा महत्वपूर्ण क्षण भएको उल्लेख गर्दै कार्यक्रम सफल बनाउन सबै पक्षसँग सहयोगको आग्रह गर्नुभयो। 2005 नालमा जन्मिनुभएकी माया गुरूङ नेपाली लोक संगीतमा मौलिक शैली स्थापित गर्ने अग्रज गायिका मध्ये एक हुनुहुन्छ। औपचारिक संगीत शिक्षा नलिए पनि गाउँघरको सांस्कृतिक परिवेशबाट संगीत यात्रा शुरू गर्नुभएकी गुरूङ विक्रम सम्मत 2040 सालदेखि व्यावसायिक रूपमा लोक संगीत क्षेत्रमा सक्रिय हुनुहुन्छ। विक्रम सम्मत 2045 सालमा रेडियो नेपालद्वारा आयोजित सञ्चालन भएको अञ्चलव्यापी खुल्ला लोकगीत प्रतियोगितामा गाउँ शहरमा लमजुङ दरबार गीतबाट प्रथम हुँदै स्वर्ण पदक प्राप्त गरेपछि उहाँ राष्ट्रिय रूपमा
0: परिचित हुनुभएको हो। हालसम्म गुरूङले 200 भन्दा बढ़ी लोकगीतमा स्वर दिइसक्नु भएको छ भने 11 गीत एल्बम सार्वजनिक छन्। सैलुङ्गे डाँडामा डाँडा नालमाको माया सरर र खुर्पेटो डोकोले डाँडैको देवी देउराली लगायतका गीतहरू लोकप्रिय छन्। लोक संगीतमा पुर्याएको योगदानका लागि उहाँले रेडियो नेपालको स्वर्ण पदक, नेपाल सरकारको प्रबल जनसेवा, श्री चतुर्थ गण्डकी प्रज्ञा प्रतिष्ठानको गण्डकी प्रतिष्ठान नारी सम्मान लगायतका सम्मान प्राप्त गरिसक्नु भएको छ। पत्रकार सम्मेलनमा गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य बसन्त अधिकारी, बेसा नगरपालिका पाँचका वडाध्यक्ष इन्द्र बहादुर गुरूङ, वडा नम्बर 8 अध्यक्ष पवित्र थाना थापा राणा, नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष सन्देश पौडेल, लमजुङ उद्योग वाणिज्य संघका उपाध्यक्ष भरत कुमार श्रेष्ठ तथा प्रतिष्ठानका पूर्व अध्यक्ष खेमजङ गुरूङ लगायतले शुभकामना व्यक्त गरेका थिए। प्रतिष्ठानका अध्यक्ष प्रशान्त तामाङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव चित्र दुराले गर्नुभएको थियो। तपाईहरुले सुन्दै हुनुहुन्छ मर्सिङ समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।

0: तानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजीव।
1: ओहो दाई, टीवी बोकेर कहाँ जान लाग्नु भयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, के त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसीसर 7 भीमसेनथान चोक, फोन 0665201120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।
5: सुर्पी काका नमस्कार, के गर्दै हुनुहुन्छ चौतारामा बसेर?
6: नमस्कार नानी, नानी डाक्टर भएर आउनुभयो, हाम्रो गाउँको इज्जतै बढेको छ।
5: धन्यवाद काका।
6: अनि डाक्टर नानी, अहिले जो पनि क्यान्सर भएछ भन्छन्, धेरैको मृत्यु यसैबाट भयो भनेको सुन्छु, यसबाट बच्ने कुनै उपाय छैन?
5: किन नहुनु नि काका। एक, क्यान्सरको जोखिम बढाउने तत्त्वहरू भनेको धुम्रपान तथा सुर्तिजन्य पदार्थ र मदिरा सेवन, अस्वस्थ खाना, शारीरिक व्यायामको कमीले गर्दा हो। त्यसैले यस्ता जोखिम तत्त्वहरूलाई त्याग्न सक्यो भने 30-50% क्यान्सरबाट मृत्यु हुने जोखिम घट्छ।
6: भनेपछि रक्सी चुरोट भनेको त छुनै नहुने चिज रहेछ नि, होइन नानी?
5: हो नि काका, विशेष गरी महिलाहरूको हकमा स्तनमा सारो गिर्खा, गाठा गुठी, घाउ आएमा, योनिबाट धेरै रगत वा सेतो पानी जस्तो बगेमा, वा यौन सम्पर्क पछि रगत देखेमा पनि क्यान्सरको जोखिम हुन्छ। लामो समयसम्म खोकी लागेमा, खकारमा रगत आएमा, छाती दुखेमा, धोत्रो स्वर भएमा, मुखभित्र सेतो वा रातो दाग वा घाउ देखेमा, बिना कारण दुब्लाउँदै गएमा, शरीरमा कोठी मुसाहरू छिटो बढ्ने वा अचानक परिवर्तन आएमा, दिशामा रगत देखेमा, वा दिशा गर्ने बानीमा अचानक परिवर्तन आएमा पनि क्यान्सर रोगको लक्षण हुन सक्छन्।
6: हजुर हजुर,
5: यस्ता लक्षण तथा चिन्हहरू देखेमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क राखी स्वास्थ्य कर्मीसँग परामर्श लिई परीक्षण गराइहाल्नुपर्छ।
7: सुर्तिजन्य पदार्थ र मदिरा सेवन नगरौं। स्वस्थ र सन्तुलित खाना, ताजा हरियो साग सब्जी, फलफूल प्रशस्त मात्रामा खाऊ र दैनिक कम्तीमा 30 मिनट हल्का पसिना आउने गरी व्यायाम गरौं। क्यान्सर रोगको जोखिमबाट बचौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
8: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
9: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
8: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
10: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक, लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्सु, बोडी, बटक, कोला, जुम्ला मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
11: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
8: लिभन अर्गानिक खाद्य उद्योग, बेसीसर नगरपालिका 8, आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो, कारागार अगाडि, लमजुङ। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 9846123284 र 9891180746।
12: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। लमजुङको मर्सिङ्गी गाउँपालिका 6 पुस्तन स्थित यङ स्टार क्लबले 8 अधिवेशन ले नयाँ नेतृत्व चयन गरेको छ। अधिवेशनबाट अध्यक्षमा विनोद गुरूङ सर्वसम्मत निर्वाचित हुनुभएको हो। नवगठित कार्य समितिको वरिष्ठ उपाध्यक्षमा मेघबहादुर घले चयन हुनुभएको छ भने उपाध्यक्षमा कृष्ण अधिकारी र पवित्र काफ्ले निर्वाचित हुनुभएको छ। त्यसै गरी सचिवको जिम्मेवारी उपेन्द्र काफ्ले पाउनु भएको छ भने सहसचिवमा महेश घले, कोषाध्यक्षमा अस्मिता गुरूङ र उपसचिवमा सूर्य कुमार विक सर्वसम्मत चयन हुनुभएको छ। कार्य समितिका सदस्यहरूमा सुरेन्द्र सुनार, मनिष घिमिरे, श्री कुमारी घले, पुनम घले, मनोज गुरूङ र सुकाशी घले चयन भएका छन्। नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई स्थानीयवासी र विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। नयाँ नेतृत्वले क्लबलाई अझ सक्रिय र प्रभावकारी बनाउँदै युवाहरूको सहभागिता बढ़ाउने, खेलकुद गतिविधिलाई प्रोत्साहन गर्ने, सामाजिक सेवाका कार्यमा संचालन गर्ने तथा समुदायको समग्र विकासमा योगदान पुर्याउने प्रतिबद्धता जनाएको छ। गएको आर्थिक वर्ष 82-83 बाह्र लाख भन्दै बढ़ी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार एक वर्षमा 12,09,357 विदेशी पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका हुन्। यो संख्या अघिल्लो आर्थिक वर्षको भन्दा 7.21% धेरै हो। आर्थिक वर्ष 81-82 11,28,000 पर्यटक हवाई मार्गबाट नेपाल आएका थिए। गएको आर्थिक वर्षमा नेपाल आउने पर्यटक मध्ये 25.76% अर्थात 3,11,531 भारतीय नागरिक हुन्। भारतपछि अमेरिकाबाट 1,11,325 र चीनबाट 1,09,892 जना पर्यटक नेपाल आएका छन्। बोर्डको तथ्याङ्क अनुसार पर्यटकीय सीजन मानिने कार्तिकमा सबैभन्दा बढ़ी 1,24,829 जना पर्यटक नेपाल आएका छन्। यस्तै चैतमा 1,19,000, फागुनमा 1,14,000 र असोजमा 1,11,000 भन्दा बढ़ी पर्यटक नेपाल भित्रिएका थिए। सरकारले सन् 2027 आरोग्य पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरेर तयारी समेत अघि बढ़ाएको कारण आउँदो चालू वर्ष पर्यटक संख्या बढ़ने अपेक्षा छ। बोर्डले विज्ञप्तिमा अबको रणनीति धेरै खर्च गर्ने पर्यटक भित्र्याउने, उनीहरूको बसाई अवधि लम्ब्याउने र नयाँ अन्तर्राष्ट्रिय बजारमा पहुँच पुर्याउनेतर्फ केन्द्रित हुने जनाएको छ। मर्सिङ समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
13: मुख्य समाचारका प्रायोजक
14: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पठरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोपाइटर मणिलाल विश्वकर्मा।
12: नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको उद्घाटन भोलि, तत्कालका लागि आकस्मिक गाड़ीलाई मात्र अनुमति। लमजुङमा जमीन बाँझो हुने क्रम बढ़दो, जिल्लामा कुल खेतीयोग्य जमीन मध्ये 16,000 बढ़ी हेक्टर जमीन बाँझो। वरिष्ठ लोक गायिका माया गुरूङको सम्मानमा असोज 10 गते सांगीतिक साँझ हुने र गत आर्थिक वर्षमा भेटनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको 68% वित्तीय प्रगति। बिहान 10 बजेको मर्सिङदी समाचार अहिलेलाई सक्यो। प्राविधिक मित्र सुजनलाई धन्यवाद दिँदै समाचार कक्षबाट म खुशी विदा हुन्छु। रेडियो मर्सिङदी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्सिङदी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज।
1: ओहो दाई, तपाईले कति चाँडो घर पनि ठडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
2: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ। अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउण्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
1: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
3: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
4: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
6: केयर फार्मेसीमा अब विशेषज्ञ सेवा।
4: तपाईँको सेवामा समर्पित केयर फार्मेसी बेसी सर साथ पुरानो ब्याङ्क चोकमा अबदेखि दैनिक रूपमा बिहान 7 बजेदेखि 9 बजेसम्म र साँझ 4 बजेदेखि 7 बजेसम्म विशेषज्ञ सेवा सञ्चालन हुने जानकारी गराउँदछौ।
6: दैनिक सञ्चालन हुने विशेषज्ञ सेवाहरू महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल,
4: कान्ति बाल अस्पतालका बाल रोग विशेषज्ञ डाक्टर भक्त बहादुर गुरुङ,
6: हात जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर सुदर्शन आचार्य,
4: साथै प्रत्येक महिनाको दोस्रो शनिबार छाला यौन तथा कपाल रोग विशेषज्ञ डाक्टर रन्जु पोखरेल र चौथो शनिबार गंगालाल अस्पताल बाँसबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर सुशान्त खरेलद्वारा स्वास्थ्य परीक्षण गरिनेछ।
6: विस्तृत जानकारीको लागि
4: केयर फार्मेसी बेसी सर साथ पुरानो ब्याङ्क चोक, सम्पर्क फोन 0665906383, मोबाइल 9849068924 र 9845086780।
7: यो मोबाइलले पनि तनावै दियो भने
8: होइन, के तनाव दियो ए खुसी,
7: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
8: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
5: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
8: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845094046 र 9813099532।
9: हाम्रो शाखा बेसीसार नगरपालिका साथ

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
1: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
2: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
1: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400067।

0: दिदी अल्मलै पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486। के तपाईँले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
4: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
3: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
4: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
3: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
4: यस्तो विवाह स्वत बदर हुन्छ।
3: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
4: तर कानून भन्दा पनि ठुलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
3: बाल विवाहका गम्भीर असरहरू,
4: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
3: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
4: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
3: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ।
4: बाल विवाह आत्महत्या, बहु विवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
3: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
4: के हाम्रो पहिचान यही नै हो त?
3: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
4: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौ। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
3: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौ। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेसनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
5: के तपाई निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
3: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
5: अब जापान ट्राई होइन स्योर गरौं।
3: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
5: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर, अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
3: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
5: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बिसे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
3: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 9856060299।
6: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
7: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
6: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
7: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
6: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 066-520-19, 066-520-370 वा 590-370 जानकारी गराउनुहोस्।
7: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
8: विश्वास गल भलुम तिन गुनाला न डुला
9: नेपाल ऋण खप्पै बिमगाछ क्याल भलुम प्रविधि से शोभा अल्मोनियम कोटेल सादा थिन रंगीन जस्ता पाता हुलास ज्यूरा कलर छ्यान बन्दा तीन गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला
8: तिन गुनाला न डुला
9: हुलास मुसम अर्कु तिल दमाइसे
10: Or sang the FM, Poncharam and Megahertz.

0: बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: यो दाँतले मलाई साह्रै दुःख दियो।
5: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
4: जान त जाने, बरु कहाँ जाने होला खै?
5: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
6: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ, नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।

0: California.
1: Extreme energy drink.
2: 아니네 खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सन द्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 सेर चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
6: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
5: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
6: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
7: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ
8: नमस्कार अहिले दिउँसोको 1 बजेको छ अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार नेपालमा अवैध रूपमा भित्राउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो रुकावट भए त असर पर्छ नै तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकै नासको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो सर्वोत्तम सिमेन्ट सर्वोत्तम मजबुती
9: अहिले बिहानको ठिक 11 बजेको छ

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर नै कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्रालि विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै सञ्चालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञानसँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल बेस्टर सात लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत, दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडेल हस्पिटल, बेसिसर सात लमजुङ। सम्पर्क 0665220004, 98400050663।
5: जय श्री राम, जय श्री राम।
1: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइत गर्न लाग्नु भएको हो र?
5: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
1: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
5: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
1: हो नि भाउजू।
2: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
0: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
2: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
0: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
2: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
0: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेज ब्याङ्क नजिकै लमजुङ।
6: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065854।

0: Extreme energy drink.
1: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
2: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
1: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
2: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452 13236 र 98400 58260।

0: Bunnia. Extreme energy drink.
1: Anna, my fortune is
2: water key artist.
1: I'm big or Timo.
3: अन्नपूर्ण चलचित्र मन्दिर बेस शहरमा यही साउन एक गते शुक्रबारदेखि भव्य प्रदर्शन भइरहेको छ। नेपाली कथानक चलचित्र गौथली
4: तिमीले पढ्न आउँछ माया गर्छु भन्नेलाई के भन्छ अंग्रेजीमा
5: बनाना। I love you.
3: समय मध्याह्न 12 बजे दिउँसो 3 बजे र साँझ 6 बजे।

0: कलाकारहरू अरूण छेत्री, सिमरन खड्का, मदन कृष्ण श्रेष्ठ, प्रकाश घिमिरे लगायतका कलाकारको प्रस्तुति हेर्न नभुल्नुहोला।
1: मेरो छोरालाई बाख्रा हेर्न लाएर तँ स्कुल जाने, तँलाई स्कुल नजा भने हैन, तँलाई त नि म।
2: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97497 38 798।
3: जुन बेलामा मेरी लागि लड्नु पर्ने थियो त्यो बेलामा त लड्नु भएन, अब लडेर के गर्नुहुन्छ?

0: के तपाई निशुल्क जापानीज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
0: अब जापान ट्राई होइन स्योर गरौं।
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानीज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
0: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
0: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
1: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर
2: भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएको सर्वोत्तम सिमेन्ट।
3: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
4: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
3: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच, इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
0: जाँच हुने दिन र समय यही साउन 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
3: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सरसाथ, लमजुङ। सम्पर्क फोन नम्बर 066-590-999, मोबाइल 98-477-69-229।

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
4: बछलामाई सटर ग्रिल उद्योग, बेसीसर नगरपालिका साथ, मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो, लमसुङ।
5: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843538518।
6: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
7: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
6: कति दिन बस्ने मुख छुनेर दिपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
8: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दिपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
6: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
9: यो मोबाइलले पनि तनावै दियो भने
8: होइन, के तनाव दियो ए खुशी?
9: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
8: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
6: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
8: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ, पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
10: दिदी, तपाईँले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको।
11: यो ब्लाउज न्यू रितु लेडिज एन्ड जेन्स टेलरिङ सेन्टरमा सिलाएको,
10: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट पाएँ नि, त्यही सिलाएँ नि।
11: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
10: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कुल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
11: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर, सुट स्पेशलिस्ट, बैशिखर नगरपालिका साथ, त्रिवेणी टोल, लमजुङ, एसबीआई ब्याङ्कको ठिक अगाडि। प्रोपाइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 9841692406 र 9816674372।
10: विवाह, व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
11: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।
12: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
13: वाउ, कस्तो राम्रो डिजाइनको, अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
12: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
13: मलाई त एकदमै मन पर्यो।
12: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छर्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
14: कम्प्युटर टोलमा छापावला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना सारफेट तथा सुनसादी खरिद बिक्रीका लागि
15: जय बुद्ध ज्वेलरी बेसी सहर लमजुङ एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा फोन नम्बर 0665245475 विश्वास तपाईँको सेवा हाम्रो

0: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हराभरा।
1: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
0: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
1: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
0: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
1: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98 5 6 46 244।
2: हेलो, मर्सेङ्गदी FM 95 मेगाहर्ज

0: नेपाल ऋण खप्पै बिमगाछ क्याल्भोलुम प्रविधि से शोभा अल्मोनियम कोटेल सादा थिन रंगीन जस्ता पाता हुलास ज्यूरा कलर छ्यान भन्दा तीन गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला हुलास मुसम अर्कु तिल दमाइसे
1: होइने खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39157
2: महको सेवन स्वास्थ्य र दीर्घ जीवन

0: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
1: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
0: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
1: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
0: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 066-40-21-23, 40-21-24, मोबाइल 98-41-45-14-48।
2: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
3: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
2: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
4: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता, गैरी गाउँ, प्रोपाइटर नवराज घिमिरे। सम्पर्क नम्बर 98-560-46-662।
5: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
6: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
7: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
6: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
7: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
6: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 066-520-19, 066-520-370 वा 590-370 जानकारी गराउनुहोस्।
7: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
8: एक्सट्रिम एनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 12 बजेको छ।
9: एक्सट्रिम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।

0: Mania Extreme Energy Drink.
1: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुस् न।
2: खाना पनि के खानु? यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
3: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेजार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, स्याउ, सर्सु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
4: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्सुन। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
5: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
6: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
7: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
6: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 98461-26344, 98461-26344।

0: सर्वोत्तम सुपर ग्रिडमा छ 60% बढी पकड़ शक्ति, जसले बन्छ सर्वोत्तम निर्माण, सर्वोत्तम स्टील।
1: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँच्छ। सिमेन्टको हरेक कणमा एकै नासको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।

0: मङ्गलम भगवान विष्णु मङ्गलम गरुण ध्वज मङ्गलम पुनरी काश्य मङ्गला हेतनु हरि। ल अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओ अस्मि हेर्न दुलैले लगाएको सुनको चुरा सिक्री बिन्दिया मङ्गलसूत्र औँठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचाँदी पसल भेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: आमा म पढ्छु नि है।
8: पढेर के हर्छेस?
7: म बे गर्छु।
9: अन्नपूर्ण चलचित्र मन्दिर बेसी शहरमा यही साउन 1 गते शुक्रबारदेखि भव्य प्रदर्शन भइरहेको छ। नेपाली कथानक चलचित्र गौथली।
10: तिमी पढ्न आउँछ? माया गर्छु भन्नेलाई के भन्छ अंग्रेजीमा?
7: आई लभ यू।
9: समय मध्याह्न 12 बजे, दिउँसो 3 बजे र साँझ 6 बजे।

0: कलाकारहरू अरूण छेत्री, सिमरन खड्का, मदन कृष्ण श्रेष्ठ, प्रकाश घिमिरे लगायतका कलाकारको प्रस्तुति हेर्न नभुल्नुहोला।
1: मेरो छोरालाई बाख्रा नलाएर तँ स्कुल जाने, तँलाई स्कुल नजा भने हैन, तँलाई त नि म।
2: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97497938798।
3: जुन बेलामा मेरो लागि लड्नु पर्ने थियो त्यो बेलामा त लड्नु भएन, अब लडेर के गर्नुहुन्छ?

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसीसर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463 06501।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: Extreme energy drink.
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
2: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनियोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारी लागि सम्पर्क 0665909999 98477969229। सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ सानीमा बैंकको ठीक अगाडि।
3: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
4: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
3: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेनस्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुका साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
4: ल भइहाल्छ नि नानी।
5: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
6: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
5: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसिसर साथ, भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 98460774745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।
7: हेलो, मर्सङ्गदी FM 95 मेगाहर्ज

0: मरेनी आमा अयनी आए
1: के भयो दिदी तपाईलाई सुन्छु छैन कि कसो
0: हेर न बाबु छाती दुख्ने पेट गोज्ने गर्छ कहिले काहीँ त सास फेर्नै गाह्रो आया खै के भयो के
1: ल दिदी त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा
0: जाने त भने हो बाबु खै कहाँ जाने कहाँ जाने होला है
1: ल दिदी बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न
2: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ
3: थाइरोइड सुगर प्रेसर छाती पेट हार्जोनी नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ
2: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ
3: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ
2: सम्पर्क फोन 9849068924 9845086780
4: कक्षा 11 भर्ना सम्बन्धी सूचना
5: लमजुङ सदरमुकाम बेसी सहर स्थित श्री जनविकास मादीमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न संकायमा कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
4: संकायहरू विज्ञान व्यवस्थापन शिक्षा मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ
5: हाम्रा विशेषताहरू व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन
4: शिक्षातर्फ अंग्रेजी गणित नेपाली स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने
5: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था
4: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन
5: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था
4: योग्य दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने
5: पुस्तकालय ई लाइब्रेरी कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था
4: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था
5: मासिक एकाइ परीक्षाको व्यवस्था
4: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन
5: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला
4: जीपीए 3.6024 सम्म 100% छात्रवृत्ति
5: जीपीए 3.20 देखि 3.59 सम्म 75% भर्ना शुल्क छुट
4: जीपीए 2 भन्दा माथि 50% भर्ना शुल्क छुट
5: थप जानकारीका लागि
4: जनविकास माध्यमिक विद्यालय बेसी सहर नगरपालिका साथ लमजुङ सम्पर्क फोन 9860074553 9560445875 9860585191 र 9860838062
6: ब्याङ्किङ खैमत बिली चौधरी एटीएम मोबाइल डे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरी खै बिले तोई माध्यम क्यारे न्यो देप्रे छली जानकारी री विषया न्यो कल पर्जिमो समय न्यो ठगदिल खामो ब्याङ्गर वे कर्मचारी बीरा न्यो देप्रे विवरण री विषया ब्याङ्की निल पर्जिमो न्यो तने सतर्क तना ठगदिल क्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
7: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई
0: यो मोबाइलले पनि तनावै दियो भने
8: हैन के तनाव दियो ए खुशी
0: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो हैन मर्मत गर्ने गतिलो पसल कतै छैन
8: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
9: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
8: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 9845994046 9813099942
10: हाम्रो शाखा बेसी सहर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ

0: Liponia.
1: Extreme energy drink.
2: सुवर्ण अवसर सुवर्ण अवसर
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड कार्डेटार आदि होलसेल मूल्यमा चाहिएको छ। यदि चाहिएको छ भने बेसीसार नगरपालिका 8 छिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
3: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसी सहर नगरपालिका 8 छिङ्गेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400067।

कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिकरी टप झुम्का चुरी टिकिया चन्द्रमा क्लिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: अया मरेनियामा यो दाँतले मलाई साह्रै दुख दियो
3: ए दिदी कति अया अया भनेर बस्नुहुन्छ ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ
2: जान त जाने बरु कहाँ जाने होला खै
3: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो ग्रेस डेन्टल क्लिनिकमा जाने नि
4: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने दाँत निकाल्ने अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ प्रोप्राइटर सन्तोष विश्वकर्मा ग्रेस डेन्टल क्लिनिक बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर सम्पर्क नम्बर 98465000271 र 98065677272
5: पानी उमालेर पिउने मास्क लगाएर हिँड्ने तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी यो
6: चुरोट र मदिरा सेवन त मेरो शोक हो नि
5: यसलाई शोक नमान्नु साथी सुर्तिजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुठु रोग उच्च रक्तचाप दीर्घ श्वास प्रश्वास रोग मधुमेह क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्वहरू हुन्
6: ए हो र
5: त्यति मात्र होइन साथी शारीरिक रूपमा निष्क्रिय रहनु नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्वहरू हुन्
6: बाप्रे यति धेरै जोखिम
5: धुलो धुवानी नसर्ने रोगका जोखिम तत्व हुन् तर तपाईँ मास्क लगाउनुहुन्छ राम्रो बानी हो
7: सुर्तिजन्य पदार्थ र मदिराको सेवन नगरौं गुलियो नुनिलो तथा चिल्लो कम खाऊ शारीरिक रूपमा सक्रिय रहन दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं फलफूल र साग सब्जी प्रशस्त मात्रामा खाने गरौं नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र

0: के तपाई निशुल्क जापानीज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
2: अब जापान ट्राई होइन स्योर गरौं।
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानीज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
2: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
2: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, भिसे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
1: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
3: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
4: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
1: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
4: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452-13236 र 98400-58261।

0: हेलो नमस्ते गुड आफ्टरनून स्वागत छ यहाँलाई मर्सिङटी कल टाइममा कार्यक्रम प्रस्तुता म लक्ष्मी सुभानी टेक्निकली सपोर्ट गर्दै हुनुहुन्छ साथी दिलुले र आज हामी आइतबारको बसाईमा छौं आइतबारको दिनमा एउटा टपिक राखेर त्यसमा डिस्कस गर्नुपर्ने बसाई हुन्छ यदि तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँ जोडिन सक्नुहुनेछ हामी अर्को दिनमा चाहिँ फरक फरकको बसाईको शीर्षकहरू राख्ने गर्छौं र आज चाहिँ विशेष गरी हामीले साउन महिनामा यो साउन महिना चाहिँ के कारणले गर्दाखेरि विशेष छ साउन महिनामा चाहिँ एकदमै साउनको सोमबार विशेष गरी पूजा गर्ने अनि हरियो लुगा लगाउने चूरा लगाउने परम्परा रहँदै आएको छ यो चाहिँ तपाईँले कतिको अपनाउनु भएको छ यसको बारेमा तपाईँको के बुझाइ छ भन्ने कुरा चाहिँ गर्छौं अरू अरू बेलामा एकदमै मनोरञ्जनको कुराकानी गरे तापनि आज चाहिँ अलिकति धार्मिक विषयमा चाहिँ ढल्किएको छ आजको बसाइ चाहिँ तपाईँले योसँग सम्बन्धित कुराकानी चाहिँ राख्न सक्नुहुनेछ हामी सात दिनको साथ बार फरक फरक बसाईको साथमा उपस्थित हुने गर्छौं तपाईँले आफूलाई मनपर्ने बसाईको दिनमा हामीलाई फोन गर्न सक्नुहुनेछ 0665220020 डायल गरेर साथै कार्यक्रम रेडियो मर्सिङदीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ त्यहाँबाट सुनेर पनि तपाईँले प्रतिक्रिया दिन सक्नुहुनेछ कार्यक्रम कस्तो लाग्छ तपाईँलाई कुन ठाउँबाट सुन्दै हुनुहुन्छ साथै आजको बसाईबाट तपाईँ कसलाई सम्झिन चाहनुहुन्छ त्यो पनि तपाईँले लेखेर पठाउन सक्नुहुनेछ र एकदमै गर्मी बढ़िरहेको छ यहाँले प्रशस्त मात्रामा पानी पिउन चाहिँ नबिर्सिनु होला एकदमै गर्मी छ र घरबाट बाहिर निस्किनु परेमा छाता सनस्क्रिन्सहरू चाहिँ एप्लाई गर्नुहोला र फुर्सदमै हुनुहुन्छ भने तपाईँले फोन पनि गर्न सक्नुहुनेछ र यति बेला आजको पहिलो कलर जोडिसक्नु भएको छ हेलो नमस्ते
1: नमस्ते गुड आफ्टरनुन छ हेलो
0: नमस्ते गुड आफ्टरनुन कृष्णजी सन्चै हुनुहुन्छ हजुर एकदमै सन्चै छु के गर्दै हुनुहुन्छ कृष्णजी बसी बसाइमै हुनुहुन्छ है अनि आज एकदम चर्को घाम छ लागेको छ पानी पिउनु भएको छ कि छैन यहाँले
1: अहिले पानी पिउने फुर्सदै भएको छैन प्रोग्राम सुन्नु होला कि अहिले पिनु पर्ला नि तपाईँले पिनुभयो
0: हजुर मैले चाहिँ पिइरहेको छु अनि एकदम बिजी हुनुहुन्छ है पानी पिउने फुर्सदमा पनि हुनुहुन्न तपाईँ
1: बिजी छ नि अब बिहान एकछिन अब यसो अब मर्निङ वाक जानुपर्ने अनि फेरि आएर अब नारे झोल रस उगरे फेरि अब क्यान्सल गरेर फेरि अब एकछिन अब आराम गर्नुपर्ने जाने फेरि अब पानी त पहिला त त्यसरी पियो दुई घन्टा जति हो नपिएको
0: हो पानी चाहिँ पिउनुपर्छ है अब चाहिँ पिउने टाइम पनि भएको छ पिउनु होला है कृष्णजी अनि आजको बसाइको बारेमा जानकारी छ कि छैन तपाईँलाई
1: हजुर जानकारी तपाईँले दिएर भएको तर अब तपाईँसँगै सोध्छु भनेर फोन गरेको मैले
0: आज त मैले हजुरहरूलाई सोध्ने दिन हो नि आज साउनमा के कसरी मनाइराख्नु भएको छ के विशेष छ त अरू महिनाभन्दा साउन महिना भन्नुहोस् त
1: होइन त्यही त जस्तो के अरे ऐनले हातमा मेदी लाउनु पर्ने अनि हरियो चुरा लाउनु पर्ने कारण के हो भनेर तपाईँलाई सोध्नु खोजेको मैले त
0: आज त्यो त मैले सोध्ने दिन हो नि कृष्णजी भन्नुहोस् त तपाईँले के बुझ्नु भएको छ यो साउन महिनामा एकदमै सोमबार पूजा पनि गर्नुहुन्छ है तपाईँले देख्नुभएको सुन्नुभएको छ भने अनि हरियो लुगाहरू पनि लाउने गरिन्छ के छ त यसको मान्यता अनि विशेष गरी त शिव भगवानको पूजा पनि गर्ने चलन छ भनेर भन्नुहुन्छ के बुझ्नु भएको छ कृष्णजीले
1: हजुर अब मैले नबुझेर तपाईँले सोधेको अब
0: मैले भन्ने दिन चाहिँ अरू कुनै दिन आउँछ आज चाहिँ तपाईँले भन्नुपर्ने हुन्छ तपाईँले केही पनि बुझ्नु भएको छैन त उसो भए
1: नबुझेर त तपाईँलाई सोधेको
0: भन्नुहोस् न भन्नुहोस् केही न केही त बुझ्नु भएको छ होला
1: त्यही त किन होला त साउन महिनामा त्यो आइनाहरूले हातमा मेदी लाउनु पर्ने अनि हरियो चुरा लगाउनु पर्ने लोग्ने सरले त केही गर्नु नपर्ने के कारण होला भनेर तपाईँलाई सोध्छु भनेर फोन गरेको मैले त
0: भनेपछि अब यो कार्यक्रम चाहिँ अन्तिमसम्म सुन्नु होला अब साथीहरूले पनि भन्नुहुन्छ यदि साथीहरूले चाहिँ आफ्नो कुरा राख्नु भएन भने अन्तिममा चाहिँ म भन्नेछु है त
1: तपाईँले फोन गर्नुहुन्छ त
0: मैले कार्यक्रम मार्फत नै भन्छु तपाईँले चाहिँ एक घण्टाको बसाइ चाहिँ अन्तिमसम्म सुन्नु पर्यो
1: हुन्छ मेरो काम पो के गर म अनि तीसम्म सुन्छु, बाँकी त म सुन्छु नि मैले त।
0: हस् हुन्छ, क कसलाई सम्झिन चाहनुहुन्छ आजको विषयबाट?
1: हजुर, सम्झिन पर्दछ भन्नु पर्यो तपाईँलाई
0: धन्यवाद।
1: अनि प्राविधिकमा साथ दिने दिदुजीलाई, मसम्बी होल टिमलाई, अनि रेडियो सुनेर बस्नुहुने सबै रेडियो प्रेमीहरू, कृष्ण लामा भन्ने चिन्ने नचिन्ने सबैले सम्झिँदै बिदा हुन चाहे। हस् तब भाइ।
0: हजुर हुन्छ, नमस्ते, बाई बाई। भर्खरै मात्रै आजको पहिलो कलर कृष्ण लामाजी जोडिनु भएको थियो र उहाँले सम्पूर्ण साथीहरूलाई सम्झिँदै आजको बसाईबाट विदा भइसक्नु भएको छ। यदि तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँले फोन गर्न सक्नुहुनेछ 0665220020 डायल गरेर। सात दिनको साथी बार हामी फरक फरक बसाईको साथमा उपस्थित हुने गर्छौं। तपाईँले आफूलाई मनपर्ने बसाईको दिनमा हामीलाई फोन गर्न सक्नुहुनेछ। साथै तपाई आजको कार्यक्रममा जोडिन चाहनुहुन्छ भने पनि तपाईँले 0665220020 फोन गर्न सक्नुहुनेछ। कार्यक्रम रेडियो मर्साङ 2 फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ। आज हामी आइतबारे बसाईमा छौं। आइतबारे बसाईमा एउटा शीर्षकमा कुराकानी गर्नुपर्ने हुन्छ भने सोमबारको बसाईमा तपाईँले जुनसुकै गीतहरू रोज्न पाउनुहुनेछ, हामी बजाइदिनेछौ। मंगलबारको बसाईमा तपाईँले मात्रै लोकगीत गाउन सक्नुहुनेछ भने बुधबारको बसाईमा चारवटा विधाबाट गीत रोज्न पाउनुहुनेछ। बिहिबारको बसाईमा लेख रचनाहरू, कथा, कविता, गजल, मुक्तकहरू चाहिँ सुनाउन सक्नुहुनेछ तपाईँले भने। शुक्रबारको दिनमा हामी म्युजिकको ट्र्याक लिएर आउँछौ, तपाईँले कुन गीतको ट्र्याक हो भनेर चाहिँ पत्ता लगाउनुपर्ने हुन्छ। र साताको अन्तिम दिन शनिबारको दिनमा खुल्ला गीत गाउनु पर्ने हुन्छ। यो हाम्रो सात दिनको बसाई। यसरी नै हामी कार्यक्रममा उपस्थित हुने गर्छौं भने तपाईँले पनि आफूलाई मनपर्ने बसाईमा हामीलाई फोन गर्न सक्नुहुनेछ। यति बेला तपाईँको सामु एउटा सांगीतिक कोशीले राख्न चाहन्छौ, स्वीकार दिनुहोला।

हजुर, यो मिठो सांगीतिक कोसेरेपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौ। कार्यक्रम सुन्दै हुनुहुन्छ भने हामीलाई फोन गर्न सक्नुहुनेछ। अमित रिमालजीले लेख्नु भएको छ, हाई भन्नुभएको छ। हेलो अमितजी, फोन गर्न सक्नुहुनेछ कार्यक्रममा। धर्मराजजीले लेख्नु भएको छ, नमस्ते, म ढकाल धर्मराज बिरतमोड छापाघर भई हाल दुबईबाट कार्यक्रम सुन्दैछु। आज यस कार्यक्रम मार्फत सम्झना सन्देश राख्नुपर्दा आज साउन 10 गते जन्मदिन मनाउने इटहरी सप्तकोशी एफएम कि पुरानो आरजे सिस्टर सीमा बस्नेत, झापकी बहिनी कविता भण्डारी, भोजपुरका मीडिया प्रेमी दाईचक्र बान्तवर राई र इलामका साथी खगेन्द्र दिवाना अधिकारी अनि जन्मदिनको लाखौं लाख शुभकामना व्यक्त गर्दै र मेरा आफन्तजन घर परिवार लगायत मलाई चिन्नुहुने सम्पूर्ण साथीलाई मीठो सम्झना भन्दै हिजो मेरो जन्मदिनको अवसरमा शुभकामना शुभेच्छा दिनुहुने सम्पूर्णलाई धेरै धेरै मीठो सम्झना माया व्यक्त गर्दछु भन्नुभएको छ। यहाँलाई एकदमै धेरै धन्यवाद छ र सम्पूर्ण जति पनि साथीहरूको नाम तपाईँले लिनुभएको छ सम्पूर्णलाई जन्मदिनको एकदमै धेरै शुभकामना पनि व्यक्त गर्न चाहन्छु। रामजी घिमिरेजीले लेख्नु भएको छ, नमस्कार सम्पूर्ण मित्रमा चितवनबाट भन्नुभएको छ। नमस्कार रामजी घिमिरेजी, कमेन्ट सधैँ गर्नुहुन्छ, फोन चाहिँ गर्नुहुँदैन। फुर्सदमा हुनुहुन्छ भने फोन पनि गर्न सक्नुहुनेछ तपाईँले र आजको बसाईमा जोडिन सक्नुहुनेछ। सात दिनको सातैबार फरक फरक बसाईको साथमा हामी जोडिने गर्छौं। आफूलाई मन परेको बसाईमा, फुर्सद भएको बसाईमा पक्कै पनि फोन गर्न सक्नुहुनेछ। र एकदमै अत्याधिक गर्मी भइरहेको छ, यो गर्मीमा तपाईँले प्रशस्त मात्रामा पानी पिउनुहोला, घरबाट बाहिर निस्कनु परेमा छाताको प्रयोग गर्नुहोला, तपाईँले एकदमै सेतो लुगाहरू लगाउनुहोला किनकि कालो लुगाहरू लगाउँदाखेरि घाम चाहिँ छिट्टो सोच्ने, तापक्रम सोच्ने भएको कारणले गर्दाखेरि सेतो लुगाहरू चाहिँ लगाउन पनि अनुरोध गर्न चाहन्छु। र घरबाट बाहिर ननिस्किकन त काम गर्न पोसिबल पनि छैन हामीलाई, तपाईँले घरबाट बाहिर निस्किनु भएको छ, खेतबारीमा हुनुहुन्छ भने पनि प्रशस्त मात्रामा पानी पिउनुहोला। कतिपय साथीहरू चाहिँ वन जंगलतिर अब गाईबस्तु चराउनको लागि पनि जानुभएको होला, तपाईँ जंगलमा जानुभएको छ भने एकदमै सतर्क हुनुहोला। विशेष गरी यो अवस्थामा गर्मीमा सर्पहरू पनि एकदमै आउने सम्भावना हुन्छ, सर्पबाट पनि जोगिनुहोला। र एकदमै पानी, कहिले पानी कहिले घाम भइरहेको छ, बाटोहरू पनि चिप्लिने अवस्था हुन्छ, त्यसबाट पनि सतर्क हुनुहोला। आइतबारको दिनमा सधैँ एउटा शीर्षक राखेर हामी कुराकानी गर्छौं, अरू बसाईमा हामी एकदमै राम्रो महत्वपूर्ण कुराहरू मनोरञ्जनको कुराहरू गर्छौं भने आज चाहिँ अलिकति धार्मिक विषय रहेको छ। विशेष गरी यो साउन महिनामा सोमबार सोमबार व्रत बस्ने, मठ मन्दिरमा गएर पूजा गर्ने चलचलन छ, हरियो लुगा लगाउने त्यस्तो पनि छ, र कतिले मासु पनि बार्नुहुन्छ। त्यही भएर त्यसमा चाहिँ तपाईँको बुझाइ के छ, तपाईँले चाहिँ के कसरी अपनाउनु भएको छ कि छैन, तपाईँले चाहिँ मान्नुहुन्छ कि हुँदैन भन्ने विषयमा चाहिँ आफ्नो सुझावहरू रायहरू चाहिँ तपाईँले राख्न सक्नुहुनेछ। सात दिनको सातै बारमा कुन बसाईमा तपाईँलाई जोडिन मन लाग्छ त्यो बसाईमा हामीलाई फोन गर्नुहोला। यति बेला फेरि पनि तपाईँको सामु एउटा सांगीतिक कोशीले राख्न चाहन्छौ, स्वीकार दिनुहोला।

0: हजुर, यो मिठो सांगीतिक कोसेलीपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौं। तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने कार्यक्रममा जोडिन सक्नुहुनेछ। लक्ष्मी प्रसाद मिश्रजीले लेख्नु भएको छ, जय शम्भो, म धर्मनाथ धामबाट भन्नुभएको छ। हजुर जय शम्भो, फुर्सदमा हुनुहुन्छ भने फोन पनि गर्न सक्नुहुनेछ लक्ष्मीजी। पक्कै पनि लक्ष्मीजीले आजको बसाइमा चाहिँ एकदमै राम्रो सुझावहरू चाहिँ राख्नुहुन्छ होला यदि यहाँले फोन गर्नुभयो भने। जति पनि साथीहरूले कार्यक्रम सुन्दै हुनुहुन्छ कार्यक्रममा जोडिन सक्नुहुनेछ। 0 6625 20 20 डायल गरेर साथै कार्यक्रम रेडियो मर्सेङ्गीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ। त्यहाँबाट पनि तपाईँले प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ र प्रतिक्रिया दिन सक्नुहुनेछ। साथै तपाईँ कुन ठाउँबाट सुन्दै हुनुहुन्छ, कसलाई सम्झिन चाहनुहुन्छ त्यो पनि तपाईँले लेखेर पठाउन सक्नुहुनेछ। 7 दिनको 7 बार फरक फरक बसाएको साथमा हामी उपस्थित हुने गर्छौं। तपाईँले पनि आफूले मन परेको बसाएको दिनमा फोन गर्न सक्नुहुनेछ। एकदमै घाम लागिरहेको छ, फेरि पनि भन्छु प्रशस्त मात्रामा पानी पिउनुहोला र तपाईँ जुन अवस्थामा भए पनि एकदमै पानी पिउन चाहिँ जरूरी हुन्छ र फुर्सदमा हुनुहुन्छ भने फोन पनि गर्न सक्नुहुनेछ आजको बसाइमा र आफूले के देख्नु भएको छ, के बुझ्नु भएको छ त्यो कुरा चाहिँ तपाईँले मजाले राख्न सक्नुहुनेछ। र आज चाहिँ एकदमै कम मात्रामा साथीहरू चाहिँ जोडिनु भएको छ, पक्कै पनि साथीहरू चाहिँ अर्को काममा व्यस्त हुनुहुन्छ होला, त्यही भएर चाहिँ फोन गर्न चाहिँ नसक्नु भएको होला। कतिपय साथीहरूले चाहिँ काम सँगसँगै फोन पनि सुनिराख्नु भएको छ होला, कार्यक्रम पनि सुनिराख्नु भएको छ होला, तर फोन गर्ने अवस्थामा चाहिँ हुनुहुन्न होला। तैपनि तपाईँले आगामी बसाइमा चाहिँ पक्कै पनि फोन गर्न सक्नुहुनेछ। आज तपाईँले फोन गर्न पोसिबल नभए तापनि इतराम चौधरीजीले लेख्नु भएको छ, नमस्ते, म इतराम चौधरी इटहरी 10 बाट सुन्दैछु, सबै सबैमा सम्झन भन्नुभएको छ। नमस्ते इतरामजी, इटहरीको के छ मौसम, हालखबर के छ तपाईँले सुनाउन सक्नुहुनेछ। त्यसको लागि प्रत्यक्ष रूपमा पनि जोडिन सक्नुहुन्छ भने तपाईँले कमेन्ट मार्फत पनि जानकारी गराउन सक्नुहुनेछ। र एकदमै गर्मी बढ़िरहेको छ, यहाँले पानी कतिको पिउनु भएको छ, यो गर्मीमा के गर्दै हुनुहुन्छ तपाईँ, त्यो पनि तपाईँले सुनाउन सक्नुहुनेछ आजको बसाइमा। फोन गर्न चाहनुहुन्छ भने 0 6625 20 20 मजाले डायल गर्न सक्नुहुनेछ। साथै कार्यक्रम यति बेला कोही साथी हुनुहुन्छ कलमा। हेलो, नमस्ते।
1: नमस्ते, म धर्मनाथ धाम तथा सर्वोदय सेवा आश्रमबाट लक्ष्मी प्रसाद भन्दैछु।
0: हजुर नमस्कार लक्ष्मीजी, सन्चै हुनुहुन्छ?
1: एकदमै ठिकै छु, यहाँहरू नै आरामै हुनुहुन्छ होला नि? अहिले
0: हजुर हामी पनि एकदमै आरामै छौँ। अनि के गर्दै हुनुहुन्छ?
1: म यहाँ आज दान गर्न आउनुभएको थियो, के अरे आज हाम्रो आइतबारमा के प्रदर्शन सुने थियौँ।
0: हजुर
1: हाम्रो यो सोमबार सम्बन्धी श्रावण सम्बन्धी बोलम धर्म सम्बन्धी कविहरू साह्रै मन पर्यो मलाई।
0: हजुर
1: जाने पनि नजाने पनि सके नसके पनि यही धार्मिक सत्यानुसारको
0: हुन्छ।
1: सर्वप्रथम त यो आज दिएको टपिस दिएकोमा दिदीलाई धेरै धन्यवाद। हामीहरू यो सोमबार चारै सोमबार कति मान्छेहरूले 50-60 वर्ष उमेरमा आएकाले व्रत बस्ने अन्न नखाने चलन छ। यो व्रत बस्ने भन्ने कुरा चाहिँ भसिमानी हप्ताको एकपटक व्रत बस्दाखेरि साउन मात्रै होइन, हरेक हप्तामा हरेक 12 महिनामा हामी चाहिँ महिनाको 4 दिन व्रत बस्ने गयौँ भनेदेखि, किनभने यो शरीरमा हामीले धेरै खाना खाँदाखेरिमा शरीरले आराम गर्न पाउँदैन। हप्ताको 1 दिन खाना खाएनौँ भने हाम्रो शरीरले आराम गर्छ, त शरीरमा अन्नै खाइन्छ भने पनि त्यो भित्रकै त्यो गोसै या विभिन्न किसिमको खाद्यान्नहरू लिएर चाहिँ शरीर बाँचेको हुन्छ। भोक लागे तापनि हामी नखाना चाहिँ नोक्सान पर्दैन, फाइदै हुन्छ। यो चाहिँ वैज्ञानिकले पनि यो यसलाई प्रमाणित गरिसकेको छ भनेदेखि धार्मिक क्षेत्रमा त झन् यो एकदम भएपछि विभिन्न ग्रन्थहरूमा व्रत बस्नु भन्ने कुरा जहाँसम्म चाहिँ सोमबारको कुरा आयो, अब प्रत्येक चारवटा सोमबार हाम्रो यो दाइनासम्म धर्मनाथ धाम तथा यो सर्वोदय सेवा समेर धर्मनाथ धाममा हामीले यो साउनको 4 गते भव्य तरिकाबाट सम्पन्न गरेका छौँ। त्यस्तै भोलि साउन चाहिँ 11 गते सोमबार यहाँ धेरै ठुलो मेला लाग्छ, विभिन्न भक्तजनहरू यो रुढी सुन्ने मान्छे मानुभावहरू आइदिनु होला, 10-11 बजी भित्रमा आइदिनु होला। पूजा आजा होम यहाँ दिदीहरू पूजाहरू हुन्छ, त्यस्तै हाम्रो 18 गतेको सोमबार पनि आइदिनु होला। र लास्टमा पच्चीस गते सोमबार विशेष किसी के ठूला विद्वान विद्वान डाक्टर हो यहाँ पीड़ा हुआ गुस्ताखी थी वहां को प्रवचन भी होने बोलबम मेला साउन को महीना को शिव को महीना भेजना शिव संबंधी के प्रवचन सुन्न पाने भन्द वहां आई दिन मनोरोध करना चाहूँ रो ये धर्मनाथ धाम में अस्थि हम लगभग हम पचास साठी हजार उठे सब जोड़ा खेल में नब्बे हजार दान भी उठे दान करने महीना हो ये किसी को बोलने मौका दिखा सारा श्रोता धीरे खुशी धन्यवाद बहनी
0: हजुर यहाँलाई पनि एकदमै धेरै धन्यवाद छ। एकदमै राम्रो कुरा राख्नु भएको छ। कतिपय साथीहरूले बुझ्न चाहनु भएको सुन्न चाहनु भएको सबै कुरा समेटेर यहाँले राख्नु भएको छ। त्यसको लागि तपाईँलाई पनि एकदमै धेरै धन्यवाद छ लक्ष्मीजी।
1: धन्यवाद छ। हाम्रो सूचनाहरू पनि सायद रेडियोबाट बुझिरहेको थियो होला। जस्तो सुन्नुभयो रेडियो अब भोलिको सोमबार र अठार गते सोमबार र पच्चिस गतेको अन्तिम सोमबार सम्पूर्ण भक्तजनहरू यहाँ आइदिनु यसै सूचना मार्फत मैले अनुरोध गरे मिन्त गरे भन्ने अब पनि यो सुन्नको लागि हाम्रो प्राविधिक बहिनी सुन कार्यक्रम सञ्चालिका बहिनी गर्ल्स रेडियो युनिट र जो जसले रेडियो सुन्दै बस्नुबाट जो जसले फलो गर्नुहुन्छ सबैले अब पनि गीत सुन्नमा अनुरोध गर्दै बिदाउन चाहन्छु। जय शम्भो राधे राधे जय
0: हजुर हुन्छ नमस्ते। भर्खरे मात्र पाउदीबाट लक्ष्मी प्रसाद मिश्रजी जोडिनु भएको थियो। उहाँले चाहिँ सबै कुराको बारेमा जानकारी गराउनु भएको छ। त्यसको लागि एकदमै धेरै धन्यवाद दिन चाहन्छु। सम्पूर्ण साथीहरूलाई एकदमै धेरै सम्झना र निमन्त्रणा पनि दिनुभएको छ उहाँले यदि तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने। र यति बेला तपाईँको सामु एउटा सांगीतिक कोशीले सँगै छोटो व्यापारिक विश्राम राख्न चाहन्छु। स्वीकार दिनुहोला।

0: के तपाईले आफ्नो घर गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
1: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस् यसको मूल्य कसले चुकाइरहेको छ।
0: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
1: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
0: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
1: यस्तो विवाह स्वत बदर हुन्छ।
0: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
1: तर कानून भन्दा पनि ठूलो कुरा बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
0: बाल विवाहका गम्भीर असरहरू,
1: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
0: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
1: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
0: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ,
1: बाल विवाह आत्महत्या बहु विवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
0: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
1: के हाम्रो पहिचान यही नै हो त?
0: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
1: आउनुहोस् हामी सबै मिलेर बाल विवाह रोकौ। यदि कतै बाल विवाह हुन लागेको भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
0: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति वडा कार्यालय वा पालिकामा खबर गरौं।
2: बाल विवाह नगराउ, बाल बालिकाको उज्ज्वल भविष्य सुनिश्चित गराउ।
0: ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: सुवर्ण अवसर सुवर्ण अवसर
3: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर बौद्ध धर्म मानिने गुरुङ लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने यात्रा अवधि 8 दिन 9 दिन साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना बिहान बेलुकाको चिया र बास पस्ताको लागि सफा र सुन्दर ठाउँको व्यवस्था पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा

हजुर, मिठो संगीतिक कोशीली सँगै छोटो व्यापारिक विश्रामपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौ। यदि तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ। साथै कार्यक्रम रेडियो मर्सेङतीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ, त्यहाँबाट पनि तपाईँले सुन्न सक्नुहुनेछ। सिर्जना मुखियाजीले लेख्नु भएको छ मिस यू अल फ्रेण्ड्स भनेर, मिस यू टू। ईशा थापा मगरजीले लेख्नु भएको छ बालपन नै प्यारो थियो, न कसैको आवश्यक न केही कुराको आवश्यकता, खाना भए जिन्दगी थियो अनि आमा भए संसार भन्नुभएको छ। कति मिठो शब्द लेख्नु भएको छ, यहाँलाई एकदमै धेरै धन्यवाद दिन चाहन्छु ईशाजी, यसरी नै जोडिनुहोला कार्यक्रममा। यामसारूजीले लेख्नु भएको छ नमस्ते झोर्ली सिस्टर, एफबी लाइभमा सुन्दैछु है, तनहु दमौलीबाट भन्नुभएको छ। नमस्ते झोर्ले, फोन पनि गर्न सक्नुहुनेछ यामसारूजी 0663520020 डायल गरेर। मिलन घायल मोटुजीले लेख्नु भएको छ गुड आफ्टरनून सिस्टर, अपकमिङ सम डेडिकेटेड टू अल माई फ्रेण्ड्स फ्रम दोहा कतार लेख्नु भएको छ, गुड आफ्टरनून मिलनजी। देवेन किशोर अन्जानजीले लेख्नु भएको छ साउनको बेला त्यो बेसी मेला काम गर्न धाइन्थ्यो, अर्म र पर्म सुशीली खेल्दै असारे गाइन्थ्यो, दुई गाँस जोड्न भनेर किसान आधा रात बैरिन्थ्यो, बनाए कुलो लगाए पानी खेततिरै दौड़िन्थ्यो। मिस यू अल देवेन किशोर अन्जान प्रवासी लेख्नु भएको छ। देवेनजीको यो कमेन्ट गर्ने शैली चाहिँ एकदमै राम्रो लाग्छ, दिनहुँ रूपमा फरक फरक शैलीमा कमेन्टहरू पठाउनुहुन्छ, एकदमै धेरै खुशी लाग्छ, पढ्दाखेरि पनि एकदमै छुट्टै किसिमको भावहरू चाहिँ उत्पन्न हुन्छ। यसरी नै जोडिनुहोला कार्यक्रममा, जति पनि साथीहरूले कार्यक्रम सुन्दै हुनुहुन्छ 0663520020 डायल गरेर फोन गर्न सक्नुहुनेछ। साथै कार्यक्रम रेडियो मर्सेङदीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ, त्यहाँबाट सुनेर पनि तपाईँले प्रतिक्रिया दिन सक्नुहुनेछ। कार्यक्रम कस्तो लाग्छ, कुनै सुधार गर्नुपर्ने पक्षहरू, कुन ठाउँबाट सुन्दै हुनुहुन्छ, कसलाई सम्झिन चाहनुहुन्छ, त्यो तपाईँले लेखेर पठाउन सक्नुहुनेछ। र आज आइतबारको दिनमा छौं, आइतबारको दिनमा शीर्षक एउटा शीर्षक राखेर चाहिँ कुराकानी गर्नुपर्ने बसाइरहेको छ। आइतबारको दिनमा चाहिँ प्राय साथीहरू चाहिँ अलिकति कम नै जोडिनुहुन्छ, प्राय साथीहरू चाहिँ गीत गाउने गीत रोज्ने बसाइमा चाहिँ धेरै नै जोडिनुहुन्छ, तर आइतबारको बसाई जुन चाहिँ कुराकानी गर्ने बसाइ हुन्छ त्यसमा चाहिँ अलिकति कम नै जोडिनुहुन्छ। हुन त अहिले कामको चटारोले गर्दाखेरि पनि साथीहरू नजोडिनु भएको होला, इफ तपाईँ जोडिने तर्खरमा हुनुहुन्छ भने आजको बसाई चाहिँ हामीले विशेष गरी साउन महिनालाई राखेको छौं। साउनमा चाहिँ एकदमै विशेष गरी अझै सोमबारको दिनमा चाहिँ व्रत बस्ने, मठ मन्दिरमा गएर पूजा गर्ने, हरियो लुगा लगाउने, हरियो चूरा लगाउने, मेहन्दी लगाउने चलन छ। अब यो मान्यता चाहिँ तपाईँ कसरी लिनुहुन्छ, तपाईँले चाहिँ मान्नुहुन्छ कि हुँदैन भन्ने कुरामा चाहिँ हामी छलफल कुराकानी गरिरहेको छौं। तपाईँ फुर्सदमा हुनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ। यति बेला तपाईँको सामु फेरि पनि एउटा सांगीतिक कोशीले राख्न चाहन्छौ, स्वीकार दिनुहोला।

मिठो सांगीतिक कोसली पछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौं। अब पनि हामी कार्यक्रमबाट छुटिनु पर्ने हुन्छ। यदि तपाईँ कार्यक्रममा जोडिन पोसिबल नभएर कार्यक्रममा जोडिन चाहनुहुन्छ भने भोलि अथवा आगामी बसाईमा चाहिँ जोडिन सक्नुहुनेछ। फरक बसाईको साथमा हामी उपस्थित हुनेछौ। आज हामीसँग प्रत्यक्ष रूपमा फोन गरेर मात्रै दुईजना साथी जोडिनु भएको थियो, कृष्ण लामा र लक्ष्मी प्रसाद मिश्रजी जोडिनु भएको थियो। उहाँहरू दुवैजनालाई एकदमै धेरै धन्यवाद दिन चाहन्छु। आजको कार्यक्रममा एकदमै मिठो कमेन्ट पठाउनुहुने तपाईँ सम्पूर्णलाई पनि एकदमै धेरै धन्यवाद दिँदै आजको कार्यक्रम जुनसुकै माध्यम र स्थानबाट सुन्नुहुने सम्पूर्णलाई पनि धन्यवाद दिन चाहन्छु। टेक्निकली सपोर्ट गर्नुहुने साथी दिलु तामाङले पनि धन्यवाद दिन चाहन्छु र कार्यक्रम प्रस्तुत म लक्ष्मी पनि छुटिन चाहन्छु। रेडियो मर्स्याङ्दी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्दी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ एफएम 95 मेगाहर्ज
1: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
2: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
1: हार मङ्गलसूत्र छड्के तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा क्लिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
2: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल
1: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
2: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
1: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665 20 152
2: मोबाइल 97460054
1: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
3: अय्या मरेनियामा यो दाँतले मलाई साह्रै दुःख दियो
4: ए दिदी कति अय्या अय्या भनेर बस्नुहुन्छ ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ
3: जान त जाने बरु कहाँ जाने होला खै
4: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि
5: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने दाँत निकाल्ने अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ प्रोप्राइटर सन्तोष विश्वकर्मा ग्रेस डेन्टल क्लिनिक बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर सम्पर्क नम्बर 98465000271 र 98065067272
6: समिचो चौदह के में बोधे लोटी पर दी रो बैंक ने विवरण पी भी है मुई खाता लिखाई हमरो
7: खाई खाई बहु कोई लोटरी भर दिलवा
8: आई समझो लोटरी पर दी छाई गुदी
7: भर दी आ भर दी लोटरी खाली पर दी बा सैली मैसेज व्हाट्सएप फेसबुक वाइबर खनई बनी खाई बिसा खाई मई विश्वास आलन फोन खाले पनी आप विवरण खाई मई आपिन खबई बनी वित्तीय संस्था कोई पासवर्ड पिन खाई मई आरी सुमी बैंक आप बनी आरी
8: सिद्धार्थ ब्याङ्क र क्यारे जन हेजरी जारी सन्देश
9: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँभरिलाई

0: Liponia. Extreme energy drink.
1: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता.
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्. मादक पदार्थ सेवन गरेर सवारी नचलाउ.
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्. सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्.
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्. यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्.
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ. सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्.
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ.
3: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 2 बजेको छ.
4: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी.

नमस्कार, म बसन्ता दिउँसो दुई बजेको मर्साङ्गी बुलेटिनमा स्वागत छ। त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर अफ बिजनेस स्टडीज एमबीएस प्रथम सत्रको प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ। प्रश्नपत्र बाहिरिएको समाचार आएपछि शिक्षा मन्त्री सस्मित पोखरेलले नेपाल प्रहरीका महानिरीक्षक आईसीपी दानबहादुर कार्कीसँग गैराती नै छलफल गरेका थिए। छलफलमा शिक्षा मन्त्री पोखरेलले प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्नलाई तत्काल नियन्त्रणमा लिन निर्देशन दिनुभएको थियो। त्यस लगतै प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्तिलाई प्रहरीले आइतबार बिहान नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार सुलभ सर भनिने व्यक्ति सहित दुईजना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले आरोपित व्यक्तिलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढ़ाएको जनाएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बितेको आर्थिक वर्ष 2082-83 झण्डै 4,500 व्यावसायिक फर्म अनुगमन गरेको छ। विभागले हालै सार्वजनिक गरेको वार्षिक कार्य प्रगति अनुसार देशभर 965 अनुगमन टोली परिचालन गरी कुल 4,481 व्यावसायिक फर्म अनुगमन गरेको थियो। उपभोक्ता संरक्षण 2075 तथा नियमावली 2076 बमोसिम गरेको बजार अनुगमनका क्रममा 537 व्यावसायिक फर्मलाई कार्यवाही सहित जरिवाना तिराएको हो। बजार अनुगमन गरी नियम विपरीत कार्य गर्ने व्यवसायीबाट 2,61,23,300 रूपियाँ जरिवाना असुल गरेको विभागको तथ्याङ्क छ। अनुगमन गरिएका मध्ये सबैभन्दा धेरै अर्थात 3,462 फर्मलाई सचेत गराउँदै आवश्यक निर्देशन दिएको छ। त्यसै गरी 362 फर्मसँग थप अनुसन्धानका लागि कागजात माग गरिएको छ। विभागको तथ्याङ्क अनुसार अनुगमन गरिएका मध्ये 115 फर्म मात्रै सम्पूर्ण रूपमा सामान्य अवस्थाको पाइएको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुन चाँदीको भाव बढ़ेको छ। अस्ति शुक्रबार सुनको भाव तोलामा 5,800 र चाँदीको भाव तोलामा 155 रूपियाँले घटेको थियो, तर आज सुन तोलामा 1,600 र चाँदी 60 रूपियाँले बढ़ेको छ। भाव बढ़ेर आज सुन तोलाको 2,87,100 रूपियाँ र चाँदी 4,410 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। अस्ति शुक्रबार सुनको भाव तोलामा 2,85,500 रूपियाँ तथा आदिको भाउ 4,350 रूपियाँ रहेको थियो। आर्थिक वर्ष 2082-83 नेपालमा 12,09,357 विदेशी पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार सबैभन्दा धेरै 3,11,531 पर्यटक भारतबाट आएका छन् भने संयुक्त राज्य अमेरिकाबाट 1,11,325, चीनबाट 1,09,892 पर्यटक नेपाल आएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको अन्तर्राष्ट्रिय पर्यटक आगमनको तथ्याङ्क अनुसार भारत नेपालको सबैभन्दा ठूलो स्रोत बजार भनेको छ। कुल आगमन मध्ये भारतको हिस्सा करिब 25.76% रहेको छ। भारतपछि अमेरिका दोस्रो र चीन तेस्रो प्रमुख स्रोत बजारका रूपमा रहेको छ। त्यसपछि बंगलादेशबाट 58,163, बेलायतबाट 56,449, अस्ट्रेलियाबाट 53,195, श्रीलंकाबाट 43,211, भूटानबाट 36,289, म्यानमारबाट 30,737, जर्मनीबाट 29,296, थाइल्याण्डबाट 27,201 र जापानबाट 25,762 पर्यटक नेपाल आएका छन्। डीमैट खाता खोल्ने को संख्या 80,00,000 नागेको छ। सीडीएस एण्ड क्लियरिंग का अनुसार हालसम्म कुल 80,09,623 डीमैट खाता खुलेका छन्। एउटै व्यक्तिले दुई वा दुईवटा भन्दा बढ़ी खाता खोल्न पाउने भएकाले दोहोरिने तिहेरिने खाता संख्या पनि उल्लेख रहेकाले डीमैट खाता संख्या उच्च देखिएको छ। यी मध्ये मेरो शेयर खाताका सक्रिय संख्या भने 51,48,894 छ, तसर्थ सोभन्दा माथिको करिब 29,00,000 डीमैट खाता निष्क्रिय अवस्थामा रहेका छन्। सरकारी निजामती सेवामा यस वर्ष नयाँ फर्ना नलिने भएको छ। यसले सरकारी सेवा प्रवेशका लागि तयारी गरिरहेका लाखौं युवाहरू प्रभावित हुने भएका छन्। मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा सोमबार बसेको सचिव बैठकले चालू आर्थिक वर्षमा कुनै पनि कार्यालयले थाई पदपूर्ति नगर्ने र थाई पदपूर्तिका लागि लोकसेवा आयोगमा माग नगर्ने नगराउने निर्णय गरेको छ। बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको स्वीकृति बिना स्थायी पदपूर्तिका लागि लोकसेवालाई माग
नगर्ने निर्णय गरेको छ। गत महिना कार्की मुख्य सचिव नियुक्त भएपछि पहिलो सचिव स्तरीय बैठक बसेको हो। नयाँ संगठन र व्यवस्थापन सर्वेक्षणले विभिन्न दरबन्दीहरू घट्दा फाजिलमा पर्ने कर्मचारीको व्यवस्थापन गर्नुपर्ने भएकाले हाललाई लोकसेवा आयोगमा माग नगर्ने निर्णय भएको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालले बताउनु भएको छ। दक्षिण युरोपमा फैलिएको भीषण डढेलोसँग जुझ्न फ्रान्सले शनिबार सैन्य कार्गो विमान परिचालन गर्दै ठूलो परिमाणमा आगो नियन्त्रण गर्ने रसायन छरेको छ। डढेलोका कारण आपतकालीन सेवामा परेको चापका बीच फ्रान्सले टूर डे फ्रान्स साइकल प्रतियोगिताको अन्तिम चरण समेत छुट्याएको छ। यस साताको डढेलोका कारण फ्रान्स र स्पेनमा गरी 2,50,000 भन्दा बढ़ी मानिस घर छोड्न बाध्य भएका छन्। स्पेनको मध्य क्षेत्रमा मात्रै करिब 80,000 जनालाई सुरक्षित स्थानमा सारिएको छ। स्पेनको मानिसेस नगरपालिकामा एकजनाको मृत्यु भएको छ भने जुन यस डढेलोमा पुष्टि भएको पहिलो मृत्यु हो। फ्रान्सको दक्षिण पश्चिम खडेरी प्रभावित वन क्षेत्र A400M सैन्य विमानले आकाशबाट आगो नियन्त्रण गर्ने रसायन छरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा अमेरिकी सैन्य आक्रमण तत्कालका लागि रोक्न सेनालाई आदेश दिनुभएको छ। झण्डै दुई हप्तासम्म लगातार आक्रमणपछि ट्रम्पले थप आक्रमणको योजना स्थगित गरेको अमेरिकी संचार माध्यम द न्यूयोर्क टाइम्सले जनाएको छ। ट्रम्पले वाशिङटन र तेहरान बीच वार्ता भइरहेको र यसपटक इरान वार्ताप्रति निकै गम्भीर देखिएको समेत बताउनु भएको छ। ट्रम्पले इरानको पछिल्लो व्यवहारमा सुधार आएको र उसले वार्तालाई महत्व दिन थालेको समेत दावी गर्नुभएको छ। व्हाइट हाउसमा आफ्ना उच्च सल्लाहकारहरूसँग इरानमा भइरहेको पछिल्लो आक्रमणका विषयमा छलफल लगतै ट्रम्पको टिप्पणी आएको हो। दिउँसो 2 बजेको मर्स्याङ्दी बुलेटिन अहिलेलाई यति नै। प्राविधिक मित्र दिलुलाई धन्यवाद दिँदै समाचार कक्षबाट म वसन्ता विदा हुन्छु। रेडियो मर्स्याङ्दी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्दी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्जी एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एकनो हरि। लो अब दुलाले दुलाले सिन्दूर हाल्ने।
2: ओए अस्मि, हेर्न दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला?
3: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटमेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचाँदी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
8: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
9: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
8: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
10: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोप्राइटर दीपक पौडेल, बेसिसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
8: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
6: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
11: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, विशिष्ट नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 0665252209।

0: me a extreme energy drink.
1: आमा, ए आमा, खाना खाने बेला भयो, ला आउनुस् न।
2: खाना पनि के खानु? यो बिकासे चामल केही स्वाद आउने हैन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर आठमा रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
3: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सर्स्यू, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
4: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा जनैफाट जाने बाटो कारागार अगाडि लम्चुम। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
5: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि।
6: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेन्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
7: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
6: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्सोक लामसुङ। सम्पर्क 98461-26344, 98461-26344।
8: बेसी सहरी खोलिब रेडियो मर्सिङ क्याले यो भाषारी कत्ते छाब कोइ खैमु खोनिन ति गल्छो
9: ए 26 नर 30 गरी बालोटी र रेडियो मर्सिङ दिङे न ओ गल्छो
10: क्यों यो आफै रेडियो मर्सिङ एफएम 95 मेगाहर्ज।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगलाय तनु हरि। लो अब दुलाले दुलाले सिन्दूर हाल्ने।
1: ओए अस्मी, हेर्न दुलाले लगाएको सिनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सिनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त। मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोपाइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: के भयो दिदी तपाईँलाई, सन्चो छैन कि कसो?
8: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो।
7: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न। आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
8: जाने त भने बाबु, खोइ कहाँ जाने, कहाँ जाने होला है।
7: ल दिदी, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
9: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ।
10: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक कान घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
9: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
10: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
9: सम्पर्क फोन 9849068924 9850086780।
8: यो मोबाइलले पनि तनावै दियो भने
11: होइन, के तनाव दियो ए खुसी।
8: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
11: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
12: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845594046 र 9813099532।
6: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Mania Extreme Energy Drink.
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, के त्यहाँ जानुस् न, त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेचिसर 7 भीमसेनथान चोक, फोन 0665201120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।
5: हेलो, मर्सङ्गदी FM 95 मेगाहर्ज

0: ए साइले घर बनाएर त लगभग सक्न आँटिछौ त।
1: के सकिन्थ्यो दिदी, अझै झ्याल ढोका च्यानल गेट आदि सबै काम बाँकी छ, बल्ल बल्ल आँटेर बनाएको। साँच्चै दिदी, आल्मुनियमको झ्याल ढोका र च्यानल गेट कहाँ पाइन्छ होला?
0: हाम्रै बेसेसरको युनिभर्सल चोकमा रहेको थ्री स्टार आल्मुनियम फेब्रिकेटर पसलमा जाऊ न। त्यहाँ त आल्मुनियमको झ्याल ढोका पार्टिसन ग्लेजिङ आदि निर्माण गरिए घरमै गई जडान समेत गरिने व्यवस्था छ नि।
2: हजुर, आल्मुनियमको आकर्षक झ्याल ढोका पार्टेसन ग्लेजिङ पाइनुका साथै फलाम, सिसाको टपन ग्लास, रेलिङ र पार्टेसन ग्लेजिङ लगायत यूपीभीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्।
3: थ्री स्टार आल्मुनियम फेब्रिकेटर विशेषर नगरपालिका साथ युनिभर्सल चोक लम्जुङ, प्रोभाइडर मदन सुनार। थप जानकारीको लागि सम्पर्क 9964651901।
4: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
5: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
4: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
3: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ, प्रोपाइटर नवराज घिमिरे। सम्पर्क नम्बर 9556646662।
6: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
7: जय श्री राम, जय श्री राम।
8: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
7: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
8: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
7: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
8: हो नि भाउजू।
9: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
3: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
9: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
3: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
9: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
3: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विशेषर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लम्जुङ।
0: सम्पर्क मोबाइल नम्बर 9864595074 र 9800065874।

0: Hyponia.
1: Extreme energy drink.
2: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपत मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861 39 157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
6: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
5: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
6: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसी सह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008261

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाई पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
4: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमसुङ। सम्पर्क फोन 0664021213, 4021224, मोबाइल 9841445148।
0: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
6: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
0: थप जानकारी लागि सम्पर्क 0665909799, 9947479279। सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ सानीमा बैंकको ठीक अगाडि।
7: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 3 बजेको छ।
8: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
9: मर्सिंग दे पिम 95 मेगाहर्ट्ज़।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। त्रिभुवन विश्वविद्यालयको प्रश्नपत्र आउट गरेको अभियोगमा 2 जना पक्राउ। घटनाबारे छानबिन र दोषीलाई कार्यवाहीको सिफारिशका लागि समिति गठन। मध्य प्रदेशमा 3 वर्षमा 2800 जना भन्दा धेरै लागू औषध कारोबारी तथा प्रयोगकर्ता पक्राउ। बालबालिका र महिला समेत कुलतमा फस्ने क्रम बढ़्यो। अबका केही दिन अत्यधिक वर्षाको सम्भावना कम, तराई मधेसमा चर्को गर्मी हुन सक्ने। युक्रेन युद्धका लागि रूसले थप 30,000 उत्तर कोरियाली सैनिक खोजिरहेको राष्ट्रपति जेलेन्स्कीको भनाई। मिसाइल लन्चर पनि माग गरेको दावी। र भारतीय टोलीले बेलायत भ्रमणमा गरेको प्रदर्शनको समीक्षा गर्ने बीसीसीआईको निर्णय। नेपाल खबरमा अब पूरा खबर। त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय अन्तर्गत एमबीएस प्रथम सत्रको प्रश्नपत्र परीक्षा शुरू भएको केही मिनटमा आउट गरेको आरोपमा प्रहरीले 2 जनालाई पक्राउ गरेको छ। गएको शुक्रबार अर्थात साउन 8 गते भएको अर्गनाइजेशनल बिहेभियर विषयको परीक्षा शुरू भएको 5 मिनटमै एमबीएस फर्स्ट सेमेस्टर सेक्सन सी नामक व्हाट्सएप ग्रुपमा प्रश्नपत्र बाहिरिएको थियो। साइबर ब्यूरोले प्रश्नपत्र पठाउने सुलभ सर भनिने व्यक्तिसहित 2 जनालाई पक्राउ गरेको हो। स्क्रीनशट अनुसार व्हाट्सएप ग्रुपमा प्रश्नपत्र पठाएपछि परीक्षार्थीहरूले समाधान समेत मागेका थिए। झण्डै 1,023 जना सदस्य रहेको ग्रुपमा प्रश्नपत्र बाहिरिएपछि व्यवस्थापन संकाय डीनको कार्यालयले अनुसन्धान र कार्यवाहीका लागि हिजो शनिबार नै साइबर ब्यूरोमा पत्रचार गरेको थियो। यसैबीच त्रिवी परीक्षा नियन्त्रण महाशाखाले घटनाको निष्पक्ष छानबिनका लागि प्राध्यापक डाक्टर अच्युत गेवालीको संयोजकत्वमा 3 सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिलाई सत्य तथ्य पत्ता लगाई 7 कार्यदिनभित्र प्रतिवेदन बुझाउन कार्यदेश दिइएको छ। मध्य प्रदेशमा लागू औषध विरूद्ध प्रहरीले चलाएको विशेष अभियानका क्रममा 3 वर्षमा झण्डै 2,900 जना पक्राउ परेका छन्। मध्य प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्लो 3 आर्थिक वर्षमा 8 जिल्लाबाट 2,811 जना लागू औषध प्रयोगकर्ता र कारोबारीहरू पक्राउ परेका हुन्। पक्राउ परेमा 2,554 जना नेपाली, 253 जना भारतीय र 1 जना तेस्रो देशका नागरिक रहेका छन्। उनीहरू विरूद्ध 2,121 वटा मुद्दा दर्ता भएको छ। पक्राउ परेमा 120-30 वर्ष उमेर समूहका युवा रहेका छन्। खुल्ला सीमा नाएको फाइदा उठाउँदै भारतीय बजारबाट भित्राइने यस्ता लागू औषध राजधानी काठमाडौँसम्म पुग्ने गरेको प्रहरीले जनाएको छ। यस अवधिमा ठूलो परिमाणमा गाँजा, चरेस, ब्राउन सुगर, अफिम र प्रतिबन्धित ट्याब्लेट तथा इन्जेक्सन बरामद भएको छ। मध्य प्रदेश प्रहरी प्रमुख ओम प्रसाद अधिकारीका अनुसार हिजो आज युवा बाहेक बाल बालिका र महिला समेत स्कूलतमा फस्न थालेकोले यसबाट जोगाउन अभिभावक, विद्यालय र समाज सचेत हुनुपर्ने देखिन्छ। अहिले कोशी, बागमती र गण्डकी प्रदेशका 1-2 ठाउँ बाहेक अन्यत्र वर्षा भएको छैन। मनसून न्यूनचापीय रेखा औसत स्थान आसपास रहेको र नेपालमा मनसून थप सक्रिय नरहेकाले देशका धेरै ठाउँमा सामान्यदेखि आंशिक बदली भए पनि वर्षा भने नभएको हो। जल तथा मौसम विज्ञान विभागका अनुसार अबका 3 दिन सीमित ठाउँमा ठूलो पानी परे पनि धेरै ठाउँमा र लामो समय ठूलो पानी पर्ने सम्भावना कम रहेको छ। आज राति बागमती र गण्डकी प्रदेशको पहाड़ी र हिमाली क्षेत्रका 1-2 ठाउँमा मुसलधारे वर्षा हुन सक्छ। यस्तै कोशी, मधेस र लुम्बिनी प्रदेश केही ठाउँ तथा कर्णाली र सुदूरपश्चिमका थोरै ठाउँमा मध्यम वर्षा हुन सक्ने सम्भावना देखिएको छ। भोलि र पर्सी पनि यही रूपमा धेरै थोरै ठाउँमा ठूलो पानी परे पनि समग्रमा पानी कम पर्ने र वा नपर्ने सम्भावना बढ़ी छ। यसैबीच पानी कम परेसँगै यो हप्ता चर्को गर्मीले सताउने सम्भावना भने अत्यधिक रहेको छ। आज बिहानैदेखि देशका धेरै ठाउँमा चर्को गर्मी शुरू भइसकेको छ। अब यो क्रम 5-6 दिनसम्मै चल्ने मौसमविदको अनुमान छ। पहाड़ी क्षेत्रमा बेलुकी पख केही वर्षा हुन सक्ने भएकाले केही राहत मिल्ला, तर तराई मधेसमा लगातार गर्मी हुन सक्छ। 35-40 डिग्री सेल्सियस तापक्रम पुग्ने सम्भावना छ, तर बाफिलो हावाको कारण 45 डिग्रीसम्मको तातो महसुस हुन सक्नेछ। विज्ञहरूले प्रशस्त पानी तथा झोलिलो खानेकुरा खान, घाममा ननिस्कन र सुरक्षित ठाउँमा बस्न सुझाव दिएका छन्। कपिलवस्तुमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार 2 जनाको ज्यान गएको छ। बिहान 1 बजेतिर सुदूरधन गाउँपालिका 6 बिमियाको हुलाकी सड़क खण्डमा मोटरसाइकललाई बसले ठक्कर दिएको हो। ज्यान गुमाउनेमा यशोधरा गाउँपालिका 2 पश्चिम भडेहरका 30 वर्षका रामबहादुर चाई र 28 वर्षका सरजू चाई रहेका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता रिपेन्द्र कुमार सिंहले जानकारी दिनुभयो। बसका चालकलाई पक्राउ गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबर सहित थप खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क इन्जिनियरिङ कलेज घोराही दाङ,
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
2: फोन 056-494-333-493-555।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा। अब थप खबरहरू। सरकारले हप्तामा 2 दिन सार्वजनिक विदाको व्यवस्था गरेसँगै बर्खायाममा पनि चितवनमा पर्यटकीय चहल पहल बढ़ेको छ। विदाका कारण सौराहा, पटियानी, जगतपुर र मेघौली जस्ता पर्यटकीय गन्तव्यहरूमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन उल्लेख्य रूपमा बढ़ेको हो। क्षेत्रीय होटल संघ चितवनका अनुसार अघिल्ला वर्षहरूको बर्खायाममा 30% हाराहारीमा रहने होटल अकुपेन्सी यस वर्ष 50% पुगेको छ। नेपाली पर्यटकका साथै चिनिया र भारतीय पर्यटकको आगमन पनि वृद्धि भएको छ। भारत सरकारको कड़ा भिसा नीति र मध्यपूर्वमा चलिरहेको द्वन्द्वका कारण धेरै भारतीय पर्यटकले नेपाललाई प्रमुख गन्तव्य बनाएका व्यवसायीहरू बताउँछन्। चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती वनमा गैंडा तथा बाघ हेर्न जीप, हात्ती र डुंगा सफारीका लागि पर्यटक आउने गरेका छन्। सड़क पूर्वाधार अझ सुधार भएमा चितवनमा पर्यटकको संख्या अझै बढ़ने पर्यटन व्यवसायीको भनाई छ। अब विदेशको खबर। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आफ्नो देश विरूद्ध लड्न रूसले उत्तर कोरियाबाट 36,000 सैनिक र मिसाइल लन्चर अर्थात क्षेप्यास्त्र प्रहारक मारेको बताउनु भएको छ। गैराती अबेर सामाजिक सञ्जालमा गरेको एक पोस्टमा जेलेन्स्कीले युक्रेनसँगको सीमा नजिकै रूसको भोरोन्नेई क्षेत्रमा थप सेनाका लागि तयारी भइरहेको बताउनु भएको हो। सन् 2024 कुर्स्क क्षेत्रमा युक्रेनको प्रत्याक्रमणको सामना गर्न रूसलाई सघाउन उत्तर कोरियाले हजारौं सैनिक पठाएको विवरण सार्वजनिक भएको समाचार संस्था एएफपीले जनाएको छ। विवरण अनुसार सन् 2022 रूसको आक्रमणमा सघाउन उसले हतियार पनि उपलब्ध गराउँदै आएको छ। दक्षिण कोरियाका अनुसार युद्धमा झण्डै 2,000 उत्तर कोरियाली सैनिक मारिएका छन्। सन् 2024 रूस र उत्तर कोरिया बीच सैन्य सहयोग सम्बन्धी सन्धिमा हस्ताक्षर भएको थियो। सैन्य सहयोगको बदलामा उत्तर कोरियाले नगद सैन्य प्रविधि तथा खाद्य र ऊर्जाजन्य सामग्रीहरू प्राप्त गरेको खबरमा उल्लेख छ। अब खेल खबर। भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआईले अर्को महिनाको शुरूमा आयरल्याण्ड, इंल्याण्ड र जिम्बाब्वेमा भारतीय टोलीको प्रदर्शनको समीक्षा गर्ने भएको छ। साथै बीसीसीआईले मुख्य प्रशिक्षक गौतम गम्भीरको नेतृत्वमा रहेका सहयोगी कर्मचारी मध्ये केहीको सम्झौताका सम्बन्धमा पनि निर्णय लिने क्रिकेट सम्बन्धी जानकारी दिने वेबसाइट क्रिक बजले जनाएको छ। बीसीसीआईका सचिव देवजीत सौकियाका अनुसार यस समीक्षामा पछिल्ला दिनहरूमा खेलिएका सबै एक दिवसीय र टी20 क्रिकेटका खेल खेलहरूको विश्लेषण हुनेछ। यसमा विशेष गरी आयरल्याण्ड र इंग्ल्याण्डमा भारतले खेलेका खेलहरू समावेश हुनेछन्, जहाँ भारतीय टोलीले इंग्ल्याण्डसँगको एउटा मात्र एक दिवसीय खेलमा जित हासिल गर्नु बाहेक अन्यत्र खासै सफलता पाउन सकेको थिएन। बीसीसीआई सचिवले समीक्षा बैठक अगस्त महिनामा आयोजना हुने बताए पनि त्यसको यकिन मिति भने नखुलाएको खबरमा उल्लेख छ। गएको मार्च महिनामा टी20 विश्वकपको उपाधि विजेता जिते यता भारतले नयाँ कप्तान श्रेष्ठ सहयोगको नेतृत्वमा राम्रो प्रदर्शन गर्न सकेको छैन। भारतीय टोलीले गएको महिना आयरल्याण्डसँगको दुई खेलको टी20 श्रृंखला 2-0 र इंग्ल्याण्डसँगको पाँच खेलको टी20 श्रृंखला 4-0 पराजित भएको थियो। चार पञ्जयङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। त्रिभुवन विश्वविद्यालयको प्रश्नपत्र आउट गरेको आरोपमा दुईजना पक्राउ, घटनाबारे छानबिन र दोषीलाई कार्यवाहीको सिफारिशका लागि समिति गठन। मध्य प्रदेशमा 3 वर्षमा 2,800 भन्दा धेरै लागू औषध कारोबारी तथा प्रयोगकर्ता पक्राउ, बालबालिका र महिला समेत कुलतमा फस्ने क्रम बढ़्यो। अबका केही दिन अत्यधिक वर्षाको सम्भावना कम, तराई मधेसमा चर्को गर्मी हुन सक्ने। युक्रेन युद्धका लागि रूसले थप 30,000 उत्तर कोरियाली सैनिक खोजिरहेको राष्ट्रपति जेलेन्स्कीको भनाई, मिसाइल लन्चर पनि माग गरेको दावी। र भारतीय टोलीले बेलायत भ्रमणमा गरेको प्रदर्शनको समीक्षा गर्ने बीसीसीआईको निर्णय।
6: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
7: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
6: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा,
7: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
6: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
7: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
6: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
7: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
6: शर्तहरू लागू हुनेछन्।
8: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
9: साली नदीको शिर,
10: मणिचूडको काख,
9: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
10: शान्ति र आनन्दको अनुभूति,
9: भीडभाडबाट टाढा,
10: सहरबाट नजिकै,
9: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
10: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
6: विस्तृत जानकारीका लागि फोन नम्बर 98-61-49-56-66 र 98-41-29-54-81। वेबसाइट झुले.com.np।
11: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
12: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
13: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44-28-242 44-28-242।
14: कम ऑन, यु विल सर्टेनली बी बेनिफिटेड।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्र खबरमा तपाईँलाई स्वागत छ। नेपालको पहिलो आधुनिक यातायात सुरुङ मार्ग नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग भोलि औपचारिक रूपमा उद्घाटन हुने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री र जाइका अध्यक्षले संयुक्त रूपमा सुरुङ मार्गको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। उद्घाटनपछि सुरुमा एम्बुलेन्स, दमकल र सुरक्षा निकायका आकस्मिक गाड़ीलाई मात्र सुरुङ प्रवेश गर्न दिइने सड़क विभागले जनाएको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको लगानीमा जापानी कम्पनी हाजमा आन्दो कर्पोरेशनले 2076 सालदेखि यसको निर्माण शुरू गरेको थियो। 2 किलोमिटर 680 मिटर मुख्य लम्बाई रहेको यसरूङको निकास मार्ग र क्रस प्यासेज सहित कुल लम्बाई झण्डै 5.5 किलोमिटर छ। विभागका अनुसार उद्घाटनको एक हप्ताभित्र सम्भावित विपद लक्षित मक ड्रिल गरिनेछ। अभ्यास सफल भएपछि एक हप्ताका लागि परीक्षणका रूपमा एकतर्फी गाड़ी चलाइनेछ भने त्यसपछि मात्रै सुरुङ मार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याइनेछ। यस सुरुङ मार्गमा मोटरसाइकल र प्रज्वलनशील तथा विस्फोटक पदार्थ बोकेका गाड़ीलाई भने प्रवेश निषेध गरिएको छ। काठमाडौँ महानगरपालिका क्षेत्रभित्र बसोबास गर्ने ज्येष्ठ नागरिकहरूले दैनिक 5-15 वटासम्म औषधि खाइरहेका पाइएको छ। महानगरपालिकाले 2082 साल माघ 18 गएको जेठ 31 गतिसम्म 70 वर्षमा भन्दा माथिका ज्येष्ठ नागरिकहरूको प्रारम्भिक स्वास्थ्य परीक्षण सहित स्वास्थ्य सर्वेक्षण गरेको थियो। यस क्रममा सबै ओडामा गरेर 2,847 ज्येष्ठ नागरिक समेटेका छन्। अध्ययनमा समेटेका मध्ये महिलाको संख्या 1,794 र पुरूषको संख्या 1,953 रहेको कार्यक्रमकी फोकल पर्सन कल्पना श्रेष्ठले जानकारी दिनुभयो। सर्वेक्षणले ज्येष्ठ नागरिकहरूमा नसर्ने दीर्घ रोगको चाप धेरै देखिएको छ। 2,847 मध्ये 80% अर्थात 2,282 जनामा उच्च रक्तचापको समस्या देखिएको छ। यसमा महिलाको संख्या 1,471 र पुरूषको संख्या 811 रहेको छ। यस्तै 1,794 महिला मध्ये 55% अर्थात 887 जना बाथ र हाड जोड्नेको समस्याले पीड़ित हुनुहुन्छ। यसै गरी 1,953 पुरूष मध्ये 45% अर्थात 473 जनामा प्रोस्टेटको समस्या देखिएको छ। भक्तपुर नगरपालिका वडा नम्बर 9 कार्यालय र त चपा पुचको संयुक्त आयोजनामा भइरहेको भक्तपुर नगरव्यापी विद्यालय उमेरका विद्यार्थी बीचको हाजिरी जवाफ प्रतियोगिता हिजो सम्पन्न भएको छ। प्रतियोगितामा प्रभात इंग्लिस स्कूल प्रथम, खोपटिङ इंग्लिस एकाडेमी द्वितीय र हिमालयन ग्लोरी इंग्लिस स्कूल तृतीय तथा बागेश्वरी मावि विद्यार्थी हित समिति चौथो भएको छ। उत्कृष्ट टोलीहरूलाई बागमती प्रदेश सभा सदस्य सृजना स्वयंजीले पुरस्कार वितरण गर्नुभएको छ। प्रथम हुनेले 15,000, दोस्रो हुनेले 12,000, तेस्रो हुनेले 9,000 र चौथो हुनेले 6,000 रूपियाँ नगद पुरस्कार सहित प्रमाणपत्र प्राप्त गरेका छन्। र शेयर कारोबारका लागि डिम्याट खाता खोल्नेको संख्या 80 लाख नआएको छ। सीडीएस एण्ड क्लियरिङका अनुसार अहिलेसम्म 80,09,623 डिम्याट खाता खोलेका हुन्। यीमध्ये मेरो शेयर खाताका सक्रिय संख्या भने 51,48,894 छ, जसअनुसार 29 लाख डिम्याट खाता निष्क्रिय अवस्थामा रहेको देखिन्छ। एउटै व्यक्तिले दुई वा त्योभन्दा बढ़ी खाता खोल्न पाउने भएकाले पनि संख्या उच्च देखिएको हो। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। त्रिभुवन विश्वविद्यालयको प्रश्नपत्र आउट गरेको आरोपमा दुईजना पक्राउ, घटनाबारे छानबिन र दोषीलाई कार्यवाहीको सिफारिशका लागि समिति गठन। नागढुङ्गा सिस्ने कोला सुरुङ मार्गको उद्घाटन भोलि, तत्कालका लागि आकस्मिक गाडीलाई मात्र अनुमति। र काठमाडौँ महानगरका ज्येष्ठ नागरिकले दैनिक 5-15 वटासम्म औषधि खाने गरेको प्रतिष्ठा गठन। अहिलेलाई 4 भन्ज्याङ भित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। गर्नु पूर्व सड़क र मौसमको अवस्था बारे जानकारी लिने गरौं।

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी। हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै विशेषह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फर्याङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेषर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843383518, 9843383518।
5: यो मोबाइलले पनि तनावै दियो भने
6: होइन, के तनाव दियो ए खुशी।
5: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
6: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
6: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
7: ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, छुँदा पनि दाग लाग्ने जस्ता। होइन, कहाँबाट ल्याएछ माइला?
6: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
4: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका, दराज, डाइनिङ सेट, लोबे, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। अल्मुनियमको झ्याल ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
7: लमजुङ कालिका फर्निचर उद्योग, बेसीसर साथ लमजुङ।
6: अल्मुनियमका लागि बेसीसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ।
7: प्रोपाइटर रेशमलाल श्रेष्ठ, सम्पर्क फोन 0663520532, मोबाइल 9846090301, 9846074065।
6: नोट, फल सिलिङ, कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।

0: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
2: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
3: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665245475। विश्वास तपाईँको, सेवा हाम्रो।

0: अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
0: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, भिसे सहर 8, नारायण स्थान चोक, नबिल बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6, मिलन चोक।
1: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-602-299।
2: सुवर्ण अवसर।
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
1: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
3: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98-560-46-257 र 98-400-67-787।
4: हेलो, मर्सङ्गदी FM 95 मेगाहर्ज

0: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिकरी टप झुम्का चुरी टिकिया चन्द्रमा क्लिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 066-520-152
1: मोबाइल 97460-00-454
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: ए बुढा कहाँ जथाभावी फोहोर फाल्न लाग्नु भएको
3: किन सबैले त फालेका छन् यो फोहोरको के काम
2: यही बारीले त हाम्रो गाउँ फोहोर हुन्छ रोग फैलन्छ र वातावरण बिग्रन्छ
3: अब यो फोहोर के गर्ने त
2: फोहोर छुट्याएर डस्टबिनमा हाल्ने पुनः प्रयोग र रिसाइकल गर्ने कुहिने फोहोर हाम्रै करेसा बारीमा काम लाग्छ नि
3: ए हो त है सानो प्रयासले ठूलो परिवर्तन ल्याउँछ अबदेखि म सचेत भए
4: हामी सबै सचेत भएमा हाम्रो वातावरण सफा हुन्छ सफा गाउँ स्वस्थ जीवन
5: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय भुजुङ
6: पशु पक्षीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस् हुलाकी फ्रेस हाउस बेसी सहर नगरपालिका 8-13 लमजुङ प्रोप्राइटर गुणराज सिलवाल थप जानकारीको लागि सम्पर्क मोबाइल 98-560-28-186 फोन 066-520-293 साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ

0: California.
1: Extreme energy drink.
2: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सन द्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीधन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
6: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
7: हामी कहाँ फेसियल नेल आर्ट मेहेन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
6: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ सम्पर्क 98461 26344 98461 26344

0: दिदी अल्मलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढकतराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका 7 मेगा ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर दिलीप श्रेष्ठ,
3: एएस किचन हाउस, बेसी सहर नगरपालिका 7 एनआईएमबी बैंक अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856744486।
4: हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
5: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
4: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
5: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
6: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856446662।
7: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
8: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध।
9: मनसुन सक्रिय भएसँगै वर्षाका कारण बाढी, पहिरो, डुबान तथा सड़क अवरुद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्ने सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
8: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
9: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
8: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
9: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
8: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौं, अरूलाई पनि सुरक्षित राखौं।
9: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्गी 95 MHz।
10: गुड मर्निङ मिस,
11: गुड मर्निङ क्लास। ल, आज हामी डडेलोको विषयमा पढ्छौ। भन्न त शान्ति, के कारणले डडेलो लाग्छ?
12: जथाभावी आगो लगाउने, आगो राम्रोसँग ननिभाउने, हावाहुरीसँगै मानवीय लापरवाहीका कारण डडेलो लाग्छ मिस।
11: भेरी गुड। डडेलोको असरका बारेमा केही थाहा छ लक्ष्मी?
13: डडेलोका कारण बोट बिरुवा सँगै पुरै वन मासिन सक्छ, जनावरहरूको वासस्थान मासिन्छ, कति जनावर डडेलोमा परेर मर्न पनि सक्छन्, अनि धुवाले मान्छेको स्वास्थ्यमा समेत असर पर्छ मिस।
14: हो, सानो लापरवाहीले ठूलो विपत्ति ल्याउन सक्छ। आगोसँग खेलबाड नगरौं, मानव स्वास्थ्य र प्राकृतिक पर्यावरणका लागि सचेत बनाऊ।
15: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक इलाका कार्यालय फुजो।

0: दिदी अलमलै पर्नु भयो त के खोज्नु भएको त्यसरी
1: ए बाबु पो जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो यता कता पाइन्छ होला
2: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा बैंक अगाडि रहेको एएस किचन हाउसमा जानुस् न त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ
3: हजुर नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मर्मत पनि गरिन्छ साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
0: प्रोपाइटर दिलीप श्रेष्ठ
4: एएस किचन हाउस बेसी सहर नगरपालिका साथ एनआईएमबी बैंक अगाडि
0: थप जानकारीको लागि सम्पर्क 9856744486
1: सबैजना यस्तो मजाले हाँसेका छन् यो रबिनालाई चाहिँ के भयो
5: बिचरा दाँतकै समस्या छ त कसरी हाँस्नु
1: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि
2: हजुर लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोपाइटर दीपक पौडेल बेसीसार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर सम्पर्क फोन 0665204497
1: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ

0: दिने
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जुङ, फोन नम्बर 0665210083,
5: सम्पर्क मोबाइल नम्बर 9857133775।
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
7: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि। फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ, त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
6: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
7: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ। हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ। नकुहिने सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
8: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जु।
5: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
9: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
5: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
9: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008961।

0: सामाजिक सञ्जाल जी छ्यानले जाँझीमरी बुझीमरी ब्याङ्गैन अधिकारिक प्रोफाइल मात्र फलोलना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजी बिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना यूआरएल चेक लना आछ्याबा घटना तल आपिबै लागि समय समयरी आफैना पासपोर्ट फेरदिल परिमो नुए तोय तारी शङ्ख लैदी भिसा बैङ्गरी याई मरी तुरन्त खबर लना
1: सतर्क तन ठगे तब त क्या जोगिना
2: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
4: घर बनाउने त भनियो ठेकेदार साहब तर निर्माण सामग्री कहाँबाट ल्याउने हो बजारमा धेरै हार्डवेयरहरू छन् अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है
5: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि तपाईँ पनि त्यही जानुहोस् न
6: हाम्रा सेवाहरू एमएस पाइप फलाम आल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
4: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ थप जानकारीको लागि सम्पर्क 0665209773 मोबाइल 97463 06501
7: तपाईँको सन्तुष्टि हाम्रो चाहना

0: extreme energy drink.
1: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागजपत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
1: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौ फूल बिरुवा, बनाऊ हराभरा।
3: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
1: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
3: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
1: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
3: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ, सम्पर्क 9856 46 244।
4: हेलो, मर्सेङ्गे FM 95 मेगाहर्ज

0: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्ड संघको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
1: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
0: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, विशिशहर नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 0665520209।
2: जय श्री राम, जय श्री राम।
3: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
2: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
3: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
2: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
3: हो नि भाउजू।
1: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
2: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
1: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
2: पुरानो गहनासँग नयाँ गहना छाटफेर गरिने,
1: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
2: प्रोप्राइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विशेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट बैंक नजिकै, लमजुङ। सम्पर्क मोबाइल नम्बर 98464-95074 र 98065-58074।
4: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
5: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
4: अब जापान ट्राई होइन स्योर गरौं।
5: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
5: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेषहर 8, नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6, मिलन चोक।
5: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 98560602900।
6: ए, माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, छुँदा पनि दाग लाग्ने जस्ता। होइन, कहाँबाट ल्याएछ माइला?
7: कहाँ हुनु दाइ, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
8: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट।

0: यी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
1: लमजुङ कालिका फर्निचर उद्योग बेसिसर साथ लमजुङ।
2: आल्मुनियमका लागि बेसिसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसिसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ।
1: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 0663-520-532, मोबाइल 98460-90301, 98460-74065।
3: नोट, फल सिलिङ, कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
4: नेपालमै पहिलो पटक क्याल्भलुम प्रविधिबाट बनेका एल्युमिनियम कोटेड सादा तथा रङ्गीन जस्ता पर्दा, खुला चिउरा कलर, अरूभन्दा 3 गुणा बढी विश्वसनीय, प्रतिरोधात्मक र टिकाउ हुन्छ। खुलास भए अरू किन खोज्ने।

0: भएपछि घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: के भयो दिदी तपाईँलाई, सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
4: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खै कहाँ जाने कहाँ जाने होला है?
4: ल दिदी, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिसाब, पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924, 9850586780।
8: अनि तयो कागज के मेछि वा
9: झिल्काई
8: के पर्सनल नम्बर ब्लक लै भि
9: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर बाई अफिसरी आएर ब्लक लै र खलखाई।
8: अनि ब्याङ्करी
9: ब्याङ्करी चर चाहिँ तली लग पर्दी
8: समलपति न आफै न मोबाइल नम्बर फेरि अब दिएर ब्लक तयार विषय आफै न ब्याङ्क दिए पनि जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी प्रज्ञा सचेत तल परिम
9: सतर्क तन ठगी तब्द क्या जोगी न
10: सिद्धार्थ ब्याङ्कले जनहितरी जारी सन्देश
11: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।

कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: कलाकारहरू अरूण छेत्री, सिमरन खड्का, मदन कृष्ण श्रेष्ठ, प्रकाश घिमिरे लगायतका कलाकारको प्रस्तुति हेर्न नभुल्नुहोला।
1: मेरो छोरालाई बाख्रा नलाएर तँ स्कुल जाने, तँलाई स्कुल नजा भने हैन, तँलाई तँनी म।
2: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97-4-97-38-798।
3: जुन बेलामा मेरो लागि लड्नु पर्ने थियो त्यो बेलामा त लड्नु भएन, अब लडेर के गर्नुहुन्छ?

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल, बेसीचार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: यो मोबाइलले पनि तनावै दियो भने
2: होइन, के तनाव दियो ए खुशी?
3: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
2: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
0: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
4: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
2: हाम्रो शाखा बेसीसार नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: California.
1: Extreme energy drink.
2: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाइ पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि
6: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
7: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
8: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ सम्पर्क 9841626344 9841626344
9: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ
10: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
9: थप जानकारी लागि सम्पर्क 0665909999 9847279239 सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 सानी

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ एफएम 95 मेगाहर्ज
1: गुड मर्निङ
2: गुड मर्निङ आज के पढ्ने
1: गीत गाउँदै
2: पढ्ने ला

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फरेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फरेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै संचालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843383518, 9843383518।
0: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध।
3: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी, पहिरो, डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्ने सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
0: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
3: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
0: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
3: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
0: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौं, अरूलाई पनि सुरक्षित राखौं।
3: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्गी 95 MHz।

0: Bring you extreme energy drink.
1: सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ। यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
4: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
3: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
5: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840098261।
6: हेलो, म सङ्गीत FM 95 मेगाहर्ज

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुशी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813094932।
4: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
0: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
4: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
0: मलाई त एकदमै मन पर्यो।
4: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
5: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
6: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665204535, 5245। विश्वास तपाईँको, सेवा हाम्रो।
7: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
0: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
7: अब जापान ट्राई होइन स्योर गरौं।
0: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
7: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
0: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
7: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
0: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
8: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
9: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
8: सार्वजनिक सवारी साधनमा यात्रा

0: का यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
1: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
0: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
1: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
2: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
3: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाए पो स्वाद आउँछ।
2: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
4: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेजार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
5: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा जनैफाट जाने बाटो कारागार अगाडि लम्छुम। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461 23284 र 98291 80746।

0: अकबरी सुनलाई नि हजुर कति लाउनु पर्दैन।
1: कुनै पनि व्यक्ति वाद वा राजनीतिक सिद्धान्त देश भन्दा माथि हुँदैन। देश भन्नु ढुङ्गा र माटो, छहरा र पहरा, वन पाखा र खेतबारी मात्रै होइन। देश भनेको त मानिसको मनभित्र रहने उच्चतम आस्था र पवित्रतम भावना हो। हामी पनि नेपाली भएकोमा गर्व गर्नुपर्दछ। नेपाल हाम्रो आन मान र शान हो। नेपाल हाम्रो धर्म र इमान हो। नेपाल हाम्रो मुटुको ढुकढुकी र प्राण हो। भोलिको नेपालका कर्णधार आजका बाल बालिका, किशोर र युवा पुस्ताका मनमा जातीय स्वाभिमान र नेपाल राष्ट्रप्रति सम्मानको भावना जगाउनु हाम्रो पहिलो र पुनित कर्तव्य हो। त्यसका लागि उनीहरूको सही चरित्र निर्माण गर्नु हाम्रो दायित्व हो। अनुशासित, मर्यादित, स्वच्छ, स्वस्थ, सबल र सुयोग्य नागरिक उत्पादन गर्ने दिशामा उनीहरूलाई पौरख र परिश्रमको महत्व बुझाउनु, आफ्ना र पराईलाई चिन्ने र देशभित्र र देश बाहिर रहेका बैरीहरूको पहिचान गर्ने दृष्टि प्रदान गर्नु, भाइ फुटे गंवार लुटे भन्ने उक्तिको अर्थबोध गराएर नेपाल आमाले आज भोग्नु परिरहेको दारूण व्यथाको अनुभूति गर्न सक्ने क्षमता प्रदान गर्नु आजको पहिलो र अपरिहार्य आवश्यकता बनेको छ। प्रदीप बमजनले अकबरी सुन गीति संगालोमा समावेश गरेका सम्पूर्ण गीतहरूमा सिंगो नेपाल राष्ट्र, नेपाली गौरव, नेपाल आमाको छटपटी र उनको आर्तर करूण क्रन्दनको ज्यादै मर्मस्पर्शी अभिव्यक्ति प्रस्तुत भएका छन्। नेपालका अग्रपंक्तिका श्रष्टाहरूका शब्दावलीले सिंगारिएका गीतहरूलाई कालजयी बनाउने दिशामा प्रदीप बमजनले गरेका प्रयासहरूका पछाडि गीतकार, गायक र संगीतकार गोपाल योञ्जनसित रहेको अर्को दीर्घकालीन सम्बन्ध टटकारी देखा पर्दछ। तर संगीत सम्राट गोपाल योञ्जनको शैलीमा आफ्नो मौलिक सांगीतिक सोचलाई समेत बडो सफलतापूर्वक सम्प्रेषण गर्न सक्षम बमजनले अकबरी सुनको मूल्यांकन गर्ने सम्पूर्ण अभिभारा नेपाल, नेपालीतो, नेपाली संस्कृति र नेपाली संगीतलाई माया गर्ने समादरणीय श्रोताहरू उपर नै छोडिदिएका छन्। हुन त अकबरी सुनलाई कसिपो लगाउनु कहाँ पर्छ र

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल, बेसीचार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङ्गो दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: चौधरी एटीएम मोबाइल दे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरी खाई बिले तोई माध्यम क्यारे न्यो देप्रे छली जानकारी री विषया न्यो कल पर्जिमो समय न्यो ठगदिल खामो ब्याङ्गर वे कर्मचारी बीरा न्यो देप्रे विवरण री विषया ब्याङ्के निल पर्जिमो न्यो तने सतर्क तना ठजरिक्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
5: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
6: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
7: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, विशिष्ट नगरपालिका 7, लमजुङ। सम्पर्क फोन 0665202209।

0: extreme energy drink.
1: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
2: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि हैन र
1: होली बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
2: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना दुई घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
3: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ
4: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल संसद भवन वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएर आएको सर्वोत्तम सिमेन्ट

0: एक्सट्रीम इनर्जी ड्रिंक
1: टाइम चेक अहिले ठीक 6 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: भारतमा दुईजना पक्राउ घटनाबारे छानबिन र दोषीलाई कारवाहीको सिफारिसका लागि समिति गठन
4: अबका केही दिन ठूलो पानी पर्ने सम्भावना कम तराई मधेसमा चर्को गर्मी हुन सक्ने मनसून कमजोर हुँदा किसान चिन्तामा पानी पर्ने समय बाँकी नै रहेको मौसमविदको भनाई
5: तराईमा हिजो छ पश्चिमतिर नपुगेको भए अब आउँदै पनि छ पूर्वतिरलाई अरू केसँग कुर्नु पर्ने हुन्छ
3: ग्रीसको माउन्ट ओलम्पस जापानको प्राचीन राजधानी विश्व सम्पदा सूचीमा समावेश भावी पुस्तालाई सुरक्षित रूपमा हस्तान्तरण गर्ने सम्बन्धित देशको प्रतिबद्धता
4: र काबा भलिबल च्याम्पियनशीपमा नेपालको लगातार चौथो हार नेपाल भलिबल लीगको अक्सन काठमाण्डुमा चल्दै भारत फेरि आईसीसी टी ट्वेन्टी वरियताको शीर्ष स्थानमा उक्लियो
6: एनबीएल सर्वसुलभ आवास कर्जा
7: अब बन्छ तपाईँको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
6: आधार दरमा मात्र 0.5% प्रिमियम थप
7: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा
6: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
7: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
6: न्यून सेवा शुल्क न्यून ब्याज दर
7: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
6: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
7: शर्तहरू लागू हुनेछन्
8: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
3: नेपाल दर्पणमा अब खबरको सिलसिला नेपालको पहिलो आधुनिक यातायात सुरुङ मार्ग नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग भोलि औपचारिक रूपमा उद्घाटन हुने भएको छ भौतिक पूर्वाधार तथा यातायात मन्त्री र जाइकाका अध्यक्षले संयुक्त रूपमा सुरुङ मार्गको उद्घाटन गर्ने कार्यक्रम रहेको छ उद्घाटनपछि सुरुमा एम्बुलेन्स दमकल र सुरक्षा निकायका आकस्मिक गाड़ीलाई मात्र सुरुङ मार्ग प्रवेश गर्न दिइने सड़क विभागले जनाएको छ विभागका अनुसार उद्घाटनको एक हप्ताभित्र विपद लक्षित मक ड्रिल गरिनेछ अभ्यास सफल भएपछि एक हप्ता परीक्षणका रूपमा एकतर्फी गाड़ी चलाइनेछ भने त्यसपछि मात्रै सुरुङ मार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याइनेछ यस सुरुङ मार्गमा मोटरसाइकल र विस्फोटक पदार्थ बोकेका गाड़ीलाई भने प्रवेश निषेध गरिएको छ जापानको 21.5 अर्ब भन्दा बढ़ी सहुलियत ऋण र नेपाल सरकारको 6 अर्ब लगानीमा जापानी कम्पनी हाजमा आन्दो कर्पोरेशनले 2076 सालदेखि निर्माण शुरू गरेको यो सुरुङको मुख्य लम्बाई 2 किलोमिटर 680 मिटर रहेको छ कोविड महामारी र स्थानीय अवरोधका कारण निर्माणमा केही ढिलाइ भएको यो सुरुङको सञ्चालन जिम्मा भने जोइन्ट भेन्चर कम्पनी युक्सिन एआरटीले पाएको छ सुरुङ मार्ग सञ्चालनको पहिलो 15 दिन कुनै शुल्क लाग्ने छैन त्यसपछि गाड़ीको आकार अनुसार कम्तीमा 60 रूपियाँदेखि बढ़ीमा 600 रूपियाँसम्म शुल्क तोकिएको छ जसमा काठमाण्डुबाट बाहिरिँदा शुल्क केही सस्तो पर्नेछ धादिङको सिस्ने खोलादेखि काठमाण्डुको बलम्बु जोड्ने यो सुरुङ मार्ग सञ्चालनपछि दूरी 2.5 किलोमिटर घट्नेछ भने दैनिक हुने घण्टौंको जामबाट मुक्ति मिल्नेछ सुरुङ प्रयोग गर्दा काठमाण्डु आउँदा 33 मिनट र जाँदा बाहिर जाँदा 23 मिनट समय बचत हुने अनुमान छ यसैबीच तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्दा राखिएको शिलालेख हराएको विषयमा सड़क विभागले स्पष्ट पारेको छ संरचना निर्माणको सहजताका लागि पहिले नै निकालिएको त्यो शिलालेख विभागको भवन सुरक्षित राखेको र भदौ 24 गतेको आन्दोलनका क्रममा भवनसँगै जलेर नष्ट भएको विभागले जनाएको छ
4: त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय अन्तर्गत एमबीएस प्रथम सत्रको प्रश्नपत्र परीक्षा शुरू भएको केही मिनटमा आउट गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ गएको शुक्रबार अर्थात साउन 8 गते भएको अर्गनाइजेशनल बिहेभियर विषयको परीक्षा शुरू भएको

0: with the BBC World Service.
1: विज्ञप्तिमा परीक्षा सञ्चालन भइरहेकै बेला प्रश्न पत्र बाहिरिएको भए यसले परीक्षा प्रणालीको गोपनीयता, निष्पक्षता र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाउने उल्लेख छ।
2: सरकारी प्रतिनिधि र डाक्टर गोविन्द केसी पक्षबीच वार्ता शुरू भएको छ। गएको बिहीबारदेखि कैलालीको धनगढ़ीमा 24 सत्याग्रह शुरू गर्नुभएका डाक्टर केसीको अनशन अन्त्य गराउने प्रयास स्वरूप औपचारिक वार्ता शुरू भएको हो। हिजै धनगढ़ी पुग्नुभएका शिक्षा सचिव चुडामणि पौडेलले यसअघि डाक्टर केसीसँग अनौपचारिक छलफल गर्नुभएको थियो र आज दिउँसोपछि औपचारिक वार्ता शुरू भएको हो। सरकारको वार्ता टोलीमा प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डाक्टर जगदीश अग्रवाल, स्वास्थ्य सचिव डाक्टर विकास देवकोटा तथा शिक्षा सचिव चुडामणि पौडेल सहभागी हुनुहुन्छ। डाक्टर केसीको तर्फबाट डाक्टर अमृत जैसी र पवन थापा वार्तामा सहभागी हुनुभएको छ। सरकारी टोलीले केसीलाई सेती प्रादेशिक अस्पतालमा भेटेपछि त्यही वार्ता थालेको हो। चिकित्सा, शिक्षा र स्वास्थ्य क्षेत्र सुधार सम्बन्धी विगतका सम्झौता कार्यान्वयन तथा आफ्ना मागप्रति सरकारले व्यवस्था गरेको डाक्टर केसीको आरोप छ।
1: यसैबीच नारायणी अस्पताल वीरगंजमा बिरामीको ज्यान गएपछि भएको तोड़फोड़ र चिकित्सकमाथि कुटपीटको विरोधमा वीरगंजका चिकित्सकहरूले आजदेखि अनिश्चितकालीन हड़ताल शुरू गरेका छन्। हड़तालका कारण सरकारी, निजी अस्पताल तथा मेडिकल कलेजहरूमा आकस्मिक सेवा समेत प्रभावित बनेको छ। हिजो उपचारका क्रममा एक बिरामीको ज्यान गएपछि आक्रोशित आफन्तले अस्पतालमा तोड़फोड़ गर्नुका साथै डाक्टर प्रमोद राममाथि कुटपीट समेत गरेका थिए। गम्भीर घाइते डाक्टर रामको अहिले आईसीयूमा उपचार भइरहेको छ। घटनापछि अस्पताल प्रशासन र प्रहरीले 5 स्वास्थ्य कर्मीलाई निलम्बन गर्दै छानबिन समिति गठन गरेको थियो। तर नेपाल चिकित्सक संघ नारायणी शाखाले निलम्बन फिर्ता, आक्रमणकारीमाथि कार्यवाही र चिकित्सकको सुरक्षाको ग्यारेन्टी हुनुपर्ने माग राख्दै सम्पूर्ण सेवा ठप्प पारेको हो। माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने पनि संघले जनाएको छ।
2: मध्य प्रदेशमा लागू औषध विरूद्ध प्रहरीले चलाएको विशेष अभियानका क्रममा 3 झण्डै 2900 जना पक्राउ परेका छन्। मध्य प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्लो 3 आर्थिक वर्षमा 8 जिल्लाबाट 2811 जना लागू औषध प्रयोगकर्ता र कारोबारीहरू पक्राउ परेका हुन्। पक्राउ पर्नेमा 2554 नेपाली, 253 भारतीय र 1 तेस्रो देशका नागरिक छन्। उनीहरू विरूद्ध 2121 मुद्दा दर्ता भएको छ। पक्राउ पर्नेमा धेरैसो 20-30 वर्ष उमेर समूहका युवा रहेका छन्। खुल्ला सीमा नागाको फाइदा उठाउँदै भारतीय बजारबाट भित्राइने यस्ता लागू औषध राजधानी काठमाण्डुसम्म पुग्ने गरेको प्रहरीले जनाएको छ। यस अवधिमा ठूलो परिमाणमा गाँजा, चरेस, ब्राउन सुगर, अफिम र प्रतिबन्धित ट्याब्लेट तथा इन्जेक्सन पनि बरामद भएको छ। मध्य प्रदेश प्रहरी प्रमुख ओम प्रसाद अधिकारीका अनुसार हिजो आज युवा बाहेक बाल बालिका र महिलाहरू समेत कुलतमा फस्न थालेकोले यसबाट जोगाउन अभिभावक, विद्यालय र समाज आफै सचेत हुनुपर्ने देखिन्छ।
1: कपिल वस्तुमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा रहेका 2 ज्यान गएको छ। बिहान 1 बजेतिर सुद्धोदन गाउँपालिका 6 बिमियाको हुलाकी सड़क खण्डमा मोटरसाइकललाई बसले ठक्कर दिएको हो। ज्यान गुमाउनेमा यशोधरा गाउँपालिका 2 पश्चिम भडेहरका 30 रामबहादुर चाई र 28 सरजु चाई रहेका जिल्ला प्रहरी कार्यालय कपिल वस्तुका प्रवक्ता दिपेन्द्र कुमार सिंहले जानकारी दिनुभयो। बसका चालकलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
2: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। कमजोर हुन थालेको मनसून र पानी पर्ने सम्भावना बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा सशुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333 4-93-555।
7: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को बानी लाग्छ।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको उद्घाटन भोलि तत्कालका लागि आकस्मिक र चरणबद्ध रूपमा सबै योग्य गाड़ीलाई अनुमति दिने त्रिभुवन विश्वविद्यालयको प्रश्नपत्र आउट गरेको आरोपमा दुईजना पक्राउ, घटनाबारे छानबिन र दोषीलाई कार्यवाहीको सिफारिशका लागि समिति गठन, सरकारी प्रतिनिधि डाक्टर गोविन्द केसी पक्षीयबीच वार्ता शुरू, चिकित्सक माथिको आक्रमणको विरोधमा वीरगंजका अस्पतालमा अनिश्चितकालीन हड़ताल लगायतका खबर प्रस्तुत गर्यो।
1: अहिले सुदूरपश्चिमको 1-2 ठाउँ र बाँकी प्रदेशका केही ठाउँमा सामान्यदेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाण्डु उपत्यका सहित बागमती प्रदेशका केही ठाउँमा मध्यम वर्षा भइरहेको छ। पछिल्लो 3 घण्टामा सबैभन्दा धेरै ललितपुरको टीका थलीमा 34 मिलिमिटर भन्दा बढ़ी वर्षा मापन भएको छ। पछिल्लो 12 घण्टाको तथ्याङ्क अनुसार देशका केही ठाउँमा मध्यम र केही ठाउँमा सामान्य पानी परेको छ। मनसून न्यूनचापीय रेखा औसत स्थान आसपासमा रहेको र नेपालमा मनसून थप सक्रिय नरहेकाले देशका धेरै ठाउँमा बादल लागे पनि वर्षा कम भएको हो। जल तथा मौसम विज्ञान विभागका अनुसार अबका 3 दिन सीमित ठाउँमा ठूलो पानी परे पनि धेरै ठाउँमा र लामो समय ठूलो पानी पर्ने सम्भावना कम रहेको छ। आज राति बागमती र गण्डकी प्रदेशको पहाड़ी र हिमाली क्षेत्रका 1-2 ठाउँमा मुसलधारे वर्षा हुन सक्छ। यसै गरी कोशी मधेश र लुम्बिनी प्रदेशको केही ठाउँ तथा कर्णाली र सुदूरपश्चिमका थोरै ठाउँमा मध्यम खालको वर्षा हुने देखिएको छ। भोलि र पर्सी पनि यही रूपमा थोरै ठाउँमा ठूलो पानी परे पनि समग्रमा पानी कम पर्ने वा नपर्ने सम्भावना बढ़ी छ। धान रोपाई चलिरहेकै बेला वर्षा कम हुन थालेपछि किसानहरू कतै मनसून नै कमजोर भएको हो कि भनेर चिन्तामा परेका छन्। साँच्चै अहिले नै मनसून कमजोर हुन थालेको हो भनेर साथी हृदय रिमाले जलवायु विज्ञ डाक्टर गमेन्द्र दाहाललाई सोध्नु भएको छ।
8: पहाड़ी क्षेत्रमा धेरै जसो पानी ठिकै छ, औषधको नजिकै छ, राम्रो पनि भइरहेछ। धेरै जसो समस्या चाहिँ तराईमा छ। तराईमा चाहिँ परेकै भए पनि एकदमै एकैचोटि परेर धेरै दिनसम्म सुक्खाहरू हुने समस्याहरू चाहिँ अहिले बढ़िरहेको छ। त्यही भएर यसपालिको जुन मनसुनको हेर्दाखेरि तराई क्षेत्र अलिक बढी प्रभावित भइरहेछ। विशेष गरी मधेस पहाड़तिर चाहिँ औषधमै पानी भइरहेको हुनाले यो प्रक्रिया चाहिँ छ। अब अहिले अलिक कम भएको त बुझिहालियो, किनभने यो रिदममा अस्ति पानी पर्यो, कम भयो, फेरि आउने क्रममा छ। यो सोमबार मंगलबार काठमाडौँ पूर्वलाई त छैन, पश्चिमतिर चाहिँ पानी पर्ने भनेर देखिरहेछ।
9: पूर्वानुमानहरू पनि केही हदसम्म अलिकति नमिलेको अथवा चाहिँ जनमानसमा भ्रमहरू पनि सृजना हुने गरेको भन्ने खालको आरोप पनि लाग्छ।
8: विगतको 1 दशक अगाडिको तुलना गर्ने हो भने त अहिले एकदम पूरै मिलेको जस्तो मान्छन् धेरै मान्छेहरूले, त्यसो भर पनि पर्छन् अहिले होइन। अब नेपालको प्राकृतिक प्रकोप लगायतको विपद व्यवस्थापनको लागि ठाउँ ठाउँको वर्षाको हिसाब गरेर त्यसको प्रेडिक्सनहरू भनौँ न हेरेर त्यसलाई प्लान गर्ने, ट्राफिक व्यवस्थापन गर्ने काम चाहिँ भइरहेको छ र त्यो एक किसिमको प्रभावकारी भएको छ। त्यति हुँदाहुँदै पनि अब ठूलो सिस्टममा अनुमानहरू ठ्याक्कै मिल्छ, ठूलो प्रणाली आउँदैछ र यसले व्यापक वर्षा हुन्छ भन्यो भने त्यो मिल्छ। तर अब पकेट एरियाहरूमा हुने कुराहरू चाहिँ र अनि फेरि बिहान हुन्छ कि दिउँसो हुन्छ टाइपको कुराहरू, अनि तेस्रो चाहिँ एकै ठाउँमा क्लाउड बस्ट भन्छौँ कहिले काहीँ, त्यस्तो ठाउँमा चाहिँ कहिलेकाहीँ तयारी गर्न भ्याउने गरी नै त्यसको पूर्वानुमान गर्नलाई अलिक कठिन हुन्छ। त्यति मात्र इस्यु छ अहिले भनौँ न, राष्ट्रिय स्तरमा चाहिँ यो मिल्छ, प्रदेश तहमा पनि धेरै असन मिल्छ, अहिलेको पूर्वानुमान। तर अब पालिका स्तरमा खोजियो भनेदेखि अथवा जिल्ला स्तरमा खोज्दाखेरि कहिलेकाहीँ मिल्न कठिन छ, त्यसैले सुधार चाहिँ हुँदैछ। तर त्यो दिशातिर मौसम पूर्वानुमान मिल्ने दिशातिर त हामीले धेरै प्रगति भएको छ नि, होइन र पालिका लेभलको फोरकास्ट गर्न अझै पनि कठिन भइरहेको छ।
9: केही ठाउँमा रोपाई हुन बाँकी रहेछ, अब यो पर्याप्त वर्षा भएन भने के हुन्छ? रोपाई गर्ने समयमा चाहिँ किसानलाई कस्तो असर गर्छ?
8: अझै पनि मनसुन असलसम्म नै आउँछ, यो अहिले मनसुनको पिरियड जुन छ सक्रिय छ नि मनसुन, अब पानी तलमाथि हुन्छ नि, तर अब असलसम्म नै मजाले मनसुनको पानी आउने हुनाले त्यसमा अहिले नि आत्किहाल्नु पर्दैन। तर अब जहाँसम्म रोपाईहरू पूरा हुन नसकेको कुरा सही हो, धेरै ठाउँमा चाहिँ अब आकाशकै पानी भर पर्नु पर्ने, अब कुलोहरू अलग मूल नफुटेको केसमा स्थानीय मूलहरूको नहुने केसमा चाहिँ रोकिएको छ, तर धेरै जसो भइरहेको छ। तर अहिलेको हेर्दाखेरि जस्तो तपाईँले यो हप्ता अब आउँदो हप्ता चाहिँ बागमतीदेखि पश्चिमसम्मलाई पानी राम्रो पर्ने देखिन्छ, कमसेकम सोमबार मंगलबार अथवा बुधबार त्यस्तो छ, बाँकी त्यसले कभर गर्छ होला, पूर्वलाई समस्या हुन सक्छ त्यतिखेर पनि नभएको भए। तर यति हुँदाखेरि पनि पूर्व पश्चिम भनिरहँदाखेरि उत्तर र दक्षिणको कुरा पनि आउँछ, पहाड र तराईमा चाहिँ तराईमा अलिक पकेटहरूमा त परिरहेको छ, तर समग्र तराईलाई पर्याप्त हुने गरी चाहिँ पानी कम देखिरहेको छ यसपालि, किनभने त्यो ठुलो क्षेत्रहरू ठुलो सिस्टम प्रणाली नआइकन तराईले एकछत्र वर्षा गराउने सक्दैन, त्यसैले तराईमा इस्यु छ, पश्चिमतिर नपुगेको भए अब आउँदै पनि छ, पूर्वतिरलाई चाहिँ अरू केहीसँग कुर्नुपर्ने हुन्छ।
1: उहाँ हुनुहुन्थ्यो जलवायु विज्ञ डाक्टर गमेन्द्र दाहाल। यसैबीच पानी कम परेसँगै यो हप्ता चर्को गर्मीले सताउने सम्भावना अत्यधिक रहेको छ। आज बिहानैदेखि देशका धेरै ठाउँमा चर्को गर्मी शुरू भइसकेको छ। अब यो क्रम 5-6 दिनसम्म चल्ने मौसमविदको अनुमान छ। पहाड़ी क्षेत्रमा बेलुकी पख केही वर्षा हुन सक्ने भएकाले केही राहत मिल्ला, तर तराई मधेशमा लगातार गर्मी हुन सक्छ। 35-40 डिग्री सेल्सियस तापक्रम भए पनि बाफिलो हावाको कारण 45 डिग्रीसम्मको तातो महसुस हुन सक्नेछ। विज्ञहरूले प्रशस्त पानी तथा झोलिलो खानेकुरा खान, घाममा ननिस्कन र सुरक्षित ठाउँमा बस्न सुझाव दिएका छन्।
2: यसैबीच पहिरोका कारण अरणीको राजमार्ग अन्तर्गत कोदारी सड़क बितेको 10 दिनदेखि पूर्ण रूपमा अवरूद्ध भएको छ। सड़क ठप्प हुँदा आवाज जावतमा समस्या हुनका साथै स्थानीय जनजीवन प्रभावित बनेको छ। अवरूद्ध सड़कको वस्तुस्थितिबारे जानकारी लिन पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले स्थलगत अनुगमन गर्नुभएको छ। अनुगमनको क्रममा उहाँहरूले सड़क सञ्चालनका लागि भइरहेका प्रयास र पहिरोको क्षतिका बारेमा जानकारी दिनुभएको हो। सड़क अवरूद्ध भएको लामो समय बितिसक्दा पनि सड़क खुलाउन प्रभावकारी पहल नभएको भन्दै स्थानीय बासिन्दाले आक्रोश व्यक्त गरेका छन्। 10 दिनसम्म पनि यातायात सञ्चालन हुन नसक्दा दैनिक जनजीवन कष्टकर बनेको भन्दै उनीहरूले यथाशीघ्र सड़क खुलाउन माग गरेका छन्। प्रहरीका अनुसार कोदारी राजमार्ग सहित रूकुम पश्चिममा भेरी करिडोर अन्तर्गत जाजरकोट डोल्पा सड़क खण्ड पनि पूर्ण रूपमा अवरूद्ध बनेको छ। यस्तै अरखाँचीमा सन्धि खर्क गोरूसिङे सड़क, मुस्ताङमा जोमसोम कोरोला सड़क र रसुवामा मैलुङ स्याफ्रोबेसी सड़क पनि पूर्ण रूपमा अवरूद्ध बनेका छन्।
1: अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूको साझा सञ्जाल एआईएनले आफ्ना सदस्य संस्थाहरूका लागि सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। सरकारले सम्पत्ति शुद्धिकरण निवारण ऐनको 5 संशोधन मार्फत गैर नाफामूलक क्षेत्रलाई पनि कानूनी दायरामा ल्याएपछि एआईएनले यो पहल कदमी लिएको हो। कार्यक्रममा एआईएनकी कोषाध्यक्ष सुजिता माथेमाले नेपाल एफएटीएफको ग्रे लिस्टमा पर्नुलाई चेतावनी मात्र नभई वित्तीय प्रणाली सुधार्ने अवसरका रूपमा समेत लिनुपर्ने बताउनुभयो। ग्रे लिस्टिङको असर वैदेशिक लगानी, रेमिट्यान्स र मुलुकको छविमा पर्ने भएकाले वित्तीय सुशासन कायम गर्नु सबैको साझा जिम्मेवारी भएको उहाँको भनाइ छ। कार्यक्रममा सरकारी अधिकारी र प्राविधिक विज्ञहरूले विद्यमान नीतिगत व्यवस्था र कार्यान्वयनका चुनौतीबारे जानकारी गराएका छन्।
2: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
10: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
6: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
10: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्ट होम
1: डिस्ट होम खुशीको कनेक्शन
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपीडी तथा शल्यक्रिया सेवा
2: रोग लुकाएर नराखौं समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। बागलुङमा आइफोन नदिएको निहुमा एक 17 वर्षीय किशोरको उनकै साथीहरूले कुटपिट गरी हत्या गरेका छन्। बडीगाड गाउँपालिका एकका लजिन थापाको उनकै साथीहरूले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो। गएको साउन 1 गते साथीको जन्मदिन मनाउन गएका थापाको बिहिबार स्थानीय मनखोलामा शव फेला परेको थियो। जन्मदिन मनाउने क्रममा जाँड रक्सी खाएपछि घर फर्कदा लजिनसँग रहेको आइफोन माग्दा नदिएपछि झगड़ा भएको र कुटपिट गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले 4 जना साथीहरूलाई पक्राउ गरेको छ। काठमाडौँको साइपल कलेजमा कक्षा 11 अध्ययनरत लजिन केही समय अघि मात्रै घर गएका थिए। हप्ता दिनसम्म बेपत्ता रहेका उनको प्रहरीले तालिम प्राप्त कुकुर र ड्रोनको प्रयोग गरी खोजी गरेको थियो।
5: लघुवित्त तथा वित्तीय शोषण विरूद्ध आन्दोलनरत पक्षले आज संघीय राजधानी काठमाडौँमा विरोध प्रदर्शन गरेका छन्। किसान मजदूर आन्दोलन नेपालको आयोजनामा पीड़ितहरूले काठमाडौँका विभिन्न क्षेत्रमा राजधानी मार्च गरेका हुन्। लघुवित्त संस्थाहरूबाट मारमा परेका सर्वसाधारणले आफ्नो हकित र न्यायको माग गर्दै विगत लामो समयदेखि संघर्ष गर्दै आएका छन्। संघर्षको निरन्तरता स्वरूप आज काठमाडौँको सड़कमा आएका प्रदर्शनकारीहरूले वित्तीय शोषण बन्द गर्नुपर्ने माग राख्दै दवाब दिएका छन्। किसान तथा मजदूरहरूको समेत सहभागिता रहेको को विरोध कार्यक्रम मार्फत पीड़ितहरूले राज्यको ध्यान आकर्षण गराउन खोजेका छन्।
6: सरकारले हप्तामा 2 दिन सार्वजनिक विदाको व्यवस्था गरेसँगै वर्षायाममा पनि चितवनमा पर्यटकीय चहल पहल बढ़ेको छ। विदाका कारण सौराहा पटिहानी जगतपुर र मेघौली जस्ता पर्यटकीय गन्तव्यहरूमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन उल्लेख्य रूपमा वृद्धि भएको हो। क्षेत्रीय होटल संघ चितवन अनुसार अघिल्ला वर्षको वर्षायाममा 30% हाराहारीमा रहने होटल अकुपेन्सी यस वर्ष 50% पुगेको छ। चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती वनमा गैंडा तथा बाघ हेर्न जीप हात्ती र डुंगा सफारीका लागि पर्यटक आउने गरेका छन्। सड़क पूर्वाधार अझ सुधार भएमा चितवनमा पर्यटकको संख्या अझै बढ़ने पर्यटन व्यवसायको भनाई छ।
5: शेयर कारोबारका लागि डिम्याट खाता खोल्नेको संख्या 80 लाख नआएको छ। सीडीएस एण्ड क्लियरिङका अनुसार अहिलेसम्म 80,09,623 डिम्याट खाता खोलेका हुन्। यसमध्ये मेरो शेयर खाताका सक्रिय संख्या भने 51,48,894 छ, जस अनुसार 29 लाख डिम्याट खाता निष्क्रिय अवस्थामा देखिन्छन्। एउटै व्यक्तिले दुई भन्दा बढ़ी खाता खोल्न पाउने भएकाले पनि संख्या उच्च देखिएको हो। यस्तै अहिलेसम्म डिम्याट भएका शेयर संख्या 18,60,29,58,782 किता रहेको सीडीएस एण्ड क्लियरिङले जनाएको छ। बजारमा सूचीकृत शेयर संख्या भने 19,27,64,88,698 रहेको छ। बाँकी 67,35,29,916 किता शेयर डिम्याट हुन बाँकी वा नष्ट भएको हुन सक्ने सीडीएस एण्ड क्लियरिङले जनाएको छ।
6: अब विदेशका खबर। दक्षिण कोरियामा चलिरहेको संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्को विश्व सम्पदा समितिको बैठकले ग्रीसको प्रसिद्ध माउन्ट ओलम्पस तथा जापानका प्राचीन राजधानी आशुका र फुजीवारालाई विश्व सम्पदा सूचीमा समावेश गरेको छ। बुसान शहरमा आउँदो बुधबार जेठ 13 गते सम्म चल्ने समितिको बैठकले दक्षिण सुडानको बोमा बाडिङ्लो माइग्रेटरी ल्याण्डस्केपलाई पनि विश्व सम्पदा सूचीमा समावेश गरेको समाचार संस्था एपीले जनाएको छ। विश्वकै सबैभन्दा ठूलो स्थलीय स्तनधारी जीवको बसाई चराई हुने क्षेत्रमध्ये एक मानिने यो ठाउँ दक्षिण सुडानबाट विश्व सम्पदा सूचीमा समावेश भएको पहिलो सम्पदा हो। 12 ओलम्पियन देवताको पौराणिक वासस्थान मानिने माउन्ट ओलम्पसलाई सांस्कृतिक तथा प्राकृतिक दुवै महत्व बोकेको मिश्रित सम्पदाका रूपमा सूचीकृत गराउन ग्रीसले गरेको 12 वर्ष लामो प्रयासले सफलता पाएको हो। माउन्ट ओलम्पसको फेदीमा रहेको डीओन ओलम्पस नगरपालिकाका मेयर इभान्जेलोस गेरोलियोसले विश्व सम्पदा सूचीमा समावेश भएपछि यसको संरक्षणको दायित्व थप बढ़ेको बताउनु भएको छ। यसैगरी जापानको नारा प्रिफेक्चरमा रहेको आशुका र फुजीवारा प्राचीन राजधानी क्षेत्रका 19 पुरातात्विक स्थल विश्व सम्पदा सूचीमा समावेश भएका छन्। जापानका संस्कृति मन्त्री कोबायाशी सिगेकीले विश्व सम्पदा सूचीमा समावेश गरेकोमा युनेस्को समितिप्रति आभार व्यक्त गर्दै यी सम्पदालाई भावी पुस्तासम्म सुरक्षित रूपमा हस्तान्तरण गर्ने प्रतिबद्धता जनाउनु भएको छ।
5: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा अमेरिकी सैन्य आक्रमण तत्कालका लागि रोक्न सेनालाई आदेश दिनुभएको छ। झण्डै दुई हप्तासम्म लगातार आक्रमणपछि ट्रम्पले थप आक्रमणको योजना स्थगित गर्नुभएको अमेरिकी संचार माध्यम द न्यूयोर्क टाइम्सले जनाएको छ। ट्रम्पले वाशिङटन र तेहरान बीच वार्ता भइरहेको र यसपटक इरान वार्ताप्रति निकै गम्भीर देखिएको समेत दावी गर्नुभएको छ। ट्रम्पले इरानको पछिल्लो व्यवहारमा सुधार आएको र उसले वार्तालाई महत्व दिन थालेको समेत दावी गर्नुभएको छ। व्हाइट हाउसमा आफ्ना उच्च सल्लाहकारसँग इरानमा भइरहेको पछिल्लो आक्रमणका विषयमा छलफल लगत्तै ट्रम्पको टिप्पणी आएको हो।
6: नेपाल दर्पणमा अब खेल खबर। पाकिस्तानमा चलिरहेको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले लगातार चौथो हार बेहोरेको छ। आज भएको खेलमा नेपाल बंगलादेशसँग 3-2 सेटमा पराजित भयो। बंगलादेशले दोस्रो चौथो र पाँचौ तथा नेपालले पहिलो र तेस्रो सेट जित्यो। यो सँगै नेपालको सेमी फाइनल पुग्ने सम्भावना निकै कमजोर बनेको छ। यसअघि नेपाल उद्घाटन खेलमा कजाकस्तानसँग 3-2, दोस्रो खेलमा श्रीलंकासँग 3-2 र खेलमा पाकिस्तानसँग 3-0 सोझो सेटमा पराजित भएको थियो। अब नेपालले आफ्नो अन्तिम खेलमा भोलि उज्बेकिस्तानसँग खेल्नेछ। छवटा टोली सहभागी प्रतियोगिताका शीर्ष चार टोलीले सेमी फाइनलमा स्थान बनाउनेछन्। काबा पुरूष भलिबल च्याम्पियनशीपको फाइनल खेल आउँदो बुधबार
5: नेपालको पुरूष भलिबल फ्रेन्चाइज लीग नेपाल भलिबल लीग एनभीएलको अक्सन काठमाडौँको एक होटलमा चलिरहेको छ। अक्सनमा रहेका 129 मध्ये 54 खेलाड़ीलाई 6 टोलीले अनुबन्ध गर्नेछन्। अक्सनको ए श्रेणीमा 56 र बी श्रेणीमा 63 खेलाड़ी छन्। टोलीहरूले ए श्रेणीबाट 4 र बी श्रेणीबाट 3 खेलाड़ी अनुबन्ध गर्नुपर्नेछ। यसअघि सबै टोलीले मार्के खेलाड़ी अनुबन्ध गरिसकेका छन्। एनभीएलमा हरेक टोलीमा 12 खेलाड़ी रहनेछन्। हरेक खेलाड़ीले 3 विदेशी खेलाड़ी अनुबन्धन गर्न सक्नेछन् भने ट्यालेन्ट हन्टबाट एक खेलाड़ी पर्नेछ। एनभीएलको पहिलो संस्करण आउँदो भदौ 12-21 गतेसम्म काठमाडौँको त्रिपुरेश्वरमा रहेको कवर्ड हलमा हुने तालिका छ। प्रतियोगितामा सगरमाथा स्पायर्स, मधेश वारियर्स, काठमाडौँ रेड्स, अन्नपूर्ण स्पाइकर किङ्स, कर्णाली शिवराज र खप्तर फाल्कन्स सुदूरपश्चिम गरी 6 टोली सहभागी छन्।
6: र भारत फेरि आईसीसी टी20 वरियताको शीर्ष स्थानमा उक्लिएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले सार्वजनिक गरेको पछिल्लो वरियतामा इंग्ल्याण्डलाई पछि पार्दै भारत शीर्ष स्थानमा उक्लिएको हो। घरेलु टोली जिम्बावेसँगको 3 खेलको टी20 श्रृंखलामा 2-0 अग्रता लिएसँगै भारत शीर्ष स्थानमा फर्किएको हो। यो श्रृंखलाको अन्तिम खेल अहिले हरारेमा भइरहेको छ। यसअघि इंग्ल्याण्डले घरेलु मैदानमा 5 खेलको टी20 श्रृंखलामा भारतलाई 4-0 हराउँदै शीर्ष स्थानमा पुगेको थियो। टी20 वरियतामा अस्ट्रेलिया तेस्रो, न्यूजील्याण्ड चौथो र दक्षिण अफ्रिका 5 स्थानमा यथावत छ। यस्तै नेपाल 15 स्थानमा यथावत छ।
5: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
6: नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको उद्घाटन भोलि। तत्कालका लागि आकस्मिक र चरणबद्ध रूपमा सबै योग्य गाड़ीलाई अनुमति दिने।
5: त्रिभुवन विश्वविद्यालयको प्रश्नपत्र आउट गरेको आरोपमा 2 पक्राउ। घटनाबारे छानबिन र दोषीलाई कार्यवाहीको सिफारिशका लागि समिति गठन।
6: अबका केही दिन ठूलो पानी पर्ने सम्भावना कम। तराई मधेसमा चर्को गर्मी हुन सक्ने। मनसून कमजोर हुँदा किसान चिन्तामा। पानी पर्ने समय बाँकी नै रहेको मौसमविदको भनाई।
5: ग्रीसको माउन्ट ओलम्पस र जापानको प्राचीन राजधानी विश्व सम्पदा सूचीमा समावेश। भावी पुस्तालाई सुरक्षित रूपमा हस्तान्तरण गर्ने सम्बन्धित देशको प्रतिबद्धता।
6: र काबा भलिबल च्याम्पियनशीपमा नेपालको लगातार चौथो हार। नेपाल भलिबल लीगको अक्सन काठमाडौँमा चल्दै भारत फेरि आईसीसी टी20 वरियताको शीर्ष स्थानमा उक्लियो।
5: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी सम्झना महर्जन र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। यात्रा गर्दा मौसम र सड़कको अवस्था बारे जानकारी लिने गरौं। नमस्कार।

0: कान्छी गर्भनोनी काम सुरु भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: दिदी, तपाईँले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको।
2: यो ब्लाउज न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टरमा सिलाएको,
1: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट प्यान्ट नै त्यही सिलाए नि।
2: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
1: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
3: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर सुट स्पेशलिस्ट, वैशिष्ट नगरपालिका साथ त्रिवेणी टोल लमजुङ, SBI ब्याङ्कको ठिक अगाडि। प्रोप्राइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 9841692406 र 9816674372।
4: विवाह व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
3: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।
5: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर।
6: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
5: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा

0: नमस्कार। रेडियो मर्सेङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन www.radiomersengi.org मा साँझ 6:35 बजेको मर्सेङ्गी समाचारमा म लक्ष्मीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: लमजुङमा एक वर्षमा 3273 पशुमा कृत्रिम गर्भधान, जिल्लामा एक प्राइभेट क्लिनिक सहित 8 स्थानमा गर्भधान सेवा लिन सकिने, प्रभावित क्षेत्रको सड़क मरमत गर्न स्थानीयद्वारा अप्पर मर्स्याङ्गी एक जल विद्युत आयोजनाको ध्यान आकर्षण, लमजुङमा वन्यजन्तु पीड़ितका लागि 10,58,000 रूपियाँ राहत वितरण र अबका केही दिन अत्याधिक वर्षाको सम्भावना कम, गर्मी बढ़ेसँगै प्रशस्त पानी तथा झोलिलो खानेकुरा खान सुझाव। अब समाचार विस्तारमा। लमजुङमा एक वर्षको अवधिमा 3,000 बढ़ी पशुमा कृत्रिम गर्भधान भएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङका अनुसार गत आर्थिक वर्ष 2082-83 गाई भैंसी गरिए 3,273 पशुमा कृत्रिम गर्भधान गरिएको हो। जिल्ला स्थित पशु सेवा कार्यालय र जिल्लाका विभिन्न स्थानीय तह तथा निजी पशु क्लिनिकहरूबाट पशुमा कृत्रिम गर्भधान सेवा प्रदान भएको हो। कार्यालयका अनुसार एक वर्षको अवधिमा 1,826 भैंसी र 1,447 गाईमा कृत्रिम गर्भधान भएको छ। जिल्ला स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट 35 गाई र 48 भैंसी गरी कुल 83 पशुमा कृत्रिम गर्भधान सेवा प्रदान गरिएको छ भने स्थानीय तथा प्राइभेट क्लिनिकहरूबाट 1,412 गाई र 1,778 भैंसी गरी 3,190 पशुमा कृत्रिम गर्भधान भएको छ। लमजुङमा पछिल्ला वर्षहरूमा पशुमा कृत्रिम गर्भधानतर्फ कृषकहरू आकर्षित भएको छन्। गतका वर्षमा भन्दा गत वर्ष सबैभन्दा धेरै किसानले पशुहरूमा कृत्रिम गर्भधान सेवा लिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङका प्रमुख पशु चिकित्सक डाक्टर सुनिल न्यौपानेले बताउनुभयो। वहाँका अनुसार लमजुङमा एक प्राइभेट क्लिनिक, 6 स्थानीय तहको पशु सेवा शाखा र जिल्ला स्थित पशु सेवा कार्यालय मार्फत कृत्रिम गर्भधान सेवा उपलब्ध गराउँदै आएको छ। जिल्लामा उक्त सेवा प्रवाहको लागि 23 तालिम प्राप्त प्राविधिक रहेको छ। जिल्लामा आर्थिक वर्ष 2069-70 पशुमा कृत्रिम गर्भधान सेवा शुरू भएको हो। विगतका केही वर्षमा भैंसीमा भन्दा बढ़ी मात्रामा गाईमा कृत्रिम गर्भधान गराउने किसानको संख्या धेरै रहेको थियो भने गत वर्षमा कृत्रिम गर्भधान भएका पशुहरूमध्ये भैंसीको संख्या धेरै रहेको छ। आफूले चाहे अनुसारको उन्नत जातको पशुको उत्पादन हुने, छिटो सजिलो र दूधको उत्पादनमा वृद्धि हुने र जन्मिएका पाड़ा पाडी वा बाछा बाछी पनि उन्नत जात हुने हुँदा पशुको कृत्रिम गर्भधान गर्नेको संख्या वृद्धि भएको पशु चिकित्सक डाक्टर न्यौपानेले बताउनुभयो। कृत्रिम गर्भधानबाट जन्मिएका पाड़ावासी एक वर्षसम्म हुर्किएमा त्यस्ता किसानलाई कार्यालयले प्रोत्साहन रकम समेत दिने गरेको छ। यस कार्यक्रमले पनि पशुमा कृत्रिम गर्भधानतर्फ पशुपालक किसानहरू आकर्षित बनेको कार्यालयले जनाएको छ। उत्तरी लमजुङको मर्सेङ्गी गाउँपालिका स्थित तागरिङ, घेरमुङ र बाहुनडाँडाका युवाहरूले अप्पर मर्सेङ्गी एक जलविद्युत आयोजनाको कार्यक्षेत्रभित्र पर्ने सड़कको तत्काल मरमत गर्न माग गर्दै आयोजनाको ध्यान आकर्षण गराएका छन्। स्थानीय युवाहरूले अप्पर मर्सेङ्गी एक जलविद्युत आयोजना सरकार तथा समन्वय समितिका अध्यक्ष मार्फत आयोजना व्यवस्थापनलाई ज्ञापन पत्र बुझाउँदै बेसी शहर चामे सड़क अन्तर्गत आयोजनाको प्रभाव क्षेत्रमा सड़क जीर्ण बन्दै गएको बताएका छन्। ज्ञापन पत्रमा सड़कको दयनीय अवस्थाका कारण स्थानीय बासिन्दा तथा यात्रुले दैनिक आवागमनमा शास्ति बेहोर्नु परेको, वर्षायाममा सड़क थप बिग्रिएर दुर्घटनाको जोखिम समेत बढ़ेको उल्लेख गरिएको छ। युवाहरूले आयोजनाको कार्यक्षेत्रभित्र पर्ने प्रभावित सड़कको तत्काल मरमत गरी सुरक्षित र सहज आवागमनको व्यवस्था मिलाउन माग गरेका छन्। सड़क मरमतमा ढिलाइ हुँदा स्थानीय जनजीवन तथा यातायात सेवा थप प्रभावित हुने भएकोले आवश्यक पहल गरी शीघ्र मरमत कार्य अघि बढ़ाइने आग्रह गरेका छन्। ज्ञापन पत्रमा तागरिङ, घेरमू र बाहुनडाँडाका स्थानीय युवाहरूको हस्ताक्षर रहेको छ।

0: लमजुङमा आर्थिक वर्ष 2082-83 वन्यजन्तु पीड़ितका लागि 10,58,000 रूपियाँ राहत वितरण भएको छ। डिभिजन वन कार्यालय लमजुङले जिल्लाका विभिन्न स्थानमा भएका वन्यजन्तुको आक्रमणबाट मानव तथा पशुधन क्षति भएकाहरूलाई कानूनी व्यवस्था अनुसार राहत सिफारिश गरेको हो। गत आर्थिक वर्षमा जिल्लामा 2 मानिस र 151 पशुमा वन्यजन्तुले आक्रमण गरेर क्षति पुर्याएको डिभिजन वन कार्यालयको तथ्याङ्क छ। वन्यजन्तुको आक्रमणबाट घरपालुवा क्षति पुगेपछि प्रक्रिया पुर्याएर राहतका लागि आएकाहरूलाई कुल 10,58,805 रूपियाँ राहत रकम वितरण गरेको कार्यालय प्रमुख दीपक प्रसाद पण्डितले बताउनुभयो। गत आर्थिक वर्षमा भालुको आक्रमणबाट घाइते भएका 2 कार्यालयले राहत रकम उपलब्ध गराएको छ। सोबाहेक कार्यालयबाट 5,08,000 रूपियाँ राहत अझै वितरणको क्रममा रहेको कार्यालयले जनाएको छ। डिभिजन वन कार्यालयले वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका 2069 दफा 6 क्षतिको प्रकृति हेरी राहत समिति मार्फत सिफारिश गर्ने प्रावधान छ। कानून बमोजिम डिभिजन वन कार्यालयले वन्यजन्तु पीड़ितहरूको राहतका लागि सम्बन्धित निकायमा सिफारिश गर्ने र सोही सिफारिशको आधारमा पाएक पर्ने संरक्षण क्षेत्र मार्फत राहत उपलब्ध गराउने प्रावधान छ। सरकारले वन्यजन्तुबाट हुने क्षतिको निम्ति राहत प्रदान गर्न आधारहरू सहित निर्देशिका तयार गरेको छ। निर्देशिकामा मानवीय क्षति, पशुधनको क्षति, भण्डारण गरेको अन्नको क्षति, घरगोठको क्षति, खाद्यान्न बालीको क्षति र हिमाली क्षेत्र सम्बन्ध विशेष व्यवस्था जस्ता आधार रहेका छन्। अबको केही दिन अत्याधिक वर्षाको सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। अहिले कोशी, बागमती र गण्डकी प्रदेशका 1-2 ठाउँदेखि ठाउँ बाहेक अन्यत्र वर्षा भएको छैन। मनसून न्यूनचापीय रेखा औषध स्थान आसपासमा रहेको र नेपालमा मनसून थप सक्रिय नरहेकोले देशका धेरै ठाउँमा सामान्यदेखि आंशिक बादल लागे पनि वर्षा नभएको हो। विभागका अनुसार अबका 3 सीमित ठाउँमा ठूलो पानी परे पनि धेरै ठाउँमा र लामो समय ठूलो पानी पर्ने सम्भावना कम रहेको छ। आज राति बागमती र गण्डकी प्रदेशको पहाड़ी र हिमाली क्षेत्रका 1-2 ठाउँमा मुसलधारे वर्षा हुन सक्छ। यस्तै कोशी, मधेस र लुम्बिनी प्रदेशका केही ठाउँहरू तथा कर्णाली र सुदूरपश्चिमका थोरै ठाउँमा माध्यम खालको वर्षा हुने देखिएको छ। पानी कम परेसँगै यो हप्ता चर्को गर्मीले सताउने सम्भावना अत्याधिक रहेको छ। आजदेखि देशका धेरै ठाउँमा चर्को गर्मी शुरू भइसकेको छ। अब यो क्रम 5-6 दिनसम्म चल्ने मौसमविदको अनुमान छ। पहाड़ी क्षेत्रमा बेलुकी पाखा केही वर्षा हुन सक्ने भएकोले केही राहत मिले पनि तराई मधेसमा लगातार गर्मी हुन सक्छ। 35-40 डिग्री सेल्सियस तापक्रम भए पनि बाफिलो हावाका कारण 45 डिग्रीसम्मको तातो महसुस हुन सक्नेछ। लमजुङमा आज बिहानदेखि घाम लागे पनि आज साँझ केही स्थानमा सामान्य वर्षा भइरहेको छ। गर्मी बढ़ेकाले विज्ञहरूले प्रशस्त पानी तथा झोलिलो खानेकुरा खान, घाममा ननिस्कन र सुरक्षित ठाउँमा बस्न सुझाव दिएका छन्। तपाईंले सुन्दै हुनुहुन्छ भर्सङ्गी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
1: आमा, म पढ्छु नि है।
2: अर्डर के हर्छेस?
1: म बे गर्छु।
3: अन्नपूर्ण चलचित्र मन्दिर बेसी शहरमा यही साउन 1 शुक्रबारदेखि भव्य प्रदर्शन भइरहेको छ। नेपाली कथानक चलचित्र गौथली
4: माया गर्छु भन्नेलाई के भन्छ अंग्रेजीमा?
1: बनाना। I love you.
5: ए गौथली।
3: समय मध्याह्न 12 बजे, दिउँसो 3 बजे र साँझ 6 बजे।

0: कलाकारहरू अरूण छेत्री, सिमरन खड्का, मदन कृष्ण श्रेष्ठ, प्रकाश घिमिरे लगायतका कलाकारको प्रस्तुति हेर्न नभुल्नुहोला।
1: मेरो छोरालाई बाख्रा नलाएर तपाईँ स्कुल जाने, तपाईँ स्कुल नजा भने हैन, तपाईँ सोनी म
2: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर सम्पर्क 97497938798।
3: जुन बेलामा मेरो लागि लड्नु पर्ने थियो त्यो बेलामा त लड्नु भएन, अब लड्यो के गर्नुहुन्छ?

0: जिल्ला प्रहरी कार्यालय लमसुङको अनुरोध।
1: मनसुन सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी, पहिरो, डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्ने सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
0: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
1: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
0: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
1: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
0: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौं, अरूलाई पनि सुरक्षित राखौं।
1: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्गी 95 MHz।
0: बेसीसहर सामी सड़क खण्ड स्तरोन्नति आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयारी सम्बन्धी सार्वजनिक सुनवाई हुने सूचना।
2: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय, सड़क विभाग, भू वातावरण तथा सामाजिक शाखाको आयोजनामा डुम्रे बेसर चामे सड़क अन्तर्गत बेसर चामे सड़क खण्डको स्तरोन्नति आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयारी सम्बन्धी सार्वजनिक सुनवाई कार्यक्रम हुने भएको हुँदा यसै सूचना मार्फत सबैमा अनुरोध गरिन्छ।
0: सार्वजनिक सुनवाई हुने मिति, स्थान र समय साउन 14 गते बिहान 10 बजे चामे गाउँपालिकाको कार्यालय चामे मनाङ, सोही दिन दिउँसो 3 बजे नासौं गाउँपालिकाको कार्यालय धारापानी मनाङ, साउन 15 गते बिहान 11 बजे मर्स्याङ्गी गाउँपालिका 4 रामबजार सामुदायिक भवन, सोही दिन दिउँसो 3 बजे भेसेसहर नगरपालिका 7 मनाङ्गे चौतारा लमजुङ।
2: साथै उक्त आयोजनासँग सम्बन्धित स्थानीयवासी, जनप्रतिनिधि, सरकारवाला, संघ संस्था तथा इच्छुक सबैलाई कार्यक्रममा उपस्थिति भई आफ्ना राय, सुझाव तथा प्रतिक्रिया दिन सड़क विभागको अनुरोध।
0: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय, सड़क विभाग, भू वातावरण तथा सामाजिक शाखा, चाकुपाच, ललितपुर।
3: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। साउन 15 गते भित्र डिम्याट खाताको वार्षिक शुल्क नबुझाएमा डिम्याट खाता रोक्क हुने भएको छ। सीडीएस एण्ड क्लियरिङले सार्वजनिक सूचना जारी गर्दै 15 गते भित्र वार्षिक शुल्क नबुझाएका डिम्याट खाता 16 गतेदेखि रोक्क राख्ने व्यवस्था गरिएको स्पष्ट पारेको छ। डिम्याट खाता रोक्क भएमा शेयर कारोबार गर्न पाइँदैन। हरेक वर्षको असार मसान्तभित्र बुझाइ सक्नुपर्ने यस्तो वार्षिक शुल्क यसपटक साउनको मध्यसम्म थप गरिएको हो। हरेक वर्ष डिम्याट खाता हुनेले 100 रूपियाँ शुल्क बुझाउनु पर्दछ। हाल डिम्याट खाताको संख्या 80,09,623 पुगेको छ। साथै हरेक वर्ष मेरो शेयरका लागि 50 रूपियाँ शुल्क बुझाउनु पर्दछ। सो रकम पनि बुझाउन सीडीएसले आग्रह गरेको छ। सीडीएसका अनुसार हाल मेरो शेयरमा सक्रिय खाता संख्या 51,48,894 रहेको छ। अनलाइन प्रणालीबाटै आईपीओ तथा एफपीओ हकप्रद शेयर भर्नका लागि मेरो शेयर प्रयोग गर्ने हुने गर्छ। साथै दोस्रो बजारमा बिक्री भएको शेयर हस्तान्तरण पनि यसैबाट हुने गर्दछ। गत आर्थिक वर्ष 2082-83 नेपालले अहिलेसम्मकै सबैभन्दा धेरै अलैंची निर्यात गरेको छ। भन्सार कार्यालय काँकडभेट्टका अनुसार गत आर्थिक वर्षमा 12,63 अर्ब रूपियाँ बराबरको 63,85,870 किलो अलैंची निर्यात भएको छ। यो निर्यात अघिल्लो आर्थिक वर्षको तुलनामा 4,96 अर्ब रूपियाँ बढ़ी हो। आर्थिक वर्ष 2081/82 42,94,550 किलो अलैंची निर्यात भएको थियो। झापाको काँकड़ भित्ता हुँदै बाहिरिने अलैंची मूल्य र परिणामका हिसाबले अहिलेसम्मकै उच्च रहेको अलैंची व्यवसाय महासंघका अध्यक्ष दीपक नेपालले जानकारी दिनुभयो। सीजनको शुरूआतदेखि नै एकै किसिमको मूल्य दर रहेकोले पनि गत आर्थिक वर्षमा 90% आमदानी प्रत्यक्ष किसानको हातमा पुगेको उहाँले बताउनुभयो। जमीनको उचाइका आधारमा किसानले भरलाङ, रामशाही, गोलसारी, चिबे, नयाँ, जिर्मले लगायतका जातका अलैंची लगाउने गरेका छन्। अलैंचीबाट राम्रो आमदानी हुन थालेपछि किसानले अलैंची खेती पनि विस्तार गरिरहेका छन्। देशका 54 जिल्लामा अलैंची खेती हुँदै आएको छ। अलैंची विकास केन्द्रका अनुसार देशभर 14,383.5 हेक्टर जमीनमा अलैंची खेती गरिन्छ। विशेष गरी इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुङ, शंखुवासभा, भोजपुर, धनकुटा लगायतका कोशीका पहाड़ी जिल्लामा अलैंची सबैभन्दा बढ़ी उत्पादन गरेको केन्द्रले जनाएको छ। मसलाको रूपमा प्रयोग गरिने अलैंची मुख्यत भारत निर्यात हुने गर्छ। स्वास्थ्यका हिसाबले पनि अलैंची प्रयोग उत्तम मानिन्छ। अस्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि आवेदन दिने नेपाली विद्यार्थीको भिसा स्वीकृति हुने दर अहिलेसम्मकै उच्च भएको छ। सरकारी तथ्याङ्क अनुसार नेपालबाट यहाँका शैक्षिक संस्थामा आवेदन दिएका मध्ये करिब 64% विद्यार्थीको भिसा आवेदन अस्वीकृत भएको हो। पछिल्लो समयमा अस्ट्रेलियन सरकारले उच्च शिक्षा अध्ययनमा आउने विद्यार्थीको छनौट प्रक्रियामा अझ कड़ाई गरेपछि भिसा अस्वीकृत हुने क्रम अत्याधिक वृद्धि भएको हो। अस्ट्रेलियाले विद्यार्थीको राम्रो छनौटका लागि देशलाई अलग अलग वर्गीकरण गरी भिसा आवेदन दिने गरेको छ। इभिडेन्स लेभलका आधारमा गरिने छनौट प्रक्रियामा नेपाल पछिल्लो समय सबैभन्दा तल्लो लेभल 3 रहेको यस क्षेत्रमा काम गरिरहेको भनाइ छ। यसअघि नेपाल दोस्रो नम्बरमा थियो। यही महिना अघि गरिएको पुनरावलोकनबाट तेस्रो नम्बरमा झरेको हो। मसँगै समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
4: मुख्य समाचारका प्रायोजक
5: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
3: लमजुङमा एक वर्षमा 3,273 पशुमा कृत्रिम गर्भधान। जिल्लामा एक प्राइभेट क्लिनिक सहित 8 स्थानमा गर्भधान सेवा लिन सकिने। प्रभावित क्षेत्रको सड़क मरम्मत गर्न स्थानीयद्वारा अप्पर मर्स्याङदी एक जलविद्युत आयोजनाको ध्यान आकर्षण। लमजुङमा वन्यजन्तु पीड़ितका लागि 10,58,000 रूपियाँ राहत वितरण। र अबका केही दिन अत्याधिक वर्षाको सम्भावना कम। गर्मी बढ़ेसँगै प्रशस्त पानी तथा झोलिलो खानेकुरा खान सुझाव। ताजा 6:35 बजेको मर्सङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र दिपेशलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी विदा हुन्छु। रेडियो मर्सङ्गी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: मङ्गलम भगवान विष्णु मङ्गलम गरुण ध्वज मङ्गलम पुनरी काश्य मङ्गला एतनु हरि। ल अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओ अस्मि, हेर्न दुलैले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मङ्गलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोपराइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: के तपाईँले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
8: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
7: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
8: नेपालको मुलुकी अपराध संहिता एन 2084 अनुसार
7: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
8: यस्तो विवाह स्वत बदर हुन्छ।
7: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
8: तर कानून भन्दा पनि ठूलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
7: बाल विवाहका गम्भीर असरहरू,
8: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
7: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
8: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
7: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ।
8: बाल विवाह आत्महत्या, बहु विवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
7: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
8: के हाम्रो पहिचान यही नै हो त?
7: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
8: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौ। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
7: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौ।
9: बाल विवाह नगराउ, बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गराउ।
7: ग्रामीण सामुदायिक विकास केन्द्र आरसीडीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।

0: पिलाइदिने।
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जुङ, फोन नम्बर 0665-21083,
5: सम्पर्क मोबाइल नम्बर 98-5-60-13-375,
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: एक्सट्रिम इनर्जी ड्रिंक, टाइम चेक, अहिले ठीक 7 बजेको छ।
7: Extreme energy drink. Taste the difference. Feel the energy.

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: सामाजिक सञ्जाल जी छ्यानले जाँची मरी बुझी मरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजी पिमिलो खन यामो बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना URL चेक लना आक्षेप घटना तल आपिबै लागि समय समय आफै न पासपोर्ट फेरदिल परे म नुए तोए तारी शङ्ख लैदी विषा ब्याङ्गरी यही मरी तुरन्त खबर लना
4: सतर्क तन ठगे तब त क्या जोगिना
5: सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
6: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँभरिलाई।

0: Mia? Extreme energy drink.
1: Oh, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
5: अब धेरै जनाले खोज्ने गरेको त बेसीसर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
6: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टील का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
4: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसर नगरपालिका साथ युनिभर्सल चोक लम्सुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
7: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
8: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
9: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
8: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
9: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
8: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
9: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
10: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
11: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
12: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
11: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिङ्गेखोला पुलचोक लम्जुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856042057 र 9840067787।
13: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौ फूल बिरुवा, बनाऊ हराभरा।
14: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
13: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
14: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
13: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
14: विस्तृत जानकारीको लागि रोज नर्सरी, बेसीसार नगरपालिका 2 पोहरा बेसी, लमजुङ। सम्पर्क 9856042044।

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुशी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्सुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
4: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: California.
1: Extreme energy drink.
2: केयर फार्मेसीमा अब विशेषज्ञ सेवा।
3: तपाईको सेवामा समर्पित केयर फार्मेसी बेसीसर साथ पुरानो बैंक चोकमा अबदेखि दैनिक रूपमा बिहान 7 बजेदेखि 9 बजेसम्म र साँझ 4 बजेदेखि 7 बजेसम्म विशेषज्ञ सेवा सञ्चालन हुने जानकारी गराउँदछौ।
2: दैनिक सञ्चालन हुने विशेषज्ञ सेवाहरू महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल,
3: कान्ति बाल अस्पतालका बाल रोग विशेषज्ञ डाक्टर भक्त बहादुर गुरुङ,
2: हात जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर सुदर्शन आचार्य,
3: साथै प्रत्येक महिनाको दोस्रो शनिबार छाला यौन तथा कपाल रोग विशेषज्ञ डाक्टर रन्जु पोखरेल र चौथो शनिबार गंगालाल अस्पताल बाँसबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर सुशान्त खरेलद्वारा स्वास्थ्य परीक्षण गरिनेछ।
2: विस्तृत जानकारीको लागि
3: केयर फार्मेसी बेसीसर साथ पुरानो ब्याङ्क चोक सम्पर्क फोन 0665906383, मोबाइल 9849068924 र 9845086780।
4: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
5: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
4: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
5: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
4: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209 0665370 वा 590370 जानकारी गराउनुहोस्।
5: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
6: ओहो भाउजू नमस्कार, स्कुल बस कुर्नु भएको? अनि यति सानो बच्चालाई यति गरुङको किताबको भारी बोकाएर आफू चाहिँ छाता ओढेर बस्नु भएको छ त?
7: के गर्नु, बानी पार्नु पर्छ नि नानी।
6: के म बानी पार्नु हुन्छ हो भाउजू? बिचरा यति सानो बाबु बिहान 8 बजे कति खुवाएर पठाउनुहुन्छ, अनि स्कुलमा खाजाको रूपमा घरमा तयार पारेको खाजा पठाउनुहुन्न, पसलका चाउचाउ बिस्कुट जस्तो पत्रु खाना र जङ्क फुड मात्र खुवाउनुहुन्छ। फेरि बेलुकी 6 बजे बसबाट आइपुग्छ, अनि उसैले होमवर्ककै चटारो। यो त बालबालिकाको लागि शारीरिक तथा मानसिक यातना जस्तै भयो नि, होइन र?
7: के गर्नु त नानी, नजिकै स्कुल भर्ना गर्न सकिन्न, खाजा पकाउनै भ्याइँदैन।
6: आफ्नो बच्चाको स्वास्थ्यको लागि समय निकाल्नु पर्यो नि भाउजू। बच्चाको शारीरिक तथा मानसिक वृद्धि विकास र राम्रो पढाई हुनको लागि पोषणयुक्त खानाको आवश्यकता पर्छ। पोषणयुक्त खाना खान नपाउँदा, उमेर भन्दा बढी तौल भएको किताबी भारी बोकाउँदा, बढी होमवर्क गर्नुपर्दा बच्चाको शारीरिक एवं मानसिक विकासमा नकारात्मक असर पुर्याउँछ।
7: ए त्यसो पो हो नानी, ल अर्को वर्षदेखि चाहिँ नजिकको स्कुलमा जसरी नि पठाउँछौ अनि घरमा बनाएको खाना र खाजा खुवाउँछौ। ल है नानी, स्कुल बस आयो, धन्यवाद है नानी।
8: बाल बालिकाको खाना तथा खाजाको रूपमा पत्रु अर्थात् जङ्क फुडको प्रयोग नगरौ। बाल बालिकाको शरीर तथा मानसिक विकासमा सहयोग गरी स्मार्ट बनौ। सार्वजनिक हितको लागि प्रदेश जनस्वास्थ्य कार्यालय बेसी सहर लमजुङ।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल संसद भवन वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएर आएको सर्वोत्तम सिमेन्ट

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। एमबीएसको प्रश्नपत्र बाहिरिएको प्रकरणमा दुईजना पक्राउ, सात दिनभित्र छानबिन समितिले प्रतिवेदन बुझाउने। अध्ययन विदा दुरूपयोग गर्ने 41 प्राध्यापकबाट करिब 10.5 करोड़ रकम असुली।
1: के आउन बाँकी छ त्यो हिसाबले गर्दाखेरि अब यो अध्ययन विदाको सिलसिलामा अलिकति दुरूपयोग भयो भन्ने तरिकाले हामीले यो छानबिन गरे हौ।
0: रोल्पामा पहिरोमा पुरिएका दुईजनाको शव फेला। बाढ़ी पहिरोको गलत सूचना रोक्न टिकटकको नयाँ सर्च गाइड नेपालमा शुरू। अबको तीन दिन अधिकांश क्षेत्रमा भारी वर्षाको सम्भावना कम। भोलि नागढुङ्गा सिस्नेक सुरुङ मार्ग उद्घाटन हुँदै
2: सोमबार उद्घाटन हुन्छ। त्यसको लगत्तै हामीले एम्बुलेन्सहरू अनि फायर फाइटिङ अनि सुरक्षा निकायका गाडीहरू जुन एकदम क्विक गर्नुपर्छ त्यसलाई हामी पर्सिबाट खुला गरिदिन्छौ।
0: लुम्बिनीमा कांग्रेस सरकारबाट बाहिरिने, पाँच मन्त्रीको सामूहिक राजीनामा। मधेसमा तीन दलीय गठबन्धन कायमै रहने मुख्यमन्त्री यादवको दावी। एक वर्षमै यूरोपका 35 देशमा करिब 90,000 नेपाली श्रमिक। रोमानियामा नेपालीको आकर्षण बढ्दो।
3: लाइफ चाहिँ त्यहाँ सजिलो हुनसक्छ भन्ने एउटा हुनसक्छ भने अर्को चाहिँ सोसाइटीको जुन प्रभाव हुन्छ नि युरोपको रोजगारी चाहिँ राम्रो भन्ने किसिमको त्यो प्रभावमा परेर पनि गएको जस्तो देखिन्छ।
0: र काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल लगातार पराजित। फाइनल खेल पर्सी हुने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: परीक्षा शुरू भएको पाँच मिनटमै प्रश्न पत्र बाहिरिनु शिक्षा प्रणालीका लागि अत्यन्तै चिन्ताजनक विषय हो। यसले इमानदारीपूर्वक अध्ययन गर्ने विद्यार्थीमाथि अन्याय गर्छ भने परीक्षाको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाउँछ। सम्बन्धित निकायले सुरक्षा व्यवस्था कड़ा बनाउँदै दोषीलाई कड़ा कार्यवाही गर्नुपर्छ। निष्पक्ष र विश्वसनीय परीक्षा प्रणाली निर्माण गर्नु आजको प्रमुख आवश्यकता हो। अब खबर सन्तोष गन्धर्वबाट।
5: त्रिभुवन विश्वविद्यालयले एमबीए पहिलो सत्रको परीक्षाको प्रश्नपत्र बाहिरिएको घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ। व्यवस्थापन संकायको डीन कार्यालय अन्तर्गतको परीक्षा संचालन समितिले घटनाको सत्य तथ्य पत्ता लगाउन समिति बनाएको हो। विश्वविद्यालयले प्राध्यापक डाक्टर अच्युत ग्यावलीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिमा सह प्राध्यापक डाक्टर पुष्कर रैखाल र सह प्राध्यापक डाक्टर महेश राज ओझा सदस्य रहनु भएको छ। परीक्षाकै क्रममा सामाजिक सञ्जालमा प्रश्नपत्र सार्वजनिक भएपछि परीक्षाको निष्पक्षता र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठेको छ। यस घटनालाई गम्भीर रूपमा लिँदै आवश्यक छानबिन शुरू गरिएको विश्वविद्यालय प्रशासनले जनाएको छ। यसैबीच प्रश्नपत्र सार्वजनिक सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। शिक्षा मन्त्री सस्मित पोखरेलको निर्देशनपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो आईबीले सुलभ सर भनेर चिनिने व्यक्ति सहित दुईजनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरेको हो। घटनापछि शिक्षा मन्त्री पोखरेलले प्रहरी महानिरीक्षक दानबहादुर कार्की र त्रिवीका पदाधिकारीसँग छलफल गरी दोषीमाथि तत्काल कार्यवाही गर्न निर्देशन समेत दिनुभएको छ। अध्ययन विदा लिएर लामो समयसम्म सेवामा नफर्किएका त्रिभुवन विश्वविद्यालय त्रिवीका 41 जना प्राध्यापकबाट करिब 10.5 करोड़ असुली भएको छ। त्रिवीका अनुसार उक्त रकम विश्वविद्यालयको पेन्सन कोषमा जम्मा गरिएको छ। अध्ययन विदा दुरूपयोग गरेका 191 प्राध्यापक मध्ये हालसम्म 41 जनाले रकम फिर्ता गरेका छन् भने 62 जनाले रकम तिर्न निवेदन दिएका छन्। तीमध्ये 54 जनालाई विश्वविद्यालयले औपचारिक पत्र पठाइसकेको छ। सरकारले अध्ययन विदा दिएर सेवामा नफर्किएका प्राध्यापकबाट कबुलितमा अनुसार रकम असुल गर्न निर्देशन दिएपछि असुली प्रक्रिया तीव्र बनाइएको छानबिन समितिका संयोजक डाक्टर जीवन काफ्रेले सीआईएनसँग बताउनुभयो।
1: त्रिभुवन विश्वविद्यालयले खोजबिनद्वारा अब चाहिँ हाम्रो त्रिभुवन युनिभर्सिटीमा अध्ययन विदा लिनुभएको नफर्किनु भएको शिक्षकहरूको हामीले अध्ययन गरेका थियौँ। त्यो अध्ययनबाट हामीले एउटा कुरा डिस्टर्ब नम्बरहरू निकालेपछि अहिले हामीले त्रिभुवन युनिभर्सिटीले हामीले चाहिँ उहाँहरूलाई आफ्नो जुन लिनुभएको विषय छ त्यो चाहिँ फिर्ता गर्नको लागि अनुरोध गरेर हामीले बेला बेलामा

0: दुरूपयोगबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको थियो। समितिको प्रतिवेदन अनुसार 398 जना प्राध्यापकले अध्ययन विधा दुरूपयोग गरेको पाइएको छ। विश्वविद्यालयले पटक पटक ताकेता गर्दा पनि रकम नतिर्ने प्राध्यापकको नाम सार्वजनिक गर्ने तयारी गरेको छ। त्रिविका अनुसार प्रत्येक प्राध्यापकले कम्तीमा 10 लाखदेखि बढ़ीमा 50 लाख रूपियाँसम्म फिर्ता गर्नुपर्ने देखिएको छ। वैदेशिक रोजगारीका लागि नेपालीको आकर्षक युरोपतर्फ तीव्र रूपमा बढ़ेको छ। वैदेशिक रोजगार विभागको पछिल्लो एक वर्षको तथ्याङ्क अनुसार युरोपका 35 देशमा 89,684 जना नेपाली अन्तिम श्रम स्वीकृति लिएर गएका छन्। युरोपमा सबैभन्दा धेरै नेपाली रोमानिया पुगेका छन्। त्यहाँ एक वर्षमा 33,920 जना पुगेको विभागले जनाएको छ। त्यसपछि साइप्रस 11,69, क्रोएसिया 7,662, टर्की 6,370, माल्टा 6,110 र पोर्चुगल 3,800 जना पुगेका छन्। खाड़ी मुलुकसँगै युरोपमा रोजगारीका अवसर बढ़दै जाँदा नेपाली श्रमिकको रोजाई पनि विस्तारै बढ़दै गएको विभागका महानिर्देशक मीरा आचार्यले सीआईएनलाई बताउनुभयो।
1: 3% जति लास्ट इयरको भन्दा बढ़ेको जस्तो देखिन्छ। अब कतिपय अवस्थामा चाहिँ जस्तै जीसीसी कन्ट्री या मलेसिया या लगायतका कन्ट्रीहरूमा गइसकेको जो नागरिक हुनुहुन्छ उहाँहरूले पनि चाहिँ त्योभन्दा बाहिरको कन्ट्रीहरू युरोपको बोर्डर भयो युरोप भयो त्यस्तो कन्ट्रीहरूमा जाने इच्छा देखाएको जस्तो देखिन्छ। त्यसले गर्दा पनि संख्या वृद्धि भएको छ। अब यो संख्या वृद्धि हुनुमा चाहिँ मानिसहरूले के लाग्न सक्छ भने ती कन्ट्रीहरू जो डेभलप छन् त्यहाँ बढीभन्दा बढी रोजगारीको अवसर हुनसक्छ, लाइफ चाहिँ त्यहाँ सजिलो हुनसक्छ भन्ने एउटा हुनसक्छ भने अर्को चाहिँ सोसाइटीको जुन प्रभाव हुन्छ नि युरोपको रोजगारी चाहिँ राम्रो भन्ने किसिमको त्यो प्रभावमा परेर पनि गएको जस्तो देखिन्छ।
0: लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका 5 जना मन्त्रीले आज सामूहिक राजीनामा बुझाएका छन्। मन्त्रीहरूले आज संसदीय दलका नेता दिल्ली बहादुर चौधरी समक्ष सामूहिक राजीनामा बुझाएका हुन्। नेकपा एमाले र नेकपा बीच नयाँ सत्ता समीकरणको सहमति बनेपछि कांग्रेस सरकारबाट बाहिरिने प्रक्रियामा अघि बढ़ेको हो। कांग्रेसबाट शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की, उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यूपानी, सामाजिक विकास मन्त्री जन्मजय तिमिलसिन्हा र वन तथा वातावरण मन्त्री देवकरण कलवारले राजीनामा दिनुभएको मन्त्री प्रचण्ड विक्रम न्यूपानीले सीआईएमसँग बताउनुभयो।
2: यस्तो छ, हामीले अहिले बदलिदो परिस्थितिलाई मध्यनजर गरेर दलको नेतालाई जिम्मा लगाएका छौ, होइन? दलको नेतालाई जिम्मा लगाएर हामीले उहाँलाई जिम्मा लगाएका छौ राजीनामाको सन्दर्भमा, होइन? हामीले मुख्यमन्त्रीलाई राजीनामा दिएका छैनौ, होइन? हामीले दलको नेतालाई जिम्मा लगाएका कारणले गर्दा बदली गर्छ कसरी अगाडि बढ्छ भन्ने कुरा हो, होइन? अहिले पनि कसैको गठबन्धनबाट स्पष्ट बहुमत नभएको कारणले र हामी एमाले र जुन किसिमको एमाले र नेकपाको जुन सहमति भएको छ त्यो सहमतिलाई कार्यान्वयन हुने कुरामा हामी बाधा हुने कुरा भएन। हामी राजीनामा अलरेडी हामी दलसँग बुझाएका छौं।
0: अब कांग्रेस संसदीय दलले मुख्यमन्त्री चेत नारायण आचार्य समक्ष औपचारिक रूपमा राजीनामा पत्र बुझाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी समेत गरेको छ। मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले भने प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा सम्मिलित तीन दलीय गठबन्धन कायमै रहने बताउनु भएको छ। सत्ता साझेदार दलबीच कुनै विवाद नरहेको र सरकारलाई तत्काल कुनै खतरा नरहेको समेत उहाँले बताउनुभयो। मधेसमा जसपा नेपाल बलियो प्रतिपक्षका रूपमा रहेकाले तीन दलीय गठबन्धन केन्द्रको नीति विपरीत नहुने पनि उहाँले स्पष्ट पार्नुभएको छ। अबको तीन दिन देशमा ठूलो पानी पर्ने सम्भावना कम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिन देशभर मनसून खासै सक्रिय हुने छैन। महाशाखाले आज भोलि र पर्सि अधिकांश स्थानमा सामान्यदेखि हल्का पानी परे पनि लगातार भारी वर्षाको सम्भावना नरहेको जनाइएको छ। सीआईएमसँग कुरा गर्दै मौसमविद रोजन लामिछानेले भन्नुभयो,
3: दिल्ली र कोलकाताको जुन आकाशको एरियालाई चाहिँ हामी सर्दर स्थान भनेर भन्छौँ त्यो आसपास नै रहेको र नेपालभन्दा अलिकति पर रहेको अवस्था रहेको छ। त्यसले गर्दाखेरि चाहिँ नेपालमा केही मात्रामा कम वर्षा हुने हो कि र वर्षा भए पनि केही ठाउँमा हुने हल्कादेखि मध्यम वर्षा हुने र थोरै ठाउँमा मात्र भारी वर्षा हुने सम्भावना छ। हेर्दाखेरि चाहिँ तराईको क्षेत्रहरूमा मध्य प्रदेश अझै स्पेसियल्ली चाहिँ मध्य प्रोभिन्समा चाहिँ अझै कम पानी पर्न सक्ने सम्भावना देखिन्छ।
0: काठमाडौँ र धादिङ जोड्ने नागढुङ्गा सिस्नी खोला सुरुङ मार्ग भोलि औपचारिक रूपमा उद्घाटन हुँदैछ। करिब 29 अर्ब रूपियाँ लागतमा निर्माण भएको 2.68 किलोमिटर लामो सुरुङ शिलान्यास भएको 7 वर्षपछि संचालनमा आउन लागेको हो। आयोजनाका

0: सुरुङको चरणमा आपतकालीन सवारी साधनलाई मात्रै सुरुङ प्रवेश गर्न दिइनेछ। त्यसपछि निजी र सार्वजनिक सवारीलाई पनि क्रमश संचालनको अनुमति दिइनेछ। पैदल यात्री, दुई पाङ्री र प्रज्वलित सील पदार्थ बोकेका सवारी भने सुरुङभित्र प्रवेश गर्न नपाउने नागढुङ्गा सुरुङ मार्ग परियोजनाका प्रमुख सौजन्य नेपालले बताउनुभयो।
1: सोमबार उद्घाटन हुन्छ, त्यसको लगत्तै हामीले एम्बुलेन्सहरू अनि फायर फाइटिङ अनि सुरक्षा निकायका गाडीहरू जुन एकदम क्विक गर्नुपर्छ त्यसलाई हामी पर्सिबाट खुला गरिदिन्छौँ। अनि यसको बिचमा हामीले यसलाई स्टेज वाइज खोल्नु पर्ने हुन्छ कि, एकैचोटि खोल्नु हुँदैन यसलाई। जस्तो हुनसक्छ हामीले पहिला चाहिँ एउटा मक ड्रिल अनिवार्य छ, हामीले एउटा रियल एउटा डिजास्टर क्रिएट गर्नुपर्छ त्यो, जस्तो आगो लागेको हुनसक्छ अनि हामीले कति छिटो उद्धार गर्न सकौँ त्यो सिस्टमले, त्यो एउटा मक ड्रिल गर्नुपर्छ। अनि त्यसपछि त्यो मक ड्रिल सम्पन्न भएपछि हामीले स्टेज वाइज गाडी छोड्छौँ। त्यसपछि हाम्रा त्यहाँका जेट फ्यानहरूलाई सिङ्क्रोनाइज गर्नुपर्छ। त्यसपछि हामी करिब करिब एक महिनाको पछि पूर्ण रूपबाट प्रमेश सञ्चालन गर्न तयारीमा छौँ।
0: साझा खबरमा अब खेल खबर। पाकिस्तानमा चलिरहेको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले लगातार चौथो हार बेहोरेको छ। आज भएको खेलमा नेपाल बंगलादेशसँग 3-2 सेटमा पराजित भयो। योसँगै नेपालको सेमी फाइनल पुग्ने सम्भावना निकै कमजोर बनेको छ। यसअघि नेपाल उद्घाटन खेलमा कजाकिस्तानसँग 3-2, दोस्रो खेलमा श्रीलंकासँग 3-2 र तेस्रो खेलमा पाकिस्तानसँग 3-0 सोझो सेटमा पराजित भएको थियो। अब नेपालले आफ्नो अन्तिम खेलमा भोलि उज्बेकिस्तानसँग खेल्नेछ। 6 टोली सहभागी प्रतियोगिताका शीर्ष 4 टोलीले सेमी फाइनलमा स्थान बनाउनेछन्। काबा पुरूष भलिबल च्याम्पियनशीपको फाइनल भने आउँदो बुधबार हुनेछ।
2: सन्तोष गन्धर्व, रौतहटका 5 स्थानीय तह अझै बजेट विहीन, विकास र सेवा प्रभावित।
3: होइन मुखियाजी, यसो अलिअलि यताउति भएर भएन,
4: ढिलो हुनेको कारण त हाकिम बदमाशी गर्यो, हाकिमले गर्दा त्यो नगरसभा भएन।
2: राजनैतिक असहमतिले रोकियो बजेट रिपोर्ट सँगै पानीमा भिजिरहने बच्चाको स्वास्थ्यमा देखिने स्वास्थ्य समस्या, संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
6: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
7: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
8: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक, वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। रोल्पाको सुनछहरी गाउँपालिका एक शेरममा पहिरोमा पुरिएर बेपत्ता भएका दुईजनाको शव आज फेला परेको छ। हिजो बाख्रा चराउन गएका 51 वर्षीय औषधी घरती मगर र 36 वर्षीय अमरा घरती मगरको पहिरोमा परि मृत्यु भएको प्रहरीले जनाएको छ। दुवैजनाको शव परीक्षणका लागि रोल्पा अस्पताल पठाइएको छ। घटनामा घाइते भएका 60 वर्षीय कुले घरती मगरको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। यसैबीच नेपालमा बर्खायाममा बाढ़ी पहिरोका बेला फैलिने गलत सूचना रोक्न टिकटकले नयाँ सर्च गाइड शुरू गरेको छ। अब गाड़ी वा विपद सम्बन्धी अब बाढ़ी वा विपद सम्बन्धी सामग्री खोज्दा टिकटकमा विशेष ब्यानर देखिनेछ जसले प्रयोगकर्तालाई नेपाल सरकारको राष्ट्रिय विपद सूचना पोर्टल टिकटक सेफ्टी सेन्टर र ट्रान्जिट इभेन्ट सपोर्ट गाइडमा सिधै पुर्याउनेछ। यस गाइडमा विपदबारे सही जानकारी, मानसिक स्वास्थ्य सम्बन्धी सहयोग र संवेदनशील सामग्री सुरक्षित रूपमा शेयर गर्ने र आवश्यक परे रिपोर्ट गर्ने तरिका बारे पनि जानकारी दिइएको छ। रौतहटका पाँच स्थानीय तहले चालू आर्थिक वर्ष 2083-84 को बजेट हालसम्म पनि ल्याउन सकेका छैनन्। बजेट ल्याउन नसक्दा विकास निर्माणका काम प्रभावित भएका छन् भने कर्मचारीको तलब, सेवा प्रवाह र राजस्व संकलन समेत प्रभावित हुन थालेको छ।
10: स्थानीय सरकार सञ्चालन ऐन 2074 अनुसार असार 10 गते भित्र बजेट पेश गरी असार मसान्त भित्र पारित गरिसक्नुपर्छ। तर रौतहटका गडुडा, कटहरिया, फतुवा, विजयपुर, मौलापुर नगरपालिका र यमुनामाई गाउँपालिकाले अहिलेसम्म पनि बजेट ल्याउन सकेका छैनन्। बजेट ल्याउन नसक्दा स्थानीय तहको नियमित सेवा प्रवाह समेत प्रभावित भएको छ। मौलापुर नगरपालिकाका प्रमुख रीना कुमारी शाह:
3: बजेट आइसक्यो, अब सबै भइसक्यो, भोलि पाइन भोलि बजेट आइहाल्छ। होइन मुखियाजी यसो अलिअलि यताउति भएर भएन, हजुर भोलि राखेको छ नगर त।
10: अधिकांश स्थानीय तहमा राजनीतिक सहमति जुट्न नसकेका कारण बजेट समयमा आउन नसकेको हो। गरूडा नगरपालिकाले भने प्रमुख प्रशासकीय अधिकृत सरुवा भएर गएपछि नगरसभा बोलाउन नसकेको जनाएको छ। नगर प्रमुख कन्थमणि प्रसाद कलवार:
4: अब नयाँ हाकिम आयो, 15 गतेको मिटिङ त्यही नगरसभाको सम्बन्धी कहिले हुन्छ त्यो मिटिङ पर्छ, त्यसै दिन अब निष्कासन हुन्छ। हाकिमले गर्दा ढिलो हुनेको कारण त हाकिम बदमाशी गर्यो, हाकिमले गर्दा त्यो नगरसभा भएन।
10: फतुवा विजयपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख अम्बिया खातुनले प्रमुख प्रशासकीय अधिकृत कमल दाहाल र लेखा अधिकृत नगरपालिकामा उपस्थित नभई चन्द्रनिगापुर र बारामा बसेर चेक काट्ने गरेको आरोप लगाउनुहुन्छ, जसले गर्दा नगरसभाबाट बजेट पारित नहुँदा शिक्षा, स्वास्थ्य तथा कर्मचारीको तलब वितरणको काम पनि रोकिएको छ। कार्यवाहक नगर प्रमुख अम्बिया खातुन: बजेट समयमा नआउने समस्या रौतहट लगायतका विशेषतः तराईका जिल्लामा नयाँ होइनन्। तर यो समस्या हरेक वर्ष दोहोरिरहनुको कारण खोजेर सावधानका लागि पहल गर्नुपर्ने र नगर प्रमुखले नै बैठक नबोलाएकाले फतुवा विजयपुर नगरपालिकाको नगरसभा हुन नसकेको सोही नगरपालिकाको वडा नम्बर 9 का वडाध्यक्ष राकेश यादव बताउनुहुन्छ।
11: त्यसै चाहिँ नगर प्रमुखले हाम्रो बैठकै बोलाइदिनु भएन, कार्यवाहक नगर प्रमुखजीले त्यही बैठक नबोलाइदिएर मात्रै त्यो रोकिएको हो, नभए अरू त्यस्तो केही पनि खासै कारण छैन, विवाद पनि छैन।
10: स्थानीयवासीले भने जनप्रतिनिधिहरूले आपसी विवाद अन्त्य गरी तत्काल नगरसभा बोलाएर बजेट पारित गर्नुपर्ने माग गर्दै आएका छन्। फतुवा विजयपुरका स्थानीय जेन जिल्लामा:
12: यो महिनाको अन्तिमतिर गर्छु होला, के भन्नु, भागभन्डा मिलेन, भागभन्डा मिलेर त हो त, के भन्दा मिल्नु पर्यो त।
10: समयमा नै बजेट पारित नहुँदा विकास निर्माणका योजनाको काम प्रभावित भएको छ भने दैनिक प्रशासनिक र राजस्व संकलनमा समेत अवरोध भएको कर्मचारीहरू बताउँछन्। उपेन्द्र गोले, सीआईएन, गुञ्जन एफएम, रौतहट।
2: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। मनसुन अवधिमा स्वस्थ रहन बालबालिकाले दैनिक गर्नुपर्ने काम।
13: डाक्टर साहब, बर्खायाममा हामी किन धेरै बिरामी पर्छौ?
14: नमस्कार बिहानी, बर्खायाममा बिरामी पर्नुको कारण पहिलो कुरा त्यो बेलामा बाढी, पहिरो, लामखुट्टेहरू बढी लाग्ने, यस्ता चिजहरू हुँदाखेरि चाहिँ रोग सरुवा रोगहरू बढी सर्न सक्छ।
2: बर्खायाममा बालबालिका धेरै बिरामी हुने कारण र समाधानका उपाय, बालबालिकाको सवालमा विज्ञको जवाब संवाद श्रृंखला हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
15: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
16: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
17: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
16: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
18: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
19: कार्यक्रम साझा आवाज,
16: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
20: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
21: प्रोप्राइटर मधुमाया जीजी, पढे हैन प्रोप्राइटर भनेछु, हेर्नुस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
16: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देख्दै भर।
17: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
18: पसिनाको सम्मान, समानताको अभियान,
19: कार्यक्रम साझा आवाज।
22: क्लासिक टेक को वाईफाई 6 राउटर, नाम एक घाम अनेक, शक्तिशाली 4 एंटीना मा वाइड कवरेज, 5G स्ट्रेंथ, लो लेटेंसी र फास्ट स्पीड, सबै अस्त्र को शक्ति बोकेको, 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया मा, साथ मा IPTV मात्र 250 प्रति महीना। बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIM ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
23: नमस्कार, म सन्तोष, संवाद श्रृंखला हाम्रो पालोमा तपाईँलाई स्वागत छ। आज हामी हाम्रो पालोको 312 खण्डमा छौं। वर्षायाममा पानी पर्ने मौसम, यो मौसममा पानी जम्ने, सरसफाईमा कमी हुने र लामखुट्टेको संख्या बढ़ने भएकाले बालबालिकामा विभिन्न रोग लाग्ने जोखिम बढ़ने डाक्टरहरू बताउँछन्। आजको हाम्रो पालोमा मनसूनका समयमा स्वस्थ रहन बालबालिकाले अपनाउनु पर्ने बानीका विषयमा बालबालिकाको सवालमा विज्ञको जवाब प्रस्तुत गर्दैछौ। जवाब दिँदै हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्तोष अधिकारी।
24: नमस्कार, म बिहानी डाक्टर साहब, बर्खायाममा हामी किन धेरै बिरामी पर्छौ?
14: नमस्कार बिहानी, तिम्रो प्रश्नको उत्तर सुने, हामी बर्खायाममा किन धेरै बिरामी पर्छौ भनेर सोधेको छौ। बर्खायाममा बिरामी पर्नुको कारण पहिलो कुरा, त्यो बेलामा बाढी पहिरो, पानीहरू फोहोर हुने, प्रदूषणको कुशिकार हुने, खानेकुराहरूमा फोहोर झिने, झिङ्गाहरू बढी फैलिने, लामखुट्टेहरू बढी लाग्ने, यस्ता चिजहरू हुँदाखेरि चाहिँ रोग सरुवा रोगहरू बढी सर्न सक्छ, त्यही भएर सरुवा रोगको प्रकोप बढी हुने हुन्छ। त्यसै गरी फोहोर पानी खाँदा हैजा झाडा पखालाहरू हुनसक्छ, फोहोर खानेकुरा खाँदा पेटमा बान्ता हुने समस्याहरू आउन सक्छ। त्यही भएर हामीले बर्खा याममा हातहरू नधोइकन फोहोर पानीमा बस्दा, फोहोर पानी खाँदा चाहिँ रोगहरू बढिरहन सक्छ।
24: डाक्टर साहब, मेरो नाम सुप्रिना हो। हामी पानीमा खेलेपछि किन हामीलाई ज्वरो लाग्छ?
14: सुप्रिना, तिमीले भनेको प्रश्नको चाहिँ उत्तरमा हामीले पानीमा खेलेपछि किन ज्वरो आउँछ भन्ने कुरा सोधेको छौ। पानीमा खेल्दा ज्वरो आउने खास कारण चाहिँ हामीहरू रुवाखोकी लागेको प्रकोपको सिजनमा बाहिर हिँड्छौँ, त्यही भएर चाहिँ त्यो बेलामा रुवाखोकी लागिरहेका हुन्छ, त्यसलाई ज्वरो आउने हो। तर वास्तवमा पानीमा भिजैमा ज्वरो आउने चाहिँ होइन, तर त्यो समयमा लामखुट्टेहरू बढी सलबलाउने, रुगाखोकीको शिकार बढी हुने, इन्फ्लुएन्जाहरू बढी सर्ने, होइन, बाहिर चाहिँ हामी भिडमा जाँदाखेरि हाम्रो शरीरको इम्युनिटी शक्ति कम हुने, रोग सलाउने क्षमता कम हुने हुँदा त्यो बेलामा ज्वरोले च्याप्न सक्छ। त्यस्तै ज्वरो आएको हो, पानीले भिज्दै मात्रै ज्वरो आउने होइन। त्यही भएर सकेसम्म बर्खामा बाहिर नहिँड्ने, उल्टा छाता ओढ्ने गर्नुपर्छ। पानीमा भिजेपछि चिसो हुन्छ, चिसो भएपछि हाम्रो शरीरमा तापक्रम घट्न जान्छ, तापक्रम घटेपछि हामीलाई रोगहरूले समाउन सक्छ, त्यही भएर बाहिर पानीमा नभिज्नुहोस्।
24: नमस्कार डाक्टर साहब, म सेसमा, हामी बर्खायाममा स्वस्थ रहन दैनिक के गर्नुपर्छ?
14: सेसमा, तिमीले राम्रो जिज्ञासा राख्यौ। बर्खायाममा हामी स्वस्थ रहन हामीले के गर्नुपर्छ भन्दाखेरि, सबैभन्दा पहिलो हामीले आफ्नो हात गोडा धुने काम गर्नुपर्छ, हामीले सरसफाईलाई बढी ध्यान दिनुपर्छ। बर्खायाम भन्नाले पानी बढी पर्ने, फोहोर बढी सर्ने, बाढी पहिरो आउने हुन्छ, यो बेलामा चाहिँ झिङ्गाहरू बढी लाग्ने हुन्छ। त्यो बेलामा झिङ्गा लागेका चिजहरू खाँदा हामीलाई रोग लाग्न सक्छ, झाडा पखाला हैजा लाग्न सक्छ। यसै गरी बर्खायाममा पानीहरू जमेर लामखुट्टे बढी हुन सक्छ, यसले हामीलाई मलेरिया डेङ्गु लगाउन सक्छ। काठमाडौँको हकमा डेङ्गु अलि बढी देखिन्छ। अर्को कुरा भनेको बर्खायाममा झालहरू रुखहरू झालहरू ठुल्ठुलो हुन सक्छ, यो भएपछि किराहरू बढी लाग्न सक्ने, सर्पहरू बढी आउन सक्ने हुन्छ। त्यही भएर हामीले झालको नजिक हिँड्नु भएन। हामीले बाहिर हिँड्दा आफ्नो पुरा लुगा लगाउनु पर्यो। पानी पर्दा बर्सारी प्रयोग गर्ने वा छाता प्रयोग गरेर हिँड्नुपर्छ। बाटोहरू चिप्लो हुने हुन्छ, पानीहरू पर्दा हिलो हुने हुन्छ, त्यस गर्दा हामीले अलिक सजग भन्नुपर्छ। बाटोमा हिँड्दा सजग हुने, हात बुढा धोएर मात्रै घर छिर्ने, जे खाँदा पनि हात धुने गर्ने, पानी उमालेको खाने, यी कुराहरू ख्याल गर्यो भने बल्ल हामीलाई रोगले छुँदैन। त्यसर्थ तिमी नानीहरूले अथवा सबै हामीले बर्खायाममा चाहिँ विशेषतः सरसफाई, हात बुढा धुने कुरा, पानी उमालेर खाने कुरा, जमिनमा हिँड्दा झालहरूमा नहिँड्ने कुरा, सर्पहरूको बिग बिगबाट बच्नु पर्ने कुरा, यसै गरी लामखुट्टी जमेको पानीमा लामखुट्टी हुनुहुँदाखेरि डेङ्गु सर्ने कुराहरूमा विशेष ख्याल गर्नुपर्छ।
0: नमस्कार, म यस डायरियाबाट कसरी जोगिने?
1: यस बाबुले राम्रो क्वेशन सोधेका छौ। डायरियाबाट कसरी जोगिने भनेर सोधेको छौ। डायरियाबाट जोगिनको लागि हामीले सफा पानी पिउनुपर्छ, हात धोएर मात्रै खाना खानुपर्छ, नङहरू समय समयमा काटिरहनु पर्छ, फोहोर चिज खानु हुँदैन, बाहिरको खुल्ला चिज खानु हुँदैन, झाडा पखालाको किटाणुहरू फोहोर पानीमा हुने हुँदा सफा पानी सफा गरेपछि मात्रै खानुपर्छ।
0: नमस्कार, म रुस्मा। पानी परेको बेला हामीले आइसक्रिम खान पाउँछ कि पाउँदैनौ? नमस्कार, म रुस्मा। पानी परेको बेला हामीले आइसक्रिम खान पाउँछ कि पाउँदैनौ?
1: तिम्रो प्रश्न असाध्यै रमाइलो छ। तिमीले सोधेको क्वेसनमा पानी परेको बेलामा आइसक्रिम खान नपाइने भन्ने होइन, तर आइसक्रिम सफा ठाउँको सफा चिज भएको हुनुपर्छ। आइसक्रिम खानैमा रोग लाग्ने होइन, तर जहाँ पाए त्यही आइसक्रिम खाँदा, फोहोर बरफहरू खाँदा, सफा पानी हातले नछोएका चिजहरू खाँदा रोग लाग्ने हुँदा हामीले सकेसम्म बाहिरका चिज नखाने, तर घरमा बनाएको सफासँग राखेको चिज चाहिँ खान मिल्छ।
23: प्राकृतिक विपद लगायत राजनैतिक तथा सामाजिक सवालले बालबालिकाको मानसिक तथा शारीरिक स्वास्थ्यमा पर्ने असरका सवालमा तपाईँको कुनै प्रश्न, जिज्ञासा, गुनासो वा प्रतिक्रिया भए तपाईँको आवाज रेकर्ड हुने हाम्रो आईवीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईँको पालो।
2: एमबीएसको प्रश्नपत्र बाहिरिएको प्रकरणमा दुईजना पक्राउ, सात दिनभित्र छानबिन समितिले प्रतिवेदन बुझाउने। अध्ययन विधा दुरूपयोग गर्ने 41 प्राध्यापकबाट करिब 10.5 करोड़ रकम असुली गरिएको छ। रोल्पामा पहिरोमा पूरिएका दुईजनाको शव फेला परेको छ। बाढ़ी पहिरोका गलत सूचना रोक्न टिकटकको नयाँ सर्च गाइड नेपालमा शुरू भएको छ। अबको तीन दिन अधिकांश क्षेत्रमा भारी वर्षाको सम्भावना कम छ। भोलि नागढुंगा सिस्ने खोला सुरूङ मार्ग उद्घाटन हुँदैछ। लुम्बिनीमा कांग्रेस सरकारबाट बाहिरिने, पाँच मन्त्रीको सामूहिक राजीनामा, मधेसमा तीन दलीय गठबन्धन कायम रहने मुख्यमन्त्री यादवको दावी छ। एक वर्षमै यूरोपका 35 देशमा करिब 90,000 नेपाली श्रमिक पुगेका छन्। रोमानियामा नेपालीको आकर्षण बढ़दो छ। र कावा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल लगातार पराजित भएको छ। फाइनल खेल भने पर्सी हुनेछ। हौस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 11 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।
5: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ।
6: Extreme energy drink. Taste the difference. Feel the energy.

0: दिदी अल्मलाई पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी बैंक अगाडि रहेको एएस किचन हाउसमा जानुस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी बैंक अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।

0: ayah modern ya ma ayah ni
1: ये भयो दिदी तपाईलाई सन्चो छैन कि कसो
0: हेर न बाबु छाती दुख्ने पेट गोज्ने गर्छ कहिले काही त सास फेर्नै गाह्रो आया खै के भयो के
1: ल दिदी त्यसो हो भने त तुरुन्त चेक जाँच गरिहाल्नुस् न आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा
0: जाने त भने हो बाबु खै का जाने का कहाँ जाने होला है
1: ल दिदी विशिष्ट नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुस् न
2: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिसार पिसाब तथा खकार परीक्षण गरिन्छ
3: थायराइड सुगर प्रेसर छाती पेट हार्जोनी नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ
2: दक्ष तथा अनुभवी फार्मेसिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ
3: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमजुङ
2: सम्पर्क फोन 9849068924 9850506780
4: समिच्यो चौदाक्य में बोधे लोटी पर दीरो बैंगे ने विवरण पी भी है मुई खाता लिखे हमरो
5: खै खै बहु कोई लोटरी भर दिलवा
6: आंगी समझो लोटरी पर दियो छामताई गुदी
5: भर दिया भर दिवा लोटरी खाली पर दिम बा सहीली मैसेज व्हाट्सएप फेसबुक वाइबर खाने बने खाई बिसा खाई मई विश्वास आलन फोन है खाले पनी आप ही विवरण खाई मई आपिन खबर बनी वित्तीय संस्थे कोई पासवर्ड पिन खाई मई आ रही सुमी बैंक आप ही बनी आ रही
7: सतर्क
6: सिद्धार्थ बैंक क्या रे जन हेजरी जारी संदेश
8: सिद्धार्थ बैंक संबंध सदैव भरिलाई
9: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनसादी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्ड संघको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा
10: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्
9: प्रोपाइटर बहादुर विश्वकर्मा जयलक्ष्मी सुनसादी पसल बेसी सहर नगरपालिका साथ लमजुङ सम्पर्क फोन 066-520-209

0: टाउटी लाई दिने।
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-21083,
5: सम्पर्क मोबाइल नम्बर 9857-13375,
4: प्रोप्राइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: यो मोबाइलले पनि तनावै दियो भने?
7: होइन, के तनाव दियो ए खुशी?
6: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
7: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
1: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
8: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845-94-046 र 9813-09-4932।
4: हाम्रो शाखा बेसीसार नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Mania.
1: Extreme energy drink.
2: Hello, Mersengti FM 95 MHz

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एकनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मी हेर्न, दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल

0: sip on ya. Extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो तपाईको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ तपाईको शहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईकी सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू जनरल फिजिसियन सेवा महिला रोग विशेषज्ञ सेवा जनरल सर्जरी विशेषज्ञ सेवा मृगौला रोग विशेषज्ञ सेवा दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे ल्याब परीक्षण ECG डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ
5: साथमा 24 घण्टा आकस्मिक सेवा अन्तरङ्ग तथा बहिरङ्ग सेवा फार्मेसी सेवा प्यालेटिभ केयर सेवा समुदाय स्वास्थ्य सेवा खोप सेवा परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ
4: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ सम्पर्क फोन 0664041123 4021

0: 24, मोबाइल 9841445148।
1: दिदी तपाईले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिश छ, फेरि कति राम्रो फिट भएको
2: यो ब्लाउज। न्यू रितु लेडिज एन्ड जेन्स टेलरिङ सेन्टरमा सिलाएको,
3: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट पाएँ नि, त्यही सिलाएँ नि।
1: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
3: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कुल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
2: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर, सुट स्पेसलिस्ट, बैशिखर नगरपालिका सार, त्रिवेणी टोल, लमजुङ, SBI ब्याङ्कको ठिक अगाडि। प्रोप्राइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 9841692406 र 9816674372।
4: विवाह, व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
2: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।
5: ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा टिक्टिक्क परेका छन् त, छुँदा पनि दाग लाग्ने जस्ता। होइन, कहाँबाट ल्याएछ माइला?
6: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
7: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
5: लमजुङ कालिका फर्निचर उद्योग, बेसी सर साथ लमजुङ।
6: आल्मुनियमका लागि बेसी सर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसी सर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ।
5: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 0664520532, मोबाइल 9846090301, 9846074065।
6: नोट फल सिलिङ कार्यस्फुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्।

0: सबै जना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल, बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर, सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: दिदी अल्मलै पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख छुनेर दिपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दिपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक फोडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
7: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
8: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
7: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
8: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
7: एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021123, 4021124, मोबाइल 9841454448।
9: यो मोबाइलले पनि तनावै दियो भने
10: होइन, के तनाव दियो ए खुशी?
9: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
10: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रिक पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
6: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रिक पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका साथ लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813943।

0: समीचो चौदह के में बोधे लोटी पर दीरो बैंगे ने विवरण पी भी जा मुई खाता दी खाई अमरो
1: खाई खाई बहु कोई लोटर बढ़ दिलवा
2: आंगे समीचो लोटी पर दियो छांता ही गुदी
1: बढ़ दी आ बढ़ दिवा लोटर खाली पर दिम बा सहेली मैसेज व्हाट्सएप फेसबुक वाइबर खाने बने खाई बिसा खाई मई विश्वास आलन होने खाले पनी आप ही विवरण खाई मई आपिन खबर बने वित्तीय संस्था के पासवर्ड पिन खाई मई आरी सुमी बैंक आप ही बने आरी
3: सिद्धार्थ बैंक क्यारे जन हेजरी जारी संदेश
4: सिद्धार्थ बैंक संबंध सदै भरिलाई
5: घर बनाउने त भनियो ठेकेदार साहब तर निर्माण सामग्री कहाँबाट ल्याउने हो बजारमा धेरै हार्डवेयरहरू छन् अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है
6: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि तपाईँ पनि त्यही जानुहोस् न
7: हाम्रा सेवाहरू एमएस पाइप फलाम आल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
5: हिमालयन ब्रदर ग्रुप प्राली विशेषकर नगरपालिका साथ युनिभर्सल चोक लम्सुङ थप जानकारीको लागि सम्पर्क 0663520973 मोबाइल 97463061
8: तपाईँको सन्तुष्टि हाम्रो चाहना

0: me a extreme energy drink.
1: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता.
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्. मादक पदार्थ सेवन गरेर सवारी नचलाउ.
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्. सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्.
2: आफ्नो सवारी साधनको कागजपत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्. यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्.
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ. सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201900 0665203070 वा 590370 जानकारी गराउनुहोस्.
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ.
3: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो. हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि.
4: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि.
5: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ.
4: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ. सम्पर्क 9841626344 9841626344.
6: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्.
7: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ.
6: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ.
7: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि. थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840058261.
8: हेलो, मर्सेङ्गदी FM 95 मेगाहर्ज

0: सिलाई दिने।
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665212083,
5: सम्पर्क मोबाइल नम्बर 9856133375।
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।

0: बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
1: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
2: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 98611-39157।
0: महको सेवन स्वस्थ र दीर्घ जीवन।
3: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ।
4: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
3: थप जानकारी को लागि सम्पर्क 066-590-999, 98477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 सानीमा बैंकको ठीक अगाडि।
5: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
6: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
5: हरे दाई, पनि हाम्रै बेसीसरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, के त्यहाँ जानुस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
6: ल भइहाल्छ नि नानी।
7: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
8: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
7: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसीसर 7 भीमसेन थान चोक, फोन 066-520-120, मोबाइल 98460-77745।
9: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रविनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख छुनेर? दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीचार आठ सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: सामाजिक सञ्जालजी छ्यानले जाँचीमरी बुझीमरी ब्याङ्गैन अधिकारिक प्रोफाइल मात्र फलोलना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजी बिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना URL चेक लना आक्षेप घटना तल आपिबै लागि समय समयरी आफै न पासपोर्ट फेरदिल परिमो नुई तोय तारी शङ्ख लैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लना
4: सतर्क तन ठगे तब त क्या जोगिना
5: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
6: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँभरिलाई।

0: Mia?
1: Extreme energy drink.
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप स्टीलको पाइप कम्पाउण्ड जाली कुखुराको जाली रंगीन जस्ता पाता ग्याबिङ जाली कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध
3: प्रोपाइटर अमृत श्रेष्ठ नन्द मेटल सप्लायर्स बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुम थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787
5: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हराभरा
6: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ
5: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू इन्डोर प्लान्टहरू अर्नामेन्टल प्लान्टहरू विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ
6: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ
5: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ
6: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 9856426244
7: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 10 बजेको छ
8: एक्सट्रिम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
9: आदरणीय श्रोता अब भने हामी आजको नियमित प्रसारणको अन्त्यमा आइसकेका छौँ अहिलेसम्म हामीलाई सुनेर साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद छ हवस् त आजको नियमित प्रसारणबाट हामी सबैलाई बिदा दिनुहोस् भोलि बिहान 5:30 बजेको नियमित प्रसारणमा हाम्रो भेट हुने नै छ शुभरात्री